0: चितवन डेंटल सर्जन डाक्टर रचना घिमिरे डेंटल सर्जन डाक्टर आस्था खत्री द्वारा बिरामी को दैनिक रूप में जांच तथा उपचार भैर
1: सावधान उस्त नाम नजुकिन हाई बी आर डेंटल में दात मिलाउन का समझ डाक्टर विपिन भूषाल
2: संपर्क बी आर डेंटल न्यू रोड साझेदारी टोल एमहा शोरूम नजिक संपर्क फोन नंबर 0825902
3: पैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ कैंसर बाट बचौ रेडियो मध्य पश्चिम बी आर डेंटल को सहकार
4: विगत लामो समयदेखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001 दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
8: हार्जोनी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 0825607634 र 0825601038
7: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
7: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
7: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
12: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
13: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905912871
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुगम मेडिकल हल घोराही दाङमा
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा द
16: दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौं।
17: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौं।
18: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौं।
19: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
23: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
23: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
23: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
24: सम्पर्क बल्ला चुली आयुर्वेद क्लिनिक कोराही 15 ब्युटी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवामी दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
27: भर्ना सम्बन्धी सूचना।
28: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
27: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
29: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-26-286।
30: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
31: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
30: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
31: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
31: ल ल काका, गइहाले म।
32: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
33: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
32: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा काम कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
0: सीता के हो तिमीलाई घुम्छ बेसी छु
1: के हुने
0: बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय लिइसक्यो के कुरा गर्छु मिम्ले हाम्रै घुराइमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जानु त धेरै ठाउँ गयो अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिकी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
32: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी हितुचे खोरहाइदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 98478 43572।
30: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
3: सामान्य किराले खाएको दाँत भर्ने
30: मेसिनद्वारा आरसीटी गर्ने
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
30: खोल लगाउने
3: बाङ्गो टिङ्गो दाँत मिलाउने
30: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
30: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98228 77794 98228 77794।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 27 गते बुधबार, सन् 2026 अगस्त 12 तारीक, साउन कृष्ण पक्षको औंसी तिथि, आज युवा दिवस।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत। राष्ट्रपतसँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
0: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
1: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नुपर्ने जोखिममा, समस्यासँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
3: हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेशनको अवसरको रूपमा पनि हेर्न सकोस्।
0: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द, प्लान्टको सुरक्षा कर्मचारी र वातावरणमा कुनै असर नपरेको ईडीएफको दावी।
1: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: एयरटेल अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्द हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायसेस, बेचर को बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाठीमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला संघीय निजामती सेवा ऐनमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदको प्रावधान राखेर सरकारले विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी मस्यौदा टुंग्याउन लागेको हो। यो नियम प्रस्ताव भए संसदबाट पारित भएमा निजामती सेवामा 30 वर्ष सेवा अवधि कटेका र 55 वर्ष उमेर पूरा भएका कर्मचारी विदाई हुनुपर्नेछ। यद्यपि यसको कार्यान्वयन मोडालिटी बारे झण्डै आधा दर्जन विकल्प सामान्य प्रशासन मन्त्रालयले पहिचान गरेको छ। एक पटकका लागि यो व्यवस्था लागू गरेर पुराना कर्मचारीलाई विदाई गर्ने मर्म मस्यौदाको छ। यसो गरिदा हजारौं कर्मचारी सेवाबाट विदा हुने अवस्था बन्ने छ। श्रोतहरूले 30-55 प्रावधान ऐनमा राख्ने गरी मस्यौदालाई कानून मन्त्रालयले टुंगो लगाएको बताएका छन्। तर त्यसको औपचारिक पत्र सामान्य प्रशासन मन्त्रालयमा आइ नसकेको सामान्य प्रशासन सचिव मदन भुजेलले बताउनु भएको छ। यद्यपि कानून मन्त्रालयले मस्यौदा उपर रायसहितको प्रतिवेदन नपठाउँदै सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठाएको छ। यसअघि अर्थमा पठाइएको मस्यौदामा 30-55 व्यवस्था थिएन, अहिले यो प्रावधान सहित रायका लागि अर्थमा पठाइएको हो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच निजामती सेवामा 30 वर्षभन्दा बढ़ी सेवा अवधिलाई निवृत्ति भरण गणनामा समेट्ने तयारी भइरहँदा थप दुई सचिवले राजीनामा दिएका छन्। संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिनुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकले दुवैको राजीनामा समेत स्वीकृत गरेको छ। अधिकारी केही दिनपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने पोखरेलको कार्यकाल एक वर्ष बाँकी थियो। 30 वर्षभन्दा बढ़ी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्था अनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न राजीनामा दिन थालेका हुन्। संघीय निजामती सेवा विधेयकमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद लागू गर्न कानून मन्त्रालयले सहमति दिएसँगै पुनः कर्मचारी वृत्त तरंगित भएको खबर र दुई सचिवले राजीनामा दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमत सांसद छन् तर सभामा एक चौथाई जुटाउन पनि नसकेपछि कोरम नपुगेर बैठक नै स्थगित गर्नु परेको छ। हिजोको बैठकमा उद्योग मन्त्री गौरी कुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा राति 8:15 बजेसम्म छलफल भएको थियो। छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने बेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था निम्तिएको हो। बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन 72 घण्टाको समय पाउने थिए। अब यो प्रस्ताव भदौ 1 बस्ने बैठकमा मात्रै अगाडि बढ़नेछ। फागुन 21 निर्वाचनबाट रासोपाले दुई तिहाई प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए। संसद सचिवालयका अनुसार हिजोको बैठकमा शुरूआतमा 220 भन्दा बढ़ी सांसद उपस्थित थिए।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महीनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महीनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिज विरूद्धको खोप गएको हप्ता अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशको अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशको औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र पालिका तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाई छ। सर्पदंशको औषधि अभाव भने सबै प्रदेशमा रहेको छ। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधिको अभाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच उपकरण खरिदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मसम्मारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरणहरू गोदाममै थन्किएका छन्। प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाड़ीका 48 नयाँ मोडल सार्वजनिक गरिएको छ। हिजो काठमाण्डको ब्रिकुटी मण्डपमा शुरू भएको एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 55 मोडल राखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाको आयोजनामा एक्सपो शुरू भएको हो। एक्सपोमा केही नयाँ मोडल आज पनि सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा दुई पाङ्ग्रे चार पाङ्ग्रे कमर्सियल भेहिकल इलेक्ट्रिकल तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन समेटिएको छ। एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई छूट अफर दिइएको छ। दुई पाङ्ग्रे कार र यात्रुवाहक बसमा यो अफर लागू गरिएको छ। तातोपानी नाका बन्द हुँदा एक्सपो मा शोकेस गर्न चीनबाट ल्याउन लागेका गाड़ी बाटोमै रोकिएकाले केही स्टलहरू भने खाली नै छन्। यसैबीच नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 पहिलो दिनमै उत्साहजनक उपस्थिति रहेको छ। बिहान 11 बजेदेखि शुरू भए 1 बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीको पहिलो दिन 29,000 भन्दा बढ़ी अवलोकनकर्ताले भ्रमण गरेको आयोजकले जनाएको छ।
1: काया कैरनमा जलवायु परिवर्तनको असर अनि युवा पुस्तालाई अबका अवसर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
9: एनबीएल सर्वसुलभ आवास कर्जा।
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उम्मेद हदको प्रावधान राखेर टुंग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत, रासोपासँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन, सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी, नाइमा एक्सपोमा पहिलो दिन हिजो 29,000 गरे अवलोकन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशीले विद्यार्थीको संख्या पछिल्लो 6 वर्षमा तीव्र रूपमा बढ़ेको छ। कोरोना महामारीका बेला केही वर्ष घटे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशीले क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एनओसी को तथ्यांक हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2082-83 सम्म 548,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी नै लहर बढ़दै गएको देखाउँछ। 5.5 लाख विद्यार्थी सँगै बाहिरियो, 5.5 खर्ब शीर्षकको खबर नागरिकमा छ।
1: फेरि पनि युवाकै प्रसंग, आज अन्तर्राष्ट्रिय युवा दिवस, फरक परिवेश साझा आकांक्षा भन्ने मूल नाराका साथ मनाइँदैछ। आजको नाराले युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन्, तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा धेरै हदसम्म साझा हुन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ, तर यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। थप जानकारी सहित साथी भजेन्द्र बस्नेत।
11: सन् 2000 को शुरूआती वर्षहरूमा नेपालमा पनि चर्चा बढ़ेको जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा चर्को रूपमा भोग्न थालिएको छ। अहिले जलवायु जन्य विपद सहित कृषि, स्वास्थ्य लगायतमा प्रत्यक्ष असर देखिन थालेको छ। जलवायु जन्य जोखिमको चर्चासँगै हुर्किएको पुस्ता अहिले समस्या भोग्ने वर्गमा परेको छ भने यो पुस्ता भविष्यमा जलवायु परिवर्तनको असर धेरै सहनुपर्ने पुस्ता बन्दैछ। समस्या बढ़िरहेकोले यो विषयलाई हरेक कामसँग जोड्न थाल्नुपर्ने जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत युवा प्राप्ति गर्तौला बताउनुहुन्छ।
12: हजुरले स्कूलमा पढाउनुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्टहरूलाई त्यो ज्ञान बाँड्नुहोस्। रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्। बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्। आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेशनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब आफ्नो सिपबाट शुरू गर्नु पर्यो अनि आफ्नो समुदायमा शुरू गर्नु पर्यो।
11: युवा आफैले आफ्नो व्यवसाय वा काममा जलवायु परिवर्तनको असर बुझेर त्यसमा अवसर खोज्ने र समस्या समाधानका उपायहरू पहिल्याउने काम गर्न सक्छन्। यसै गरी सरकारी निकाय वा संघ संस्थाहरूले पनि जानकारी मात्र दिने भन्दा यो समस्याको समाधान गर्ने मुख्य वर्गको रूपमा व्यवहार गर्नुपर्ने जलवायु परिवर्तनकै क्षेत्रमा कार्यरत आयुष्मा अरियालको भनाइ छ।
13: मिनिङफुल पार्टिसिपेशन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युशन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जसरी जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
11: विश्वव्यापी रूपमा असर गरिरहेको यो समस्याबाट नेपाल अछुतो रहने कुरै भएन। हिमाल सहितका भौगोलिक विविधताका कारण समस्या अझै बढ़ी सहनु पर्ने पनि हुन सक्छ। अबको पुस्ता यो समस्यासँगै बाँच्नुपर्ने भएकाले यसलाई समस्याका रूपमा मात्र नभई अवसर सृजना गर्ने अवस्थाका रूपमा पनि लिन सक्नुपर्ने क्लाइमेट एक्सन नेपालमा कार्यरत प्राप्तिकर्तौलाको भनाई छ।
12: हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्र हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ शुरू गर्नु। हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस् अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ। हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ।
11: जलवायु कार्य सधैँ ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एउटा महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैविक विविधता जोगाउने अभियानबाट हुन सक्छ वा युवा नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। तर यो विषयमा युवा सचेत र जागरूक चाहिँ हुनैपर्छ।
1: जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्राप्ति गर्तौला र आयुष्मा अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
15: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
14: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
15: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
16: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
17: सम्पर्क मोबाइल नम्बर 9822964264।
18: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
21: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू,
22: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्यूरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड

0: उपयोग भइरहेका छन्। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरूपयोग बढ़दै गएको छ। सामाजिक सञ्जाल दुरूपयोगको माध्यम मात्र होइन, फेसबुक, एक्स, ट्वीटर, टिकटक जस्ता प्लेटफर्मबाट सकारात्मक सामाजिक काम पनि गर्न सकिन्छ। त्यस्तै सामाजिक सञ्जालले सहयोग जुटाउने डिजिटल पुलको काम गर्न सक्छ। बिरामी, विपन्न वा समस्यामा परेका व्यक्तिलाई सहयोगी र दातासँग जोड्न सक्छ। व्यक्तिगत पहलले सामूहिक सहयोगको रूप लिन सक्छ। अभिनव वज्र, डाक्टर अनिल बराल लगायतका व्यक्तिको कर्मले यही कुरा देखाउँछ। वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर सरोज ओझाका अनुसार वर्षेनी मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़नुमा सामाजिक सञ्जाल पनि मुख्य कारक हुन्। मानसिक समस्या बढ़नुमा अहिलेको डिजिटल प्रविधि र सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि एउटा मुख्य कारण हो। डाक्टर ओझा भन्नुहुन्छ, धेरैजनालाई सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुपर्छ भन्ने थाहै छैन। यसले गर्दा हाम्रो दिमागमा ठूलो मात्रामा आवश्यक सूचना मात्र नभई अनावश्यक र नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन्। अत्यधिक नकारात्मक सूचनाले मानसिक स्वास्थ्यलाई मन्द बीचले झै विस्तारै प्रतिकूल प्रभाव पारिरहेको हुन्छ। संवाद हराउँदै कटाक्ष मौलाउँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। उत्तरी फ्रान्सको एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड नै अड्किएपछि ती रिएक्टर बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ। अर्को एक रिएक्टर भने नियमित मर्मत सम्मारको लागि यसअघि नै बन्द गरिएको थियो। अहिले एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ। ईडीएफले यो घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर्क शहर नजिकै रहेको ग्राम्बिज आणविक ऊर्जा केन्द्रमा 900 मेगावाट क्षमताका छवटा रिएक्टर छन्। यो पश्चिम युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्येको एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण यो केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ।
0: अब खेल खबर। दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेका छन्। गएको साउन 21 देखि 25 गतेसम्म छुनछनान्दोको ग्योमचान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्। प्रेम बहादुर लिम्बु र सीता तामाङको जोड़ीले 40 वर्ष मुनिको सिनियर ए लीग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन्। यसैगरी अस्मिन रावतले 30 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन्।
1: अब केही खबर संक्षेपमा। बागमती र कर्णाली प्रदेशको केही ठाउँमा गैराती हल्का मात्रै वर्षा भएको छ। हिजोदेखि मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको 12 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज मधेस, कोशी र बागमतीको तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो।
1: सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरा पूर्वावलोकनका लागि निश्चा दिएपछि उत्साहित इतर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्य समितिमाथि दबाव बढ़ाउने रणनीति अख्तियार गरेको छ। त्यस अन्तर्गत इतर पक्षले आउँदो 15 महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। यसैबीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडमा देखिएको लामो अन्यल अन्त्य गर्न एमाले अध्यक्ष

0: केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले पाँच बुधे विशेष निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले सत्ता सहकार्यका लागि साउन नौमा तीन बुधे सहमति गरेको झण्डै तीन हप्ता पुग्दा पनि प्रदेशहरूमा सरकार गठन पुनर्गठन तथा विस्तार हुन सकिरहेको छैन।
1: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको छ। यसैगरी इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि 2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषय छलफल अघि बढ़ेको छ।
0: र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। 41 वर्षीय रोनाल्डो र 32 वर्षीय उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको काकास्कमा निजी तथा नागरिक समारोहबीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो। समारोहमा उनीहरूका पाँचै सन्तानको समेत उपस्थिति रहेको थियो। रोनाल्डो र रोड्रिगेजका 4 सन्तान छन् भने रोनाल्डोको अघिल्लो सम्बन्धबाट 1 छोरा छन्। काया कैरनमा अब पालो उखानको।
1: साउनका मौरी, फागुनका गाई, चैतका बाँदर क्या फल खाई।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत। रासोपासँग झण्डै 2/3 सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
0: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव। अघिल्लो हप्ता पूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
1: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नुपर्ने जोखिममा। समस्यासँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
0: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द। प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपारेको एडीएफको दावी।
1: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक।
0: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा समेत ग्यास अभावको विषय उठेको अनि सांसदले कविता सुनाएको प्रसंगसँग सम्बन्धित छ। यहाँ रासोपाका सांसद जस्तै देखिने आशिका तामाङ कविता सुनाउँदै हुनुहुन्छ अनि एकजनाले भन्दैछन्, वाह, अरूले त फोहोरबाट ग्यास निकाल्ने भन्थे, तपाईले त ग्यासबाट कविता नै निकाल्नुभयो। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, खुराहीदान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
3: नेपालगंज नर्सिंग होम नेपालगंज में कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टर दिने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
10: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहाल रोड घोराही दाल फोन नम्बर 082-5562-23 98-78-18-617 र 98-78-35-643।
11: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भुसाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङ को स्टूडियो बाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा थपिँदै सिंचाई सुविधा, किसानलाई भने पानी र रासायनिक मलको चिन्ता।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस, उद्यममा लगानी, स्वदेशमै भविष्य खोज्दै युवाहरू, संस्कृति जोगाउँदै नेवार समुदायमा गठेमंगल पर्व मनाइयो, लाखे नाच पनि शुरू।
1: र दाङको धारापानी स्थित पाण्डवेश्वर मन्दिरमा साउन 31 गते 1 करोड़ दीप प्रज्वलन गरिने।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधिवत अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दलाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलनचोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5363-414।
0: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
1: लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भए यता ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको दिगो उपयोग, नदी नियन्त्रण तथा विपद जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएका योजनाबाट प्रदेशका हजारौं किसान प्रत्यक्ष लाभान्वित भएको मन्त्रालयको दावी रहेको छ। सिंचाई पूर्वाधार विस्तारसँगै खेतीयोग्य जमीनमा वर्षभरि पानीको पहुँच बढ़ेको, नदी कटान र बाढ़ीको जोखिम घटेको तथा ग्रामीण क्षेत्रमा ऊर्जा पूर्वाधार विस्तार भएको मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका वरिष्ठ इन्जिनियर चन्द्र राणाका अनुसार प्रदेश स्थापना भएदेखि आर्थिक वर्ष 2082-83 मन्त्रालय मार्फत सञ्चालन भएका कार्यक्रमले सिंचाई, नदी नियन्त्रण र ऊर्जा विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उहाँका अनुसार यी उपलब्धिले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको आधार मजबूत बनाउन, विपदबाट हुने क्षति कम गर्न तथा ग्रामीण जनजीवन सहज बनाउन महत्वपूर्ण योगदान पुगेको छ। यसैगरी प्रदेश सरकारले पछिल्ला वर्षमा कृषि उत्पादनको मुख्य आधारका रूपमा सिंचाई पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ। मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर 445 सिंचाई बाँध तथा मुहान निर्माण भएका छन्। त्यस्तै 1097 किलोमिटर पक्की नहर तथा कुलो, 1074 स्यालो ट्युबवेल, 1183 पावर ड्रिल, स्यालो ट्युबवेल 325 डिप ट्युबवेल तथा 106 लिफ्ट सिंचाई आयोजना सम्पन्न भएका छन्। यसैगरी 1051 किलोमिटर सिंचाई पाइपलाइन विस्तार गरिएको छ भने 247 पोखरी तथा जलाशय निर्माण गरिएको छ। पानी सञ्चय गर्ने यी संरचनाले वर्षायामको पानी उपयोग गर्दै सुक्खा मौसममा पनि खेती गर्न सहज बनाएको मन्त्रालयको दावी रहेको छ। उहाँका अनुसार पहाड़ी जिल्लामा मुहान संरक्षण, साना सिंचाई आयोजना र पाइप प्रणालीलाई प्राथमिकतामा दिइएको छ भने तराई क्षेत्रमा भूमिगत जल ट्युबवेल र नहर प्रणाली विस्तार गरिएको छ। यसबाट अधिकांश कृषि क्षेत्र क्रमशः भरपर्दो सिंचाईको पहुँचमा पुगिरहेका छन्। मन्त्रालयका अनुसार प्रदेश स्थापना भए यता 25,424 हेक्टर थप जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। प्रदेश स्थापना हुनु अघि 3,38,732 हेक्टर जमीनमा मात्र सिंचाई सुविधा रहेकोमा अहिले यो बढ़ेर 3,64,156 हेक्टर पुगेको राणाले बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरूको संख्या बढ़िरहेका बेला केही युवा भने विदेशको अनुभव र कमाईलाई स्वदेशमै लगानी गरेर आफ्नै गाउँठाउँमा भविष्य खोजिराखेका छन्। विदेशमा कमाई हुने अवसर हुँदाहुँदै पनि परिवारसँग बसेर आफ्नै व्यवसाय सञ्चालन गर्ने र अरूहरूलाई समेत रोजगारी दिने उद्देश्यले दाङमा केही युवाहरू फर्किएर रोजगारीमा जोड़िएका छन्। युवा दिवसकै अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा तुलसीपुरमा युवाका सवाल अवसर र चुनौतीका विषयमा अन्तरसंवाद कार्यक्रम गरिएको छ। युवा दिवसका अवसरमा तुलसीपुरमा विभिन्न चरणमा सप्ताहव्यापी कार्यक्रम भइरहेकामा मंगलबार सरोकारवालाहरू बीच अन्तरसंवाद गरियो। अन्तरसंवादमा युवाहरूले उद्यम र रोजगारीका अवसर सिर्जना हुन नसक्दा ठूलो जनशक्ति विदेश पलायन हुने गरेको, तीनै तहका सरकारले युवाहरूको रूचि र आवश्यकता सम्बोधन हुने गरी योजना बनाउन नसकेको, युवा लक्षित नीतिहरू कार्यान्वयन हुन नसकेको तथा लागू पदार्थ दुर्व्यसनी आत्महत्या बाल विवाह रोक्ने योजना प्रभावकारी हुन नसक्दा युवाहरू निराश रहेको प्रसंग औंल्याएका छन्। अन्तरसंवादमा युवाहरूले केही नयाँ गर्न चाहने जोश जागर सहित उत्साहित युवाहरूको श्रम शक्ति ठिक ढंगले उपयोग गर्न युवाहरूलाई सुन्नुपर्ने, उनीहरूलाई ठिक ढंगले मार्ग निर्देश गर्नुपर्ने आवश्यकतामा जोड़ दिएका छन्।
1: अहिलेका धेरै युवालाई लाग्छ नेपालमा केही छैन, केही हुँदैन, त्यसकारण विदेशमै जानुपर्छ। तर हाम्रो गाउँघरमै त्यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेसा व्यवसाय गरिरहेका छन्। उनीहरूले विभिन्न पेसा व्यवसाय मात्रै गरेका छैनन्, अरूलाई रोजगारी पनि दिएका छन्। त्यस्तै मध्येका युवा हुन् घोराही नौका समीर अधिकारी र हरपल केसी। समीर अधिकारीले अस्ट्रेलियाको बसाई त्यागेर गाउँमै कप उद्योग चलाइरहेका छन् भने हरपल केसीले अण्डा उत्पादन गर्ने कुखुरा पालेर राम्रो आमदानी गरिरहेका छन्। एक रिपोर्ट।
2: 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म समीर आफ्नो घरमै रहेको कप उद्योगमा मेसिन चलाइरहनु भएको हुन्छ। विदेशको रोजगारी छाडेर करिब 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपैयाँ पुर्याउनु भएको छ। 2 वर्ष अघि स्थापना गरिएको सागर कप उद्योगबाट अहिले मासिक 9 देखि 10 लाख रूपैयाँ सम्मका कप तथा प्लेट बिक्री हुने गरेको अधिकारीले बताउनुभयो। उद्योगबाट हुने आमदानीबाट सबै खर्च कटाएर मासिक करिब 1 लाख रूपैयाँ बचत हुने उहाँको भनाई छ। उद्योगमा चिया कफी तथा जुसका लागि प्रयोग हुने पेपर कप सँगै खाजा तथा नास्ताका लागि प्रयोग हुने विभिन्न आकारका पेपर प्लेट उत्पादन हुँदै आएका छन्। उद्योगमा उत्पादित कप तथा प्लेट दाङका घोराही, तुलसीपुर, नारायणपुर लगायतका बजारसँगै रोल्पासम्म पुग्ने गरेका छन्।
3: समीर अधिकारी, मेरो घर चाहिँ घोराही नवसपारा, अनि हाम्रो चाहिँ यो हाम्रो फ्याक्ट्री चाहिँ यो कागजको ग्लास प्लेटहरू कपहरू चाहिँ छ, अनि हामीले चाहिँ अब यो मार्केट चाहिँ अलिकति अब राम्रै छ भन्ने हिसाबमा चाहिँ सुरु गरे हो। मेरो जर्नी भन्दाखेरि म चाहिँ अब मास्टर्स लिएर चाहिँ अस्ट्रेलिया पढ्न चाहिँ गएको थिएँ मास्टर्समा, तर मेरो सब्जेक्ट चाहिँ यो होइन। अहिले मास्टर्स पढेर चाहिँ अब उता काम पनि गऱ्यो 2-3 वर्ष बसियो, अनि अब उता खासै आफूले योगदान होला जस्तो केही पनि लागेन। त्यसपछि फर्किन सधैँभरि अब विदेशमै बसेर पनि हुँदैन भन्ने हिसाबमा चाहिँ आफ्नै घरमा चाहिँ फर्केर केही गरौँ भन्ने सोचका साथै फर्किएको हो। जस्तो सुस्त आफ्नो सन्तुष्टि नै ठुलो कुरा हो भनेर चाहिँ लागिरहेको छु। अहिले चाहिँ हामी 4-5 जना चाहिँ छौँ, महिला उद्यमीहरू छौँ सबै। अब कहिले चाहिँ पार्ट टाइम हुन्छौँ, कहिले चाहिँ फुल टाइम जसरी नै काम गरिरहेको हुन्छौँ। अब हामीले चाहिँ अब जर्नी भन्नुपर्दा चाहिँ सुरुमा उताबाट आएर चाहिँ अब कसरी सम्भाव्यता पनि खोज्नु पर्यो भनेर चाहिँ खोजियो अनि यो चाहिँ अब अलिकति अब युजमा अलिकति धेरै नै छ अनि खासै धेरै यसको यतातिर फ्याक्ट्रीहरू पनि नभएको हिसाबमा चाहिँ गरेर राखियो हो त हाम्रो मेन मार्केट भनेकै छ हाम्रो दाङ छ रुल्पासम्म पनि जान्छ दाङ रुल्पामा गइरहेको छ अनि अब यसको अब कमाइ भन्यो भनेर गरिरहेको छ सन्तुष्टि छु भनेर चाहिँ पर्यो
4: समीर जस्तै घोराही नौ अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पालन गर्दै आउनु भएको छ। पाँच वर्ष मलेसियाको बसाई त्यागेर नेपाल फर्किनुभएका हरपल केसीले अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत दस वर्षदेखि पाल्दै आउनु भएको छ। गाउँमै परिवारसँग बसेर रमाएको उहाँको भनाइ छ। केसी पोल्ट्री फार्म दर्ता गरी शुरूमा 1500 कुखुराबाट व्यवसाय शुरू गर्नुभएका हरपल केसीले अहिले दुईवटा खोरमा 3000 कुखुरा पाल्नु भएको छ भने अहिले दैनिक 11 पेटी अण्डा उत्पादन भएको र मासिक 70-80 हजार कमाई हुने गरेको उहाँको भनाइ छ।
5: म तपाईँको लगभग आजभन्दा 9-10 वर्ष पहिले नै हो मलेसिया चार वर्ष मलेसिया बसिसकेपछि मैले यसो मेरो सोच के आयो भने कति अर्का देशमा गुलामी गरेर कति अर्का देशमा पैसा बगाउने त हाम्रै देश नेपालमा गएर केही गरौँ भन्ने उद्देश्यले म नेपाल फर्किएँ। नेपाल फर्किएर मैले सुरुमा 1500 अट्ने खोर लेस कुखुरा पाल्ने विचार गरेर मैले व्यवसाय सुरु गरेँ। व्यवसाय अहिले मैले मसँग लगभग हल्का बढाएर मैले 3000 पुर्याएको छु र आफ्नै देशमा केही गरौँ भन्ने हेतुले मैले यो व्यवसाय सुरु गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पैसा बगाउने भनेर मैले यही व्यवसाय सुरु गरेको हुँ।
4: नेपालमा केही पनि हुँदैन र केही पनि छैन भन्नेहरूका लागि समीर र हरपल प्रतिनिधि पात्र हुन्। सबै युवाहरू जति विदेशमै जानुपर्छ भन्ने मानसिकता बोकेका बेला समीर अधिकारी र हरपल केसीले नेपालमै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्नु भएको छ। समीर र हरपल जस्ता युवा उद्यमीहरूलाई तीनै तहका सरकारले साथ र सहयोग गर्नुपर्दछ।
1: लुम्बिनी प्रदेशमा यस वर्ष धान रोपाई अन्तिम चरणमा पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा 97.37% धान रोपाई सम्पन्न भएको छ तर विगतका वर्षको तुलनामा कमजोर मनसूनका कारण यसपटक रोपाई प्रभावित भएको छ। सिंचाई सुविधा नभएका क्षेत्रमा किसानले पानीको प्रतीक्षा गर्नु परेको छ। रोपाईका लागि पानीको अभाव झेलिरहेका किसानले अर्को चुनौती भने रासायनिक मलको अभावलाई पनि सामना गर्दै आएका छन्। प्रदेशमा 7 वर्षदेखि आवश्यकताको तुलनामा औसत 34.63% मात्रै 36% मात्रै रासायनिक मलको आपूर्ति हुँदै आएको तथ्याङ्कले देखाएको छ। लुम्बिनी प्रदेशमा अधिकांश क्षेत्रमा धान रोपाई सकिन लागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा 322,934 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। प्रदेशमा यस वर्ष 3,30,137 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको थियो। सो आधारमा 97.37% क्षेत्रफलमा रोपाई सम्पन्न भएको कृषि विकास निर्देशालयले बुटवलले जनाएको छ। तर यस वर्ष कमजोर मनसूनका कारण धान रोपाईको गति प्रभावित भयो। विशेष गरी सिंचाई सुविधा नभएका र आकाशे पानीमा निर्भर क्षेत्रमा किसानले आवश्यक समयमा पानी नपाउँदा समयमै रोपाई गर्न सकेनन्। प्रदेशमा रोल्पामा 7% तथा दाङमा 95% धान रोपाई सम्पन्न भएको छ। बर्दियामा 99% र रूकुम पूर्वमा 99.5% रोपाई सकिएको छ। त्यस्तै नवलपरासी पश्चिममा 98.5%, रूपन्देहीमा 99.5%, कपिल वस्तुमा 95.4%, पाल्पामा 98.5%, गुल्मीमा 99.5%, अर्घाखाँचीमा 98%, पाकेमा 97.4% र प्युठानमा 98% धान रोपाई सम्पन्न भएको छ। समयमै पानी नपर्दा रोपाई प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्न सक्ने भन्दै किसान चिन्तित रहेका छन्।
0: अब ग्यासको प्रसंग जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै रहेको छ। अहिले ग्यास लिनेको लाइन ग्यास डिलरमा देख्न सकिन्छ। ग्यासको माग अनुसार आपूर्ति नहुँदा ग्यास वितरणमा समस्या परेको डिलर संचालकहरू बताउँछन्। सर्वसाधारणले भने दिनभर ग्यासको लाइनमा बसेर पनि रित्ते हात घर फर्किनु परेको गुनासो गरिरहेका छन्। विगतमा आधा सिलिण्डर ग्यास वितरण हुँदा ग्यास स्टक राख्ने गरिरहेकाले खाना पकाउने ग्यास अभाव भएको ग्यास पसल संचालकहरू बताउँछन्। के कारणले ग्यासको अभाव भयो भन्ने विषयमा भने कुनै निकायले यकिन गर्न सकेका छैनन्। जिल्लामा ग्यासको माग कति हो र कति खपत हुन्छ भन्ने यकिन तथ्याङ्क समेत सरकारवालाहरूसँग छैन। अहिले बजारमा दैनिक ग्यास आपूर्ति हुँदा समेत सहज रूपमा ग्यास पाउन नसकेको उपभोक्ताहरू बताउँछन्। ग्यास सकिएको धेरै दिन भयो तर डिलरमा धाउँदा पनि पाउन सकिएको छैन। यस्तै गुनासो सबै उपभोक्ताहरूले गर्ने गरेका छन्। आयल निगमले भने दुई चार दिनमै ग्यासको सहज हुने बताएको छ। दुई चार दिनमै ग्यासको सहज आपूर्ति आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
6: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
7: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
6: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
8: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
6: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
8: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
6: र मुखको स्वास्थ्यको सुधार।
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5-63-218।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीत नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे, इको
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाइ, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98453-0653।
1: अब बाँकी समाचार। नेवार समुदायले खेतीपातीको काम सम्पन्न भएपछि मनाउने पहिलो चाडका रूपमा रहेको गठा मंगताहे अर्थात गठे मंगल पर्वका घोराहीमा विधिपूर्वक मनाएको छ। नेवार सेवा समिति घोराही र नेवा मिसा दबु घोराहीको संयुक्त आयोजनामा घोराही स्थित गणेश मन्दिर परिसरमा गठे मंगल पर्व मनाइएको हो। नेवार समुदायको मौलिक संस्कृति परम्परा र धार्मिक आस्थासँग जोडिएको यस पर्व घण्टा कर्ण अर्थात कानमा घण्टा झुण्डाइएको राक्षसको प्रतीक बनाएर चोकमा स्थापना गरी कालो वस्तुहरूबाट पूजा गर्ने परम्परा रहेको छ। दिनभर स्थापना घोषणा गरिराखिएको घण्टा कर्णलाई साँझ परेपछि लतार्दै खोला वा नदीमा लगेर आउने गरिन्छ। यसरी घण्टा कर्णलाई विदाई गरेपछि नकारात्मक शक्ति तथा रोग व्याधि हट्ने र समुदायमा सुख शान्ति तथा समृद्धि आउने जनविश्वास रहेको छ। घोराईमा आयोजित कार्यक्रममा नेवार समुदायका महिला तथा पुरूषहरूको बाक्लो उपस्थिति रहेको थियो। परम्परागत विधि र संस्कृति अनुसार पूजा आराधना गर्दै समुदायहरूले गठमंगल पर्व मनाएका थिए। गरी गठमंगल पर्वसँगै नेवार समुदायमा विभिन्न सांस्कृतिक गतिविधिको शुरूआत हुने गर्दछ। यसै क्रममा नेवार सेवा समिति घोराईले मंगलबारदेखि औपचारिक रूपमा लाखे नाच समेत शुरू गरेको छ। लाखे नाचलाई नेवार समुदायको प्रमुख सांस्कृतिक परम्परा मध्ये एक मानिन्छ। लाखे नाचले समुदायको संस्कृति पहिचान संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई मौलिक कला र संस्कृतिसँग जोड्ने काम गर्दै आएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो समाचार छ।
0: दाङको घोराही रामपुर हाँसीपुर सड़क खण्डको स्तर उन्नति भए पनि खोलामा पक्की पुल नहुँदा जनता बरसातको समयमा स्थानीयलाई निकै शास्ति बेहोर्नु परेको छ। बीपी मार्ग अन्तर्गत पर्ने उक्त सड़क खण्डमा दैनिक तीनवटा बस सञ्चालन हुने गरे पनि वर्षातका कारण खोलामा आउने बाढ़ीले सड़क बिग्रदा यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ। खास गरी घोराई उपमहानगरपालिका एक र बंगलाचुली गाउँपालिका वडा नम्बर चार जोड्ने सुका खोलामा पुल निर्माणको काम ढिलाइ हुँदा सवारी सञ्चालनमा समस्या भएको छ। सुका खोलामा सड़क बिग्रदा साउन 24 गते घोराईबाट बंगलाचुली तर्फ जाँदै गरेको बस फसेपछि ट्राक्टरको सहयोगमा निकाल्नु परेको बंगलाचुली गाउँपालिका चार गहतेराका विक्रम डाङ्गीले बताउनुभयो। उहाँका अनुसार सुका खोलासँगै माना खोला र अर्जुन खोलाका कारण वर्षातको समयमा सवारी सञ्चालनमा समस्या हुने गरेको छ। पुल निर्माणमा ढिलाइ, वर्षातमा नागरिकलाई शास्ति, गोरक्षा दैनिकमा खबर छ।
1: घोराई बनाओ अभियान र नेपाली जुत्ता घरले मंगलबार घोराई बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेसा व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सड़क तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरूषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जुत्ता चप्पल उपलब्ध गराइएको हो। कार्यक्रममा घोराई बनाओ अभियानका संयोजक सबिन प्रियासन, नेपाली जुत्ता घरका संचालक त्रिलोचन खनाल र दामोदर नेउपानी लगायतको टोलीले घोराई बजारका विभिन्न स्थानमा पुगेर श्रम गरिरहेका व्यक्तिहरूलाई जुत्ता चप्पल वितरण गरेको थियो। विशेष गरी बजार सरसफाई, सड़क तथा सार्वजनिक क्षेत्रमा काम गर्ने श्रमिक, दैनिक जेलादारीमा काम गर्ने व्यक्ति, महिला श्रमिक लगायत विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरूलाई जुत्ता चप्पल प्रदान गरिएको घुराई बनाउ अभियानका संयोजक सबिन प्रियासरले जानकारी दिनुभएको छ। आजको एकवेद राष्ट्रिय दैनिकमा एक खबर छ।
0: घोराई उपमहानगरपालिका पाँच धर्ना स्थित धारापानी मन्दिर परिसरमा भने उज्यालो हुँदै थियो। मन्दिर आसपासको वातावरणमा भक्तजनहरूको बाक्लो उपस्थिति थियो। कोही पूजा सामग्री बोकेर मन्दिरतर्फ लाग्दै हुनुहुन्थ्यो, कोही भगवान शिवको दर्शनका लागि लाममा बस्नु भएको थियो भने कोही महाआरती शुरू हुने प्रतीक्षामा हुनुहुन्थ्यो। मन्दिर परिसरमा बजिरहेको धार्मिक भजन घण्टीको आवाज र भक्तजनको उपस्थितिले धारापानीको वातावरणलाई धार्मिक बनाएको थियो। सूर्य अस्ताउने समयसँगै मन्दिर परिसरमा दीप प्रज्वलन हुन थालेपछि दृश्य अझ आकर्षक बन्यो। आरतीका लागि सजाइएको मन्दिर परिसरमा बत्तीको उज्यालो फैलिँदै गयो, त्यससँगै भक्तजनहरूको उत्साह पनि बढ्दै गयो। यो दृश्य साउनको अन्तिम सोमबार धारापानीमा देखिएको हो। साउन 1 गतेदेखि सञ्चालन हुँदै आएको श्रृङ्गारिक महाआरती को दर्शनका लागि साउनको अन्तिम सोमबार मात्रै हजारौं भक्तजन धारापानी पुगे। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीका अनुसार यस दिन धारापानीमा भक्तजनको उल्लेखनीय भीड़ लागेको थियो। उहाँका अनुसार साउनमा अन्य सोमबार पनि भक्तहरूको चाप रहने गरे पनि अन्तिम सोमबारमा विशेष रूपमा ठूलो संख्यामा दर्शनार्थीको उपस्थिति रहेको थियो। आजको राप्ती पोस्ट दैनिकमा खबर रहेको छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा युवालाई भविष्य भनिरहँदा उनीहरूको वर्तमान कहिले बनाउने, प्रदीप मजगैयाको विचार छापिएको छ। अधिकार कि अहंकार, श्रीधर अधिकारीको विचार छ भने अपराध नियन्त्रणमा प्रविधिको प्रयोग शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा देशभरि एनजीओ र एनआईजीओ को जाल शीर्षकमा सुरेश कुमार पाण्डेको यो सामग्री छापिएको छ भने गठे मंगलदेखि लाखेसम्म संस्कृति जोगाउने जिम्मेवारी हाम्रो शीर्षकमा सम्पादकीय छापेको छ आजको गणतन्त्र राष्ट्रिय दैनिकमा।
0: त्यसै गरी आजको गोरक्षीय दैनिकले मध्य साता वार्ता अन्तर्गत निर्मला गौतम संघको अन्तर्वार्ता छापिएको छ भने गठेमंगल सँगै शुरू भयो लाखे नाच नारायण प्रसाद श्रेष्ठको विचार छापिएको छ।
1: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा प्रभावकारी विपद व्यवस्थापन शीर्षकमा सुनिता नेपालको विचारलाई छापिएको छ भने सर्वहाराको परिभाषा शीर्षकमा शरद देवकोटाको विचारलाई पनि छापिएको छ। साथसाथै अनुसन्धानात्मक गतिविधि शीर्षकमा सम्पादकीय छापेको छ आजको राप्ती पोस्ट दैनिकमा।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। एपिजेडसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भूषाल पनि बिदा हुन्छ। नमस्कार।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल फरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड.
1: प्रमुख समाचार. सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने सरकारको निर्णय. प्रतिनिधि सभा बैठकमा सड़क पूर्वाधार सामाजिक न्याय र सेवा प्रवाह लगायतका विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण. रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बाल बालिका बेपत्ता र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला.
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदै, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या. तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्. हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्. अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ. पशुपति आई केयर सेन्टर, कपासी दान. सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com.
1: कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो. मन्त्री परिषद बैठकले नेपालभित्र पैठारी तथा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो. मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने र पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो. यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ. सो अवसरमा सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिले बुझाएका प्रतिवेदनहरू सार्वजनिक र कार्यान्वयन भएनन् नि भन्ने संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता पोखरेलले सरकारलाई बुझाइएको कतिपय प्रतिवेदनहरू सार्वजनिक भएका र क्रमशः कार्यान्वयन गरिने बताउनुभयो. सांसदहरूले महँगी कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिला सुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ. प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभाव, खाद्यान्न, तरकारी, फलफूलमा देखिएको कृत्रिम अभाव, मूल्य वृद्धि तथा कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो. सांसदहरूले किसानका लागि समयमा मल सिंचाई उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको भन्दै सहज रूपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न पनि माग गर्नुभयो. सार्वजनिक यातायातको सुधारका लागि प्रविधिको प्रयोग र जीपीएस प्रणाली अनिवार्य गर्नुपर्ने, राष्ट्रिय परिचय पत्र वितरणमा देखिएका प्राविधिक समस्या समाधान गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो. सांसदहरूले आर्थिक क्षेत्रको सुधार र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड़ दिनुभयो. उहाँहरूले बीमा अन्तर्गतको औषधिको उपलब्धतालाई प्रभावकारी बनाउनुपर्ने र निसन्तान दम्पतिका लागि आईवीएफ सेवालाई व्यवस्थित बनाउने स्पष्ट कानून बनाउनुपर्ने बताउनुभयो. उहाँहरूले जनताको अपेक्षा अनुसार काम गर्न, प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र नागरिकको सुरक्षाका लागि प्रभावकारी काम गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो. सांसदहरूले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानूनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी बनाउन राज्यले कूटनीतिक सक्रियता बढ़ाउनु पर्नेमा पनि जोड़ दिनुभयो. बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वीरेन्द्र शाहलाई लामो समयदेखि संसदमा उपस्थित हुन माग गरिरहेको भए पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको तथा उपस्थित हुँदा समेत राष्ट्रिय पोशाक र संसदको मर्यादा कायम राख्ने कुरामा सुकेको आरोप लगाउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै विरोध गर्नुभएको थियो। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्ति अविलम्ब फिर्ता लिन र सच्याउन माग गर्दै गत जेठ 17 गतेदेखि सदनमा विरोध गर्दै आउनु भएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजोको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावनाबारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रूचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानून बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। अनलाइन भुक्तानी गरी सामान किन्नु र बेच्नु मात्रै डिजिटल अर्थतन्त्र नहुने भन्दै उहाँले प्रविधि र ज्ञानमा आधारित उत्पादन र उपभोक्ता एउटै हुने प्रणालीमा जोड़ दिन सरकारले सुरक्षा कानून बनाउनु पर्ने बताउनुभयो। बैठकमा समितिका सभापति कृष्ण प्रसाद पौडेलले डिजिटल अर्थतन्त्र बहसको विषय भएकाले सरकारवाला मन्त्रालय र अन्य निकायसँग छलफल गरी नयाँ कानून बनाउन सरकारलाई आवश्यक निर्देशन दिइने बताउनुभयो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपरान्ह 1:15 बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुहुने कार्यसूची छ। यस्तै राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुनेछ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै आज विभिन्न 7 संसदीय समितिको बैठक पनि बस्दैछ। नेपाली कंग्रेसले सुनसरीको देवानगंज, कप्तानगंज र सिराहामा भएका दुखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ। यस्तै ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कांग्रेसले माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण समेत गराएको छ। केन्द्रीय कार्य समितिको बैठक आज पुनः 11:30 बजे बस्नेछ। रौतहटको देवाई गोनाही नगरपालिका 2 लसमनिया स्थित लाल बकैया नदीमा नहुने क्रममा हिजो दिउँसो 3 बाल बालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लसमनियाका शेख अमरे आलमका 10 वर्षीय छोरा मोहम्मद रमतुल्ला, सोही स्थानका शेख खुरौसेदकी 10 वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी 10 वर्षीय छोरी सबनम खातुन रहेका छन्। जिल्ला प्राधिकारीले रौतहटका अनुसार उनीहरू दिउँसो करिब 2 बजे लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनसाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगी खोजी तथा उद्धार कार्य शुरू गरेको हो। सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा समेत नदीमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका छन्। हिजो साँझसम्म पनि बालबालिकाको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहित आयुक्तहरू र नेपाल प्रहरीका महानिदेशक दानबहादुर कार्की बीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ। कान्तिपत स्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका लगायतका विषयमा छलफल भएको हो। प्रहरी महानिरीक्षक कार्कीले विद्यमान कानून र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो संगठनले निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो। जनै पूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाई कुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने क्रममा 11 उपसमिति गठन भई व्यवस्थापकीय काम शुरू भएको छ। रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको अगुवाईमा सरसफाई तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार प्रसार, यातायात व्यवस्थापन, आर्थिक समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दर रेट निर्धारण समिति लगायत 11 समेत गठन भएसँगै तयारीको काम शुरू भएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार आगामी भदौ 12 जनै पूर्णिमाका अवसरमा लाग्ने प्रसिद्ध धार्मिक तीर्थ गोसाईकुण्ड मेला भर्न आउने श्रद्धालु भक्तजनको यात्रा सहज, सफल र सुरक्षित बनाउने उद्देश्यले गठन भएका उपसमितिहरूले काम शुरू गरेका छन्। यसै गरी स्थानीय तह र समुदाय, सुरक्षा निकाय, स्वास्थ्य संस्था बीच समन्वय सहित सहकारी भएको उहाँले बताउनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आजनाको विद्युत गृहमा पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत एकजना प्राविधिक घाइते भएका छन् भने एकजनाको सकुशल उद्धार गरिएको छ। म्याग्दी हाइड्रो पावर प्रबन्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन पनि बन्द भएको छ। पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत गृहका सुरक्षा गार्ड अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरका 55 वर्षीय दीपक बरुवालको कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा संचालन तथा व्यवस्थापनका विषयमा सरकारवालासँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा हिजो आयोजित छलफलमा सहभागीहरूले अपाङ्गता भएका शिक्षकहरूको पेशागत अधिकार, सेवा सुविधा, विद्यालयमा पहुँच तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। साथै समावेशी शिक्षा संचालन तथा व्यवस्थापन मापदण्ड शीघ्र स्वीकृत गरी लागू गरिनुपर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक अपाङ्ग मैत्री बनाइनुपर्ने तथा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सामग्री, मूल्यांकन प्रणाली लागू गरिनुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारवालाबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक लिने बताउँदै समावेशी शिक्षालाई प्रभावकारी बनाउन आवश्यक नीतिगत पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साहित्यका अग्रणी स्रष्टा, भाषाविद तथा शिक्षाविद डाक्टर राजेन्द्र प्रसाद विमलको हिजो जनकपुर धामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीड़ित डाक्टर विमलको हिजो राति जनकपुर धामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो। डाक्टर विमलको पार्थिव शरीरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, मध्य प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्ण, मध्य प्रदेश सभाका सभामुख राम आशिष यादव, प्रतिनिधि सभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल लगायतले श्रद्धांजलि दिनुभयो। अन्त्येष्टिका क्रममा नेपाल प्रहरीको टोलीले स्वर्गीय डाक्टर विमललाई सलामी अर्पण गरेको थियो। महाकाली नदीमा पानीको बहाव 1,08,061 क्यूसेक पुगेको छ। महाकाली नदीमा हिजो बेलुकीदेखि पानीको जलस्तर बढ़ेपछि पश्चिमी नाका भएर आवागमन प्रभावित बनेको छ। शारदा ब्यारेजमा बेलुकी 5 बजेपछि 4 पाङ्ग्रे सवारी साधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरूङले जानकारी दिनुभयो। राति 9 बजे गरिएको मापन अनुसार बहाव 1,08,000 क्यूसेक नागेको उहाँले बताउनुभयो। सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुला, बैतडीका साथै भारतको धारचुला क्षेत्रमा वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढ़ने गरेको छ। पछिल्लो समय मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना बढ़दै गएको छ। नागरिकको जीवनसँग प्रत्यक्ष जोड़िएको खानेपानी र कृषि आयोजनाको ट्रान्सफर्मर नै चोरी हुँदा हजारौं नागरिक समस्यामा परेका छन्। महोत्तरीबाट संवाददाता मंजित कुमार रामको यो रिपोर्ट।
3: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना पछिल्ला 5 वर्षमा 101 पुगिसकेको छ। आर्थिक वर्ष 2078 2083 सप्तरीमा 4, सिरहामा 9, धनुषामा 12, सर्लाहीमा 9, रथहटमा 11, बारामा 15, पर्सामा 3 र सबैभन्दा बढी महोत्तरीमा 38 गरी कुल 101 ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण मध्य प्रदेश कार्यालय मुजेलिया जनकपुरका प्रमुख प्रशासकीय अधिकृत कालीचरण यादव बताउनुहुन्छ।
4: व्यवस्थापन हुन्छ, एनईको चोरी भएको ठाउँमा त्यहाँ प्राइभेट पनि चोरी भएको छ। चोरी भएको भोलिपल्ट चाहिँ सम्बन्धित आफ्नो जिल्लाको सिटी अफिसमा, जिल्ला प्रहरी कार्यालयमा खोजिदिनु भनेर सिटी लेखेका छ सबैले।
3: भोतरीको जलेश्वर विद्युत वितरण केन्द्र क्षेत्रबाट 21 र गौशाला विद्युत वितरण केन्द्र क्षेत्रबाट 17 गरी 38 ट्रान्सफर्मर चोरी भएकोमा अधिकांश कृषि सिंचाईको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको गौशाला विद्युत वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादव बताउनुहुन्छ।
5: ट्रान्सफर्मरहरू चोरी भएपछि आपूर्तिमा समस्या हुन्छ, किसानलाई सिँचाइ गर्नलाई अप्ठ्यारो भइरहेछ।
3: सर्वसाधारण आम नागरिकसँग प्रत्यक्ष जोडिएको कृषि र खानेपानीको ट्रान्सफर्मर चोरी हुँदा हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित भएको औरी नगरपालिका एकका कार्यवाहक वडा अध्यक्ष सुनिल कुमार शाह बताउनुहुन्छ।
6: ट्रान्सफर्मर चोरी भएलाके बाद अहाँके खानेपानीको ट्रान्सफर्मर रहलै, अब खानेपानी सञ्चालन होइवला रहलै, अब ओहिके चलते अपनेके सञ्चालन नै होइ सकै।
3: समयमै वर्षा नहुँदा मोटरबाट पानी तानेर सिँचाइ गर्ने विकल्प थियो, तर ट्रान्सफर्मर नै चोरी हुँदा खेती योग्य धेरै जग्गामा धान रोपाई नै नभएको सुनमा गाउँपालिका पाँचकी किसान पवन देवी राम बताउनुहुन्छ।
7: एक त बारिस नहोइ छै, कहिले लाइन से पटबै, ट्रान्सफर्मर ले गेली चोरबा, तब कथी से पटाके रोपबै, खेत रह गेली पर।
3: हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित हुँदा स्थानीयले सार्वजनिक सम्पत्तिको सुरक्षा कडा बनाउन प्रशासनसँग माग गरेका छन्। ट्रान्सफर्मर चोरी गरी सार्वजनिक सम्पत्तिलाई क्षति गर्नेलाई अनुसन्धान तथा खोजी कार्य भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता पञ्चलाल गोले बताउनुहुन्छ। देशभरमा सयको संख्यामा ट्रान्सफर्मर चोरी भए तापनि एकजनालाई पनि समात्न नसकेको विषय प्रश्न चिन्ह खडा गरेको छ। मञ्जित कुमार राम, महोत्तरी।
1: पाकिस्तानको ब्रोड पीकमा गएको हिम पहिरोमा परि ज्यान गुमाएका तीन नेपालीको शव हिजो नेपाल ल्याइएको छ। गत साउन 14 गते गएको हिम पहिरोमा परि ज्यान गुमाएका किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव हिजो साँझ हवाई जहाज मार्फत काठमाडौँ ल्याइएको हो। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार उहाँहरूको शेर्पा परम्परा अनुसार दुई रात तीन दिन पूजा गरी अन्त्येष्टि गरिनेछ। दुर्घटनामा ज्यान गुमाएका गोर्खाका पूर्वबहादुर गुरूङ युक्ताको शव भने यही साउन 21 गते नै नेपाल ल्याई अन्त्येष्टि गरिसकिएको छ। सोही हिम पहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको शव भने बेलायत लगेर अन्त्येष्टि गरिनेछ। पूर्जाको परिवार बेलायतमै रहेकाले शव पनि बेलायतमै लगिएको बताइएको छ। दुर्घटनास्थलबाट अझै एक नेपालीको शव ल्याउन बाँकी रहेको छ। उक्त दुर्घटनामा 6 नेपाली सहित 10 आरोहीले ज्यान गुमाएका थिए। मिर्गौला पीड़ित बिरामीको चाप बढ़ेपछि कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो शिफ्ट रातीमा पनि डायलिसिस सेवा सञ्चालन गर्ने तयारी गरेको छ। अस्पतालमा डायलिसिस सेवाका लागि सैया मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीड़ित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ। विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीखका दिन यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। आज बिहान भिरकुटी मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड़ आयोजना गरिएको छ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्धन विषयमा उच्च स्तरीय प्यानल छलफलको आयोजना गरिएको आयोजकले जनाएको छ। बैतडीमा आलू उत्पादन बढ़े पनि बजार नपाउँदा किसानहरू चिन्तित भएका छन्। समयमै बिक्री हुन नसक्दा उत्पादित आलू घरमै कुहिने अवस्थामा पुगेको किसानहरूले दुखेसो गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
8: बैतडीमा उत्पादित आलू विगतमा तराईका जिल्लाहरूमा समेत निर्यात हुँदै आएको थियो। गत वर्ष प्रति किलो 40-45 रुपियाँसम्म बिक्री भएको थियो। यस वर्ष किसानहरूले आलू प्रति किलो 25-30 रुपियाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ। सोही मूल्यमा पनि बिक्री भइरहेको छैन। पाटन नगरपालिका आठका किसान राजबहादुर महरा:
9: यसपालि त्यस्तै छ, खास बजार भाव पनि छैन, आलू पनि त्यस्तै कुहिएर साफ छ। गत वर्ष सुरुमा 30-35 स्टार्ट हुन्थ्यो, यो पालि सुरुमा आलूको रेट 20-25 भन्न लागे।
8: उचित मूल्य नपाएको र यातायातको पनि सहज पहुँच नहुँदा आलू घरमै थन्किएको सुर्नाई गाउँपालिका छका किसान गणेश अवस्थीले बताउनु भयो।
10: बजार त बाटोको
8: पाटन नगरपालिका आठमा निर्माण प्रक्रिया अगाडि बढाइएका दुईवटा कोल्ड स्टोर अलपत्र अवस्थामा छन्। कोल्ड स्टोर सञ्चालनमा आए तरकारी उपज भण्डारण गर्न सहज हुने किसानहरूको भनाइ छ। पाटन आठका अर्का स्थानीय किसान वीर सिंह महरा:
11: 35 परिवार बस्छ, प्रति परिवार 15-20 क्विन्टल लागे पनि 4-500 क्विन्टल हुन्छ। अब त्यो आलु बिक्री भइरहेको छैन। रत्तरिया धनगढी महानगरबाट आउने कुनै पनि ग्राहक आइरहेको छैन। दुईटा कोल्ड स्टोर छ पाटन नगरपालिका वार्ड नम्बर 8 निर्माण भएको। अब त्यो सञ्चालनमा आयो भने यहाँका कृषकहरूलाई खाद्यान्नको साथै बिउको लागि पनि आलु भण्डारण गर्नको लागि सजिलो हुन्थ्यो।
8: यस क्षेत्रमा बनेका कोल्ड स्टोर सञ्चालनको लागि समस्या भइरहेको कृषि ज्ञान केन्द्र बैतडीको भनाइ छ। विगतमा बनेका संरचनाहरूलाई संसदमा ल्याउनको लागि सरकारवाला पक्षसँग सहकार्य गरिने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनु भयो।
12: कोल्ड स्टोर बनेको छ 5-6 वर्ष भयो, त्यो बनेदेखि नै विवादित रहेछ। अर्को नयाँ शहरी विकास आयोजना भन्ने जुन हाम्रो पाटनमा 3-4 वर्ष पहिला आएको थियो, त्यसले एउटा ठूलो 200 मेट्रिक टन क्षमताको कोल्ड स्टोर बनाउनेहरू यहाँ सञ्चालन गर्यो। अहिले त्यसको काम अधुरै छ भन्ने देखिन्छ। तर आगामी दिनमा सरकारले यो संरचनाहरूलाई कसरी सदुपयोग गर्ने, पालिकाको मार्फतमा भए पनि हुन्छ, वडा कार्यालय मार्फतमा भए पनि हुन्छ, यसको कानूनी प्रक्रियाहरूमा सहयोगी निकायहरूले हामी सहयोग गर्छौँ।
8: सरकारी पकेट क्षेत्रमा बनेका करोडौं लगानीका संरचना सञ्चालनमा ल्याउन राज्य पक्षले चासो दिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
13: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
14: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
14: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
14: एकपटक दङ्गालीबाट किनेर हेर न।
13: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
15: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
14: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
16: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
14: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 0825367775।
14: सम्पर्क नम्बर 98478-26873।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
20: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: किराले खाएको दाँत निकाल्ने,
22: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
21: खाली ठाउँमा दाँत राख्ने,
22: दाँतको जरैदेखि उपचार गर्ने,
21: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
22: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
23: सम्पर्क डायनामिक डेन्टल क्लिनिक, घोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।
20: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।
24: आया, मम्मी मम्मी दाँत दुख्यो।
25: मम्मी मेरो दाँत भङ्ग आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
26: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
27: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
25: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर

0: 82 5 90 222
1: चुरोट त्रुटि पुकार खैनी जस्ता त्रुटिजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: भर्ना सम्बन्धी सूचना।
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
13: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू,
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्युरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
13: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
15: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
16: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिचुचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न

0: रोगको चेकजाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
5: उपचार हुने रोगहरू
4: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
4: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
4: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
4: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ। हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समाचार लिएर तपाईँहरूमा आइसकेका छौ। आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ। यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ। साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ। साथै हाम्रो पात्रको माध्यमबाट पनि संसारभरि सुन्न सक्नुहुनेछ। कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो। सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ। हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने, रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने, गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने, साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनावाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ। हामी छौं कार्यक्रम समतामा, जहाँ समानता, न्याय र चेतनाका स्वरहरू तपाईँको हृदयसम्म पुग्नेछन्। आज हाम्रो देश चुनावी माहौलमा छ। सड़क, बजार, गाउँ, शहर, कलेज, स्कूल सबै ठाउँमा उत्साह र चर्चासँग गफ हुने विषय नै यही हो। तर यस चर्चामा एक मौन तर अत्यन्तै महत्वपूर्ण प्रश्न छ, निर्णय वास्तवमा कसले गर्छ त, र ती निर्णयमा महिलाको आवाज कहिले सुन्न पाइन्छ। मतदान केवल मत हाल्ने प्रक्रिया मात्र होइन, यो हाम्रो भविष्य रोज्ने अवसर हो। तर त्यो भविष्य तब मात्र समतामूलक हुन्छ जब महिलाले केवल उपस्थित हुनु होइन, निर्णय गर्ने, नीति बनाउने र समाजको ढाँचामा स्वर दिने भूमिकामा पनि रहन्छन्। नेपालमा अधिकारको कानूनी संरचना छ, संविधानले कानूनले महिलालाई अवसर दिएको छ, तर व्यवहारमा धेरै निर्णयहरू अझै पुराना परम्परागत ढाँचामा आधारित छन्। गाउँ, घर, संस्था, राजनीति, महिला जहाँ गए पनि निर्णय गर्ने सधैँ उपलब्ध हुँदैन। समताको आजको यात्रा यही विषयसँग जोडिएको छ। महिलाको निर्णय शक्ति, समान अवसर र सामाजिक परिवर्तनमा उनीहरूको योगदान। समताको आजको यात्रा यही विषयसँग जोडिएको छ। महिलाको निर्णय शक्ति, समान अवसर र सामाजिक परिवर्तनमा उनीहरूको योगदान। हामी चर्चा गर्नेछौ, हामी प्रस्तुत गर्नेछौ ती अवसर, चुनौती र चेतनाको गहिरो विश्लेषण। आज कार्यक्रममा हामी सुन्नेछौ समाज परिवर्तनका लागि अगाडि बढ़िरहेका महिलाको अनुभव, जो विभिन्न चुनौती र बाधाहरू पार गर्दै महिलाको अधिकार र निर्णय शक्तिको वास्तविक अर्थलाई व्यवहारमा उतार्न काम गर्दै आइरहनु भएको छ। जब हामी समाजको भविष्यको कुरा गर्छौं, हामी केवल कानून, नीति वा औपचारिक संरचनाको कुरा गर्दछौ भन्ने भ्रममा पर्छौ, तर वास्तविकता फरक छ। समाजको दिशा, यसको संवेदनशीलता, न्याय र विकास, यी सबै तब मात्र प्रकट हुन्छन् जब महिला निर्णय गर्ने स्थानमा उभिन्छन्। नेपालमा संविधानले अधिकार दिएको छ, तर अवसर र वास्तविक शक्ति बीचको अन्तर अझै स्पष्ट छ। महिला नेतृत्वको वास्तविक मूल्य केवल प्रतिनिधित्व होइन, यो निर्णय, सहभागिता र आवाजको शक्ति हो। जब महिला नीति निर्माणको केन्द्रमा आउँछिन्, सृजना, विकास र सामाजिक संरचनाले सबैको जीवनमा न्यायपूर्ण प्रभाव पार्छ। विशेष गरी सीमान्तकृत समुदायका महिलाहरूले भोग्नु परेको चुनौती अति नै कठोर छ। सामाजिक रूढिवादी परम्परा, आर्थिक निर्भरता, अवसरको अभाव र संरचनात्मक असमानता, यी बाधाहरूले उनीहरूको आवाजलाई दबाउँछन्। तर उनीहरूका प्रयासले स्थायी परिवर्तनको बीउ रोप्छ। सशक्तिकरण भनेको केवल अधिकारको दावी होइन, यो निर्णय गर्ने क्षमता, नीति बनाउने अधिकार र सहभागिताको सुनिश्चितता हो। जब महिला नेतृत्वमा आउँछिन्, नीति केवल कागजमा होइन, व्यवहारमा समाजलाई असर गर्ने बनिन्छ। सृजना र विकास मानवीय संवेदनाले भरिएको हुन्छ। चुनावी माहौलमा धेरै जसो नारा, भाषण र प्रतिबद्धता हामी सुन्छौ, तर महत्वपूर्ण कुरा के हो भने, के हामी नेतृत्वमा महिलालाई सत्य भावनाका साथ स्थान दिइरहेका छौ, के हामी केवल उनीहरूलाई उपस्थित गराइरहेका छौ, के उनीहरूको वास्तविक निर्णय क्षमता सुनिश्चित गरिरहेका छौ। समाजले बुझ्नुपर्छ, महिलाको निर्णय शक्ति केवल महिला अधिकारको कुरा होइन, यो लोकतन्त्रको आत्मा, समाजको भविष्य र विकासको आधार हो। जबसम्म महिलाको आवाज निर्णय तहमा पर्याप्त रूपमा समावेश हुँदैन त्यतिखेरसम्म हाम्रो समाज अधुरो असमान र अस्थिर रहन्छ। सच्चा परिवर्तनका लागि आवश्यक छ पुराना संरचनात्मक बाधा हटाउने इच्छा, नीति र अवसरमा समानता सुनिश्चित गर्ने प्रतिबद्धता, सामाजिक चेतना जसले महिलालाई केवल उपस्थित मात्र होइन निर्णायक स्थानमा लैजान्छ। महिला नेतृत्वको वास्तविक प्रभाव तब मात्र प्रकट हुन्छ जब निर्णय गर्ने शक्ति उनको हातमा हुन्छ, जब नीति, संसाधन वितरण र विकासका निर्णय हरेक तहमा समावेशी र न्यायपूर्ण हुन्छ। त्यो समाज जहाँ महिलाको उपस्थिति मात्र होइन उनीहरूको सक्रिय नेतृत्वले समाजको भविष्य निर्माण गर्छ, त्यही समाज साँचो अर्थमा समृद्ध र न्यायपूर्ण हुन्छ। श्रोता, हामी कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 बोलिरहेका छौं। आजको समतामा हामीसँग हुनुहुन्छ एक महिला सामाजिक अभियन्ता जसको जीवन र यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, यो सामाजिक ढाँचालाई चुनौती दिने, न्यायपूर्ण भविष्यको बाटो खोल्ने र महिलाको आवाजलाई निर्णायक बनाउने कथा हो। उहाँले देख्नु भएको छ कि सशक्तिकरण केवल अधिकारको कागजमा सीमित हुँदैन, यो निर्णय गर्ने क्षमता, सहभागिता र अवसरको सुनिश्चितता हो। विशेष गरी सीमान्तकृत समुदायका महिलाहरूको जीवनमा उहाँले ल्याएको परिवर्तन मात्र संरचनात्मक सुधार होइन तर चेतना र आत्मशक्तिको हलचल हो। उहाँको दृष्टिकोणले हामीलाई सम्झाउँछ समाज परिवर्तन बाहिरबाट आदेश दिँदा होइन, भित्रबाट सोच, सहभागिता र निर्णय क्षमता मार्फत बल्ल सम्भव हुन्छ। आज हामीसँग हुनुहुन्छ चाँदनी जोशी, जो नेपाल र दक्षिण एसियामा समानता, महिला अधिकार र नीतिगत न्यायका लागि 5 दशक भन्दा लामो समयदेखि निरन्तर लागि परिरहेकी एक महान अभियन्ता हुनुहुन्छ। उहाँले केवल अधिकारको नारा मात्र होइन त्यो अधिकारलाई व्यवहारमा परिणत गर्ने बाटो पनि उजागर गर्नुभएको छ। उहाँको प्रारम्भिक जीवन शैक्षिक पृष्ठभूमिबाट नै शुरू भयो, साहित्यिक पढ़ाई, शिक्षण र त्यसपछि सरकारी सेवामा प्रवेश, जहाँ उहाँले महिलाको आर्थिक सशक्तिकरणका लागि ग्रामीण महिलाहरूलाई उत्पादन ऋण उपलब्ध गराउने प्रोडक्शन क्रेडिट फर रुरल वुमन कार्यक्रमको शुरूआत गर्नुभयो, जुन नेपालको एक आदर्श कार्यक्रमको रूपमा मानिन्छ। त्यसै गरी उहाँ संयुक्त राष्ट्र संघको महिला विकास कोष युनिफेमको दक्षिण एसिया क्षेत्रीय कार्यालयको स्थापना र नेतृत्व गर्न अघि बढ्नुभयो र त्यहाँबाट नीतिगत सुधार र महिलाको समावेशी विकासका लागि ज्ञान आधारित कार्यक्रमहरू पनि अगाडि बढाउनुभयो। उहाँले केवल नेपालभरिका महिलाहरूलाई मात्र होइन सम्पूर्ण दक्षिण एसियाका सीमान्तकृत महिला समुदायका जीवनमा परिवर्तन ल्याउन काम गर्नुभएको छ। आज उहाँ युएन वुमन नेपालका वरिष्ठ राष्ट्रिय सल्लाहकार हुनुहुन्छ। यी दशकभरिका योगदानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएको छ, जसमा प्रमुख सम्मान लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि समावेश छ। आज हामी यही विशेष अतिथिका कुरा सुन्नेछौ। उहाँका भोगाई, भनाई र सुझावहरू पक्कै पनि हाम्रा लागि प्रेरणा बन्नेछ भन्ने हामीले आशा गरेका छौं। प्रस्तुत छ चाँदनी जोशीसँग गरिएको संवाद।
1: त्यो वुमेन्स मुभमेन्ट जुन बेला मैले काम सुरु गरे नि त्यो बेला त्यो कन्सेप्ट अफ वुमेन्स मुभमेन्ट नै थिएन, अनि कसलाई घुवार्ने, कहाँ जाने, जुन आज छ नि यति कुरा पर्यो नि उहाँहरूका जाने, उहाँहरूसँग सल्लाह गर्ने, जुन हामीसँग सल्लाह गरिन्छ त्यो त्यो वातावरण नै थिएन। र मलाई याद छ पहिला स्टेटस अफ वुमेनको रिसर्च भइ नै रहेको थियो र मैले चाहिँ के मौका पाएको थिएँ भने द रोल अफ वुमेन इन रुरल एन्ड एग्रिकल्चर डेभलपमेन्ट भनेर एउटा रिसर्च गरेको थिएँ, तीनवटा भेग हेरेर, मधेसमा, तराई भनौँ, तराईमा भनौँ, अब यो काठमाडौँको भेगमा र पहाडी भेगमा। त्यो गर्दाखेरि चाहिँ मैले धेरै कुरो सिकेको छु। त्यो बेला चाहिँ उनीहरूको मर्म, उनीहरूको कुरा बुझ्दाखेरि चाहिँ हजुर अन्डरमाइन्ड, उनीहरू कसरी पछाडि पारिएका छ उनीहरू भन्दाखेरि त्यो महिलाहरू, मैले एक दलित महिला भन, अब हाम्रो पञ्चायतमा नि दमाई खाने, त्यो देखेपछि चाहिँ मलाई ओहो केही चाहिँ गर्नुपर्छ ठुलो भन्ने चाहिँ मनमा लागिरहेको थियो कि। त्यो स्टडीदेखि चाहिँ इको सिस्टमको कुरा गरिरहेछौँ है हामी, त्यो पनि व्यक्तिहरूले पनि दे मेक अ डिफरेन्स है। जस्तो कि मैले मौका पाएँ र यहाँले जुन द मार्जिनलाइजको कुरा गर्दै हुनुहुन्छ नि, र मेरो चाहिँ भाग्य भनौँ, मौका भनौँ, मैले चाहिँ जति काम गरेँ नि सधैँ त्यो पछाडि पारिएकै महिलासँग को समूहसँग भन्दाखेरि ट्राफिक महिला होस्, भाइलेन्स फेस गरे महिला होस्, ग्रामीण महिला होस्, एचआईभी एड्सबाट सफर गरे महिला होस्, होइन या होमबेस वर्कर्स होस्, जो चाहिँ इन्भिजिबल छ, जसले देखिँदैन, जसको भोइस पनि सुनिँदैन, सिरोज हो उनीहरू तर दे आर नट रेकग्नाइज. केही ग्रुपैसँग काम गरे कि 56 वर्ष यसो हेर्दाखेरि के भन्दाखेरि टासीबाठी होइन, डिस्ट्रिक्ट हेडक्वार्टरमा बस्ने होइन, त्यो टाढा टाढा पिङ्गलामा पोखरेमा बस्ने महिलाहरूको कुरा गर्दा छु. एउटा त प्रिभिलेज, मैले कन्भेन्टमा पढ्न पाएँ है, अहिले मलाई अङ्ग्रेजी, हिन्दी, उर्दू, नेपाली, मैले के भाषा बोलिरहेको छु पनि मलाई सोध्नु पर्दैन. मैले अनि यो जुन क्षमता मैले विकास भयो नि त्यो मैले मौका पाएर त्यसलाई चाहिँ म प्रिभिलेज भन्छु. तर प्रिभिलेजलाई चाहिँ अर्को प्रकारले पनि, जस्तो कि मैले मेरो लाइफमा गर्नु परे के थियो भने, ठकुरी राणाजीको छोरी भए म भन्दाखेरि म मैया साहब कन्सेप्ट के, त्यो आफ्नो आफ्नो परिचय दिनु पनि मलाई धेरै समय लाग्यो. म चाहिँ अझै मैले आफूलाई चाहिँ के भन्छु भने, म चाहिँ बन्जारिन जस्तो कि आफ्नो घर भनेको भयो कहिले पनि पुरा मेरो बैतडीको अघि भन्दाखेरि मामा घरमा जन्मेको, मामा घरमा पालेको, आफ्नो घर भन्ने कुरै भन्ने कुरा मलाई त्यसले पनि सायद मलाई अनकन्सियसली त्यसले पनि गभर्न गरेको होला. जुन बेला चाहिँ मैले महिला विकास को प्रमुख भन्ने मौका पाएँ नेपाल सरकारमा, हजुर, महिलाको विकास गर्न 1975 को त्यो दौरान थियो नि, इन्टरनेसनल प्रेसर आइरहेको मन्त्रालयमा के गर महिलाको लागि भनेर बेलामा हाम्रो मन्त्रालय त्यो बेला चाहिँ गृह पञ्चायत मन्त्रालय, हामी चाहिँ महिला विकास कार्यक्रम गर्छु भनेर उहाँहरूले लिनुभयो र चारजना अरू पहिला हाकिम थिए के अरे अनि मलाई जिम्मा दिएको थियो र मलाई जिम्मा दिँदाखेरि चाहिँ मैले भनेको थिएँ मलाई त जेन्डरको जी पनि आउँदैन, मैले पदमा गर्ने पनि 9 वर्ष पढेँ, बट द्याट डजन्ट मिन मलाई महिला विकास थाहा छ, मैले चाहिँ सिक्नुपर्छ भनेर मैले चाहिँ साउथ एसियामा गएर सिकेँ, ग्रामीण ब्याङ्क पनि हेरेँ अनि ब्ल्याक पनि हामीलाई हाम्रो यहाँ इन्भाइरोन्मेन्टलाई के सुट गर्छ त, त्यस्तै गरिकन सर्वोदय मुभमेन्ट, हजुर, त्यस्तै गरिकन सेवा हेरेँ इन्डियामा, बङ्गलादेश, इन्डिया, श्रीलङ्काबाट गएर सिकेर अनि पीसीआरडब्ल्यू भन्ने प्रोडक्सन क्रेडिट फर रुरल वुमेन भनेर कार्यक्रम शुरू गरे र त्यो कार्यक्रम शुरू गरे महिला विकास शाखा, त्यो शाखाको प्रमुख भनेर मलाई ल्याइएको थियो. मलाई चाहिँ हाँस उठ्दो कुरा चाहिँ के थियो भने $1,000 दिएको थियो, त्यो बेला चाहिँ 30 रुपियाँ थियो क्यारे, भन्दाखेरि 30,000 रुपियाँ जति हुन्थ्यो र चाहिँ मलाई मेरो चाहिँ रोल मिसन चाहिँ मलाई के दिएको थियो भने 51% अफ द महिना है कि $1,000 र दुईटा स्टाफले चाहिँ मैले चाहिँ महिलाको कार्यक्रम चाहिँ एकदम नेपालमा चलाउनु पर्ने भन्ने अपेक्षा थियो. हामीले चाहिँ अलिकति हामीले चाहिँ फोकस गर्नु पर्यो कुन महिला भनेर भन्दाखेरि त्यहाँ आई चुज ग्रामीण महिला, सुरु गर्ने बेलामा ग्रामीण महिला भनेर 5 जिल्लामा त्यो पेवा बढाउने कार्यक्रम भन्थ्यो, महिलाको आफ्नो धन आफ्नो भन्ने होस् भनेर 5 जिल्लामा सुरु गर्दाखेरि त्यो बेला साइट सिलेक्सनमा पनि हामीले डिस्ट्रिक्ट हेडक्वार्टर छाने सदरमुकाम भन्दा टाढा कहाँ छ त भन्दाखेरि उनीहरू त कुना काप्चामा छ नि त, विकासले नभेटेको ठाउँमा छ नि त भन्दाखेरि मलाई याद छ तनहुमा हामी छाङ भन्ने गाउँमा जान्थ्यौँ. द्याट वाज इट टुक अलमोस्ट 4 hours टु वक अप टु त्यो जस्तो मनोकामना छ नि त्यही हाराहारीमा छ भने त्यहाँ माथि चढ्नु पर्ने थियो. त्यस्तै गरिकन धादिङमा कुखुरे भन्ने गाउँ देवर देयर नि प्रोग्रामको रिजल्ट पछि महिला मन्त्रालयको डेटामा के थियो भने द प्रोग्राम बेनिफिटेड 1.5 मिलियन वुमेन, के भन्छ आत्मसन्तोषी हुन्छ नि त्यो मिलेको थियो कि त्यति महिला चाहिँ फाइदा पाएछन् भनेर. 5 जिल्ला पछि मैले 6 अरू जिल्ला लगेको थियो कार्यक्रम है, तिनीहरूमा चाहिँ धेरै जस्तो तामाङहरू, कामीहरू, दलितहरू उहाँहरू नै हुनुहुन्थ्यो जसले सदरमुकामै नदेख्नु भएको, कहिले विकास उनीहरूको छेउमा नआइपुगेको, त्यस्तै महिलासँग काम गरेको. 49 districts पछि त्यो महिलाको आवाज ल्याउन त अलिकति स्ट्रङ मान्छे चाह्यो, रेस्पोन्सिबल मान्छे चाह्यो, भन्दा महिला विकास अधिकृत भन्ने चाहिँ दरबन्दी खडा गर्न नि मलाई कमसेकम 3 वर्ष लाग्यो. पब्लिक सर्भिस कमिसनमा तपाईँलाई किन चाहियो, अधिक किन चाहियो, खर्दा सुब्बा लिनुहोस् न, अब तपाईँलाई के एमए बिए पढेको मान्छेहरू खुज्छ तपाईँलाई पिपलको भोट मुनि बसेको छ भन्ने ठान्नु भएको छ भन्ने गिजाउने कि, अनि तपाईँको दिवा स्वप्न हो, तपाईँले किन चाह महिनाको काम गर्नलाई किन अधिकृत छ. पहिले गरी त म घरमा आएर कुवा कुवा रुन्थे नि, आफ्नो मन्त्रालयलाई कन्भिन्स गर्ने एउटा गाह्रो, अर्को चाहिँ फेरि जनरल प्रशासनमा गएर त्यो कुरा गर्न गाह्रो, फाइनान्समा अब अधिकृतको 5 वटा दरबन्दी साँच्चै कुरा गर्ने भने त मैले 75 दरबन्दी खोजेको थिएँ, गरेर त पछि त 77 डिस्ट्रिक्टमा हुनुहुन्थ्यो मैले विकास। अब एलडिओ सिडिओ है डिस्ट्रिक्ट लेभल अफिसियलसँग काम गर्ने खरदार सुब्बाले हाम्रो ब्युरोक्रेसीमा पुलिस हुन्छ उनीहरूको अधिकृतै हुनुपर्ने थियो। एक पोस्टमा चाहिँ के देख्छौँ भने धेरै नै विकास भएको, हरेक महिलाले बोलिरहनु भएको हुन्छ होइन भन्दाखेरि कस्तो एकदम उनीहरू उहाँहरूको लजिक सुन्दाखेरि प्यासन सुन्दाखेरि प्रशस्त भएको पाइलट छोरी छन्, त्यो रोल देखेकै थिएन नि सोचेकै थिएन अन्त त्यो डिफरेन्ट रोल्समा आउनुभएको उहाँले सपास गर्नुभयो होइन एक्सिलेन्स पार एक्सिलेन्स गर्नुभएको त्यो देख्दा चाहिँ एकदमै खुसी लाग्छ, नट द्याट हेज बिन डन जस्तो लाग्छ। फेरि अर्कोतिर कन्भर्सेसन सुन्दाखेरि जुन ढर्रा के त्यो 80समा हामीले कुरा गरिरहेको थियौँ नि त्यही कुरा के ड्रजरी अफ वुमेन केयर इकोनोमी दे डोन्ट ह्याभ टाइम के गर्नुपर्ने त्यो कुरा आउँदाखेरि चाहिँ अस्ति एकजनाले तर्क गर्नुहुन्थ्यो जुन कुरा 90समा भयो नि त्यो चाहिँ बिलायो द्याट वाज नट रिपिटेड त्यो त कन्टिन्यू हुनुपर्ने थियो नि किन त्यहाँ गएर रोक्यो भन्ने एउटा जुन डिबेट छ नि द्याट अल्सो आई सी इट के। अब काठमाडौँमा आएर चाहिँ सबै कुरा झलमलले सबै भएको छ जस्तो लाग्छ तर एज यु गो डिप हो कि अलिकति भित्र भेगमा पस्नुहोस् न गर्दाखेरि महिला अझै त्यहीँ छन् कि होइन अझै हामीले बिउजाउनु पर्ने हो कि त्यो आवाज त्यहाँ किन नपुगेको त्यो रोशनी भन्छ नि त्यो उज्यालो किन त्यहाँ नपुगेको त्यो पुग्नु पर्यो जस्तो लाग्छ मलाई। त्यसम्म भने अलिकति धेरै पछाडि पनि जानु पर्दैन। कता कता कस्तो हुन्छ भने महिला विकास भन्ने कुरा छ नि त्यसले कहिले पनि प्रायोरिटी पाएको छैन कि है महिला मन्त्रालय कति बजेट कति छ उहाँलाई कति पावर दिएको छ इन टर्म्स अफ रिसोर्स ह्युमन रिसोर्स र क्यापिटलको कुरा गरौँ न ह्युमन रिसोर्स पनि अनि फाइनेन्सियल रिसोर्सेस पनि कति छ त भनेर अरू मन्त्रालयसँग कम्पेयर गरेर हेरौँ त हजुर त्यहाँ अलवेज वुमेन्स एजेन्सी भन्ने साथै महिलाको जहिले पनि एजेन्सीलाई चाहिँ थोरै नै दिन्छ र थोरै दिएर धेरै जुन मलाई 1000 दिएको थियो नि त्यो अझ पनि त्यो ट्रेन्ड छ कि थोरै दिएर महिलाको कार्यक्रमलाई धेरै अपेक्षा गर्ने कि अझ पनि छ त्यो महिला मन्त्रालय भन्ने साथै हस्पिटलसँग राखिदिने कि महिला मन्त्रालय र हस्पिटलले महिला मन्त्रालय र स्पोर्ट्सले कि किनकि अलिकति पैसा पनि चाहियो नि त भनेर राखिदिने। हाम्रो चाहिँ सोसियल वेलफेयरसँग कतिसम्म थियो त महिलाको मन्त्रालय हेर्ने कि महिलाको इम्पावरमेन्ट हेर्ने कि सोसियल वेलफेयर हेर्ने त भन्दाखेरि त्यो कुरा देखिन्थ्यो गर्दाखेरि जसले लेखिरहनु भएको थियो उहाँले चाहिँ महिला मन्त्रालयलाई त्यहाँबाट झिक्नु भयो अरे भन्ने कुरा गर्दा त्यो त तुरन्तै गर्नु पर्यो भन्दाखेरि मलाई कतै पनि मुसिया छैन अहिलेसम्म र मुसे नै छँदा पनि छैन म किनकि मलाई लाग्छ कि पार्टीसम्म मुस्यो भने जस्ट वान पार्ट अफ द पपुलेसनलाई मात्रै हेर्न सक्छौँ हामी जस्तो लाग्छ मलाई त्यहाँदेखि हामीले समग्र रूपले हेर्न चाहने व्यक्ति परि म है भन्दाखेरि त्यो बेला चाहिँ भोलिपल्ट प्रधानमन्त्रीजीसँग हामीले माग्यौँ टाइम मागे र उहाँले दिनुपर्ने हजुर अहिले हाल प्रधानमन्त्री त्यो भन्नु र चारजना मैले थिङ्क ट्याङ्कको मेम्बर्सहरू जतिजना हामी थियौँ सबले लिएर गएको थियौँ र गएर अनि मैले प्रधानमन्त्रीजीले यस्तो यस्तो हुँदैछ अरे महिला मन्त्रालय नरहनेले ल यो त मैले सुनेकै छैन हजुरहरूको कानसम्म आउँदै आउँदैन डिसिजन भइहाल्छ मात्रै भएन भनेर मैले महिला आन्दोलनलाई पनि बोकेर महिलाको जति डिफरेन्ट पोलिटिकल लिडर्स हुनुहुन्थ्यो नि भने सबैजना भिलेज क्याफेमा भएको भिलेज क्याफेमा जसलाई बोलाएर त्यहाँ हामीले भेटेका थियौँ सबै विभिन्न पार्टीको महिला सबै मेम्बर्स अफ पार्लियामेन्ट उहाँहरू आउनु भएको थियो र उहाँहरूलाई चाहिँ हामीले मैले प्रेज गरेर आइसोड पावर पोइन्ट देखाएर यस्तो बेलामा एमडिजी गोलमा चाहिँ हामीले गोल नम्बर 3 गर्न सकेनौँ है जेन्डर इक्वालिटी भन्ने गोलै अचिभ भएन एमडिजीमा अरू सबै राम्रो गरे पनि वर्ल्डमा एउटा कन्ट्रीले गर्न सकेन भने हामी पनि पऱ्यौँ नि त्यसमा। अब एसडिजीमा पनि त्यही गर्ने त हामीले यत्रो कमिटमेन्ट गरेर आइसकेका छौँ बेजिङ प्लेटफर्ममा आइसकेमा हामीले सिडोको कन्भेन्सन हामीले साइन गरिसकेका छौँ होइन अब एसडिजीको हामीले सबै कमिटमेन्ट गरिसकेका छौँ यो बेला महिला मन्त्रालय नै निकाल्यो भने त कस्तो के होला अब कसलाई गएर के मुख देखाउने हामीले भनेर भनेपछि देवल्स अन्डरस्टुड र उहाँले के भन्नुभयो पार्लियामेन्ट्री कमिटी बसेर तपाईँ आउनु आएर बोलिदिनु भनेर भन्नुभयो हुन्छ भनेर अनि त्यो बेला बिमला राई पौडेल सुशील जोशी मल्ल र शान्ताजी जतिलाई फुर्छ त्यो सबले लिएर गएको थियो मैले र त्यहाँ प्लेस गर्दाखेरि चाहिँ दे अल अन्डरस्टुड र चाहिँ महिला मन्त्रालय इज भनेर त्यो चाहिँ गर्न सक्यौँ भनेर भन्नु त्यो आफ्ना पनि आत्मविश्वास हुनु पर्यो र आफ्नो व्यक्तिहरू पनि हुनु पर्यो कि त्यो क्रिटिकल मास भन्छ नि, त्यो क्रिटिकल मास आफूका छ भने एउटा त के भने हामी महिला उनीहरू चाहिँ सक्षम छन् भनेर प्रुभ गर्नु भनेको थिएँ कि मैले चाहिँ है, इन्टरनेसनल कम्युनिटीको अगाडि पनि राज्यको अगाडि पनि सबैलाई चाहिँ त्यो देखाउनु पर्ने थियो भन्दा पीसीआरडब्ल्यूले चाहिँ त्यो देखाए कि होइन, राष्ट्र ब्याङ्कले पनि के देख्यो भने चाहिँ ए वुमेन आर ट्रेडवर्थी, यिनीहरूलाई चाहिँ ऋण दियो भने चाहिँ तुरन्त तिर्दो रहेछ, अर्कोचोटि ऋण पनि लिँदो रहेछ भनेर उनीहरू पनि बुझेन। त्यही प्रकारले चाहिँ इन्टरनेसनल कम्युनिटीले पनि बुझ्यो नि त भनेर पहिला चाहिँ युनिसेफसँग मात्र मैले काम गर्दा थिएँ पाँच जिल्लामा, अनि पछि त 14 डोनर आयो क्या मलाई इफाले त 14 मिलियन डलर्स लिएर पीसीआरडब्ल्यूमा पैसा हाल्यो कि भन्दाखेरि दिस इज वर्थ इट, दे आर रियली एन एसेट टु द जेन्डर एन्ड टु द गभर्मेन्ट दे वर्क फर भन्थे डब्ल्युटिओहरू भन्दाखेरि मेहनत त गर्नु पर्यो, जस्तो उहाँहरूलाई पनि स्पेस दिनु पर्यो, उहाँहरूको रोल आइडेन्टिफाई गर्नु पर्यो, उहाँहरूको कपेसिटी बढाउनु पर्यो, उहाँहरूको ट्रेनिङ 5 हप्ते ट्रेनिङ गर्थ्यौँ र अझ पनि डब्ल्युटिओहरूले कुरा गर्नुहुन्छ कि त्यो ट्रेनिङमा अपने गरिबानमै झाँके देखो भनेर आफै आफूलाई बुझ्नु पर्यो, मैले ग्लासको घर बनाएर अरूको घरमा ढुङ्गा तान्न सक्दिनँ नि भनेर दे हेभ टु अन्डरस्ट्यान्ड द होल जेन्डर एस्पेक्ट क्या, पेट्रियार्कल सिस्टम भने के हो भन्दाखेरि यहाँ पेट्रियार्कल सिस्टमलाई पनि म अझै अनफोल्ड गर्न चाहन्छु कि पेट्रियार्कल सिस्टम भन्दाखेरि इट्स नट मेन इट्स द सिस्टम इट्स सेल्फ वुमेन क्यान बी भेरी पेट्रियार्कल चाहिँ अलिकति हामीले पनि हामीले जेनरली के देख्छौँ भने ए भाइलाई पानी ल्याइदेऊ त भनेर दिदीले अराइरह हुन्छौँ कि भाइलाई तिमी गएर पानी ल्याऊ भन्दै भन्दाखेरि बिकज सी सपोज टु डु द्याट त्यो स्टेरियोटिपिकल रोल मोडल हामीले सानैदेखि नै आफ्नो छोराहरूलाई ठुलो पार्दाखेरि पनि छोरीहरूलाई ठुलो पार्दै गरिरह हुन्छौँ भन्दाखेरि त्यो चेन्ज चाहिँ हामीले त्यो चाहिँ प्यारेन्ट्सको हातमा छ भन्छु म, पेट्रियार्कल सिस्टम भने के हो भन्दाखेरि यहाँ पेट्रियार्कल सिस्टमलाई पनि म अझै अनफोल्ड गर्न चाहन्छु कि पेट्रियार्कल सिस्टम भन्दाखेरि इट्स नट मेन कति सिरियसली लिन्छौँ उसमाथि कति विश्वास गर्छौँ उसलाई कति डिसिसन मेकिङमा हामीले त्यो अभिभावक कति दिएको छ घरको किचनमा खाना पकाउने मात्रै हो कि बच्चाको पढाइ पनि हो कि एग्रिकल्चरको सिट राख्ने हो कि भोलि गएर वडामा सदस्य मात्रै हुने होइन कि ऊ मेयर हुने उसको चान्सेस कति छ त्यो पनि हेरौँ भन्दा उसलाई कति चाहिँ हामीले फुर्सद दिन्छौँ त त्यो गर्नलाई। घरमा जाँदाखेरि घरमा हेर्नुहोस् न मैले एउटा वर्ल्ड ब्याङ्कको मिटिङ बिचको मिटिङ थियो वर्ल्ड ब्याङ्कको सदस्यहरू पनि हुनुहुन्थ्यो त्यो मिटिङमा मैले भनेको थिएँ सायद प्राइम मिनिस्टर महिला भयो भने पनि ऊ राति थाकेर पुरा देश विकास गरेर आएपछि पनि उसलाई भोलि के पकाउने म्याडम भनेर सोच्छन् होला भनेर भन्दाखेरि एभ्री वान अग्री टु इट भन्दाखेरि त्यो घर हेर्ने किचन हेर्ने अनि त्यो अभिभावक हेर्नुहोस् न त्यो चाहिँ किन चाहिँ कहिले चाहिँ हामीले बाँड्ने होइन त्यो त्यो रेस्पोन्सिबिलिटिजहरू कहिले बाँड्ने भनेर अघि भर्खरै म यो सुरु हुनुभन्दा अगाडि पनि मैले एउटा प्रश्न गर्दा थिएँ म जहाँ पनि सोध्छु कि महिलाले नगरी नहुने के रोल त भन्दाखेरि बायोलोजिकल रोल मात्रै हो नि त उसको त होइन टु कन्सिभ टु गिभ बर्थ एन्ड टु ब्रेस्ट फिड त्यो तिनवटा रोल चाहिँ पुरुषले लिन सक्दैन त्यसको अलावा सबै रोल चाहिँ पुरुषले पनि गर्न सक्नुहुन्छ नि चाइल्ड केयरदेखि लिएर घर हेर्ने भनौँ लुगा धुने भनौँ खाना पकाउने भनौँ यदि हामीले वी वान्ट टु सी मोर वुमेन एज मेयर्स वी वान्ट टु सी मोर वुमेन एज डिसिसन मेकर्स उनीहरूलाई हामीले टाइम पनि दिनु पर्यो नि घरमा बाँधिरहेछौँ हामीले त्यो ड्रजरी पानी ल्याउने ड्रजरीदेखि बिहान सबभन्दा पहिला को उठ्छ छमछम गर्दै चुरा बजाउँदै सबभन्दा बिहान उठेको पनि उही हुन्छ आँगनमा पोसा लाउने पनि उही हुन्छ राति सबै कुरा सफा गरेर सुत्ने पनि उही हुन्छ भन्दाखेरि खाना बनाउने पानी ल्याउने भन्दाखेरि घरमा खाने पानी या नुहाउने लुगा धुने पानी मात्रै पनि होइन यदि त्यो घरमा चाहिँ बाख्री छ गाई छ भैँसी छ भने उनीहरूको लागि पनि पानी उसले ल्याइरह हुन्छ भन्दाखेरि त्यो अभिभावक सधैँ महिलाको टाउकोमा किन त होइन हामीले धादिङबाट यहाँ आउँदाखेरि पनि हेरौँ न बाटोमा त्यत्रो त्यत्रो भारी बोकेर त्यो फ्युल फर्डर सधैँ महिलाको किन जिम्मा त्यो पनि बाँड्न सकिन्छ नि त।
0: कार्यक्रम समता सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्राचारको ठेगाना हो कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 MHz सय दुमेश मार्ग गोराईदाङ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट सहयोग गर्ने शालिक रामलाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस् त आजको तपाईँ हाम्रो साथलाई यही बीट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी त्यो प्रस्तुता म सदीक्षा
2: अनि म शारदा
0: बिदा हुन्छौ। नमस्कार।
3: यो दाँत दुखेर मर्नु भयो।
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
3: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नाइस भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
4: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
9: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 082-8363-0027,
11: 98-41-68-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
13: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यु रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
16: मध्य पश्चिम चाँडच्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशैभर विभिन्न ठाउँमा मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। त्यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रबन्धन गर्ने, सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्थान र निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। यसै गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा क्षमता सृजनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले युवालाई रोजगारीका खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गर्नुभयो। नवप्रवर्तन स्टार्टअप कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन रोजगारी र स्वरोजगारसँग जोड़ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको पनि उहाँले बताउनु भएको छ। दाङको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राप्ती कृषि एप सञ्चालनमा ल्याएको छ। एप मार्फत किसानले मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बाली सम्बन्धी विवरण तथा पशुपालन सम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्। त्यस्तै बालीमा लाग्ने रोग तथा किराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेती सम्बन्धी आवश्यक जानकारी समेत एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। आफ्ना कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची हेर्न सक्नेछन्। गाउँपालिकाले प्रकाशन गरेको कृषि क्षेत्र सम्बन्धी सूचना कार्यक्रम तथा विभिन्न सेवाका लागि आवेदन समेत एपबाटै दिन सकिने कृषि अधिकृत प्रदीप खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम, अनुदान तथा अन्य सेवा किसानसम्म पुर्याउन सहज हुनेछ। किसानले कृषि उत्पादन, पशुपालन, रोग किरा व्यवस्थापन लगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। एप प्रयोग गर्न मोबाइलको प्ले स्टोरमा गई राप्ती कृषि खोजेर डाउनलोड गर्न सकिनेछ। मोबाइल नम्बरबाट खाता दर्ता गरी प्राप्त ओटीपी मार्फत खाता प्रमाणित गरेपछि आवश्यक व्यक्तिगत विवरण तथा केवाईसी फारम भर्न सकिनेछ। बुटौलमा ग्यास अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले लुम्बिनी प्रदेश डिपो भलबारी रूपन्देहीले मंगलबार 9 कम्पनीको 900 सिलिण्डर ग्यास एकैपटक वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही निगम ग्यास उद्योगी र ग्यास विक्रेता संघको निर्णय अनुसार बालमन्दिर परिसरमा वितरण केन्द्र स्थापना गरी ग्यास वितरण गरिएको हो। नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले विद्यार्थी अपाङ्गता भएका वृद्ध क्रियापुत्री रातो कार्ड प्राप्त सुकुम्बासी ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गरेको हो। उपभोक्ता हित संरक्षण मंच बुटौलका अध्यक्ष समुद्र जीशीले बुटौल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धनाथ ग्यास, त्रिशूल ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, चण्डेश्वरी ग्यास र लुम्बिनी ग्यास गरी जम्मा 9 उद्योगका ग्यास सिलिण्डर उपलब्ध गराइएको बताउनुभयो। आज विभिन्न 7 संसदीय समितिको बैठक बस्दैछ। पूर्व तयारी अनुसार अर्थ, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानून, न्याय तथा मानवाधिकार समितिको बैठक बस्दैछ। बिहान 11 बजे अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कार्यवाहीका वित्तीय संघीयता, कार्यान्वयनमा आयोगको भूमिका,
सोको समस्या एवं चुनौती र आएको सिफारिश कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीकोहरूको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति 2083 प्रतिवेदन पेश गरी छलफल गर्ने कार्यसूची रहेको छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान 11 बजे बस्दैछ। त्यस्तै बिहान 11 बजे बस्ने बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। अपरान्ह 1 बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालय सम्बन्ध उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बिहान 11 बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएको निर्णय सम्झौता र सोको कार्यान्वयनको अवस्था एवं कार्यान्वयनका लागि नेपाल सरकारबाट भए गरेको काम कार्यवाहीका बारेमा छलफल हुनेछ। त्यस्तै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप 31 सहभागिताका लागि नेपालको तयारीका बारेमा पनि सरकारका सम्बद्ध अधिकारीसँग जानकारी लिने कार्यक्रम रहेको छ। र गैराती बागमती लुम्बिनी कर्णाली र बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ। हिजोदेखि मनसून केही कमजोर भई धेरै जस्तो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज लुम्बिनी कर्णाली मधेस कोशी र बागमती प्रदेशका तराईका भागका 1-2 ठाउँ तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका 1-2 ठाउँमा मेघगर्जन सहित चट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम कार्यालयले जनाएको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा 37/17/83-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
9: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
11: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
10: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
11: यौन उत्तेजना नहुने,
10: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
11: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
10: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
12: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
13: समय बिहान 11 बजेदेखि।
11: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 99028।

0: वायरनेटको buy one gift one free अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: मैले मेरो गुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु मेरी छोरी दुखेडपा
2: एफएक्स सिनेमाजको राई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
3: तेरो अवस्था चिके बाँकी के हो
4: के रे बाउलाई सिक्याउ सलाई पढाउनलाई बेगर ल्याऊ पचक
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
6: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपकेन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-560-509 र मोबाइल 98453-0653
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
13: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
15: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
16: हाम्रा सेवाहरू
17: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
16: सामान्य किराले खाएको दाँत भर्ने
18: मेसिन द्वारा आरसीटी गर्ने
16: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
18: खोल लगाउने
16: बाङ्गो टिङ्गो दाँत मिलाउने
18: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
16: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ
18: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
17: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
19: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
20: अर्गनाइज गर्ने अवेरनेस प्रोग्रामहरू अनि स्थानीय अब मानव चितवनको लागि ठिक हुने इन्भाइरोमेन्टल इनिसिएटिभ यहाँ आएर यहाँ ललितपुरमा त त्यो काम नगर्न सक्ला होइन सो त्यसको लागि चाहिँ आफ्नै स्थानीय इन्भाइरोमेन्टल इनिसिएटिभ बनाउन उहाँहरू नेतृत्व लिनुभएको छ अनि हाम्रो स्कूलमा गएर प्रोग्राम गर्दाखेरि पनि विद्यार्थी र शिक्षकलाई चाहिँ क्लाइमेट रिस्क बुझ्ने मात्र होइन त्यसलाई प्र्याक्टिकल्ली कम्युनिटीमा चाहिँ गएर एक्सनमा रूपान्तरण गर्ने दिशामा पनि काम गरेको देखाएको छ सो पार्टिसिपेन्टदेखि लिएर लिडरसम्मको यात्रा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ जस्तो सशक्तिकरण इम्पावरमेन्टको वास्तविक अर्थ पनि त्यही हो नि त सो कुनै कार्यक्रम सकिएपछि त्यो व्यक्तिले आफ्नो समाजमा गएर के ज्ञान बाँड्छ उसले आफ्नो डेली लाइफमा के चेन्ज लिएर आउँछ भन्ने
21: त्यो सशक्तिकरण अथवा त्यो विकासको लागि चाहिँ युवा स्वयं जागरूक हुनु बढी आवश्यक छ कि उसलाई सहयोग गर्ने संघ संस्था सरकार जो भनौँ उसको साथ चाहिँ बलियो हुनुपर्छ अथवा युवा पनि स्वयं आफू पनि अगाडि बढ्नुपर्छ तपाईँलाई के लाग्छ
20: त्यसको लागि चाहिँ दुवै ह्यान्ड इन ह्यान्ड जानुपर्छ जस्तो लाग्यो हामीले काम गरिरहँदाखेरि हो हामीले कतिवटा ठाउँमा आवाज उठाउन अब सुनिरहेको हुँदैन हाम्रो आवाज तर त्यो भनिराख्दाखेरि आफ्नो ठाउँबाट आफूले जसरी सकिन्छ त्यो पनि इम्पोर्टेन्ट छ
21: हजुर जस्तो विश्वव्यापी रूपमा चाहिँ हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ भनिन्छ पनि र सत्य हो तर बाढ़ी पहिरो तातो लहर खडेरी अनियमित वर्षा र अन्य जलवायु जोखिमको असर चाहिँ नेपालले गम्भीर रूपमा भोगिरहेको छ पछिल्ला 2-4 वर्षका तथ्याङ्कहरू हेर्ने हो भनेदेखि एकदम अवस्था भयावह नै हुँदै गएको छ यस्तो अवस्थामा जलवायु न्याय अनुकूलन तथा जलवायुजन्य हानि तथा क्षति सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसमा नेपाली युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई
20: नेपालको अवस्था चाहिँ क्लाइमेट जस्टिसको बहस बुझ्नको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट उदाहरण हो हामीले ग्लोबल इमिसन विश्वव्यापी रूपमा इमिसनमा त हाम्रो एकदमै सानो योगदान छ होइन तर हाम्रो भौगोलिक र सामाजिक भल्नरेबिलिटी भन्छौँ नि त्यो चाहिँ एकदमै ठूलो छ क्लाइमेट जस्तो हाम्रो अर्गनाइजेसन क्लाइमेट एक्सन नेपालले पनि नेपालले ग्लोबल ग्रीन हाउस ग्यास इमिसनमा त 0.1% भन्दा कम योगदान गरे पनि क्लाइमेट भल्नरेबिलिटीको चाहिँ गम्भीर असर भोगिरहेको छ भनेर चाहिँ हाम्रो अर्गनाइजेसनले पनि यो मुद्दा चाहिँ विषय उठाउँदै आइरहेको छौँ अनि त्यसैले यो नेपाली युवाको भूमिका चाहिँ केवल हामी भल्नरेबल छौँ हामी रिस्कमा छौँ भनेर मात्रै आवाज उठाउनेमा मात्रै चाहिँ सीमित हुनु भएन पहिला कुरा चाहिँ एभिडेन्सहरू निर्माण गर्नु पर्यो स्थानीय तहमा चाहिँ स्थानीय स्तरमा चाहिँ क्लाइमेट एक्सन कस्तो छ कृषिमा के असर भयो महिलामा के असर भयो माइग्रेसन प्याटर्न ट्रेन्डहरू कसरी चेन्ज भयो अनि साथसाथै बायोडाइभर्सिटीमा कसरी असर भयो यो अनुभवहरूलाई यो एक्सपिरियन्सहरूलाई चाहिँ डेटा रिसर्चहरूमा चाहिँ उनीहरूसँग चाहिँ जोड्नु पर्यो अनि अर्को भनेको चाहिँ पोलिसी एडभोकेसीहरू गर्नु पर्यो जस्तो युवाले नेसनल हुन्छ कि इन्टरनेसनल हुन्छ कि त्यो पोलिसी स्पेसमा गएर चाहिँ आफ्नो अनुभव र एभिडेन्सहरू हामीले पुर्याउनु पर्छ अर्को भनेको चाहिँ क्लाइमेट जस्टिस चाहिँ अब विकसित र विकासको लागि अगाडि बढ्दै गरेको देशको मात्रै भएन देशभित्र पनि क्लाइमेट चेन्जले गरेर मैले भोगिरहेको असर र मानौ एउटा रोल पाएको एकजना युवाले भोगिरहनु भएको असर फरक हुन्छ सो त्यसमा पनि हामीले के सोचेर चाहिँ अगाडि बढ्न जरुरी छ भन्दाखेरि

0: के छ युवा पेसाकर्मी विशेष गरी जलवायु क्षेत्रमा काम गर्ने पेसाकर्मीको रूपमा हेर्दा?
1: मैले चाहिँ नेपाल कस्तो देख्न चाहन्छु भन्दा, यहाँ चाहिँ क्लाइमेट एक्सन डेभलपमेन्ट भनेर छुट्टै एउटा आइसोलेटेड सेक्टर नहोस्, हाम्रो विकास सोचाइ हामीले गर्ने हरेक त्यो इन्टरभेन्सनहरूमा नै क्लाइमेट रेजिलियन्स भन्ने कुरा समावेश होस्। मलाई चाहिँ 2030 अथवा 2040 पुगिसक्दाखेरि चाहिँ एउटा युवा किसानले चाहिँ क्लाइमेट स्मार्ट टेक्नोलोजी प्रयोग गरेर आफ्नो कृषि अगाडि बढाइरहेको छ भने चाहिँ त्यो चाहिँ ओहो अचम्मको कुरा चाहिँ नहोस्। क्लिन एनर्जीहरू पनि अझै हामीले सहजै पहुँचयोग्य होस्, अनि हाम्रो सहरमा चाहिँ फोहोरलाई चाहिँ समस्याको रूपमा भन्दा पनि रिसोर्सको रूपमा चाहिँ हेर्ने एउटा हामीमा प्र्याक्टिसेस अथवा संस्कृति चाहिँ विकास होस् भन्ने जस्तो लाग्छ मलाई चाहिँ। अनि मलाई कस्तो पनि नेपाल हेर्न मन छ भन्दाखेरि युवाहरू विदेश जानु नै विकल्प मात्रै होस् भन्ने चाहिँ नहोस्। विदेश जानुलाई कम्प्लिटली रङ भन्न खोजे होइन, तर नेपालमै पनि सम्मानजनक अब ग्रीन जब मैले अघि भने, अनि अन्टरप्रेनरसिप इनोभेसनको अवसरहरू सृजना होस्, क्लाइमेट पोलिसी बनाउँदा युवालाई अब कार्यक्रमको अडियन्स आएर थप्पडी मार्ने मात्रै पनि नभएर पोलिसी मेकिङको पार्टनरमा हामीहरूलाई हेरियोस्, अनि व्यक्तिगत आकांक्षा भनेको चाहिँ क्लाइमेट चेन्ज सम्बन्धी कामलाई केवल अवेरनेस क्याम्पेनमा मात्रै सीमित नराखी रिसर्च हुन्छ कि एभिडेन्स बेस्ड लर्निङ कम्युनिटी एक्सन बीचको ब्रिज बनाउन सक्ने पेसाकर्मी बन्नु चाहिँ मेरो आकांक्षा हो। अनि हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्, अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ, हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस त्यही सन्दर्भमा हामीले यो रेडियो कुराकानी गर्यौं। तपाईँसँग कुराकानीको अन्तिम चरणमा अन्तिममा जाँदै गर्दा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनुभएका युवाहरूलाई विशेष गरी जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के गर्न सकिएला र भन्ने जुन सोच राख्नुहुन्छ, त्यस्तै युवाहरूलाई तपाईँले दिन चाहेको एउटा मुख्य सन्देश के छ जाँदै गर्दा?
1: युवा आफ्नो साथीभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि, मैले गरेको कामले के इम्प्याक्ट पार्ला, मैले गरेको काम त सानो छ भनेर त्यो कुराले चाहिँ आफूलाई केही गर्न स्टप गर्नु भएन। जस्तो जलवायु क्लाइमेट चेन्ज भन्ने त वर्ल्ड वाइड इस्यू हो, हामीलाई लाग्न पनि सक्छ अब एक दिन रुख रोपा छ के इम्प्याक्ट पर्ला, एक दिन खोला सफा गरेर के इम्प्याक्ट पर्ला भनेर त्यस्तो आफूमा त्यस्तो प्रश्न आउनु स्वाभाविक हो। तर परिवर्तन चाहिँ सधैँ पनि इन्डिभिजुअल एक्सनबाट मात्रै नभएर त्यो इन्डिभिजुअल एक्सनले कलेक्टिभ एक्सन बनाउँछ, अनि त्यसले चाहिँ परिवर्तन देख्न सक्ने हो। हामीले एउटा कम्युनिटीमा वेस्ट म्यानेजमेन्टको राम्रो अभ्यास शुरू गर्यौं भने अरूले पनि सिक्न सक्यो, किसानले पनि त्यही क्लाइमेट स्मार्ट प्र्याक्टिस अप्नायो भने अर्को किसानले सिक्न सके थियो, अनि विद्यार्थीले क्लाइमेटको बारेमा सिक्यो भने उसले आफ्नो घरमा गएर आफ्नो बुवा आमा छरछिमेकहरूलाई गएर त्यो ज्ञान फैलाउन सक्यो। अनि अझै त्यो भन्दा नि अझै महत्वपूर्ण कुरा भनेको चाहिँ हामीले सबै यो पनि मैले गर्ने त्यो पनि मैले गर्ने भन्दा पनि हजुर आफू जुनमा हुनुहुन्छ त्यसबाटै गर्न थाल्नु पर्यो। जस्तो हजुरले स्कूलमा पढाउनुहुन्छ टिचिङ काम गर्नुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्ट्सहरूलाई त्यो ज्ञान बाँड्नुहोस्, अनि रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्, अन्टरप्रेनर आफ्नो बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्, आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेसनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। सो जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब म चाहिँ के सन्देश दिन चाहन्छु भन्दाखेरि आफ्नो ठाउँबाट चाहिँ सुरु गर्नु पर्यो, आफ्नो सिपबाट सुरु गर्नु पर्यो, अनि आफ्नो समुदायमा सुरु गर्नु पर्यो। हामीलाई चाहिँ पर्फेक्ट युथ सबै कुरामा पर्फेक्ट युथ भन्दा पनि इंगेज्ड युथ केही न केही कुरामा इंगेज भइरहेको युथ चाहिने हो। सो अनि त्यो एउटा सानो प्रयासले अब अहिलेको अहिले सबै कुरा चेन्ज त हुँदैन, तर धेरै युवाको सानो प्रयास जोडियो भने त्यसले समुदाय बदल्न सक्छ, नीतिहरू बदल्न सक्यो, लास्टमा गएर बदलिने त हाम्रै भविष्य हो नि त। सो त्यो भयो, अनि मेरो यति सानो प्रयासले के फरक पर्ला भन्नुभन्दा पनि मैले सुरु नगरे कसले सुरु गर्ने भनेर त्यो क्वेसन दिमागमा राखेर अगाडि बढ्यो भने चाहिँ झनै फ्रुटफुल हुन्छ जस्तो लाग्छ।
0: हुन्छ त, महत्वपूर्ण समय दिनुभयो। युवाको तर्फबाट यो जलवायु परिवर्तन विश्वव्यापी रूपमा समस्या र नेपालमा झन चर्को समस्या बनिरहेको यो विषय लगायतका विषयमा आफ्नो धारणाहरू राख्नुभयो, यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद।
1: थ्याङ्क यू, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन

0: नेपालका सामुदायिक विकास सहायक प्राप्तिकर्ताउला। उहाँसँग हामीले जलवायु परिवर्तन र युवा बारेमा कुराकानी गर्यौं। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाको अवस्था तथा भूमिकाका बारेमा चर्चा गर्दैछौ। आज अन्तर्राष्ट्रिय युवा दिवस, यही अवसरमा हामीले पछिल्लो समय बढ़िरहेको जलवायु जन्य जोखिम, यसबाट युवामा परिरहेको असर, जलवायु परिवर्तनबाट आउन सक्ने अवसर तथा समग्रमा यो विषयमा युवाको भूमिकाका बारेमा जलवायुको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवाहरूसँग कुराकानी गरिरहेका छौं। अर्का युवा आयुषमा अर्यालसँग कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: आयुर्वेद तथा वैकल्पिक।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
6: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, ओटोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अडगुरी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: वर्तमानका पनि परिवर्तनकारी शक्ति हुन्। आज नै युवाहरू समुदायमा गएर काम गरिरहेका छन्, सामाजिक समस्यामा आवाज उठाइरहेका छन् र साथसाथै उनीहरू नयाँ प्रविधि र नयाँ विचारको प्रयोग गरिरहेका छन्, जसले गर्दा चाहिँ जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको समाधान चाहिँ उनीहरू खोजिरहेका छन्। हाम्रै क्लाइमेट एक्सन नेपालको कुरा गर्दा पनि क्लाइमेट एक्सन नेपालमा काम गर्दा चाहिँ मैले यो कुरा झन् स्पष्टसँग बुझ्न सके जस्तो मलाई लाग्यो। हामीले युवालाई केवल कार्यक्रममा सहभागी गराउनु भन्दा पनि उनीहरूलाई चाहिँ सिक्ने, उनीहरूको सिप प्रयोग गर्ने, नेतृत्व गर्ने र समुदायसँग जोडिने अवसर पनि दिन उत्तिकै महत्वपूर्ण छ भन्ने बारे चाहिँ देखिएको थियो। त्यसैले मेरो लागि चाहिँ युथ डेको अर्थ युथ सेलिब्रेशन मात्र नभइकन युवाहरूलाई चाहिँ रेकग्नाइज गर्ने र उनीहरूलाई चाहिँ पार्टिसिपेट पनि गराएर युथ लिडरसिपको पनि कुरा हो भन्ने चाहिँ लाग्छ।
2: यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल विषय चाहिँ फरक परिवेश साझा आकांक्षा रहेको छ। विशेष गरी नेपाल जस्तो भौगोलिक सामाजिक र आर्थिक विविधता भएको देशको सन्दर्भमा तपाईँ यो विषयलाई कसरी बुझ्नुहुन्छ?
1: हजुर, भौगोलिक सांस्कृतिक र जैविक हिसाबले हेर्दा पनि नेपाल एक अत्यन्त विविधता युक्त देश हो भनेर देखिन्छ, जसले गर्दा चाहिँ नेपालमा भएको युवाको अनुभव चाहिँ एउटै नहुन सक्छ। काठमाडौँमा बस्ने युवाको अवसर र चुनौती फरक छ भने पहाड़ र हिमालमा बस्ने युवाको फरक हुन्छ। त्यसै गरी तराईमा कृषि परिवारमा हुर्किएको युवाको फरक चुनौतीहरू हुन्छ भने जनजाति आदिवासी कम्युनिटी बताउने युवाहरूको सामना गर्ने सामाजिक र आर्थिक अवरोध पनि फरक हुन सक्छ। तर यी फरक परिवेशभित्र पनि केही साझा आकांक्षाहरू चाहिँ छन्, जस्तै कि राम्रो शिक्षा, सम्मानजनक रोजगारी, आर्थिक स्वतन्त्रता, सुरक्षित वातावरण र आफ्नो भविष्यबारे निर्णय गर्ने अवसर। जलवायु परिवर्तनले चाहिँ यो विषयलाई चाहिँ अझ जोड्छ जस्तो मलाई लाग्छ। अब उदाहरणको लागि भन्नुपर्दा चाहिँ कसैका लागि क्लाइमेट चेन्ज भनेको बाढ़ी वा पहिरो हो भने कसैको लागि चाहिँ कृषि उत्पादन घट्नु हो, त्यस्तै गरी कसैका लागि पानीको समस्या हो भने चाहिँ कसैको लागि आफ्नो लाइभलीहुड कि त प्राकृतिक स्रोतसँगको सम्बन्धमा आएको परिवर्तन हो। क्लाइमेट एक्सन नेपालको कुरा गर्दा चाहिँ क्लाइमेट एक्सन नेपालले चितवन समुदायसँग गएर चाहिँ अन्तर्वार्ता गरेको थियो, जसमा चाहिँ हामीले यही कुरा देख्न सक्छौ। बाहिरबाट हेर्दा क्लाइमेट चेन्ज एउटा ग्लोबल इश्यू हो भन्ने देखिन्छ, तर जब हामी समुदायमा गएर त्यसको अर्थ उनीहरूसँगै गएर बुझ्छौं तब चाहिँ छुट्टै रियालिटी आउन सक्छ। त्यसैले चाहिँ क्लाइमेट एक्सन गर्ने बेलामा चाहिँ यो लोकल मान्छेहरूको भोइसेस र लोकल रियालिटीलाई पनि केन्द्रमा राख्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
2: तपाईँले भनिहाल्नुभयो काठमाडौँमा बस्ने युवा, तराईको कृषक परिवारका युवा, पहाड़ी वा हिमाली समुदायका युवा तथा आदिवासी सीमान्तकी समुदायका युवाको दैनिकी जीवन र चुनौतीहरू फरक फरक हुन सक्छन् भनेर। त्यस्ता फरक परिवेशका बावजूद आज नेपाली युवालाई जोड्ने साझा आकांक्षाहरू चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
1: मलाई लाग्छ कि सबैभन्दा ठूलो साझा आकांक्षा भनेको चाहिँ आफ्नो भविष्यको आफै निर्माण गर्न पाउने अवसर हो। युवाहरू जहाँ भए पनि उनीहरू राम्रो शिक्षा चाहन्छन्, मिनिङफुल रोजगारी चाहन्छन्, आर्थिक रूपमा चाहिँ सक्षम हुन् भन्ने चाहिँ चाहन्छन् र आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन्। तर एउटा कुरा चाहिँ के महत्वपूर्ण छ भन्दा साझा आकांक्षा हुनु र सम्मान अवसर हुनु चाहिँ एउटै कुरा होइन भन्ने पनि बुझ्न चाहिँ अत्यन्तै नै जरूरी छ। उदाहरणका लागि भन्नुपर्दा दुईजना युवाले एउटै सपना देख्न सक्छन्, तर उनीहरूको त्यो सपना पूरा गर्ने उपलब्ध अवसर फरक हुन सक्छ। यो कुराले चाहिँ इन्क्लुजन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ भन्ने देखाउँछ। मलाई लाग्छ आज नेपाली युवालाई जोड्ने अर्को ठूलो साझा आकांक्षा भनेको सुरक्षित र दिगो भविष्य पनि हो। जलवायु परिवर्तनका कारण हामीले अहिले नै त्यो भविष्यको प्रश्न सामना गरिरहेका छौं। आजको युवा रोजगारी मात्र चाहँदैनन्, उनीहरू आफ्नो भविष्य पनि राम्रो होस्, उज्जवल होस् भन्ने चाहन्छन्, जहाँ उनीहरूले स्वच्छ हावा, सुरक्षित पानी, स्वस्थ वातावरण र स्थिर लाइभलीहुड पाउन्। त्यसैले क्लाइमेट एक्सन युवालाई जोड्ने एउटा साझा प्लेटफर्म बन्न सक्छ। हामीले फरक ठाउँबाट आएका हुन सक्छौ, फरक समस्या भोगिरहेका हुन सक्छौ, तर लास्टमा गएर चाहिँ हामी सबैले बस्न, काम गर्न र भविष्य निर्माण गर्न योग्य नेपाल चाहन्छौं।
2: जस्तो युवामा चाहिँ जलवायु परिवर्तन सम्बन्धी जानकारी अथवा चेतना पछिल्ला वर्षहरूमा धेरै बढ़ेको पाइन्छ, तपाईँहरू जस्ता युवाहरू त्यस क्षेत्रमा सक्रिय भएर काम पनि गर्दै आउनुभएको छ, त्यसलाई पेसा बनाउनुहुन्छ, सँगसँगै वकालत पनि गर्नुहुन्छ, तर जलवायु परिवर्तनबारे जान्नु र व्यवहारमै केही गर्नु बीच चाहिँ अझै ठूलो अन्तर देखिन्छ। युवाको चेतनालाई व्यवहारिक जलवायु कार्यमा रूपान्तरण गर्न चाहिँ के गर्न आवश्यक छ?
1: हजुर, मलाई लाग्छ कि अहिले ठूलो चुनौती भनेको अवेरनेस नभएको मात्र होइन, तर त्यो अवेरनेसलाई चाहिँ एक्सनमा नलिएर आउनु नै सबसे ठूलो ग्याप हो जस्तो चाहिँ मलाई लाग्छ। युवालाई क्लाइमेट चेन्ज के हो, जलवायु परिवर्तन के हो भन्ने बारेमा चाहिँ थाहा छ, तर उनीहरूलाई यसको कारण प्रभाव बुझ्दा बुझ्दै पनि अब चाहिँ मैले के गर्न सक्छु भन्ने कुराको चाहिँ बुझाइ छैन। त्यसको उत्तर दिन हामीले युवालाई नलेज मात्र नभइकन स्किल, अपर्च्युनिटी र प्लेटफर्म पनि दिनुपर्छ जस्तो लाग्छ मलाई। क्लाइमेट एक्सन नेपालले युथ क्लाइमेट क्याम्पेन्स प्रोग्राम भनेर प्रोग्रामहरू गराइरहेको हुन्छ, जसमा चाहिँ क्लाइमेट चेन्जको बारेमा जानकारी मात्रै दिँदैन, त्यसलाई प्र्याक्टिकल एक्सनसँग पनि कसरी जोड्न सकिन्छ भनेर त्यो पनि गरिन्छ। अब जस्तै कि विद्यार्थीहरूलाई फोहोर कसरी छुट्याउने, प्लास्टिकको प्रयोग कसरी कम गर्ने, वन जंगलहरूलाई कसरी कन्जर्भ गर्ने, त्यसै गरी अब भूकम्प आयो कि त बाढ़ी आयो भने चाहिँ कसरी सुरक्षित भएर बस्ने जस्ता विषयमा सहभागी गराइएको थियो। त्यसै गरी क्लाइमेट र डिजास्टर रिजिलियन्ट एजुकेशन अन्तर्गत चाहिँ प्र्याक्टिकल डेमोन्स्ट्रेशन दिएर फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू पनि दिएको थियो। यसले मलाई एउटा कुरा सिकाएको छ, जब युवाले आफूले के गर्न सक्छु भनेर देख्छ तब चाहिँ अवेरनेस एक्सनमा बदलिन थाल्छ। त्यसैले मेरो विचारमा चाहिँ क्लाइमेट एजुकेशनको जर्नी चाहिँ पहिला सिक्ने, त्यसपछि बुझ्ने अनि त्यसलाई प्र्याक्टिसमा लिएर आएर चाहिँ आफूले लिड गर्ने हुनुपर्छ जस्तो चाहिँ लाग्छ।
2: तपाईँ युवा नेतृत्वमा सञ्चालित संस्था क्लाइमेट एक्सनसँग पनि आबद्ध हुनुहुन्छ, काम गर्नुहुन्छ, तपाईँको अनुभवमा युवालाई केवल यो सेमिनार, अभियान वा सामाजिक सञ्जालमा सीमित नराखेर समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर दिँदा चाहिँ कस्तो परिवर्तन देखिन्छ त्यसबाट युवा स्वयंमा र समुदायमा पनि?
1: हजुर, युवाले चाहिँ कुनै समस्या आफ्नै आँखाले देखिसकेपछि बल्ल त्यसप्रतिको उनीहरूको सम्बन्ध नै फरक हुन्छ जस्तो मलाई लाग्छ। सेमिनारमा क्लाइमेट चेन्ज बारे सुन्दा चाहिँ त्यो एउटा कन्सेप्ट मात्र हो भन्ने धारणा हुन्छ भने, जब चाहिँ उनीहरू समुदायमै गएर स्थानीय मान्छेसँग कुरा गर्छन्, नदीको अवस्था के कस्तो छ भनेर देख्छन्, वा किसानहरूसँग गएर चाहिँ यो क्लाइमेट रिलेटेड च्यालेन्जेसहरूको बारेमा कुरा गर्छन्, त्यसपछि बल्ल उनीहरूले ए यो चाहिँ एउटा कन्सेप्ट मात्र रहेनछ, यो चाहिँ हाम्रो रियालिटी हो भनेर बुझ्छन् जस्तो लाग्छ। अब यसमै भन्नुपर्दा क्लाइमेट एक्सन नेपालबाट चाहिँ हामीले बुढी राप्ती खोलाको चाहिँ क्लिन अप प्रोग्राम गरेका थियौं। त्यहाँ चाहिँ युथ र स्टुडेन्ट मात्र नभइकन त्यहाँको लोकल स्थानीय कम्युनिटीको मान्छेहरू पनि आएर चाहिँ जोडिनु भएको थियो त्यो प्रोग्राममा, जसले गर्दा चाहिँ उहाँहरूमा यो मेरो समुदायको समस्या हो र यसको समाधान पनि मेरो भूमिका हो भन्ने चाहिँ धारणा आएको छ जस्तो चाहिँ देखिएको थियो। मलाई लाग्छ कि कम्युनिटी इंगेजमेन्टले चाहिँ युवामा तीनवटा महत्वपूर्ण कुराको विकास गर्छ, एउटा चाहिँ ओनरशिप, एम्पथी र लिडरशिप, र त्यसैले युथ पार्टिसिपेशनको अर्थ चाहिँ केवल कार्यक्रममा उपस्थित हुनु होइन, यसलाई चाहिँ मिनिङफुल र इफेक्टिभ बनाउनको लागि चाहिँ समस्याको पहिचानदेखि समाधानको इम्प्लिमेन्टेशन र लर्निङसम्ममा चाहिँ युवाहरूलाई चाहिँ सहभागी गराउनुपर्छ जस्तो लाग्छ।
2: तपाईँ कार्यरत संस्थाले चाहिँ विद्यालयका विद्यार्थी तथा युवालाई जलवायु र विपद उत्थानसित शिक्षासँग पनि जोडेको छ, सानै उमेरदेखि जलवायु शिक्षा दिनु चाहिँ किन महत्वपूर्ण छ र विद्यालयका विद्यार्थीहरू आफ्नै परिवार र समुदायमा परिवर्तनको संवाहक चाहिँ कसरी बन्न सक्छन्?
1: हजुर, हामीले बच्चैदेखि सुन्दै आएको थियौं कि सानै उमेरमा सिकेको व्यवहारहरू चाहिँ जीवनभर रहन सक्छ भनेर, त्यसैले चाहिँ मलाई क्लाइमेट एजुकेशन चाहिँ केवल क्लाइमेट चेन्ज बुझाउनका लागि मात्र होइन, क्लाइमेट कन्सियस बिहेभियर विकास गर्नका लागि पनि महत्वपूर्ण छ जस्तो लाग्छ। विद्यालय एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ विद्यार्थीलाई प्रभाव पार्दा चाहिँ त्यसको प्रभाव विद्यालयमा मात्र सीमित नभइकन घर र समुदायसम्म पनि पुग्न सक्छ। उदाहरणको लागि भन्नुपर्दा विद्यार्थीहरूले विद्यालयमा चाहिँ अब वेस्ट एग्रिगेट कसरी गर्ने भनेर सिक्यो भने चाहिँ उनीहरूले पनि त्यो घरमा गएर त्यसबारे कुरा गर्न सक्छन्। त्यस्तै गरी डिजास्टर प्रिपेयरनेस बारे सिक्यो भने परिवारलाई गएर इमर्जेन्सीको समयमा के गर्ने के नगर्ने भनेर सम्झाउन सक्छन्। क्लाइमेट एक्सन नेपालले चाहिँ विद्यालयमा क्लाइमेट तथा डिजास्टर रेजिलियन्स एजुकेशन सञ्चालन गर्दा चाहिँ क्लाइमेट चेन्ज के हो, इन्भाइरोमेन्टल कन्जर्भेसन के हो, फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू जस्तो विषयलाई लिएर चाहिँ ड्रिलहरू पनि गरेको थियो। यसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ क्लाइमेट चेन्ज को बारे में थाहा भएको हैन क्लाइमेट एक्शन गर्न सक्ने युथ क्लाइमेट क्याम्पेन बनाउनु महत्वपूर्ण छ।
2: तपाईहरुले त्यो स्कूलमा गएर जुन कार्यक्रमहरु गर्नुहुन्छ हेर्दाखेरि चाहिँ विद्यार्थीहरुको चासो चाहिँ कतिको पाउनु भएको छ यो क्लाइमेटको सन्दर्भमा?
1: उनीहरु चाहिँ एकदमै सिक्न उत्सुक भएको चाहिँ हामीले देखेको थियौं। ड्रिलहरु गरा बेलामा पनि अनि त्यसपछिकोमा पनि हामीले चाहिँ प्री र पोस्ट क्वेशनेयर गरेर पनि हामीले गरेको प्रोग्राम चाहिँ कतिको सफल भयो भनेर बुझ्नको लागि प्री र पोस्ट क्वेशनेयर गरेका थियौं। त्यसमा पनि विद्यार्थीहरू चाहिँ एकदमै इच्छुक भएको र उनीहरूले चाहिँ सिकेको चाहिँ पाएको थियौं।
2: उनीहरूले घरमा गएर अभिभावकले पनि भन्दा रहेछन् अथवा भन्छन् भन्दैनन् के लाग्छ तपाईँलाई?
1: मलाई चाहिँ भन्छन् जस्तो लागेको थियो उनीहरूको कुरा सुन्दा चाहिँ हाम्रो गरेको हाम्रो कामबाट चाहिँ के इफेक्टिभ भयो जस्तो मलाई लाग्छ भन्दा चाहिँ यदि हामीले उनीहरूलाई क्लासरूममा पढाउने जसरी नै ल यो हो यस्तो हो भनेर सिकाएको भए चाहिँ उनीहरूले गएर सुनाउने त्यस्तो गर्ने अलिक कम हुन्थ्यो भने उनीहरूलाई फायर एक्सटिङ्विसरहरू लिएर आएर नै ल आगो लागि भयो भने कसरी निभाउने भनेर जब हामीले देखायौं तब चाहिँ उनीहरूले त्यसलाई झन् इन्ट्रेस्टको वेमा हेरेर चाहिँ अनि घर गएर चाहिँ आज मैले यस्तो सिकेँ भनेर सुनाउन चाहिँ उनीहरूलाई झन्
2: जस्तो तपाई नै एकजना युवा हुनुहुन्छ र काम गर्नुहुन्छ काम गरेको कुरा सायद घरमा पनि सिकेको कुरा गर्नुहुन्छ होला त्यस्तै विद्यार्थीहरूले गर्छन् आफ्नो छोराछोरीले भनेको कुरा बाबा आमाहरूले कतिको सहज रूपमा मानेर प्रयोगमा ल्याउने गरेको चाहिँ पाउनुहुन्छ तपाईँ यी विशेष गरी सरसफाई क्लाइमेटको कुराहरू अथवा जलवायु परिवर्तन कुरा गर्दा कतिको बुझ्न चाहनुहुन्छ हाम्रो अभिभावकहरूले चाहिँ?
1: हजुर हामीले चाहिँ यो विद्यालयमा कार्यक्रम गर्दा चाहिँ विदाको दिनमा गर्ने गरिरहेका थियौं अनि त्यो बेलामा पनि अब विदाको दिनमा पनि विद्यार्थीहरूलाई स्कूलमा लिएर आउनको लागि त उहाँको अभिभावकहरूसँग पनि अनुमति लिनुपर्ने भयो अनि यो गर्न गएको बेलामा पनि उहाँहरू चाहिँ ल आफ्नो छोराछोरीलाई चाहिँ यसबारे पढाउँछु भनेर इच्छुक नै देखिनु भएको थियो र हामीले चितवनमा गर्ने भएको कारणले गर्दा पनि मलाई लाग्छ कि उहाँहरूले आफैले पनि त्यो देखिराख्नु भएको थियो भोगिराख्नु भएको थियो त्यसैले चाहिँ हामीले जति पनि सिकाएका थियौं नलेजहरू दिएको थियौं त्यो सबै चाहिँ उहाँहरूले पनि उत्तिकै रूपमा चाहिँ इम्प्लिमेन्ट गर्नुहुन्छ जस्तो चाहिँ लाग्छ।
2: जस्तो जलवायु समाधान भन्ने बित्तिकै धेरैलाई अत्यन्त प्राविधिक वा महँगो विषय जस्तो लाग्न सक्छ धेरैले त्यसरी बुझ्नुहुन्छ तर विद्युतीय स्वच्छ चुलो कम्पोस्टिङ फोहोर व्यवस्थापन वन संरक्षण नदी पुनर्स्थापना जलवायु उत्थानशील कृषि वा साना हरित उद्यम जस्ता समाधान घर परिवार वा समुदाय तहबाट पनि शुरू गर्न सकिन्छ भनिन्छ र गर्ने गरेको पनि पाइन्छ यस्ता व्यवहारिक समाधानहरूमा काम गर्दा तपाईँले के सिक्नु भएको छ?
1: हजुर हामीले चाहिँ कामबाट सिकेको एउटा महत्वपूर्ण कुरा भनेको चाहिँ मलाई क्लाइमेट एक्सन चाहिँ सधैँ ठूलो कि त महँगो वा अत्यन्त टेक्निकल हुनुपर्छ भन्ने चाहिँ हुँदैन भन्ने हो जस्तो लाग्छ। कहिलेकाहीँ एउटै घरमा क्लीन कुकिङ शुरू गर्नु एउटा किसानले वर्मी कम्पोस्टिङ अप्नाउनु वा एउटा समुदायले नदी सफा गर्न शुरू गर्नु पनि क्लाइमेट एक्सन हो। क्लाइमेट एक्सन नेपालकै कुरा गर्नुपर्दा चाहिँ हामीले क्लीन कुकिङ इनिसिएटिभ भनेर चाहिँ बोटे समुदाय सँगैसँगै 40 चाहिँ फायर डिपेन्डेन्ट हाउस होल्डहरूलाई चाहिँ इन्डक्सन चुलो बाँडेका थियौँ। अब पहिलो नजरबाट हेर्ने हो भने चाहिँ यो एउटा स्टोक डिस्ट्रिब्युसन प्रोग्राम जस्तो मात्र देखिन सक्छ तर यसको प्रभाव भने त्यसभन्दा धेरै फराकिलो छ। जस्तै कि इन्डक्सन चुलो आइसकेपछि चाहिँ जति पनि यो काठमा डिपेन्डेन्ट घरहरू थियो उहाँहरूले काठ काट्ने कम गर्ने हुनुभयो जसले गर्दा चाहिँ फरेस्टमा रुखको संख्याहरू जोगिने भयो। त्यस्तै गरी घरभित्र चुलोमा आगोमा खाना पकाउँदा चाहिँ राफले गर्दा चाहिँ हिट स्ट्रेस हुने चान्सेसहरू एकदमै धेरै थियो त्यो पनि घट्ने भयो। त्यो सँगैसँगै चाहिँ अब दाउरा लिनको लागि जंगल गएको बेलामा चाहिँ जंगली जनावरसँग चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट हुने चान्स एकदमै धेरै हुन्थ्यो त्यो पनि काहीँ न काहीँ अवोइड गर्न सकिने भयो। त्यसैले मेरो लागि एउटा क्लाइमेट सल्युसनको मूल्य केवल यति यसले कति कार्बन घट्यो भनेर प्रश्न निर्धारण हुँदैन। हामीले यो पनि हेर्नुपर्छ कि यसले मानिसको हेल्थ लाइभलीहुड इन्भाइरोमेन्टल रेजिलियन्समा पनि कस्तो परिवर्तन ल्याएको छ। यही भएर चाहिँ कम्युनिटी बेस्ड क्लाइमेट एक्सन चाहिँ एकदमै महत्वपूर्ण छ।
2: हजुर तपाईँले काम गरेको अनुभवबाट चाहिँ स्थानीय रूपमा तयार गरिएका समाधानहरूको महत्वबारे तपाईँले के सिक्नु भएको छ र कि नेपालमा कुनै सानो समुदायबाट शुरू भएको स्थानीय पहलले त्यसभन्दा बाहिर पनि ठूलो विश्वव्यापी रूपमा महत्व राख्न सक्छ?
1: हजुर यसमा चाहिँ क्लाइमेट चेन्ज चाहिँ एउटा ग्लोबल प्रब्लम हो भनेर बुझिने गर्छ तर त्यसको इम्प्याक्ट र सल्युसन भने धेरै हदसम्म चाहिँ लोकल नै हुन्छ। जस्तै हामीले बोटे समुदायसँग अन्तर्वार्ता गर्दा चाहिँ एउटा कुरा निकै स्पष्ट निस्केको थियो कि कुनै समुदायले क्लाइमेट चेन्जलाई जसरी अनुभव गर्छ त्यो अनुभव चाहिँ बाहिरबाट हेरेर मात्र पूर्ण रूपमा बुझ्न सकिँदैन। त्यसैले साइन्टिफिक डेटाको आवश्यकता त छ तर जुन त्यहाँको लोकल मान्छेहरूको नलेज छ त्यो पनि उत्तिकै महत्वपूर्ण छ। जस्तै कि क्लाइमेट एक्सन नेपालले चितवन र ललितपुरमा चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ सम्बन्धी फार्मर लर्निङ एक्टिभिटिज पनि सञ्चालन गरेको छ। त्यहाँ चाहिँ सोइल रिस्टोरेसन कसरी गर्ने अनि यो लोकल सिडहरूलाई कसरी कन्जर्भ गर्ने, अर्ग्यानिक वेस्टहरूलाई कसरी छुट्याउने, मल कसरी बनाउने भन्ने जस्तो कुराहरूलाई चाहिँ प्र्याक्टिकल अप्रोचमा लिएर आइएको थियो। एउटा किसानले चाहिँ आफ्नो खेतमा अप्नाएको एउटा किसानले आफ्नो खेतमा अप्नाएको प्र्याक्टिस संसार बदल्ने ठूलो इन्भेन्सन नहुन सक्छ, तर यदि त्यो प्र्याक्टिसले स्थानीय किसानको रेजिडेन्स बढ़ाउँछ भने चाहिँ अर्को किसानले त्यसबाट सिक्न सक्छ अनि त्यो कामलाई चाहिँ अर्को समुदायले आफ्नो कन्टेक्स्ट अनुसार अप्नाउन सक्छ भने चाहिँ त्यसको प्रभाव विस्तारै हुन सक्छ। त्यसैले मलाई चाहिँ स्थानीय हो भन्नेमा चाहिँ सानो हो भन्ने हो जस्तो चाहिँ लाग्दैन। स्थानीय समाधानको शक्ति त्यसको स्केलमा मात्र नभइकन त्यसको सिर्जना गर्ने नलेज, ओनरसिप र लर्निङमा पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
2: आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ, नेपालमा पनि युवा दिवस मनाइँदैछ र युवा दिवसकै सन्दर्भमा हामी कुराकानी गरिरहेका छौँ, विशेष गरी युवाहरू र जलवायु परिवर्तन लगायतका विषयलाई जोडेर आयुष्मा अरियालसँग अहिले कुराकानी गरिरहेका छौँ हामी। जस्तो युवालाई कार्यक्रममा सहभागी वा दर्शक मात्र नभई जलवायु र विकासका वास्तविक साझेदार बनाउन सरकार, विकास संस्था, विश्वविद्यालय तथा नागरिक समाजले के परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: हजुर, कहिलेकाहीँ चाहिँ अब युथ प्रोग्राम भनेपछि चाहिँ युवालाई बोलाउने, ट्रेनिङ दिने अनि सर्टिफिकेट दिने र कार्यक्रम सिक्ने मात्र हुन्छ, तर यसले चाहिँ मिनिङफुल पार्टिसिपेसन भएको भनेर चाहिँ जनाउँदैन। मिनिङफुल पार्टिसिपेसन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युसन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू, लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन, युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ। र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
2: तपाईँ एकजना युवा हुनुहुन्छ, सँगसँगै जलवायु क्षेत्रमा काम गर्नुहुन्छ, जलवायु क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवा पेसाकर्मीको रूपमा चाहिँ अबको चार वर्ष अर्थात सन् 2030 वा अबको डेढ दशक सन् 2040 तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ, तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ?
1: हजुर, अबको चार वर्षमा कि त दशकमा चाहिँ म एउटा यस्तो नेपाल देख्न चाहन्छु जहाँ चाहिँ जलवायु अनुकूल कुनै बाहिरी परियोजना नभइकन चाहिँ हरेक स्थानीय सरकारले नियमित योजना र विकास प्रक्रियाको हिसाब बनिसकेको होस्, जहाँ डेभलपमेन्ट र इन्भाइरोमेन्टलाई चाहिँ एकअर्काको अपोजिट रूपमा नहेरिकन सँगैसँगै अघि बढ़ाइयोस्, जहाँ जनजाति र मार्जिनलाइज कम्युनिटीहरूको जुन लोकल नलेज छ, भोइस छ, त्यसलाई पनि उत्तिकै सम्मान गरियोस्, अनि जहाँ चाहिँ क्लाइमेट एक्सन कुनै एउटा अर्गनाइजेशन वा सेक्टरको रेस्पोन्सिबिलिटी नभइकन चाहिँ गभर्मेन्ट, कम्युनिटी अनि युनिभर्सिटी, सिभिल सोसाइटी र युवाहरूको एउटा साझा प्रयास होस्। क्लाइमेट एक्सन नेपालको कामलाई हेर्दा मलाई यसको इन्टर कनेक्टेड नेचर चाहिँ धेरै मिनिङफुल लाग्छ। क्लिन कुकिङले गर्दा चाहिँ एनर्जी, फरेस्ट कन्जर्भेशन अनि हाउस होल्ड वेलबिङलाई जोड्छ भने क्लाइमेट स्मार्ट एग्रिकल्चरले चाहिँ खानपान, लाइभलीहुड र रेजिलियन्सलाई जोड्छ। त्यसैले मेरो व्यक्तिगत आकांक्षा पनि यही इन्टरसेक्सनमा छ। म कम्युनिटी डेभलपमेन्ट र क्लाइमेट एक्सनलाई जोडेर काम गर्न चाहन्छु किनकि क्लाइमेट चेन्ज केवल इन्भाइरोमेन्टको समस्या होइन, यो चाहिँ लाइभलीहुड, डेभलपमेन्ट, हेल्थ, जस्टिस र इक्वालिटीको पनि विषय हो जस्तो चाहिँ मलाई लाग्छ।
2: अब हामी आजको कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। अन्तिममा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनु भएका विशेष गरी युवाहरूलाई चाहिँ जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के फरक पार्ला र भन्ने जो सोच राख्नुहुन्छ त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको मुख्य सन्देश के छ यो आजको दिवसको अवसरमा?
1: हजुर, म चाहिँ उनीहरूलाई सबैभन्दा पहिले के भन्न चाहन्छु भने चाहिँ तपाईँको प्रयास सानो हुन सक्छ तर त्यसको प्रभाव सानो नै हुन्छ भन्ने चाहिँ हुँदैन। क्लाइमेट चेन्ज जस्तो ठूलो समस्या हेर्दा हामीलाई कहिलेकाहीँ आफ्नो एउटा सानो प्रयास मिनिङलेस जस्तो लाग्न सक्छ, तर हाम्रो आफ्नै कामको उदाहरण हेर्नुहोस्। एउटा परिवारले क्लिन कुकिङ अपनाउनु सानो कदम हो, एउटा विद्यार्थीले विद्यालयमा गएर क्लाइमेट एक्सन शुरू गर्नु पनि एउटा सानो कदम हो, केही युवाहरूले समुदायसँग मिलेर नदी सफा गर्न उभिनु सानो कदम हो, एउटा किसानले भर्मी कम्पोस्टिङ वा क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्र्याक्टिस गर्न पनि सानो कदम हो। तर जब यी सानो सानो कदमहरू मिलेर चाहिँ एक जालो बन्छ तब चाहिँ एउटा ठूलो इम्प्याक्ट चाहिँ आउँछ जस्तो मलाई लाग्छ। त्यसैले म युवालाई तिमीले क्लाइमेट चेन्ज एक्लैले समाधान गर्नुपर्छ भन्दिनँ, म उनीहरूलाई यो भन्न चाहन्छु कि आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरू गर्नुहोस्, आफूले गर्न सक्ने काम गर्नुहोस् अनि अरूलाई पनि जोड्नुहोस्, किनभने क्लाइमेट एक्सनमा पर्फेक्ट हुनु भन्दा पनि कन्सिस्टेन्ट हुनु एकदमै महत्वपूर्ण छ र सायद हामीले मेरो एक्लो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न अनि अलि फरक तरिकाले भन्ने प्रश्नलाई चाहिँ अलिक फरक तरिकाले सोध्नुपर्छ। प्रश्न यो होइन कि मेरो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन, प्रश्न चाहिँ यो हुनुपर्छ कि मेरो प्रयासले चाहिँ कसैको प्रयाससँग जोडिन जान्छ कि जाँदैन। त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसमा चाहिँ म युवालाई यति भन्न चाहन्छु कि तपाईँको आवाज महत्वपूर्ण छ, तपाईँको विचार महत्वपूर्ण छ, तपाईँको प्रयास महत्वपूर्ण छ, शुरू गर्नुहोस्, अरूलाई जोड्नुहोस् र निरन्तरता दिनुहोस्।
2: हुन्छ त, महत्वपूर्ण समय दिनुभयो र आज अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दाखेरि जलवायुको क्षेत्रमा काम गर्ने, प्रत्यक्ष काम गर्ने युवा पेसाकर्मीको रूपमा आफ्ना भनाइहरू, आफ्ना अनुभवहरू साट्नुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन नेपालमा कार्यरत आयुष महरियाल। यसअघि हामीले जलवायुकी क्षेत्रमा कार्यरत प्राप्ति गर्तोलासँग पनि कुराकानी गर्यौं।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहार हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
10: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराहीदाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: क्षारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
12: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
17: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
16: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
19: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्युरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
20: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। जिल्ला समन्वय समिति दाङको आयोजनामा संघ प्रदेश र स्थानीय तहहरूको अनुभव आदान प्रदान तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम घोराहीमा शुरू भएको छ। आज दिनभर चल्ने कार्यक्रममा गत आर्थिक वर्ष 2082/83 संघ प्रदेश र स्थानीय तहमा भएका कार्य सम्पादन प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरू भएको हो। कार्यक्रममा हुने छलफलले गत वर्षको समीक्षा र आगामी वर्षको योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि राजु खनालले यस खालको अनुभव आदान प्रदान कार्यक्रमले विकास निर्माण र योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष चेतना चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम अहिले जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरूले आआफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुतीकरण गरिरहनु भएको छ। दाङको घोराई उपमहानगरपालिका 5 धारापाने स्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको शिव पुराण तथा श्रृंगारिक महाआरती सत्संगको समापनको अन्तिम दिन साउन 31 गते 1 करोड़ दीप प्रज्वलन गरिने भएको छ। धार्मिक आस्था, शान्ति, समृद्धि तथा विश्व कल्याणको कामना सहित आयोजना गरिएको उक्त कार्यक्रममा हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार भक्तजनहरूले आफ्नो इच्छा अनुसार दीप प्रज्वलनमा सहभागी हुन सक्नेछन्। 25,000 दीप सम्मका लागि स्वैच्छिक भेटीको व्यवस्था गरिएको छ भने 25,000 देखि 50,000 दीप सम्मका लागि 1,050 रूपियाँ, 5,000 देखि 1,00,000 दीप सम्मका लागि 2,150 रूपियाँ, 1,00,000 देखि 2,00,000 दीपका लागि 3,150 रूपियाँ तथा सोभन्दा माथिका विभिन्न श्रेणीका दीप प्रज्वलनका लागि छुट्टै शुल्क निर्धारण गरिएको छ। धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित पाण्डवेश्वर महादेव मन्दिरमा आयोजना हुने यस कार्यक्रमले जिल्लाकै मात्र नभई देशभरका श्रद्धालुहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ। आयोजकले कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनमा आग्रह गरेको छ। भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेल सेवा नेपाल भारत सीमाको रूपडिया स्थित नेपालगंज रोड स्टेशनसम्म विस्तार हुने भएपछि पश्चिम नेपालको व्यापार, पर्यटन तथा आवागमनमा नयाँ सम्भावना देखिएको छ। भारतीय रेल मन्त्रालयले वाराणसी सिटी गोरखपुर रेल सेवा रूपडिया स्थित नेपालगंज रोड स्टेशनसम्म विस्तार गर्ने निर्णय गरेसँगै नेपालगंज सहित बाँके, बर्दिया तथा पश्चिम नेपालका व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्। सेवा विस्तारपछि पश्चिम नेपाल भारतका प्रमुख व्यापारिक तथा धार्मिक शहरसँग रेल मार्फत प्रत्यक्ष जोडिनेछन्। भारतीय रेल विभागले सार्वजनिक गरेको विवरण अनुसार 15132 वाराणसी सिटी नेपालगंज रोड एक्सप्रेस र 15131 नेपालगंज रोड वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउनेछन्। यसबाट भारतका ठूला व्यापारिक शहर तथा प्रमुख बजारसम्म पश्चिम नेपालका नागरिकको पहुँच सहज हुने अपेक्षा गरिएको छ। रेल सेवा विस्तारले पर्यटन क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गर्ने व्यवसायीको अपेक्षा रहेको छ। भारतीय रेल विभागले सार्वजनिक गरेको समय तालिका अनुसार वाराणसी सिटीबाट राति 10:35 बजे छुट्ने रेल बिहान 4 बजे गोरखपुर आइपुग्नेछ र गोरखपुरमा 10 मिनटको विश्रामपछि 4:10 बजे छुटेर बिहान 11:20 बजे नेपालगंज रोड स्टेशन आइपुग्नेछ। फर्कने क्रममा नेपालगंज रोडबाट दिउँसो 4:15 बजे छुट्ने रेल राति 12:10 बजे गोरखपुर पुग्नेछ र गोरखपुरमा 10 मिनटको विश्रामपछि पुनः प्रस्थान गरी बिहान 8:30 बजे वाराणसी सिटी पुग्ने समय तालिका रहेको छ। र आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 देखि संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पौरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सृजनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले युवालाई रोजगारीका खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गर्नुभयो। नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको पनि बताउनु भएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, डिबिस रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
8: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस, एमएस, जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाङ। फोन नम्बर 082-562-23, 98-478-18-617 र 98-478-35-643।
9: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते।
11: कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो, भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
14: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाङ।
15: सम्पर्क मोबाइल 98-477-9-77
16: र 98-578-36-89।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
17: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
16: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
17: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
21: उपचार हुने रोगहरू
20: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
21: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
18: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
22: होइन माइला, लखर लखर कहाँ हिनिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
26: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
27: नमस्कार, यो हो बसमा, म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ दुर्गेश मान सिंह, उहाँ पीएचडी हुनुहुन्छ इकोनोमिक्समा, युनिभर्सिटी अफ फ्लोरिडाबाट उहाँले विद्यावारिधि गर्नुभएको छ, अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट, दिल्लीको स्कुल अफ इकोनोमिक्स, यसमा उहाँ यहाँबाट उहाँले इकोनोमिक विषयमा अर्थात अर्थशास्त्रमा मास्टर्स गर्नुभएको छ। उहाँ पूर्व राजदूत हुनुहुन्छ, भारतका लागि नेपाली राजदूतको जिम्मेवारी उहाँले निर्वाह गर्नुभयो भने विगतमा त्यसै गरी युरोपियन युनियनको पनि राजदूतको जिम्मेवारी उहाँले निर्वाह गर्नुभएको त्यो अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ। आज म उहाँसँग परराष्ट्र मामिला केन्द्रित बदलिएको नेपालको राजनीति र नयाँ सरकार छिमेकी देशहरूसँगको हाम्रो सम्बन्ध र परराष्ट्र मामिलामा हामी कहाँनिर ठिक ढंगले अघि बढेका छौं कहाँनिर समस्या छ कयौं त्यस्ता आम जिज्ञासाहरू छन् त्यसलाई उहाँ मार्फत क्रमशः सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
0: स्वागत छ है त कार्यक्रममा।
27: अब म कहाँबाट प्रवेश हुन चाहे भने नेपालको यसो इतिहास हेर्दा एकदम छिटो छिटो छिटो राजनीतिक परिवर्तनहरू कुनै असफल हुने कुनै अलोकप्रिय हुने कुनै झ्वाट लोकप्रिय हुने यस्तो तस्विरहरू पनि देखिएको छ। 30 वर्ष पञ्चायत अझ त्योभन्दा अगाडि 7 सालदेखि 17 सालसम्मको एउटा अवस्था अनि 36 सालमा जनमत संग्रहको घोषणा भएको तस्विर अनि अन्तत्वगत फेरि पञ्चायतले त्यस बेला बहुमतको आधारमा अथवा जनमतसंग्रहबाट पञ्चायतलाई अनुमोदन 46मा फेरि मुभमेन्ट 46को राजनीतिक परिवर्तनले पञ्चायतको अवसान अनि 52 सालमा फेरि माओवादीले शस्त्र हतियार उठायो र 62-63 सालमा माओवादी जे चाहन्थ्यो त्यो ठाउँमा नेपालको राजनीति प्रवेश गर्यो। काङ्ग्रेस एमाले लगायतका पार्टीहरू माओवादीको एजेण्डामा उनीहरू सहमत भए तर 82 सालमा आइपुग्दा त्यो राजनीतिक हिसाबले त्यो इतिहासमा त्यो भूमिका निर्वाह गरेका दल र त्यसका अगुवा नेताहरू एक हिसाबले भने स्वा भनेको अर्थात् स्वा यस मानेमा उनीहरू निरीह कमजोर भूमिका सुन्ने अवस्थामा प्रवेश गरे। लगभग 2/3 बहुमत निकटको यो बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्रवादी जो नयाँ पार्टी हो 81 सालमा खुलेको पार्टी त्यसलाई लगभग 2/3 बहुमतको सरकार बन्यो। यो सरकारले अब 5 महिना लगभग पुग्न लाग्यो यो सरकारको। यस अवस्थामा हेर्दा विगतमा प्रधानमन्त्रीको परराष्ट्र मामिला वा छिमेकी देशहरूसँगको सम्बन्धका बारेमा अलिक फरक खालको धारणा सामूहिक रूपमा मात्रै भेट्ने व्यक्तिलाई नभेट्ने भारतका पूर्व तत्कालीन अहिले पनि सचिवै छन् विदेश सचिव मिश्री नेपाल आउन लागेका तर उनलाई पनि उनले भेट्ने इच्छा नजनाएपछि अनि त्यसपछि उनले नेपाल आउने हालको कार्यक्रम तत्कालीन कार्यक्रमलाई स्थगित गरे। तर हिजो मात्रै 2 छिमेकी देश शक्तिशाली देशहरू भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चीनका नेपालका लागि चिनिया राजदूत झाङ माओ मेङसँग उनले एकै दिन एक्ला एक्लै वान अन वान सिम्ह दरबारमा भेटे। यो समग्र मैले यसकारण यो बताएको यहाँलाई यो दृश्यलाई यसो सम्झि ल्याउँदा यो जो उनीमा आएको परिवर्तन विगतमा कसैसँग म भेट दिने एक्ला एक्लै भन्ने उनको धारणा थियो र सामूहिक रूपमा राजदूतहरू सबै देशका यहाँ कार्यरत राजदूतहरूलाई भेटेको यसो फोटो खिचाएको दृश्य पनि देखिन्थ्यो। अहिले यिनी यो तहमा पुगे नेपालका प्रधानमन्त्री यसलाई कसरी बुझ्ने?
1: यसै मुख्य मलाई हेर्दाखेरि के छ भने सुरुमा नि कसैलाई नभेट्ने भन्ने जुन चाहिँ यहाँले भर्खर उल्लेख गर्नुभयो त्यो प्यालेटेबल थिएन नि होइन। अब नेपाल एउटा यस्तो भौगोलिक स्थितिमा भएको नेपाल यही एक हिसाबले खुसी देश हो नि होइन। हामीले आफ्नो यो कूटनीतिक दक्षताको आधारमा हामीले चाहिँ भारत उपनिवेश हुँदाखेरि पनि हाम्रो आफ्नो स्वतन्त्रता अक्षुण्ण राख्न सकेका छौँ। त्यस वखतका हाम्रा यो इस्टाब्लिसमेन्टले गरेको कूटनैतिक पहलको आधारमा भएको हो त्यो निश्चय बन्दुकको पहलमा त भएको होइन त्यो कूटनीतिक पहलको आधारमा भएको त्यसले गर्दाखेरि बेसिक हाम्रो थलो चाहिँ बेसिक हाम्रो बेसिक कुरा त बेसिस त हाम्रो चाहिँ कूटनीतिक पहलै हो हुनुपर्छ। कहिलेकाहीँ भर बनाउन अब चिनमा एकदम बादशाह एकदम पावरफुल भएको अलिकति उतातिर बढी सम्बन्ध राम्रो जस्तो देखिन्थ्यो। अब 100 वर्षसम्म त अब यो बेलायतको विशाल प्रदर्शन भनौँ न एक क्षेत्र उसको इन्फ्लुएन्स इन्डियाको इन्फ्लुएन्सको आधारमा त्यतापट्टि हामीले अलिकति बढी नजिकको नाता बढी चाहिँ हामीले जोड्यौँ। त्यसले गर्दाखेरि पनि धेरै सहज भयो हामीलाई भारतमा त्यहाँको 500 क्षेत्रपुत्र देश प्रदेशहरू भारतको अन्तर्भूत हुँदाखेरि पनि हामीले स्वतन्त्र हाम्रो बस्यौँ। त्यसमा हाम्रो पोलिसी कोअर्डिनेसन चाहिँ यो हाम्रो पोलिसी नीतिको साम्यपद हामीले धेरै हाम्रो त्यस वखत एकदम पावरफुल बेलायत सरकारसँग हाम्रो त्यो भयो। त्यसले गर्दा पनि हामीले बसेका छौँ। मुख्य कुरा हाम्रो त्यो नै हाम्रो यस्तो परिवेशमा भर भनौँ न यो कूटनीतिलाई पराष्ट्र नीतिलाई यो थाकी राखेर देशमा केही गर्छ भन्ने कुरो चाहिँ हुँदैन। किनभने यसले दुईवटा न यो हाम्रो जुन यो व्यापार उद्योगको कुरा ल्याउँ अथवा आर्थिकको कुरा गरौँ अथवा आन्तरिक यो आन्तरिक तहमा हाम्रो जुन स्टेबिलिटी स्थिरताको कुरा गर्दाखेरि पनि त्यो असाध्यै हाम्रो इम्पोर्टेन्ट कुरा हो। त्यो पराष्ट्रिय नीतिका सही अवलम्बन तत्कालीन परिस्थिति के कस्तो गर्नुपर्छ त्योबाट टाढा आँखा चिम्लाउनु मतलब त्यहाँ अब्जेक्ट छैन भन्ने कुरा आउँदैन। आँखा चिम्लाउनु ठिक जस्तो मलाई पनि व्यक्तिगत रूपमा त्यो लागेको थियो। ढिलो भए तापनि प्रधानमन्त्रीले एउटा त्यसमा सजग हुनुभयो, रियलाइज गर्नुभयो। मलाई लाग्छ अलिक उहाँ बढी परिपक्व पनि हुनुभएको होला र म आशा गर्छु परिपक्व अनुभव प्राप्त दक्षता प्राप्त एउटा त्यसको चाहिँ डिसिजन आफ्नो हो तर त्यसको सल्लाहमा उहाँ चाहिँ अगाडि बढ्नु हुन् किनभने उहाँले आफू मात्र अगाडि हाँकेर हुन्न, देशले अगाडि हाँक्न सक्नुपर्छ। अनि मात्र एउटा सफल प्रधानमन्त्री सफल नेतृत्वदायी भूमिका उहाँको हुनसक्छ। त्यो हिसाबबाट यो अहिले सकारात्मक कुरा उहाँले अवलम्बन गर्नुभएको मलाई लाग्छ।
27: त्यो रियलाइज चाहिँ उनलाई के कारणले अहिले भयो?
1: रियलाइज मेरो विचारमा के जस्तो लाग्छ भन्दाखेरि अब उहाँ चाहिँ उहाँको ब्याकग्राउन्ड हेर्दाखेरि देशमा एकदम उकुसमुकुस भन्नुहुने यो प्रजातन्त्र भयो यो ढाल बन्डको राजनीति त्यो त प्रजातान्त्रिक प्रजातन्त्र चरित्र होइन। त्यो
27: विगतमा त्यस्तो
1: त्यस्तो भएको हुनाले र त्यो बेसिक यो फ्रस्ट्रेसन खास गरेर युवा पिँढी जुन जागरूक अब नेपालमा जागरूक चाहिँ जम्मा त धेरै नै ठुलो भइसकेका छन्। एक्सपोजर बाहिर एक्सपोजर धेरै भएको छ, डोमेस्टिकली पनि बढी एजुकेसन एक्सपोजरले गर्दाखेरि निकै सजग भएका छन् नेपाली जनता खास गरी युवा पिँढी। त्यो हिसाबबाट अब दे नो वाट दे वान्ट के चाहन्छ भन्ने कुरा उहाँलाई थाहा छ र त्यो फ्रस्ट्रेसनको जुन आउटबर्स त्यो वेबमा चाहिँ अहिले उहाँ आउनु भएको छ र उहाँमा परिवर्तन हुटुटी पनि छ। उहाँ चाहिँ अब तीन वर्ष यो मेयर राम्रो मेयर
27: एउटा
1: काठमाडौँ महानगरपालिकामा एउटा परिवर्तनकारी चाहिँ उहाँले चाहिँ भूमिका पनि गर्नुभएको छ, हिम्मत गर्नुभएको छ, निष्कलङ्क पनि रहनु भएको छ। त्यसको आधारमा समस्त नेपालमा भन्नु उहाँको ठुलो आशा भरोसा देखियो। वास्तवमा मलाई लाग्छ उहाँको पर्सनालिटीले गर्दाखेरि

0: एउटा समस्त देशले दुई हजार सात सालदेखि चाखिसकेको देखी भोगेका कुरा बाहिर देखेको कुरा गर्दाखेरि त्यो कुरा जहिले पनि त्यो मनन राख्नु
1: मतलब डेमोक्रेसी अर्थात् प्रजातन्त्रको विकल्प छैन.
0: प्रजातन्त्रको विकल्प एउटै छ त्यो, फेरि अर्को प्रजातन्त्रमा अल्टरनेटिभ डेमोक्रेसी. डेमोक्रेसी त्यो उहाँले चाहिँ मनन गर्नु,
1: डेमोक्रेसीको विकल्प डेमोक्रेसी नै हो.
0: डेमोक्रेसी क्यानट बी एनिथिङ एल्स, किनभने एउटा जागरुक समाज छ. त्यो हिसाबबाट त्यो भित्री मनमा राखेर अब कसरी यो उहाँको एउटा समाज प्रजातन्त्रमा होइन यो ओपिनियन डिफ्रेन्ट ओपिनियनलाई पनि सुन्नु. अब ओपिनियन त इन्फ्लुएन्स भन्नु, अर्कै कुरा सुन्नु त पर्सेन्ट त्योबाट परिष्कृत आफ्नो विचार आफ्नो नीति विचार परिष्कृत.
1: त्यो धीरता छ यो प्रधानमन्त्रीमा अर्थात् यो सरकारमा अरूको ओपिनियन बढाउने.
0: चार पाँच महिनाको यस्तो यातायात जति आशा गरे त्यो छैन जस्तो थिएन जस्तो मलाई लाग्छ. अहिले अहिले देखिया छ विस्तार यो उहाँको यो पहल कदमी चाहिँ मलाई.
1: तपाईँको विचारमा परराष्ट्र मामिलामा दुईवटा, एउटा त हाम्रो परराष्ट्र मन्त्रालय छ, दोस्रो विभिन्न देशहरूमा राजदूतहरू छन् र अहिले जो प्रधानमन्त्री जुन काम गरिरहेका छन्, जस्तो हिजो नै नेपालका लागि भारतीय राजदूत र नेपालका लागि चिनिया राजदूतसँग वान अन वान एक अर्थात् एक्ला एक्लै उनले भेटे. त्यहाँ त्यो जो तपाईँहरू भन्नुहुन्छ नि इन्स्टिट्युसनल मेमोरी, परराष्ट्रको प्रेजेन्स देखिएन, यसलाई कसरी हेर्नुहुन्छ?
0: अब यो सबभन्दा यो एउटा दुईवटा कुरा, एउटा चाहिँ एम्फेसिस, एउटा सिरियसनेस, परराष्ट्रमा कति सिरियसनेस र त्यसमा चाहिँ म्युचुअल ट्रस्ट चाहिँ ट्रस्टको कुरा चाहिँ कल्टिभेट गर्ने एउटा पाटो छ. अर्को पाटो चाहिँ के छ भने नीति कार्यक्रमका विभिन्न इन्डिया नेपालकै तपाईँको कुराहरूमा धेरै जलस्रोतदेखि लिएर कृषि ट्रान्जिट ट्रेड अनेक
1: नेपाल र भारत बिचको
0: अनेकौँ. अहिले मलाई लाग्छ त्यो उहाँले नर्मली चाहिँ प्र्याक्टिस चाहिँ छ इन्स्टिट्युट मेमोरी इज भेरी इम्पोर्टेन्ट. तर मलाई के लाग्छ भने कि यो उहाँले जुन मेरो गेस के भन्दाखेरि अहिले त्यो जुन घुम्न लागेको ट्रस्ट चाहिँ त्यो ट्रस्ट फ्याक्ट्रे सबल पार्नको पनि उहाँको प्रयास चाहिँ होला हुनुपर्छ.
1: हजुर
0: त्यो त्यो त्यो त्यो जस्तो लाग्छ. त्यसमा अब
1: आत्मघुम्न लागेको ट्रस्ट चाहिँ भनेको के, त्यो घुम्न लागेको विश्वास के कारण घुम्न लाग्यो, कहाँनिर समस्या थियो?
0: घुम्न लागेको ट्रस्ट भनेको के भन्दाखेरि भनौँ न अब उहाँले चाहिँ प्रधानमन्त्री भएपछि मोदी बाबाट पनि निकै चाहिँ उहाँले भिजिटको पनि इन्भिटेसन भिजिटको पनि कुरा गर्नुभयो, विभिन्न कुरा गर्नुभयो. यहाँबाट खास चाहिँ त्यति चाहिँ होइन. अब हामी पनि के छौँ के ठुलो अब के ठुलो छौँ भनेर त्यति चाहिँ रेस्पोन्स चाहिँ भएको जस्तो मलाई लाग्छ.
1: उताबाट निम्तो आयो तर नेपालले रेस्पोन्स गरे
0: रेस्पोन्स गरे त्यो अनफोर्चुनेटली. अब त्यो उहाँ पाउनु अब अहिलेको एडमिनिस्ट्रेसन भर्खर आउनु भएका छन्, उहाँले सिक्नुपर्छ. अब परिस्थितिले अनुभवले सिक्दै जाने कुरा हो त्यो त्यो त्यो चाहिँ एउटा पाटो छ भन्दाखेरि अर्को के भन्नु भन्दाखेरि यो अब त्यो त्यो ट्रस्टले हामी सिरियस छौँ भन्ने कुरा चाहिँ किनभने एट द एन्ड अफ द डे भने हाम्रो जति सानो देश भयो त्यति परराष्ट्र मामिला चाहिँ बढी चाहिँ इम्पोर्टेन्ट महत्त्वपूर्ण हुन्छ. ठुलो देशको अमेरिकाको निमित्त अब चिनको निमित्त ठुलो देश छन् उनीहरूको है. त्यसमा चाहिँ यो इन टर्म एउटा आर्थिक बोझ यो आर्थिक दृष्टिकोणले हरेक डोमेस्टिक चाहिँ फ्याक्टर बढी पावरफुल हुन्छ. हामी कहाँ परराष्ट्र जति सानो भयो द स्मल अफ द कन्ट्री द बिगर द रोल अफ फरेन ट्रेड फरेन अफेयर्स भने जस्तै त्यो परिपाटीमा हामीले बढी चाहिँ हामीले सज अरू ठुलो देशभन्दा पनि हामीले बढी चाहिँ हामीले यसमा ध्यान दिनुपर्ने कुरा हुन्छ. त्यो हिसाबबाट यो परराष्ट्र मामलाको कुरामा हामीले जोड दिन आवश्यक छ किनभने अब हामीले भन्नुहुन्न सानै कुरा सानो यो इक्जाम्पलै ल्याउनु. हामीले अब यो एउटा प्रोजेक्टकै कुरा प्रोजेक्ट लेभल कुरा गर्दाखेरि हामीले भैरवमा त्यत्रो एयरपोर्ट चाहिँ खडा गरौँ तर अहिले शून्य

0: सुरु गरिरहनु परेको छ। के छ भनेदेखि त्यहाँ चाहिँ पहिला चाहिँ गर्नु अगाडि त्यहाँ त्यहाँ त्यहाँ भनेर सहमति लिनुपर्छ, त्यो पनि भएन। अहिले लिम्बोमा परेको छ, अरबौँ रुपियाँ त्यहाँ चाहिँ दिनका दिन खेर गइराखेको छ, होइन? त्यो कुराहरू त अब हाइस्ट लेभलमा यो ट्रस्टमा सल्भ हुनुपर्ने कुरा हो।
1: त्यो तहमा के कुरा गरे होला,
0: त्यो त्यो तहमा त निश्चय होइन। मैले त्यो ट्रस्ट पनि त्यो
2: विश्वास आर्जन त्यो खालको विश्वास
0: फर्स्ट स्टेप चाहिँ अहिले नै सुरु भने नीतिका कुराहरू योजना परियोजना कुराहरू त त्यो त्यो चाहिँ पुटिङ द कार्ड बिफोर द हर्स भन्ने जस्तै हो। त्यो पहिला त ट्रस्टकै सबभन्दा इम्पोर्टेन्ट छ। अब हामी कति सिरियस छौँ भने अब हामीले कति सिसिरियस छौँ र दोस्रो कुरा भन्दाखेरि परराष्ट्र डिप्लोमेसीमा हुन्छ है, हामी चाहिँ नर्मल इन्टरनेसनल नर्मसमा हामी भनौँ न अब अमेरिकाको पनि युएनमा एउटा भोट छ, हाम्रो पनि एउटा भोट, वी आर सभरेन कन्ट्रिज होइन, एउटा बराबर द बराबर त प्र्याक्टिकल त कसरी हुनसक्छ त्यो हुँदैन। त्यही त्यही परिवारले भारत नेपालकै भन्नु हुँदैन, हाम्रो डिपेन्डेन्स चाहिँ हाम्रो बढी छ होइन, तर इन द मिन टाइम भारतको पनि डिपेन्डेन्स छ, जुन कुरा हामीले उजागर गर्न चाहिँ सक्नुपर्छ। डिप्लोमेसीको एउटा टास्क त्यो पनि हो। त्यो कुरा कुरामा अब त्यो त्यो हिसाबबाट यो यस्तो कुराले धेरै नै अब यो यो चाहिँ भनौँ न यो पूर्वाधारको सञ्जाल हामीले खडा गर्न खोजेका छौँ भनेर आखिरमा त अब त्यहाँ भारतमा यो ठक्कर खायो भने त न हामी बन्दरका पुग्न सक्छौँ न जो प्लेन आउन सक्छ।
2: सर त्यो विगतको ट्रेन्ड चाहिँ के देखिन्छ भने तपाईँ भलिभाती जानकार हुनुहुन्छ, किनभने तपाईँ भारतमा राजदूत भएर बस्नुभयो नेपालको तर्फबाट, अर्थात् भारतको लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्नुभयो। जो प्रधानमन्त्री हुन्थ्यो अर्थात् नयाँ सरकार जब आउँथ्यो त्यसलाई निम्तो पनि दिइन्थ्यो नेपालका तर्फबाट दिल्ली जाने चलन थियो, त्यसपछि चीन जाने अनि अरू तेस्रो मुलुकहरू जाने। अब यो जुन नयाँ सरकार आएको छ अर्थात् यसो हेर्दाखेरि यिनलाई अब परराष्ट्र मामिलामा अलिकति केही अघि बढ्नका लागि नै 5 महिना लाग्यो। अब अहिलेको स्थिति हेर्दाखेरि मतलब तपाईँले भनेकै शब्दको प्रयोग गर्दा परिपक्वता अलिक क्रमशः आउँदैछ, उनले महसुस गरे सायद भन्ने जो शब्द तपाईँले चयन गर्नुभयो, त्यो हेर्दाखेरि दिल्लीका तर्फबाट के समाचार प्रवाह भएको छ भने हो हामीले नेपालको प्रधानमन्त्रीलाई निमन्त्रणा पनि गरेका छौँ भनेर भने, तपाईँको विचारमा नेपाल र भारत बीचको मूल समस्या के छ र नेपालको प्रधानमन्त्री विगत झैँ परम्परा फेक्दै पहिलो भिजिट दिल्ली गर्नुपर्छ वा औचित्यको आधारमा जहाँ पनि गर्न सकिन्छ, यो कतिको प्र्याक्टिकल अथवा प्र्याक्टिसमा व्यवहारमा कुन के खाल कुन ढङ्गले भूमिका निर्वाह गर्दा सान्दर्भिक हुन्छ नेपालका लागि?
0: अब भन्नुहुन्न अब एउटा यो अब नेपाल इन्डिया कहिलेकाहीँ इन्डियासँग हाम्रो टफ चाहिँ स्ट्यान्ड जस्तो के भन्नु टफ स्ट्यान्डमा अब विगतको कुरा होइन, तर टफ स्ट्यान्ड चाहिँ कस्तो हुन्छ भने अब जुन टाइममा मान्छेले यो एकदम असम्भव जस्तो भएको जस्तो कुरालाई लिएर भारतलाई राजा महेन्द्रको टाइममा चाहिँ काठमाडौँ कोदारीको बाटो चाहिँ उहाँले पहल गर्नुभयो होइन, त्यो भारतको निम्ति त्यो जस्तो सक त के हुन्छ रे त्यो त डाइ, तर त्यस्तो आँटेर गर्छन्। तर एट द सेम टाइम प्याचअप पनि उहाँले चाहिँ मैले थाहा पाएअनुसार उहाँले हि टुक एफर्ट इन्दिरा गान्धीलाई यो एकदम कुनै बहानामा चाहिँ बाहिर गएर बाहिर जाँदाखेरि दिल्ली एयरपोर्टमा भेटिकन हाम्रो यो यो बाध्यता भएर हामीले गरेको छौँ ठिक छ ठिकै भने त्यो किसिमको माथि लेभल जाँदाखेरि दे आर मोर फ्लेक्सिबल दे आर अन्डरस्ट्यान्डिङ, त्यो त्यो मिसअन्डरस्ट्यान्डिङ भएपछि शान्ति नै कुराले पनि राष्ट्र स्वार्थमा ठुलो आघात पर्छ। त्यो बखतमा हि सक्सेसफुल डि द्याट भन्ने मतलब चाहिँ त्यसले चाहेको ठाउँमा त अड्डी लियो नचाह तर अरू ठाउँमा डिप्लोमेटिकली उहाँले आइपिजिङको पनि पोलिसी लिनुभएको छ नेपालले गर्नुपर्ने त्यो जस्तो मलाई लाग्छ, किनभने एट द एन्ड अफ डे होइन इन्डिया इज बिग कन्ट्री होइन, हाम्रो चाहिँ हाम्रो भन्दा इन्कम जनसङ्ख्याको साइज पनि अलमोस्ट 50 गुणा ठुलो छ। अब त्यो त्यो जोरी खोज्नु भन्ने पऱ्यो भित्तामा लात हाल्नु जस्तै हुन्छ, त्यो त आफैले पर्छ त्यो कुरा बडा सूक्ष्म ढङ्गबाट हामीले लिनु सक्नुपर्छ. अब कहीँ कुरा अब त्यो राज हुन शान्ति नै कुराहरू पनि भनौँ हुन अब दे आर मोर एकोमोडेटिभ. पहिला एउटा अफिसियल एउटा स्ट्यान्ड हुन्छ जब कि पहिला मेरो व्यक्तिको त्योबाट दुईवटा अनुभव म सेयर गर्न चाहन्छु.
2: के पा
0: के छ भन्दाखेरि त्यो वक्तमा नेपाल टुरिज्मको कसरी भारतीय टुरिज्म बनाउनु त्यो सन्दर्भमा भारतमा वर्षको 15 दिन चाहिँ त्यहाँको सबै त्यहाँको कर्मचारीहरूलाई चाहिँ पेड हलिडे दिँदैन रहेछ. त्यो सरकार खर्चमा जान्छन्. त्यो बस्ने रेणुका चौधरी पर्यटन मन्त्री हुन्छ. उहाँ उहाँ उहाँका मैले 2-4 पटकमा धाएँ आइकेको कुरा गर्दाखेरि नेपाल त्यसमा त्यहीँ थिएन. पछि त्यो त्यो प्याकेजमा नेपाल पनि हालिदिनु भयो उहाँले. भनेखेरि त्यो त इन्डियन तत्कालीन पोलिसीमा भारतीयलाई भनेकोमा पोलिसीमा नेपाल छिमेकी राष्ट्र स्पेसियल
2: पेड हलिडेमा
0: त्यसमा छिराइदिएला आउनु त्यसको परम्परा छ. अब भन्नु त्यसले गर्दा मोदी चाहिँ अब त्यसको चाहिँ मोदी प्रधानमन्त्री मोदी चाहिँ जनकपुरमा आइसकेपछि एकदम ढोका खुल्याएको छ नि अहिले त्यो होइन. अब जुन कुरा अरूमा लाग्ने एडभर्टाइज चाहिँ उहाँको भिजिटले अब तपाईँले हेर्नुहोस् न जनकपुरतिर कति डेस्टिनेसन भएर आज टुरिज्मको ठुलो गुन्जा चाहिँ
2: जनकपुर लुम्बिनी पशुपति अनि मुस्तान तीन चारवटा क्षेत्रमा धेरै भारतीयहरूको एकदम ठुलो मात्रामा आइरहेछ.
0: त्यो त्यस्तो छ. त्यो त्यसले गर्दा अरू दोस्रो त्यसै रेलवेको एउटा त्यस्तै एउटा पारा बखतमा लालु प्रसाद यादव रेलवे मन्त्री हुनुहुन्थ्यो अनि उहाँको अफिसमै चाहिँ मैले भेटेँ 2-4 पटक चाहिँ भेटेँ अनि चाहिँ एकदम राम्रो फ्रेन्डली धेरै फ्रेन्डली चाहिँ भए अनि एकपटक उहाँले चाहिँ त्यहाँको ब्युरोक्रेसी नेपालको भन्दा इन्डियाको ब्युरोक्रेसी धेरै चर्को हुन्छ. त्यहाँको दे गो बाई प्रोटोकल दे गो बाई
2: चर्को भने कठोर मतलब मेन्टेन गर्नुपर्ने प्रोटोकल मेन्टेन.
0: अनि चाहिँ उहाँले त मलाई कहाँसम्म गर्ने हेर्नुहोस् हाम्रो ब्युरोक्रेसी यो गरेछ भनेर पछि चाहिँ जोगबनीमा रेल ल्याउने विषयमा उहाँले इन्टरली मन्त्री कहाँ चाहिँ गर भने यो डकुमेन्ट उहाँले देखाउनु भयो मलाई. उहाँ अलि डोन्ट वरी अब इट हाम्रो ब्युरोक्रेसीमा यो पछि छिटाउनलाई टाइम लाग्छ डोन्ट हामीले गऱ्यौँ भनेर उहाँले मैले देखाएँ. त्यो लेभलको पनि हुँदो रहेछ क्या त्यो. अनि अब ब्युरोक्रेसी भनेको अलिक बढी कन्जर्भेटिभ हुन्छ. के गर्नुपर्छ भन्दा पनि पहिले के भएको छ त्यो प्रोटोकलहरू जान्छ नि ब्युरोक्रेसी. त्यो पनि इन्डियन ब्युरोक्रेसी अझ झन् बढी बढी बढी लुम्बोलोलिथिक छ त्यहाँ. त्यो त्यस्तो पनि हुन्छ. त्यसकारण हामीले एउटा त सबभन्दा पहिला त हाइएस्ट लेभलमा ट्रस्ट इज भेरी इम्पोर्टेन्ट होइन. ट्रस्ट किनभने आखिरमा परराष्ट्र मामलाको यो अफेयर चाहिँ टोटल चाहिँ लिडरसिप प्रधानमन्त्री हुने है हुन त. अब विभागीय हिसाबबाट परराष्ट्र मन्त्री हुनुहुन्छ तर सम्पूर्ण अन्तिम होइन अन्तिम कुरा त उहाँ उहाँ हो नि. अब अब अब नेपाल र भारत बिचको कुरा गर्दाखेरि यो ब्युरोक्रेसी लेभल सबै प्रब्लम सल्भ हुँदैन. अन्तिम माटमा त दुईवटा आफ्नो जोडेपछि आ ठिक छ सोच्नु. किनभने हाम्रो निम्ति त ठुलो हुन्छ उनीहरूको निम्ति सानो.
2: मतलब सरकार प्रमुख टु सरकार प्रमुख अन्तिम घडीमा त्यही नै प्रयोग गर्नुपर्ने हुन्छ.
0: अब त्यो त्यो त्यो त्यो अवसर जस्तो उहाँले पोलिटिकल पोलिटिक्स पोलिटिक्सले डाइरेक्सन दिन्छ. ब्युरोक्रेसीले चाहिँ दक्षता र अनुभवका आधारमा नीति उसले चाहिँ कार्यान्वयन गर्छ. त्यो डाइरेक्सन त हुनु पऱ्यो नि. त्यो डाइरेक्सन त आउन त भाल्यो हाइएस्ट पोलिटिकल लेभलबाट आउनुपर्छ नि. किनभने त्यो किसिमबाट हामीले बुझ्नुपर्छ कि अब अहिले पनि भन्नुहुन्न अब यो नयाँ सरकार आएको छ. यो नयाँ सरकारले एउटा नयाँ विचार नयाँ जोस नयाँ उमङ्ग लिएर आएको छ कि. त्यो नेपाली जनताको निम्ति ठुलो आस्थाको कुरा हो त्यो. के नयाँ दे वान चेन्ज होइन त्यो. अब त्यसलाई चेन्ज भयो त फेरि एक्सनमा त जानु पऱ्यो. जानु त फेरि त्यही ब्युरोक्रेसी अब तन्त्र मन्त्र सबैलाई डोहोऱ्याएर लाउनु पऱ्यो.
2: यसको अर्थ प्रधानमन्त्री बालेन्द्र शाह दिल्ली जाने बेला भयो.
0: अब तुरन्तै त भन्न त गाह्रो छ तर होमवर्क त अझ चाहिन्छ.
2: सर यो अलिकति ट्याक्टिकल विषय मैले उठान गरेँ. जस्तो विगतमा दिल्ली नै पहिले जाने त्यसपछि अरू देश जाने चलन छ. एकपटक पुष्पकमल दाहाल जब 62-63 आन्दोलन सफल भएपछि उनी चीन गए तर उनले के भने होइन मेरो यो चीन भ्रमण भनेर चाहिँ यतिकै सामान्य हो, मेरो खास राजनीतिक भ्रमण चाहिँ दिल्लीबाट हुन्छ भनेर यहाँ आएर स्पष्टीकरण दिए, मतलब त्रिभुवन अन्तर्राष्ट्रिय विमान चीनबाट फर्केको लगाउँदै। यो सबै हेर्दाखेरि यो के चिजले नेपालको राजनीति गर्ने मानिसहरूलाई गाइड गर्छ र प्राथमिकता भारत पर्नु वा अर्को पर्नुभन्दा भारत पर्नु चाहिँ के कारण महत्वपूर्ण छ?
0: अब त्यो त्यो कुरोमा भनौँ न, त्यो एउटा पेडान्टिक जस्तो लाग्छ कि मैले, त्यो पेडान्टिक भ्यू पोइन्ट जस्तो लाग्छ मलाई कि अब हामीले को ठुलो वास्तवमा समय अनुसार हुनुपर्छ। अघि सुरु नि मैले भने समय अनुसार कहिले कहिले हामीले चीनसँग बढी चाहिँ हामीले चाहन्छ त कहिले भारतसँग समय,
2: अब नेपालको हित
0: सर्वोपरि हो। अब नेपालको हित विपरीत भारतमा नै जाने टोपी लगाएपछि केही मतलब हुँदैन, आठा त नेपालको जति 7 सालको परिवर्तन भनौँ अथवा 46 सालको परिवर्तन 62-63 भनौँ
2: 12 बजे
0: अब के फुर्ती के गर्ने हामीले भनौँ
2: सबै उनीहरू,
0: त्यो नेपाल जनताको
2: भूमिका छ।
0: नेपाल जनताले बेकुप गर्ने कुरा गरे मात्र त्यो टोलिसिन रत्न पार्कमा आएर
2: भन्न त मूर्ख बनाउन
0: सक्छ भने नेपालमा हो नि यही अब केही केही चाहिँ स्कुलिङकै पनि एउटा स्कुलिङको पनि डिफेक्ट हो त्यो स्कुलिङ पनि भारतको विस्तारवाद अमेरिका साम्राज्य अमेरिका कहिले साम्राज्यवाद अमेरिका आफै साम्राज्यवादको चपेटा पऱ्यो त्यसको साम्राज्य साम्राज्य चपेटाबाट उम्किएको भारत पनि साम्राज्यको दास जस्तो भएर
2: बेलायतीहरूबाट
0: के भने त्यो डोसेको त्यो चस्मा नि सटन चाहिँ यो हाम्रो चाहिँ यो पोलिटिकल स्पेक्ट्रमको सर्टन्टी त्यो डिफेक्ट मलाई लाग्छ अब त्यो त्यसबाट उम्कन आवश्यक छ कि सुरुमा नि त्यसो भावना दिएपछि त होइन होइन अब
2: मतलब नकारात्मक
0: त्यो त्यो त्यो त्यो प्लेइङ ओस्टिज भन्यो भने आँखाभित्र राखेर प्लेइङ ओस्टिज हुन्छ नि अङ्ग्रेज त्यस्तो हुन्छ त्यो हामीले छोड्नुपर्छ जस्तो।
2: तपाईँ त्यहाँ दिल्लीमा रहेर काम गर्दा तपाईँले बिहोरेको समस्या चाहिँ के
0: त्यहाँ
2: मतलब कुन चिजमा बढी राजदूतहरू दबावमा पर्छन् दिल्लीमा रहँदा?
0: अब दबाव अब त्यो खास गरी मैले बेसिकली सुरुमा त भन्नुहोस् सबभन्दा हाम्रो ठुलो प्रब्लम लघुतावासै हो होइन, तर त्यहाँबाट कुरा
2: मतलब हामी साना छौँ त्यो त्यो विशाल छ भन्ने त्यो पहिले नै
0: त्यो त्यो कुरा अब राम्रो अब त्यही भएको साथै म राज्य हुँदाखेरि मेरो अलि डिफ्रेन्ट चाहिँ परिस्थिति भने कि त्यो परिस्थिति मेरो आफ्नै गुरु प्रधानमन्त्री हुनुहुन्थ्यो भने 12-15 पटक त उहाँसँग
2: मतलब मनमोहन सिंह त तपाईँलाई पढाउने
0: त्यो गर्दाखेरि त्यो कलकत्ताको परराष्ट्रपति प्रणब मुखर्जी उहाँले फोन गरे कफी खान आऊ भन्यो भने डाक्टर हुन्थ्यो
2: तपाईँको पर्सनल रिलेसन त्यो
0: त्यो त्यस्तो कुरामा मैले आफ्नो चाहिँ समस्या योजना परि समस्याहरू लिएर कहिले जान्दथे जस्ट एउटा एटमोस्फियर वातावरण चाहिँ त्यही त्यही उहाँले चाहिँ राम्रो दृष्टिकोण राख्नु त्यही हाम्रो ठुलो कुरा भन्यो कतिवटा परियोजना कुरा गर्दै हिँड्यो त्यो त भएन त्यो त हाम्रो त्यत्रो मिसिनेरी छ ल्याउँछन् परियोजनाहरू यो यो स्थिति विभिन्न सम्झौता कुरा हुन्छन् त्यो त्यो कुरा तर चाहिँ मुख्य चाहिँ वातावरण चाहिँ भेरी इम्पोर्टेन्ट जस्तो लाग्छ त्यसले गर्दाखेरि कहिले टेक लिएको जस्तो पनि हामी देख्छौँ कहिले काहीँ होइन हामी चाहिँ वी हेभ बिन भेरी एबल टु हेभ द डेक्सटेरिटी के त्यो निपुणता के कुटनीतिक निपुणता पनि नेपाल प्रदर्शन गरेको छ खास गरी त्यो महेन्द्रको टाइममा चाहिँ बढी चाहिँ भनौँ न कहिले चाहिँ त्यो महेन्द्रको टाइममा कसले सोच्नु थियो कि कोदारी राजमार्ग बनाउनु कसले आँट गर्यो त उहाँले त उहाँले त यो नेसनल प्रेस क्लब न्युयोर्कमा तिमी राज्य भएर तिमी कम्युनिस्ट देशसँग चाहिँ डराउँदै भने कम्युनिजम डजन्ट ट्राभल भाइ ट्रक भनेर उहाँले जवाफ दिनु मुखभरि जवाफ दिनुभयो त्यो किसिमको अगाडि बढ्ने आफ्नो डिफेन्स पनि त्यो देख्छ हाम्रो आवश्यक छ त्यो त्यो त्यो बखतमा अब सधैँ भाइभाइले विरोध गर्ने कुरा पनि आउँदैन किन एट द एन्ड अफ द डे हामीले पनि त भन्यो अब नेपाली भूपरिष देश पनि भू जडित देश भन्ने पनि अलिक नयाँ फ्रिक्वेन्सीमा आएर आएको त्यस अल्टिमेट हाम्रो अब्जेक्टिभ त्यो त्यही हुनुपर्छ जस्तो लागेको छ कि उनीहरू ओपन सोसाइटी त्यो क्लोज सोसाइटीमा पो अब त्यो भू भू भू परिवेष्टित अहिले आजकलको टेक्नोलोजीको कुराले गर्दाखेरि यो चाहिँ भूजडित चाहिँ देशको रूपमा हबको रूपमा धेरै स्कोप अहिले छ अगाडि अब टेक्नोलोजीले गर्दाखेरि पनि अब भारत र चिनको कुरा गर्दाखेरि पनि भनौँ न मलाई याद छ यो भारतमा चिनको प्रधानमन्त्री जो रोन्जी आउँदाखेरि यो डाक्टर मनमोहन प्रधानमन्त्री स्वागत भाषण भन्नुभएको थियो दिल्लीमा होइन हाम्रो नेपाल यो भारत र चिनको बिचमा धेरै चाहिँ यो केही हाम्रो सिमानाको समस्याहरू छन् बट इट डजन्ट मिन द्याट हामीले हाम्रो चाहिँ दुईटालाई सब यो यो समृद्धिको सहभागिताबाट चाहिँ वञ्चित हामीले गर्नुहुन्न त्यो हामीले सब गर्दै गर्छौँ तर हाम्रो चाहिँ ट्रेडको कुरा $1 बिलियन ट्रेड चाहिँ उनको त्यो अगाडि सपना देखेर अगाडि बढ्छ वी ह्याभ रियली चाहिँ गरेका छन् त्यसले गर्दाखेरि अब संसारमा दुईवटा छिटपुट यो सँग कुन देशमा छन् अब अमेरिकामा छैन कि चिनमा छैन संसार जहाँ पनि त्यो यो बोर्डरको कुरा
1: शिक्षा गर्ने छिमेकीहरूसँग समस्या रहिरहन्छ
0: त्यो दार्जिलिङ जस्तै हो दार्जिलिङ कुरामा कहिले सिमेटीको कुरा हुन्छ कहिले कहाँ के टाढैले मुगलान पछा दाग्दै भएको केही पनि समस्या हुँदैन त्यो होला त्यसैले मात्र पिर लिएर बस्नु हामी चाहिँ हुन्न जस्तो
1: म यसैमा मैले प्रश्न उठान गरेँ जस्तो नेपाल र भारत बीचका सीमाका केही समस्याहरू छन् त्यस अन्तर्गत कालापानी लिपुलेक लिम्पियाधुरा जसलाई चुचे नक्सा भनेर मानिसले बुझ्दछन् त्यो हाम्रो संसदले सर्वसम्मतिका आधारमा यो जो लगभग 372+ वर्ग किलोमिटर झन् 380 वर्ग किलोमिटर भन्छ त्यो नेपालको भूभाग हो भनेर नेपालको सार्वभौम संसदले त्यो सर्वसम्मतिले त्यो अनुमोदन पारित गरेको छ अब त्यो नक्सा हामी जारी गरेका छौँ अनि चीन र भारत बीच त्यही लिपुलेक हुँदै अर्थात् हाम्रो ठिक बीच भागबाट आवत जावत उनीहरू द्विपक्षीय बनाएर व्यापार सम्झौता गरे सहमति उनीहरूको भइसक्यो आवत जावत प्रारम्भ भइसके त्यही मार्ग हुँदै उनीहरू गर्न थालिसके अब नेपाल तर्फबाट यसो नोट त कूटनीतिक नोट पठाएको त सुन्नमा आउँछ तर नेपाल र भारत बीच समस्या छ त्यसका लागि पहल गर्नुपर्छ नेपाल र चीन बीच पनि काहीँ न काहीँ देखियो र चीनलाई पनि हामीले विश्वासमा लिन सकेनौँ भन्ने विषयहरू उठिरहेको छ सुस्तामा पनि समस्या छ अरू पनि आक्कल झुकल छ यही क्रममा प्रधानमन्त्रीले संसदमा बोले अब उनको सायद अपरिपक्वता होला अथवा ज्ञानको अभाव होला अब उनले बोलिदिए होइन नेपालले पनि भारतको जग्गा मिचेको छ मलाई त्यस्तो सूचना पनि छ भनेर बोले त्यसको केही समय अब संसदमा अलिकति हल्ला पनि गयो त्यो सबै दृष्टि हेर्दाखेरि के भयो हामी कहाँनिर चुकिरहेका छौँ जस्तै व्यापारमा भयानक ठुलो घाटा छ परनिर्भरता भयावह छ हाम्रो एकपछि अर्को त्यो जो नागरिकमा विदेश गएर गुजारा गर्नुपर्ने अवस्थाहरू छ खाली राष्ट्रमा जान्छन् कोही अरू समृद्ध देशहरूमा पनि जान्छन् यी सबै हेर्दाखेरि हामी यो मुलुक चलाउने हिसाबले कूटनीतिक ढङ्गले त्यो ढङ्गले मुभ गरिरहेछौँ कि अर्को खतरा कुरिरहेछौँ अर्थात् अर्को खाडल जहाँ गएर फेरि अन्तोदोगो त किनभने इतिहास त त्यही देखिन्छ नि 7 साल 17 सालदेखि 36 साल जन्मसङ्ग्रह 46 पञ्चायतको अवसान 46 परिवर्तन त्यसपछि काङ्ग्रेस अर्को अप्ठ्यारोमा परेको र काङ्ग्रेस र एमाले अप्ठ्यारो पर्दो अर्को सत्ता अर्को अथवा माओवादीको डोमिनेसनमा राज्य सञ्चालन भएको अनि माओवादी एमाले सहितका काङ्ग्रेस समग्र कम्युनिस्टहरूलाई पनि विस्थापित गर्ने अर्को शक्तिको उदय भएको छ जसको निरन्तरतामाथि मानिसलाई प्रश्न छ त्यो कति थेगेला भन्ने त यस्तो अवस्थामा नि त्यो कहाँनिर समस्या छ जसका कारण हामी एकपछि अर्को विद्रोही बन्दैछौँ र अझ परिवर्तन अर्थात् त्यो सिस्टम नै स्थिर भएन र संविधान जो मूल कानुन भन्छ त्यो नै निरन्तरतामाथि प्रश्न उठिरहेछ के हो यो
0: अब अब एउटा जुन चुच्चे नक्साको यहाँले अब चुच्चे नक्सामा हामीले एक हिसाबबाट सजिलै संसद भयो त्यो सर्वसम्मत भयो साथै त्यो त्यो होइन भने आँट त कसले गर्थ्यो होला यो किसिम उग्र राष्ट्रियता भन्ने चिज त यो एक हिसाबबाट नोबडी क्यान गेट आउट अफ इट होइन त्यो हामी सक्दैनौँ त्यो बखतमा त्यो अत्यन्त सजिलो बाटो हामी लियौँ अब साथै कतिको भविष्यमा कति यसले ठिक बेठिक भन्ने भविष्य देखाउँछ त मलाई के लाग्छ भन्दाखेरि त्यो त्यो चाहिँ अब हाम्रो चाहिँ हाम्रो त्यो कुटनीतिक पहलबाट हुनु पर्ने कुरा हो त्यो किनकि यो त्यो हामीले अब हाम्रो दस्तावेज होला कुटनीतिक पहल लेनदेनको कुरा पनि हुनसक्छ यो बोर्डर भन्ने चिज त ईश्वरले भगवान्ले कोर जाति चिज त होइन नि त्यो आवश्यकता अनुसार कुनै लिन भारत बङ्गलादेशले पनि गरिरहेका छन् होइन विन विन हुनुपर्छ मुख्य कुरा डिप्लोमेसी भन्ने के छ भन्ने विन विन वारमा चाहिँ भिक्टर एन्ड भ्याङ्क्विस हुन्छ डिप्लोमेसी विन विन अनि मात्रै डिप्लोमेसी डिप्लोमेसी वार वार इन पिस बाई पिसफुल मिन्स भन्छ नि वेयर बोथ साइड्स विन त्यो किसिमबाट हुनुपर्छ असाध्यै सजिलो बाटो त्यो सजिलो बाटो होइन अब म यो राष्ट्रको सर्वोच्च नेता भएको भए म त्यो त्यो किसिमको भविष्यलाई आघात पर्ने कुरा चाहिँ म गर्दिनँ स्मल प्रोसेस चाहिँ
1: यसलाई कसरी सुल्झाउन अब हामीले संविधानमा नक्सा राखिसक्यौँ प्रयोगमा भारतले ल्याइसक्यो उसले नेपालको काहीँ उपस्थिति केही छ चीन पनि त्यही बाटोबाट आवाजात गर्न थाल्यो
0: हिजो मात्र पत्रिकामा पढे हाम्रो चाहिँ हाम्रो सुगोली ट्रिटीको डकुमेन्ट पनि छैन र हामीसँग 1950
1: परराष्ट्र मन्त्रीले त्यही भन्छ त्यो तहमा बोल्न थालेपछि के हुन्छ यो कसरी हेर्नुहुन्छ
0: अब यो यो के भन्दा
1: नक्कली हो कि नक्कली मलाई नै थाहा छैन अझसम्म मैले हेर्न पाएको छैन मतलब सुगोली सन्धि
0: सुगोली सन्धिको 1950 ट्रिटीको पनि त्यो कुरा सुगोली सन्धि बेसिकली अब मुख्य कुरा होमवर्क तर होमवर्क इज भेरी इम्पोर्टेन्ट यो कुटनीतिक हिसाबबाट लेनदेन मैले भने नि यो यो हाम्रो ब्रिटिसले गर्दा त्यो होइन अब अब इस इस ईश्वरले कोरिदिएको घेरा त होइन त्यो कुरा लेनदेनको कुरा
1: मानव निर्मित हो मानिसले हामीले आफैले आफ्नो मुलुकको लागि
0: अब त्यो अब त्यसै पनि के भन्दाखेरि एउटा अर्को बाटो के हुनसक्छ भने ओनरसिप हाम्रो अब जस्तै कि हामीले सेभर्सको निम्ति कोसी दिएको छौँ युज दिएको मतलब कोसीको जग्गा त भारत भन्ने आउँदैन हामीले लिजमा त्यो पनि एउटा विकल्प हुनु
1: हाइड्रेनको कुरा आइरहेछ नि
0: हजुर त्यो त्यस्तो पनि आइराखेको छ ल्यान्ड युज भन्यो भने ओनरसिप होइन कि ल्यान्ड युज त्यस्तो त्यो विकल्प कि किन अघि मैले भने कुट्ने विन विन हुनु विन विन नभएपछि
1: भारतीयहरूको चाहिँ बढी कन्सर्न अर्थात् चासो नेपालका सन्दर्भमा के हुने गर्छ दिल्लीबाट दिल्लीको नजरले हेर्दा नेपाल बारे चाहिँ के बढी उनीहरूको चासो हुने गर्छ
0: सबभन्दा ठुलो मलाई हेर्दाखेरि जुन हामीले त्यो हामीले प्रकाश पनि ल्याउन चाहिँ सकेनौँ अब त्यो विज्ञता पनि हाम्रो भएन सबभन्दा ठुलो चासो त स्टेबिलिटी हो कि
1: स्थिरता
0: किनभने भारत त नेपालको 1800 किलोमिटर चाहिँ ओपन बोर्डर छ त्यो त्यो त्यो भने असाध्यै लामो बोर्डर हो त्यहाँ चाहिँ अहिलेसम्म नेपालले शान्त वातावरणमा राखेको छ नि नत्र त्योभन्दा फुके ठाउँमा चाहिँ वर्षको 1-2% चाहिँ बजेट ल्याएर त काश्मीर राख्छन् कहाँ अरू नपस्छ यहाँ त फोकटमा उसले पाइस राखेको छ होइन त्यो है हामीले त्यो पनि त भारतलाई हामीले भारतलाई चाहिँ नगद नद्या होला तर त्यो किसिम एडभान्टेज त्यो अकाउन्टिङ हुनुपर्छ नि यदि हामीले गर्न नसके भारतलाई कति घाटा पर्छ होला भन्नुहोस् न त्यो टिका 1800 किलोमिटरमा रफाली गर्न कति चाहिँ सेना चाहिन्थ्यो होला कति चाहिँ उपकरण चाहिन्थ्यो होला
1: नेपालले एउटा सेक्युरिटीको काम गरेको छ
0: सेक्युरिटी काम डेफिनेटली गरेको छ नि त्यो होइन तर त्यो कुरा त्यो हामीले उजागर गर्न सकेनौँ हामी न विज्ञता पनि भएन हामी आँट पनि भएनौँ त्यो किसिमको फोरसाइट पनि हाम्रो भएन तर यो किसिमको म दिल्ली हुँदाखेरि बराबर यो हाई लेभलमा पनि मैले यो कुरा चाहिँ मौका पर्दाखेरि छिराउन खोजेका थियौँ हामीले त्यो किसिमको त्यो कसकसन आवश्यक छ नि. अब उनीहरूको एजेन्ट यतिका हुन्छ यो बिर्सा हुन्छ त्यो कुरा टाइम टाइममा हामीले घजघजेर राख्न आवश्यक छ. त्यो किसिमको सबभन्दा ठुलो इम्पोर्टेन्ट त्यो स्थिरता र स्थिरता असाध इम्पोर्टेन्ट छ. स्थिरताको निमित्त उनले जे पनि गर्छ नि सेक्युरिटी, किनभने यो नेसनल सिक्युरिटी राष्ट्रिय सुरक्षा भन्ने कुरा चाहिँ कुनै राष्ट्रियको सम्बन्ध एक नम्बर
1: भारतको सुरक्षालाई पनि हामीले ख्याल गर्नुपर्छ. उनीहरूले असुरक्षित छान्नु भएन जुन काम हामीले सीमाको हिसाबले काम गरिरहेका छौँ त्यसमा ख्याल
0: गर्नुपर्छ. त्यसमा चाहिँ कालो बजार कुरा आउँथ्यो, हतियारको ओसार प्रसार हुन्छ, धार्मिक कुरा पनि आउँछ, सबै कुरा त्यो प्यारामिटर हामीले एकदम थामेर राखेछौँ. होइन साथमा मेरो विचारमा पञ्चायतको 35 वर्षको पञ्चायतको एउटा कारण पनि त्यो हो कि त्यो त्यो पारे निश्चिन्त भएर
1: मतलब त्यो स्थिरता राजनीतिक स्थिरता भएको हुनाले भारत निश्चिन्त भयो
0: भएर.
1: तर भारतले त्यो नाकाबन्दी त पटक पटक लगायो नि फेरि नेपालको सिस्टम चेन्जमा यो अनि हाम्रो राजनीतिक नेतृत्व
0: अब पहिलो नाकाबन्दी बन्दीको विषयमा त मलाई त्यति ज्ञान छैन. दोस्रोमा किन्दाखेरि इभन अब नाकाबन्दी यो हिसाबबाट भारतको सरकारको यो अहङ्कारको प्रदर्शन जस्तो पनि लाग्छ, किनभने दे डिन्ट टेक अपोजिसन इन द कन्ट्री. त्यो पब्लिक ओपिनियन चाहिँ ख्याल गरेन. तर त्यहाँ तपाईँले के विचार हामीले गर्नुपर्छ भनेदेखि नाकाबन्दी कसरी खुल्यो भनेदेखि नाकाबन्दीको विरोध चाहिँ भारतको पार्लियामेन्टमा नेपालको पहल भएको होइन, पार्लियामेन्ट उनीहरूकै मान्छे उनीहरूकै पहलबाट यो गुण हुन्न हामीले खराब गर्छ भन्ने किसिमको होइन. सभा अपोजिसन त्यो त्यहाँ त्यहाँ त्यहाँको चाहिँ सत्तापक्षको प्रबुद्ध व्यक्तिहरू भयो पार्लियामेन्टमा निकै त्यहाँ त्यसको फलस्वरूप चाहिँ यो भएको हाम्रो पहलबाट भएको
1: त्यो नाकाबन्दी. चिनियाहरूको चाहिँ नेपालमा बढी चासो केमा रहने गर्छ तपाईँको विचार?
0: चिनियाहरूको पनि त वास्तवमा नेबरहुड फर्स्ट पोलिसी भनेको एउटा सिक्योरिटी एउटा स्थिरता होस्, स्थिरता भएपछि चाहिँ विकासको कुरा हुन्छ. विकासका सब कुरा स्थिरता नभएपछि त सबैले बन्दुक बोल्न बोक्न थालेपछि के हुन्छ अरे. उसको स्थिरता उसको हो. दोस्रो उसको सबभन्दा ठुलो भयो भनेको सबभन्दा विकेस्ट पोइन्ट चाहिँ के छ भने टिबेट हो. टिबेट भन्ने के छ भने एउटा त पोलिटिकल कुरा, अर्को टिबेट भन्ने चिज त कस्तो भन्दाखेरि जति पनि फ्रेस अब फ्रेस वाटरको पानीको स्रोत त टिबेट हो नि, ब्रह्मपुत्र गङ्गा जमुना सब संसारको 2% अफ द हाम्रो फ्रेस वाटर हुन्छ. 70% पानी छ तर समुद्रको पानी त्यति
1: उपयोगी छैन,
0: उपयोगी छैन. फ्रेस वाटरको स्टोर ब्रह्मपुत्रको त्यो छ, गङ्गा छ, जमुना सब सब सब इन्डस. त्यो हिसाबबाट फेरि त्यहाँ अब हिस्टोरिकली पनि पौराणिक कालदेखिको असाध्यै महत्त्वपूर्ण त्यो असाध्यै सेन्सिटिभ ठाउँ हो. त्यसको निमित्त हामी के बुझ्ने, चाइना विल डु एभ्रिथिङ अन्डर द सन टु प्रोटेक्ट देयर इन्ट्रेस्ट. त्यो हतपति त्यो त्यो त्यसमा हामी खेलाँची गर्ने चाहिँ कहिले पनि हुन्न.
1: तर यो पछिल्लो समयमा तीनवटा विषय मैले जोडेँ, जस्तै दलाई लामाले यो सरकारलाई बधाई शुभकामना दिए, दोस्रो दलाईको जन्मोत्सव मनाइयो काठमाडौँमै यो यसो स्वयम्भू क्षेत्रतर्फ, र तेस्रो एउटा विशाल सेमिनार काठमाडौँ विश्वविद्यालयमा गर्न लागिएकोमा अन्तिममा चिनियाहरूको दबावमा त्यो स्थगित भयो, अर्थात् त्यो कार्यक्रम रद्द भयो. भर्चुअल हिसाबले अब त्यो छलफल अघि बढाउने भनेर भनियो. यो सबै हेर्दाखेरि के छिमेकीहरू थप यस्तो बहुमतको सरकार आउँदा पनि थप सशंकित छन् नेपाल उप
0: अब सशंकित भन्दाखेरि अब बहुमतको सरकारले गर्नु पर्यो. अब मैले भन्नुभयो अघि नै मैले यहाँ निवेदन गरेँ होइन, चीनको निमित्त एउटा विकेस्ट पोइन्ट चाहिँ भेरी सेन्सिटिभ स्टिबेट हो कि जुन अन्तर्राष्ट्रिय जे जेसकै परिभाषामा गरे तापनि त्यो मिटिङ भनेर भन्यो.
1: नमस्ते, धन्यवाद आइदिनु भयो, धन्यवाद. उहाँ हुनुहुन्थ्यो दुर्गेश मान सिंह, उहाँ पिएचडी हुनुहुन्छ. भारतका लागि नेपाली पूर्व राजदूत युरोपियन युनियनका लागि पनि नेपालका तर्फबाट पूर्व राजदूत समसामयिक विषय केन्द्रित गरिएको संवाद म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस् नमस्कार।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले युवाले समय अनुसार आफूलाई परिवर्तन गर्दै समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। 27 अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विष्टले युवामा समय बुझ्ने चेतना, परिवर्तन स्वीकार गर्ने साहस र भविष्य निर्माण गर्ने ऊर्जा रहेको उल्लेख गर्नुभएको हो। युवाले समयलाई हेरेर मात्र अघि बढ़ने नभई आफ्नै कर्मबाट समयलाई नयाँ दिशा दिन आग्रह गर्नुभएको छ। अघिल्ला पुस्ताले देखाएको बाटोबाट सिक्दै आजको पुस्ताले अझ फराकिलो बाटो निर्माण गर्नुपर्ने उहाँको भनाइ रहेको छ। अध्यक्ष विष्टले युवाको हातमा डिजिटल प्रविधि मात्र नभई सम्भावनाको संसार रहेको उल्लेख गर्दै सृजनशील सोच, सीप, उद्यम, प्रविधि, कला, खेलकुद र सामाजिक अभियानलाई विकाससँग जोड्नुपर्ने बताउनु भएको छ। उहाँले युवालाई निराशालाई आफ्नो परिचय नबनाउन, अवसर खोज्न र समस्यालाई चुनौतीका रूपमा लिन आग्रह गर्नुभएको छ। अध्यक्ष विष्टले युवाले आज गर्ने सही निर्णय र सृजना गर्ने ज्ञानले भविष्यका पुस्ताको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्नुभएको छ। लामो समयको खडेरीले चिन्तित बनेका सल्यान पश्चिमका किसानलाई पछिल्लो वर्षाले राहत दिलाएको छ। मध्य वर्खा बितिसक्दा पनि सुक्खा र बगर जस्तै बनेका खेतबारी तथा खोला नालामा पानी बग्न थालेपछि मर्न लागेका धानका बेर्ना किसानले खेतमा रोप्न थालेका छन्। पानी नपरेर धानको ब्याड सुक्न थालेपछि निराश बनेका किसानले पानी पर्ने बित्तिकै करिब 1.5 महिना पुरानो भइसकेको धानको बिउ भए पनि रोपाई गरेका हुन्। बनगाड कुपिण्डी नगरपालिकाको कृषि विकास शाखाका अनुसार सोमबार र मंगलबार परेको वर्षाले धान खेतीका लागि राहत पुगेको हो। धान खेती हुने क्षेत्रफलको करिब 90% भूभागमा रोपाई भइसकेको कृषि विकास शाखा प्रमुख तथा कृषि अधिकृत नारायण प्रसाद बेलवासीले जानकारी दिनुभयो। भेरी नदी नजिकका किसानले मोटरबाट पानी तानेर समेत सिँचाई गरेका थिए। अब कालागाउँ टाटके र भलाखरको आसपासका केही उकालो तथा ढिलो पानी पुग्ने क्षेत्रमा मात्र धान रोप्न बाँकी रहेको किसानले बताएका छन्। किसानले असार 16 गतेतिर धानको ब्याड राखेका थिए। यसअघि खडेरी उग्र रूप लिएपछि कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको कार्यदलले सुर्खेतको सिम्ता र सल्यानको बनगाड कुपिण्डे क्षेत्रका सुक्खाग्रस्त क्षेत्रमा पुगेर प्रत्यक्ष अनुगमन गरेको थियो। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 10 भयारथानमा मंगलबार साँझ ईभी भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका 8 निवासी 65 वर्षीय काले बिटालु रहेको प्रहरीले जनाएको छ। भ्यानको ठक्करबाट घाइते बिटालुको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार मंगलबार साँझ सोलाबाङबाट नुवाकोटतर्फ जाँदै गरेको बा प्र 08001-03-89 नम्बरको इभी भ्यानले बाटोमा हिँडिरहेकी बिटालुलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते बिटालुलाई उद्धार गरी जिल्ला अस्पताल सल्ली ल्याइएकोमा उपचारका क्रममा सोही दिन मृत्यु भएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो। दुर्घटनापछि भ्यानका चालक फरार रहेको प्रहरीले जनाएको छ। चालकको खोजी भइरहेको छ भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
8: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
8: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
7: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
8: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
9: भर्ना खुल्यो।
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
10: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
10: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
11: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: Soya milk, butter fudge, cream milky butter, tata digestive whole wheat biscuit.
1: Hera, hera, hera, yo ho hamro choice. Koto ko digestive, ra cookie cha hai nice.
0: Adguri.
2: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
3: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: होइन भाइला,
9: लखर लखर कहाँ हिनिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
12: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
12: बालबालिकाको न्युरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
12: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
12: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
13: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
13: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
2: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकालमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-62-63-23 98-78-18-617 र 98-78-35-643।

गीतहरू हुनुहुन्छ र विशेष गरी परदेशी कलाकारहरूले पनि यो गीतमा अभिनय गर्नुभएको छ र यसमा विशेष गरी अनुष्का घरती छेत्री, ध्रुवे, त्यसपछि विष्णु गिरी, त्यसपछि आइसात सान्सवाई लगायतका कलाकारहरूलाई देख्न सकिन्छ र यसमा अब डान्सर ग्रुप पनि धेरै रहेको छ। सबैले आफ्नो ठाउँबाट भूमिका खेलिरहनु भएको छ। यो गीत यहाँलाई सुनाए, यो सँगै फेरि पनि म स्वागत गर्छु मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा साथीहरू। इन्द्रणी सुन्दै गर्दा तपाईँलाई पनि केही जिज्ञासाहरू मनमा उठेका छन्, ती कुराहरू इन्द्रणी मार्फत व्यक्त गरौं भन्ने लागेको छ भने तपाईँले हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट छोड्न सक्नुहुन्छ। तिनै कमेन्टहरूको आधारमा ती कुराहरूको समाधान, समस्याका समाधान सँगै तपाईँका सुझावहरूलाई ग्रहण गर्दै अगाडि बढ्ने प्रतिबद्धता म यहाँहरूलाई व्यक्त गर्न चाहन्छु। रेडियो काठमाडौँ 92.1 केएल टावर चाबहिलमा छ र केएल टावर भन्ने बित्तिकै काठमाडौँको यो मुटु चाबहिलको चाबहिलबाट चुच्चीपाटी नपुग्दैछ र यहाँ एउटा ठूलो एउटा सपिङ मल हो जहाँ तपाईँले सबै खालका चाहिँ सामग्रीहरू प्राप्त गर्न सक्नुहुन्छ। जहाँ तपाईँ सिनेमा हेर्नेदेखि लिएर होइन अनि बिहे व्रतबन्ध गर्नु पर्यो, ब्याङ्क्वेटदेखि लिएर होइन अनि त्यसपछि विभिन्न मिडिया हाउसहरू पनि यहीँ रहेका छन्। सँगै विभिन्न खालका चाहिँ कपडादेखि लिएर स्वादिष्ट परिकारको मज्जा कफी पिउनदेखि लिएर होइन अनि तपाईँलाई चाहिँ कस्मेटिक आइटमदेखि लिएर लत्ता कपडादेखि लिएर अनि बालबच्चालाई खेलाउनदेखि लिएर मिठो मज्जाको चाहिँ आनन्द लिनको लागि पनि तपाईँले यहाँ आउन सक्नुहुन्छ केएल टावरमा। यो जानकारी म यहाँलाई गराउँछु। सँगै हामी इन्द्रणीको अवसरमा रहँदै गर्दा केही कमेन्ट पनि म वाचन गर्छु तर यतिखेर फेरि पनि इन्द्रणीमा एउटा गीत राख्ने बेला भएको छ। एउटा गीत सुनाउँछु, त्यसपछि आउँछु, सुन्दै रहनुहोला।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा हामीले भर्खरै तपाईँलाई एउटा गीत सुनायौं, पातली डन। होइन, नाम चाहिँ पातली डन छ तर असाध्यै कोमल होइन, हृदय स्पर्शी, एकदम चञ्चल होइन, एकदम शालीन सहितको चाहिँ मन भएकी यी पातली डनको यो कथा छ यसमा। यो गीत हामीले तपाईँलाई सुनायौं, दीपिका पौडेल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा छ। यसमा चाहिँ विशेष गरी स्वरबद्ध गर्ने कलाकारहरूको जानकारी गराउँदा दीपिका पौडेल कोरसमा अन्य धेरै साथीहरू र विशेष गरी कृष्ण समीप सुवेदीले स्वरमा साथ दिनुभएको छ। कृष्ण समीप सुवेदीकै शब्द र संगीतमा विश्वास नेपालले एरेन्ज गर्नुभएको छ। अब कृष्ण समीप सुवेदी भन्ने बित्तिकै संचारकर्मी कलाकार सबैका मन र मुटुमा छन् होइन, पर्वतका ठिटा जसले नेपाली गीत संगीतलाई अगाडि बढ़ाइरहेका छन्, संचार क्षेत्र अगाडि बढ़ाइरहेका छन् र रमाइरहेका छन् र राम्रा राम्रा गीतहरू निकाल्नु

पर्छ भन्ने मान्यता पनि राख्नुहुन्छ कृष्ण र कृष्ण समीप सुवेदीको शब्द संगीत अनि फिचरिङमा तयार भएको यो दीपिका पौडेलको आवाजमा रहेको गीतलाई यहाँको माझमा प्रस्तुत गरिसकेपछि म यहाँलाई स्वागत गर्न चाहन्छु। मेरा साथीहरू हाम्रो श्रद्धा तिमल सिन्हाले हामीलाई सुन्दै हुनुहुँदो रहेछ, यहाँलाई पनि म नमन गर्न चाहन्छु शारदाजी। अनि हाम्रो कपिल लामिछानेले सुन्दै गरेको जानकारी, सुप्रभाले पनि इन्द्रले सुन्दैछु हजुर भन्नुभएको छ, मैले केही कमेन्टहरू लिँदै गर्दा। हाम्रो हरिश्चन्द्र सापकोटाले सुन्दैछु बोल जवानी भनेर लेख्नु भएको रहेछ। अनि हाम्रो नमस्कार मिठो सन्दना बजाइदिनुहोस् न हजुर भन्नुभएको छ, मेरो गीत पनि बजाउनुहोस् भन्न हाम्रो हरिश्चन्द्रले भन्नुभएको छ। राधिका चौलागाईले पनि इन्द्रणी सुन्दै रहेको जानकारी प्राप्त भएको छ। अनि विमला भुजेल पनि इन्द्रणीमा हुनुहुन्छ, भविष्यवाणी हेरिन्छ रामगुरू उहाँले पनि हामीलाई हेर्दै रहनु भएको छ। सुनाखरी मल्टीमिडिया फाउण्डेशनबाट अध्यक्ष माधव थापाले साथ दिइरहनु भएको जानकारी मैले टिकटक लाइभमा देखे। अनि भीमसेन भण्डारीले पनि सबैलाई सम्झना, नमस्कार हजुर म पनि सुन्छु मनपर्छ इन्द्रणी भनेर लेख्नु भएको छ। हरि जैसीले पनि सुदूरपश्चिमको अछामको मान्छे अहिले भने यता टर्कीबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ। किशोर सरले पनि नमस्कार गुड मर्निङ भन्नुभएको छ। लोकेन्द्र चन्ददेखि लिएर सविता दाहालले पनि गुड मर्निङ नमस्कार भनेर लेख्नु भएको छ। हेलो नमस्ते गुड मर्निङ भन्दै एमएसडी यो नामबाट पनि हेरिरहनु भएको छ। सञ्जना शर्माले हामीलाई सुन्दै र हेर्दै रहेको जानकारी प्राप्त भएको छ। त्यसपछि अर्को साथी गुड मर्निङ गुड मर्निङ, त्यसपछि चक्र साउदले पनि हामीलाई हेरिरहनु भएको छ। प्यारो भाइ चक्र साउद अछामका मान्छे एकदम मनका सफा छन् यिनी, खुशी लाग्छ, एकदम सपोर्ट गर्ने मान्छे हुनुहुन्छ हाम्रो चक्र साउद, धेरै धेरै सम्झना छ। अनि सुन्दर सुन्दासले पनि गुड मर्निङ भन्नुभएको छ। हाम्रो भगवान पुरासैनी जो बागमती अभियन्तासँगै असहाय छाडा छोडिएका असहाय गाईबाछा संरक्षण अभियानका एक अभियानकर्ता हुनुहुन्छ, यतिखेर लाइभमा हेरिरहनु भएको जानकारी प्राप्त भएको छ। र तपाईँ पनि विशेष गरी शुभ कार्य गर्दै हुनुहुन्छ होइन, व्रतबन्धहरू छन् अथवा विशेष गरी तपाईँको जन्मदिन विशेष परेको छ भने असहाय गाईबाछा संरक्षण स्थलमा गएर त्यहाँ असहाय गाई बाछावासीलाई चाहिँ भोजन गराएर पनि तपाईँले चाहिँ जन्मदिनहरूलाई मनाउन सक्नुहुन्छ। यसका लागि भगवान्लाई पनि सम्पर्क गर्न सक्नुहुन्छ, यो जानकारी गराउँछु। राजन डाङ्गी प्यारो भाइ सुन्दै हुनुहुन्छ, चन्द्रमणि दाई म सूर्यज्योति लाइफ इन्सुरेन्सको एजेन्ट हो है भन्नुभएको छ। लौ ल एकदम थ्याङ्क यू, खुशी लाग्यो। हो यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले नै प्रायोजन गरेको म यहाँलाई जानकारी गराउन चाहन्छु। अब तपाईँ कहाँको हुनुहुन्छ अथवा कुन ठाउँमा बसेर एजेन्टको काम गर्नुहुन्छ, अहिले मलगे कमाउन सकिन्छ एजेन्टको रूपमा पनि काम गर्दा, त्यसैले तपाईँ पनि सहभागी भएर सूर्यज्योति लाइफसँग काम गर्न चाहनुहुन्छ भने तपाईँले विशेष गरी सम्पर्क गर्न सक्नुहुन्छ मुख्य कार्यालयमा। त्यहाँ चाहिँ विशेष गरी एकदम राम्रो भनौँ सबैलाई सहजता प्रदान गर्ने डेपुटी सीईओको रूपमा फर्सुराम मरासिनी हुनुहुन्छ, लगायत समग्र टिम हुनुहुन्छ, तपाईँहरूले सम्पर्क गर्नुहोला। त्यसपछि हाम्रो चरण तिमल सिन्हा दाजुदेखि लिएर हाम्रो ओम प्रकाश मिश्रदेखि धेरै हुनुहुन्छ, प्रकाश सरलाई पनि सम्झिएका छौं र सूर्यज्योतिमा आबद्ध रहनुभएका सबैलाई नमन छ। इन्द्रणीको व्यवसायलाई अगाडि बढाउन मेचीदेखि महाकालीसम्म पुर्याउनको लागि हामीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले साथ दिएको छ। जीवन बीमा इन्द्रणीको व्यवसायलाई अगाडि बढाउन मेचीदेखि महाकालीसम्म पुर्याउनको लागि हामीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले साथ दिएको छ। जीवन बीमा

देशैभरका रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ। मेरा प्यारा प्यारा साथीहरू, भर्खरै हामीले निस्टोरेबलको यो गीतलाई सुनायौं, जहाँ सरोज लामिछाने स्मृति गौतमको आवाज छ अनि स्मृति गौतम युट्यूब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको जानकारी म यहाँलाई अवगत गराउन चाहन्छु। धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ, हाम्रो आरुषीले पनि नमस्कार भन्न लेख्नु भएको छ, आरुषीलाई सम्झना छ, अनि हाम्रो करण भट्टले पनि सुन्दै गर्दा शर्मिला मोक्तानले पनि नमस्कार सर हजुर भन्नुभएको छ, रामु ऐर रामुले पनि हामीलाई दार्चुलाबाट सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना भन्नुभएको छ, राजेन्द्र कुवरले पनि साथ दिइरहनु भएको छ, अनि मार्शल कटुवालले पनि सुनिरहेछु, धेरै दिनपछि मैले इन्द्रणी सुन्न पाएँ भनेर लेख्नु भएको छ, अनि त्यसपछि अर्को साथी चाहिँ को हुनुहुन्छ त भन्दाखेरि यतिखेर चाहिँ हामीलाई राजेन्द्र कुवरले पनि सुन्दै हुनुहुन्छ है, ल राजेन्द्रलाई पनि धेरै धेरै सम्झना छ। मिस्टर नायकले सबैलाई सम्झना, सुमन सिंहले सबैलाई सम्झनु भएको छ, यहाँलाई पनि धन्यवाद छ। दीपक प्रधानले पनि गुड मर्निङ भन्नुभएको छ, पवित्र थापा कार्कीले इन्द्रणी सुन्दै हुनुहुन्छ, बीपी डाङ्गी छेत्रीले पनि काठमाडौँबाट सुन्दैछु, घर मेरो घर परिवार सबैलाई सम्झना भन्नुभएको छ। नवराज निराश हुनुहुन्छ केवलपुर दुई धादिङ अहिले दुहा कतारबाट सबैलाई सम्झना, पुनः राउतले सम्झना, कञ्चन खत्री श्रेष्ठले पनि इन्द्रणी सुन्दैछु नमस्कार भन्नुभएको छ, सुप्रभाको दाई भन्नुभएको छ, सुप्रभालाई पनि धेरै धेरै सम्झना, इन्द्रणी सुनेर साथ दिइरहनु भएको छ, उहाँ चाहिँ सुप्रभा लामा हुनुहुन्छ जस्तो लाग्छ मलाई। त्यसपछि कमलले पनि तुर्माखात गाउँपालिका रानीवन तुल्लाबाट सुन्दैछु भन्नुभएको छ, मलाई तुर्माखातको याद आउँछ, तुर्माखातका साथीहरूलाई मैले विशेष गरी हाम्रो तपेन्द्रदेखि लिएर धेरैलाई सम्झना गर्न चाहन्छु। एकपटक विशेष गरी रारा जाने बेलामा रारामा भेट भएको थियो, हाम्रो इन्द्रणी कार्यक्रमको नामबाटै उहाँहरूले देउडा गाउनु भएको थियो, कम्ता रमाइलो भएको थिएन, खुब मजा आएको थियो, एकदम थ्याङ्क यू भन्न चाहन्छु त्यहाँका साथीहरू सबैलाई। टेकु भण्डारी गुड मर्निङ भन्नुभएको छ, म पनि सुन्दैछु भनेर हाम्रो माइला ठकुरीले जानकारी गराउनु भएको छ। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा छौं, आज बुधबार हो, जीवन बीमाका लागि सम्झनुहोस् सूर्यज्योतिलाई, मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौँमा छ, देशैभर शाखा सञ्जाल रहेको सूर्यज्योतिमा आज नै तपाईँ आबद्ध हुन सक्नुहुन्छ भन्दै राख्दैछु गीतलाई।

झप्पै झप्पै झप्पै यो बद्री पंगेनीको गीतलाई सुनायौं, जहाँ ज्योति मगरले बद्री पंगेनीलाई साथ दिनुभएको छ। असाध्यै तपाईँले मन पराउनु भएको भाका हो यो, र लगभग मलाई लाग्छ सम्भवतः 40 लाखको हारिहारीमा यो गीतलाई आम श्रोता दर्शकले हेरिसक्नु भएको छ। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको श्रृंखला अगाडि बढ़ाइरहेका छौं। मेचीदेखि महाकालीसम्मबाट हामीलाई सुनिरहनु भएको छ, तपाईँ जहाँबाट सुनिरहनु भएको छ यहाँहरू सबैलाई हामी सम्झना गर्न चाहन्छौ। र विशेष गरी इन्द्रणी सुन्दै गर्दा तपाईँलाई पनि तपाईँका मनमा पनि केही जिज्ञासा छन्, सल्लाह सुझावहरू दिउ भन्ने लाग्छ भने तपाईँले हामीलाई सल्लाह सुझावहरू दिन सक्नुहुन्छ, यो जानकारी यहाँलाई गराउँछौ। अब सूर्यज्योतिको विशेष चाहिँ योजनाहरू छन्, ती योजनाहरूलाई तपाईँले चाहिँ लिन सक्नुहुन्छ। केही चाहिँ यस्ता राम्रा कुराहरू छन् जुन कुराहरू तपाईँका जीवनका लागि पनि उपयोगी बन्न सक्छ, र जीवन भन्ने बित्तिकै अब दुर्घटना यी विविध कुराहरूबाट आफ्ना परिवारलाई सुरक्षित राख्न आर्थिक लाभ गर्नको लागि चाहिँ तपाईँले जीवन बीमा गरेर राख्नुभयो भने एउटा निश्चित अवधिमा निकाल्न पनि पाइन्छ, त्यसको आफ्नै नियमहरू छ, के छ कस्तो छ यी सबै कुराहरू बुझ्नको लागि तपाईँले फेसबुकमा सूर्यज्योति लाइफ इन्सुरेन्स अथवा वेबसाइटमा सूर्यज्योति अनि टिकटक फेसबुक अब सबै ठाउँमा छ, तपाईँले वेबसाइट मार्फत र सिधै कार्यालयमा गएर पनि थप जानकारी लिन सक्नुहुन्छ। आजको यस कार्यक्रमको प्रायोजक सूर्यज्योति रहेको जानकारी मैले यहाँलाई गराएँ। हामी इन्द्रणीको बसाईमा छौं, निकै रमाइलो भइरहेछ। अब चाहिँ भने एउटा गीत राखौं कि क्या हुन्छ, बाहिर हुन्छ भन्नुभएको छ। यतिखेर चाहिँ मैले कुन गीत सम्झिएको छु भन्दाखेरि बाहिर ईशाले गीत छान्नै भएको छ, राम्रा राम्रा गीतहरू हामी प्रस्तुत गरिरहेका छौं। हाम्रा धेरैभन्दा धेरै साथीहरूले इन्द्रणी सुन्दै गर्दा सम्झना स्वरूप सबैलाई सुनाइदिनु सम्झना भनेर पनि लेख्नु भएको छ, अनि बुटोलबाट हाम्रो प्राप्ति नानुले पनि नमस्कार दाई सुन्दैछु बुटोलबाट भन्नुभएको छ, जापानबाट टिकटक लाइभ हेर्दैछु सबैलाई सम्झना कार्यक्रम इन्द्रणी मार्फत भनेर डेभिलले भन्नुभएको छ, चिरञ्जीवी कार्कीले पनि हेर्दै र सुन्दै हुनुहुन्छ, गोमा ढकालले गुड मर्निङ भन्नुभएको छ, मन्जु भन्नुभएको छ, मन्जु शिवाकोटीले पनि सुन्दै हुनुहुँदो रहेछ, नमस्ते भन्दै लेख्नु भएको छ, अनि अर्को साथी नमस्कार नमस्कार म सुन्दैछु जापानबाट भनेर भोजनले पनि भन्नुभएको छ, अनि हाम्रो खालिङजी मोहनजी डलेन्दुराबाट देवीजीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, परमिलाले सुन्दै हुनुहुन्छ, इस्माइल छेत्री हुनुहुन्छ, सीताले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, सीताजीलाई पनि नमन छ, सीताजीले सबैलाई सम्झना गर्न चाहनु भएको छ, त्यसपछि एसमी पीके यो नामबाट पनि हेर्दै हुनुहुन्छ, यतिखेर हाम्रो सानुले पनि जोरपाट न्याय बस्तीबाट सुन्दै र हेर्दै गरेको जानकारी प्राप्त भएको छ, ओम गिरीले सुन्दै हुनुहुन्छ, अनि प्रेमले पनि जापानबाट गुड मर्निङ भन्नुभएको छ, त्यसपछि कृष्णजी कमल कोली यो नामबाट पनि हेर्दै हुनुहुन्छ, धेरै सम्झना, गंगा खड्का हुनुहुन्छ, दैलेखी चेलीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, प्रशान्त तामाङले सबैलाई सम्झना भन्नुभएको छ, हस् थ्याङ्क यू यहाँलाई पनि भन्दै हामी राख्दैछौ सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा यो गीतलाई।

देशै भरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ मेरा प्यारा प्यारा साथीहरू. कतिले हामीलाई टिकटक लाइभमा हेर्दै हुनुहुन्छ, कतिले फेसबुक लाइभमा हेर्दै हुनुहुन्छ, कतिले हामीलाई नेपाली पात्र हाम्रो पात्र मार्फत सुन्दै हुनुहुन्छ, कतिले हामीलाई रेडियो मार्फत सुनेर साथ दिइरहनु भएको छ. एकदम अहिले त सजिलो छ नि त, होइन? अब रेडियो सुन्नेहरूको लागि रेडियोमा नि मजाले आइरहेछ, अनि डिजिटल माध्यमबाट म सुन्छु भने पनि पाइयो, हेर्छु भने पनि पाइयो. हेर्नुहोस् त, पहिला पहिला यस्तो कहाँ समय छ र अहिले त एडभान्सको यो होइन यो एडभान्स समय हो र अहिले चाहिँ एकदम प्रविधिको विकास भएसँगै हरेक प्रविधिहरूबाट हामी नजिक छौं. हिजो अब पत्र पठाउनुहुन्थ्यो रेडियोमा, कहिले कहिले महिनौ लगाएर पत्र आउँथ्यो, अनि त्यो पत्र आएको पत्र पनि वाचन हुन्थ्यो कि हुन्थेन. तर अहिले त हेर्नुहोस् त, तपाईँ जहाँ बसेर हामीलाई ट्याक्क लेखेर पठाउनुहुन्छ, ठ्याक्कै हामीले प्राप्त गरिहाल्छौँ. यति सहज भएको छ. पहिला पहिला कुराकानी गर्नको लागि पनि अब भेटै गर्नुपर्थ्यो, होइन? अनि चिठी पत्र मार्फत समाचारहरू आदान प्रदान हुन्थे. आज टेलिफोनदेखि लिएर हरेक हरेक अब वाट्सएप होइन मेसेन्जरदेखि लिएर अब धेरै प्रविधिहरू आएका छन् नि त. ती मार्फत हामी देश विदेशदेखि घर देश सबै ठाउँहरूका साथीहरूसँग आफन्तीहरूसँग चाहिँ मजाले गफ गर्न सक्छौ. यो समयको मागसँगै परिवर्तित भएका अथवा परिवर्तनसँगै जुन योगले पनि अथवा यो प्रविधिले पनि फड्को मारेको छ, यसकै फलस्वरूप आज हामी सहज रूपमा यात्रा गर्न सकेका छौं. अब हिजो भौतिक रूपमा भेट्दाखेरिको जस्तो आत्मीयता आज टेलिफोनमा भेट्दै गर्दा अथवा भिडियोमा हेर्दै गर्दा त्यो आत्मीयता त हुँदैन, तैपनि नहुनुभन्दा भएको राम्रो भन्ने कुरा चाहिँ हो नि हजुर भन्दै हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा राख्दैछौ. एउटा गीत राख्ने बेला भइसकेको छ. प्रविधिमा हाम्रो इसाले हो हो भन्नुभएको छ. शारदा सापकोटाले पनि हामीलाई सुन्दै हुनुहुन्छ. कलावती डाँगीले इन्द्रणी सुन्दैछु डलेलधुराको परशुराममा बसेर भन्नुभएको छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु. सँगै हाम्रो राजनले साथ दिइरहनु भएको छ, राजन केसीलाई पनि सम्झना छ. अनि पदम सिद्धि लामाले नमस्कार मलेसियाबाट सबैलाई सम्झना भन्नुभएको छ. लक्ष्मण पनि भर्खरै यतिखेर इन्द्रणी सुन्दैछु भन्नुभएको छ. म पनि सुन्दैछु. आइसा शेर्पा सुन्दैछु है रोमानियाबाट, सबैलाई मिठो सम्झना. परदेशी भएको छु, घरदेशीलाई बिर्सेको छैन भन्नुभएको छ. हरि पौडेलले पनि हामीलाई सुन्दै हुनुहुन्छ. रूपाले पनि हामीलाई सुन्दै हुनुहुन्छ. रूपालाई पनि धेरै धेरै सम्झना छ. अनि उत्तम सुवेदी भाइ जो कलाकार पनि हुनुहुन्छ, नयाँ बस्ती जोरपाटीमा र जोरपाटीवासी हुनुहुन्छ, यहाँलाई सम्झना छ. अम्बिका सिग्देलदेखि लिएर अनि हाम्रो दुर्गाले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झना. निशा भुजेलले सबैलाई सम्झना भन्नुभएको छ. लोकेन्द्रजी अनि खगेन्द्र खड्क सिंह ओलीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, सम्झना धेरै धेरै. कमला रसाइली धेरै धेरै सम्झना छ. अनि अन्य अन्य अन्य धेरै साथीहरू हुन्छ. आइपी भण्डारीलाई धेरै माया छ. शारदा तिमलसिंहलाई धेरै धेरै सम्झना छ. चिरञ्जी अनि हाम्रो दिपेश तामाङदेखि प्राप्ति नानु सबैलाई सम्झना गर्दै राख्दैछौ. इसा उठाउँ त यो गीतलाई हामी सुनाउँदैछौ.

0: यस्ता लोभ लाग्दा कार क्षेत्रका गीतहरू सुन्दै गर्दा मन धेरै खुसी हुन्छ अनि यो खुसी मनलाई अझ खुसी बनाउन यहाँहरूको साथ हामीलाई मिलेको छ गोकुल लाहोत अनि पार्वती कार्कीको सुमधुर आवाजमा रहेको यो चञ्चले यो मन यहाँलाई सुनायौं र हिजो सुन्दा पनि त्यत्तिकै मिठो होइन एकदम सुन्दर लाग्ने अनि यो गीत गाउँदै गर्दा
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5861-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिनेस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
10: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
9: यौन उत्तेजना नहुने
10: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
9: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
10: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार
11: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार
12: समय बिहान 11 बजेदेखि
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
13: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङको घोराही उपमहानगरपालिका पाँच धारापानी स्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको शिव पुराण तथा श्रृंगारिक महाआरती सत्संगको समापनको अन्तिम दिन साउन 31 गते 1 करोड़ दीप प्रज्वलन गरिने भएको छ। धार्मिक आस्था शान्ति समृद्धि तथा विश्व कल्याणको कामना सहित आयोजना गरिएको उक्त कार्यक्रममा हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार भक्तजनहरूले आफ्नो इच्छा अनुसार दीप प्रज्वलनमा सहभागी हुन सक्नेछन्। 25,000 दीपसम्मका लागि स्वैच्छिक भेटीको व्यवस्था गरिएको छ भने 25,000 देखि 50,000 दीपसम्मका लागि 1,050 रूपियाँ, 50,000 देखि 1,00,000 दीपसम्मका लागि 2,150 रूपियाँ, 1,00,000 देखि 2,00,000 दीपसम्मका लागि 3,150 रूपियाँ तथा सोभन्दा माथिका विभिन्न श्रेणीका दीप प्रज्वलनका लागि छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ। धार्मिक पर्यटनको केन्द्रका रूपमा परिजित पाण्डवेश्वर महादेव मन्दिरमा आयोजना हुने यस कार्यक्रमले जिल्लाकै मात्र नभई देशभरका श्रद्धालुहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ। आयोजकले कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनमा आग्रह गरेको छ। आज विभिन्न सातवटा संसदीय समितिको बैठक बस्दैछ। पूर्व तयारी अनुसार अर्थ, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानून, न्याय तथा मानवाधिकार समितिको बैठक बस्दैछ। बिहान 11 बजे अहिले बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका काम कार्यवाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिश कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति 2083 प्रतिवेदन पेश गरी छलफल गर्ने कार्यसूची रहेको छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान 11 बजे बस्दैछ। त्यस्तै बिहान 11 बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। अपरान्ह 1 बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालय सम्बन्ध उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बिहान 11 बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएको निर्णय सम्झौता र सोको कार्यान्वयनको अवस्था एवं कार्यान्वयनका लागि नेपाल सरकारबाट भए गरेका काम कार्यवाहीका बारेमा छलफल हुनेछ। त्यस्तै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप 31 सहभागिताका लागि नेपालको तयारीका बारेमा पनि सरकारका सम्बन्ध अधिकारीसँग जानकारी लिने कार्यक्रम रहेको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले युवाले समय अनुसार आफूलाई परिवर्तन गर्दै समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। 27 अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विष्टले युवामा समय बुझ्ने चेतना, परिवर्तन स्वीकार गर्ने साहस र भविष्य निर्माण गर्ने ऊर्जा रहेको उल्लेख गर्नुभएको छ। युवाले समयलाई हेरेर मात्र अघि बढ़ने नभई आफ्नै कर्मबाट समयलाई नयाँ दिशा दिन आग्रह गर्नुभएको छ। अघिल्ला पुस्ताले देखाएको बाटोबाट सिक्दै आजको पुस्ताले अझ फराकिलो बाटो निर्माण गर्नुपर्ने उहाँको भनाइ रहेको छ। अध्यक्ष विष्टले युवाको हातमा डिजिटल प्रविधि मात्र नभई सम्भावनाको संसार रहेको उल्लेख गर्दै सृजनशील सोच, सीप, उद्यम, प्रविधि, कला, खेलकुद र सामाजिक अभियानलाई विकाससँग जोड्नुपर्ने बताउनु भएको छ। अध्यक्ष विष्टले युवाले आज गर्ने सही निर्णय र सृजना गर्ने ज्ञानले भविष्यका पुस्ताका जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने पनि उल्लेख गर्नुभएको छ। उहाँले युवालाई निराशालाई आफ्नो परिचय नबनाउन, अवसर खोज्न र समस्यालाई चुनौतीका रूपमा लिन आग्रह गर्नुभएको छ। र लामो समयको खडेरीले चिन्तित बनेका सल्यान पश्चिमका किसानलाई पछिल्लो वर्षाले राहत दिलाएको छ। मध्यम वर्षा बितिसक्दा पनि सुक्खा र बगर जस्तै बनेका खेतबारी तथा खोला नालामा पानी बग्न थालेपछि मर्न लागेका धानका बेर्ना किसानले खेतमा रोप्न थालेका छन्। पानी नपरेर धानको ब्याट सुक्न थालेपछि निराश बनेका किसानले पानी पर्ने बित्तिकै करिब डेढ महिना पुरानो भइसकेको धानको बिउ भए पनि रोपाई गरेका हुन्। बनगाड कुपिण्ड नगरपालिकाको कृषि विकास शाखाका अनुसार सोमबार र मंगलबार परेको वर्षाले धान खेतीका लागि राहत पुगेको हो। धान खेती हुने क्षेत्रफलको करिब 90% भूभागमा रोपाई भइसकेको कृषि विकास शाखा प्रमुख तथा कृषि अधिकृत नारायण प्रसाद बेलवासेले जानकारी दिनुभएको छ। भेरी नदी नजिकका किसानले मोटरबाट पानी तानेर समेत सिँचाई गरेका थिए। अब कालागाउँ टाटके र भलाखरका आसपासका केही उकालो तथा ढिलो पानी पुग्ने क्षेत्रमा मात्र धान रोप्न बाँकी रहेको किसानले बताएका छन्। किसानले असार 16 गतेतिर धानको ब्याड राखेका थिए। यसअघि खडेरीले उग्र रूप लिएपछि कर्णाली प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको कार्यदलले सुर्खेतको सिन्ता र सल्यानको बनगाड कुपिण्ड क्षेत्रका सुक्खाग्रस्त क्षेत्रमा पुगेर प्रत्यक्ष अनुगमन गरेको थियो। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478826873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 0825562601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
13: सम्पर्क फोन नम्बर 0825630027
6: 98 41 68 47 46।
13: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
16: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
17: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
16: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98 4 78 23 572।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
21: हार्दिक आमन्त्रण।
22: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
21: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 98 5 78 30 4 4 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 98 5 78 32 391।
22: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: हाम्रा सेवाहरू:
24: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
23: सामान्य किराले खाएको दाँत भर्ने,
22: मेसिनद्वारा आरसीटी गर्ने,
23: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
22: खोल लगाउने,
23: बाङ्गो टिङ्गो दाँत मिलाउने,
22: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
23: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
22: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
24: सम्पर्क मोबाइल नम्बर 98 2 28 77 794, 98 2 28 77 794।
25: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी, MD DM, दाङको कालिका मेडिकल।
13: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
13: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
25: मुटुका बिरामीहरूको लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
13: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
25: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
0: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
25: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, खुराई दाङ। फोन नम्बर 082 560 652।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरेवार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सबै

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
8: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
9: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
9: होइन भाइला,
10: लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा, स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका दुईजना बाल बालिकाको शव भेटियो, एक बालिकाको खोजी चल्दै। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू। र राखेप बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर्पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान सिप ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। साथै आयोगले युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी वा अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेको गुनासो प्राप्त भएको जनाएको छ। युवा विरूद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगले तीन तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था र विभिन्न निकायमा युवाको सुरक्षित, सम्मान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न गराउन पनि आग्रह गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्राथमिकतामा राखेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक सन्देश मार्फत उहाँले युवाको सहभागिता विस्तार मार्फत नवीन सोच, ऊर्जा र केही गरौं भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा राख्नु भएको छ। मन्त्री चौधरीले युवावर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण गर्नका लागि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको छ। देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तिकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा भिन्न परिवेश, साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 2000 अगस्त 12 यो दिवस मनाइँदै आएको छ। नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले 80 करोड़ 30 लाख रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ। परियोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालको भारतीय राजदूतावासका अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेशन, भोजपुरको टेम्के मयू गाउँपालिका 9 कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ। यसै गरी मोरङको बेलबारी नगरपालिका तीनमा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा 1500 अस्पताल भवन निर्माण गरिनेछ। यसै गरी धादिङको ज्वालामुखी गाउँपालिका छमा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, दैलेखको डुंगेश्वर गाउँपालिका पाँचमा 1000 अस्पताल निर्माण हुनेछ। साथै हुम्लाको सर्केगाड गाउँपालिका चारमा कृषि प्रवर्धन केन्द्र र स्याङ्जाको कालीगण्डकी गाउँपालिका चारमा कोल्ड स्टोर निर्माण गरिनेछ। यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्था मार्फत कार्यान्वयन गरिनेछ। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा डुबेका तीनजना बाल बालिका मध्ये दुईजनाको शव भेटिएको छ। हिजो दिउँसो नुहाउन गएका एक बालक र दुई बालिका लाल बकैया नदीमा डुबेर हराएका थिए। देवाही गोनाही नगरपालिका दुई लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रहमतुल्लाहर र 10 वर्षीय सबनम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। एक बालिका रोशन खातुनको अवस्था अझै थाहा हुन सकेको छैन। तीनजना बाल बालिका नदीमा डुबेर हराएको सूचना लगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 जना प्रहरी र सशस्त्र प्रहरी बलका 14 जनाको टोली खोजीमा जुटेको थियो। खातुनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोमा आज केही नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज यतिन्जेल हामीले युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डुको ब्रिकुटी मण्डपमा आज दोस्रो दिन पनि नाइमा मोबिलिटी एक्सपो चलिरहेको छ। यो एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइमाले जनाएको छ। एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल वेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू समेटिएका छन्। हिजोदेखि शुरू भएको एक्सपो आउने 31 गतेसम्म चल्नेछ। हिजो एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका आयोजकले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो एकै दिन तोलामा 6,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 1,200 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 3,06,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,07,900 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी तोलामा 35 रूपियाँले घटेको छ। आज चाँदीको भाव तोलाको 4,745 रूपियाँ रहेको छ। यसकै हिजो चाँदी तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4,780 रूपियाँ पुगेको थियो। अब विदेशको खबर। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1,677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95, त्यसै गरी परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्यांकन गर्ने कार्य निरन्तर भइरहेको छ। 1,100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8,000 भन्दा धेरै घरमा क्षति पुगेको छ। पेरेरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिरै रात बिताउन बाध्य छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा अहिले कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राकेपको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढ़ेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट 2 जनालाई मनोनयन गर्नुभएको हो। अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक हुनुहुन्छ। उहाँले 400 र 800 मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो। ललिता नाथ पूर्व राष्ट्रिय भलिबल खेलाड़ी हुनुहुन्छ। उहाँ पछिल्लो समय कर्णाली यशविस टोलीमा आबद्ध हुनुहुन्छ। राकेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ। उहाँ पूर्व फुटबल खेलाड़ी गोलकिपर हुनुहुन्छ। बोर्ड सदस्य सिक्का सुबाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुनुहुन्छ। उहाँ विश्व महिला टेबल टेनिस वरीयतामा 510 स्थानसम्म पुग्नु भएको थियो। बोर्ड सदस्यमा शक्ति गौचन हुनुहुन्छ। गौचन पूर्व क्रिकेटर हुनुहुन्छ। बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्व खेलाड़ी हुनुहुन्छ। पूर्व फुटबल खेलाड़ी पवन शाही पनि अहिले परिषदको बोर्ड सदस्यमा हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका 2 जना बाल बालिकाको शव भेटियो, एक बालिकाको खोजी चल्दै। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू र राखेप बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीत नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601638।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
12: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
12: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
9: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
12: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
13: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095121871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने
17: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-5562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
22: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
21: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
22: यौन उत्तेजना नहुने,
21: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बर्बराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
22: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
21: तनाव, चिन्ता, चाँडै बिर्सने पानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
23: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
24: समय बिहान 11 बजेदेखि।
25: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08।
26: हीरा काटने हीरे मारा के।
27: नमस्ते, म रामकृष्ण काल। तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
28: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम क्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-9 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5 6 8 54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जेल समय हमें साथ दिन तपाई संपूर्ण हटली थैंक्स बिदा हो नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न जाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082-5627-452
5: 082-5627-452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
1: भर्ना सम्बन्धी सूचना।
10: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
8: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
10: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
1: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
4: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिनद्वारा आरसीटी गर्ने,
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
4: बाङ्गोटिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
4: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98228 77 794 98228 77 794।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। गढवा गाउँपालिका वडा नम्बर 5 ककरहवाका महिलाले अब परम्परागत सेपलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूपमा दुना टपरी उत्पादन गर्ने भएका छन्। हातैले दुना टपरी बनाउँदै आएका ककरहवा महिला कृषक समूहका महिलालाई तीन आकारका डाई सहितको उच्च स्तरीय दुना टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ। यूएन हेबिटाट र गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित जलवायु मैत्री कृषि कार्यक्रम अन्तर्गत मेसिन उपलब्ध गराइएको हो। सामुदायिक आत्मनिर्भर सेवा केन्द्र सीएसआरसीको पहल तथा गढवा गाउँपालिका वडा नम्बर 5 को समन्वय र सहकार्यमा मेसिन हस्तान्तरण गरिएको जलवायु मैत्री कार्यक्रमकी संयोजक नीलम त्रिपाठीले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष लेख बहादुर थापाले दुना टपरी उत्पादनलाई केवल सामग्री बनाउने कामका रूपमा मात्रै नभई महिलाको आर्थिक निर्भरता र स्थानीय स्रोतको सदुपयोगसँगै जोडेर अघि बढ़ाउनु पर्ने बताउनुभयो। दुना टपरी उत्पादनले आर्थिक गतिविधिसँगै वातावरण संरक्षणमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ। प्लास्टिकका प्लेट तथा अन्य कृत्रिम सामग्रीको विकल्पका रूपमा प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गर्न सकिने भएकाले विवाह भोज धार्मिक तथा सामाजिक कार्यक्रममा यसको बजार विस्तार गर्न सकिने समूहको भनाई छ। कार्यक्रम समूहकी अध्यक्ष शिवा डंगोलको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष लेखबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। मेसिन हस्तान्तरणसँगै ककरहवाका महिलाले स्थानीय स्रोत परम्परागत सिप र आधुनिक प्रविधिलाई जोडेर दुना टपरी उत्पादनलाई आय आर्जनको दिगो माध्यम बनाउने बाटो खुलेको छ। दाङको घोराई रामपुर हाँसीपुर सड़क खण्डको स्तर उन्नति भए पनि खोलामा पुल निर्माण हुन नसक्दा वर्षातको समयमा स्थानीयले शास्ति ब्याउनु परेको छ। बीपी मार्ग अन्तर्गत पर्ने उक्त सड़क खण्डमा दैनिक 3 बस सञ्चालन हुने गरे पनि वर्षातका कारण खोलामा आउने पानीले सड़क बिग्रदा यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ। खास गरी घोराई उपमहानगरपालिका 1 र बंगलाचुली गाउँपालिका 4 जोड्ने सुखा खोला पुल निर्माणको काम ढिलाइ हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ। सुखा खोलामा सड़क बिग्रदा साउन 24 गते घोराईबाट बंगलाचुलीतर्फ जाँदै गरेको बस फसेपछि ट्राक्टरको सहायतामा निकाल्नु परेको बंगलाचुली गाउँपालिका 4 गहतेरा निवासी विक्रम डागीले बताउनुभयो। उहाँका अनुसार सुखा खोलासँगै माना खोला र अर्जुन खोलाका कारण वर्षातको समयमा सवारी सञ्चालनमा समस्या हुने गरेको छ। सुखा खोलाबाट बंगलाचुली गाउँपालिका अन्तर्गत पर्ने मुलाबारी हाँसीपुरतर्फ गाड़ी जान नसक्दा स्थानीयवासीलाई पैडल हिँड्नु पर्ने बाध्यता रहेको बंगलाचुली गाउँपालिका 8 हाँसीपुर निवासी बेगम गाह मगरले बताउनुभयो। सुखा खोला पुल निर्माणको काम भइरहेको भए पनि निर्माण व्यवसायीले बजेट अभाव देखाउँदै निर्माणमा ढिलाइ गरेको छ। सुखा खोलामा पुल निर्माणका लागि 2081 साउन 1 गते सन्दाय जेडी स्मृति विशाल जेवीसँग 4,05,08,782 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2082 पुष मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म करिब 50% मात्र काम भएको छ। समयमै पुल निर्माण हुन नसक्दा बंगलाचुली गाउँपालिका 7 र 8 सँगै वडा नम्बर 3, 4, 5 र 6 अन्तर्गतका गहतेरा मुलाबारी स्वामीघाट हाँसीपुर कोइराली लगायतका बस्तीका स्थानीयवासीलाई घोराई आउजाउ गर्न समस्या भएको बंगलाचुली गाउँपालिका वडा नम्बर 7 का वडा अध्यक्ष गिरिबहादुर थापाले बताउनुभयो। उहाँले चाँडै पुल निर्माणका लागि स्थानीय सरकारका रूपमा पहल भइरहेको बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंग्याउने तयारी गरिएको छ।
एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको जानकारी दिनुभयो। र मानव अधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति कार्य निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सिर्जना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्नु राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। साथै आयोगले युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी वा अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेका गुनासो प्राप्त भएको जनाएको छ। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल। मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
6: सम्पर्क मोबाइल 98 4 77 9 77
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पायल फुस्दा फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्कार म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: मैले मेरो भुट्टु गुट्टु र हजुरले सुम्पिएको छु। मेरी छोरीले दुःख नपाओस्।
6: भिएफएक्स सिनेमाज घोराई 10 तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस।
7: तेरो अवस्था चाहिँ बाँकी के हो
8: के अरे बौलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याओ
9: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
10: साथै हलिउड चलचित्र स्पाइडर म्यान पनि प्रदर्शन भइरहेको छ।
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई
1: मध्य पश्चिम ट्रांक चेक यति बेला दिउँसोको दुई बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दाङ महिला जेसिसको आयोजनामा घराई उपमहानगरपालिका 17 स्थित निर्णय पुनर्स्थापना केन्द्रमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। परिवर्तन सम्भव छ भन्ने मूल नाराका साथ आयोजित युवासँग प्रेरणा र सम्वाद कार्यक्रममा पुनर्स्थापना केन्द्रमा रहेका 60 भन्दा बढ़ी युवाको सहभागिता रहेको थियो। कार्यक्रममा युवाहरूलाई सुधार गृहबाट बाहिरिएपछि समाजमा पुनस्थापित हुने प्रक्रिया, सकारात्मक सोच, आत्मविश्वास, सिप तथा जिम्मेवार नागरिकका रूपमा अघि बढ़न सकिने सम्भावनाका विषयमा प्रेरणामूलक सम्वाद गरिएको थियो। विगतका कमजोरीलाई जीवनको अन्तिम सत्य नठाने, त्यसबाट पाठ सिक्दै नयाँ शुरूआत गर्न सकिने सन्देश वक्ताहरूले दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाविद भोलानाथ योगीले जीवनमा गल्ती हुनु अत्यन्त त्यो नभएको भन्दै त्यसबाट सिकेर केही बाटोमा अघि बढ़न सके परिवर्तन सम्भव रहेको बताउनुभयो। उहाँले शिक्षा र सकारात्मक सोचले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी समाजमा उदाहरणीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले आज समाजमा पुनस्थापना हुन चाहने युवालाई समाजले अवसर र विश्वास दिनुपर्ने बताउनुभयो। उहाँले विगतका कारण कसैलाई सधैं नकारात्मक दृष्टिले हेर्न नहुने भन्दै सुधारको बाटो रोजेका युवालाई परिवार, समुदाय र राज्यले साथ दिनुपर्ने धारणा राख्नुभयो। दाङ महिला जेसिसकी संस्थापक अध्यक्ष निर्मला गौतमले युवालाई दोस्रो अवसर दिनुपर्नेमा जोड़ दिँदै परिवार र समाजको सहयोगले पुनस्थापना प्रक्रिया अझ प्रभावकारी बन्ने बताउनुभयो। दाङ महिला जेसिसकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सञ्चिता सुनवारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसकी महासचिव बसन्ती सुविदेले गर्नुभएको थियो। सुर्खेतमा सर्पले टोकेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम सुर्खेतका चौकुने गाउँपालिका 10 चालिखेका 58 वर्षीय देउमा कामी रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार आज बिहान 6 बजेतिर भाँडा माझ्ने क्रममा सर्पले दायाँ हातको चोर औंलामा टोकेको थियो। उपचारको लागि 10:30 बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो। डाक्टरले चेक जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंग्याउने तयारी रहेको छ। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यले नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 9 मन्त्रालय छन्। हाल मुख्यमन्त्री सहित एमालेका 5 र जनता समाजवादी पार्टी नेपालका 2 मन्त्री सरकारमा छन्। 83 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 42 संसद आवश्यक पर्दछ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएका सरकारलाई बहुमत जुटाउन थप 2 दलको समर्थन आवश्यक पर्ने देखिएको छ। र गढवा गाउँपालिका वडा नम्बर 5 ककरहामा महिलाले अब परम्परागत सिपलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूपमा डुना तपरी उत्पादन गर्ने भएका छन्। हातैले डुना तपरी बनाउँदै आएका ककरह महिला कृषक समूहका महिलालाई 3 आकारका डाई सहितको उच्च स्तरीय डुना तपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ। यूएन हेबिटेट र गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित जलवायु मैत्री कृषि कार्यक्रम अन्तर्गत उक्त मेसिन उपलब्ध गराइएको हो। सामुदायिक आत्मनिर्भर सेवा केन्द्र सीएसआरसी को पहल तथा गढवा गाउँपालिका वडा नम्बर 5 को समन्वय र सहकार्यमा मेसिन हस्तान्तरण गरिएको जलवायु मैत्री कार्यक्रमकी संयोजक
नीलम त्रिपाठीले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै गढ़वा गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष लेखबहादुर थापाले दुना टपरी उत्पादनलाई केवल सामग्री बनाउने कामका रूपमा मात्र नभई महिलाको आर्थिक आत्मनिर्भरता र स्थानीय स्रोतको सदुपयोगसँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनुभयो। डुना तपरी उत्पादनले आर्थिक गतिविधिसँगै वातावरण संरक्षणमा समेत योगदान पुर्याउने विश्वासले गरिएको छ। प्लास्टिकका प्लेट तथा अन्य कृत्रिम सामग्रीको विकल्पका रूपमा प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गर्न सकिने भएकाले विवाह भोज धार्मिक तथा सामाजिक कार्यक्रममा यसको बजार विस्तार गर्न सकिने समूहको भनाइ छ। कार्यक्रम समूहकी अध्यक्ष शिवा दंगोलको अध्यक्षता तथा गढ़वा गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष लेखबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। हवस् त, दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: एकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
9: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
16: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहाल रोड गोराही दाङ। फोन नम्बर 0825562023 98478817 र 98478635।
17: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
17: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
19: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: वायरनेट को buy one gift one free offer मा 3 महीना को 125 Mbps इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स दैत उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825-90-847 0825-90-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
13: के कुरा गर्छिन् यिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
15: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
16: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
16: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
15: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
16: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
15: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
17: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
15: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082560652।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जान चेक दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने र अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागभन्दा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यलाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास जिल्लाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 उपसचिव र 46 शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3-7 कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढ़ी सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महकमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अघि बढ़ाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 बढ़ी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 आपूर्ति सहज हुने दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागवण्डा मिलाउन सकस बढ़िरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333-493-555
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढ़ीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदैछ। दर्शनार्थीको बढ़दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला शुरू हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भीड़ हुने भएकाले भदौ 1 गतेदेखि नै पूजा शुरू गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढ़ीमालिकामा हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 गते जनै पूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढ़ीमालिकामा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 जनाभन्दा धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प
8: अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नु भएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयरफोर्स वनमा चढ़नु भएको थियो। अमेरिका र इरान बीचको वार्ता भंग भई अमेरिकी सैन्य आक्रमण शुरू भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका छन्। टी20 श्रृंखलाको तीनवटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने, अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागभण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
18: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
19: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
20: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
20: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
19: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
20: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
19: पाठेघरमा मासु पलाउने,
20: निसन्तान महिलाको चेक जाँच,
19: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010। मोबाइल नम्बर 98478893 र 98095128371।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
22: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई
0: 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
22: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
22: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
22: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
1: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
6: सम्पर्क फोन 081536086
0: र मोबाइल नम्बर 98480096, 98580036086 र 98481273।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
26: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
27: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
28: हाम्रा सेवाहरू:
25: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
28: सामान्य किराले खाएको दाँत भर्ने,
27: मेसिनद्वारा आरसीटी गर्ने,
28: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
27: खोल लगाउने,
28: बाङ्गो टिङ्गो दाँत मिलाउने,
27: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
28: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
27: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
25: सम्पर्क मोबाइल नम्बर 98228777794, 98228777794।

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अंकल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
6: के गर्ने बाबु,
7: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578739।
3: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
3: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
3: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
3: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराहीदाङ।
12: फोन 562-5221।
3: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-5563-479,
9: मोबाइल नम्बर 98-4-94-67-487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
16: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
18: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सल्यानको वनगढ़ कुबिण्डे नगरपालिका एक अमरा स्थित भेरी नदीमा बोलेरो जीप खस्दा 2 जना बेपत्ता भएका छन् भने 2 जना घाइते भएका छन्। आज दिउँसो 2 बजे बालुवा संग्रहीबाट सल्ली बजारतर्फ जाँदै गरेको लु 1J3022 नम्बरको बोलेरो जीप छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत अमरा नजिकै अनियन्त्रित भएर सड़कबाट करिब 20 मिटर तल भेरी नदीमा खसेको हो। सल्यान प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीपमा चालक सहित 4 जना सवार थिए। 2 जना पौडिएर बाहिर निस्कन सफल भएका छन् भने दुर्घटनामा 2 जना जीपसँगै नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा चालक दाङका 23 वर्षीय हेमराज विशी र सल्यान सिद्धकुमाकचारका फलबहादुर राणा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पौडिएर बाहिर आएका घाइते 2 जना वनगाट कोविन्डे नगरपालिका एक आपखोलीका 29 वर्षीय प्रेम विकर र 21 वर्षीय खुमलाल बुढाथोकीको सल्ली सिटी अस्पताल सल्ली बजारमा उपचार भइरहेको छ। बेपत्ता 2 जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय देवस्थल प्रहरी चौकी वनगाड इलाका प्रहरी कार्यालय रागेचौर र जिल्ला प्रहरी कार्यालय सल्यानबाट गरी नेपाल प्रहरीका 30 जना घटनास्थलमा खटिएका छन्। सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर सल्यानबाट पनि 11 जनाको टोली खोजीमा परिचालन भएको प्रहरीले जनाएको छ। रूकुम पश्चिम स्थित सानीभेरी नदीमा एक युवा बेपत्ता भएका छन्। जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर 1 टाउके खेलका 28 वर्षीय प्रेम रोकाए आज बिहान 10 बजे सानीभेरी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार नदीले बगाएको दाउरा निकाल्ने क्रममा उहाँ नदीमै डुबेर बेपत्ता हुनुभएको हो। घटनाबारे स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी पूर्ति काँडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरी र स्थानीयवासीले बेपत्ता रोकाएको खोजी कार्य शुरू गरेका छन्। नेपाल बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि बेरोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेडर्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जनाका कारण विश्वभरका युवामा निराशा बढ़ेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारत सहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढ़े पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 6,70,00,000 जनसंख्या बराबर हो। यस्तै केन्यामा भएका जेन्जी प्रदर्शनदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव भ्रष्टाचार र युवाको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओको ठहर छ। र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दाङ महिला जेसिसको आयोजनामा घोराई उपमहानगरपालिका 17 स्थित निर्णय पुनस्थापना केन्द्रमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। परिवर्तन सम्भव छ भन्ने मूल नाराका साथ आयोजित युवासँग प्रेरणा र सम्वाद कार्यक्रममा पुनस्थापना केन्द्रमा रहेका 60 जना भन्दा बढ़ी युवाको सहभागिता रहेको थियो। कार्यक्रममा युवाहरूलाई सुधार गृहबाट बाहिरिएपछि समाजमा पुनस्थापित हुने प्रक्रिया सकारात्मक सोच आत्मविश्वास सिप तथा जिम्मेवार नागरिकका रूपमा अघि बढ़न सकिने सम्भावनाका विषयमा प्रेरणामूलक संवाद गरिएको थियो। विगतका कमजोरीलाई जीवनको अन्तिम सत्य नठानी त्यसबाट पाठ सिक्दै नयाँ शुरूआत गर्न सकिने सन्देश वक्ताहरूले दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाविद भोलानाथ योगीले जीवनमा गल्ती हुनु अन्त्य नभएको भन्दै त्यसबाट सिकेर सही बाटोमा अघि बढ़न सके परिवर्तन सम्भव रहेको बताउनुभयो। उहाँले शिक्षा र सकारात्मक सोचले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी समाजमा उदाहरणीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघ
का केन्द्रीय सचिव सबिन प्रियासनले समाजमा पुनस्थापना हुन चाहने युवालाई समाजले अवसर र विश्वास दिनुपर्ने बताउनुभयो। उहाँले विगतका कारण कसैलाई सधैं नकारात्मक दृष्टिले हेर्ने नहुने भन्दै सुधारको बाटो रोजेका युवालाई परिवार, समुदाय र राज्यले साथ दिनुपर्ने धारणा राख्नुभयो। दाङ महिला जेसिसकी संस्थापक अध्यक्ष निर्मला गौतमले युवालाई दोस्रो अवसर दिनुपर्नेमा जोड़ दिँदै परिवार र समाजको सहयोगले पुनस्थापना प्रक्रिया अझ प्रभावकारी बन्ने बताउनुभयो। दाङ महिला जेसिसकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक संचिता सुनवारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसकी महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: मेरा मम्मी मम्मी दांत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर
7: 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
8: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ केसै यात्रा हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
7: ए ठिकै छ म जानका धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
11: भर्ना खुल्यो
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
12: हाम्रा विशेषताहरू
13: उत्कृष्ट शैक्षिक वातावरण
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
13: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
15: सम्पर्क फोन 081-536-086
13: र मोबाइल नम्बर 9840-96600 9850-86-36086 र 9841-72-273
16: के तपाईँलाई पायल फुसफुसा फिसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
17: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841-93944 9841-93944

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: मध्यपश्चिम ट्राङ च्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98478727979
8: र 98578309।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
5: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एकसाथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद हो

0: म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
10: अन्य 26 डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5164-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
0: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-5607-734 र 082-5607-138।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
21: विशेषज्ञ डाक्टरी सेवाहरू:
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
22: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
21: नोट: अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
20: सम्पर्क फोन 082-5090-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर वसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
24: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
25: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
24: यौन उत्तेजना नहुने,
25: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
24: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
25: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
26: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
27: समय बिहान 11 बजेदेखि।
24: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
27: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57193 र 98-1-28-89-028।
28: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
27: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
30: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
27: उपलब्ध। शल्यक्रियाहरू:
30: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
27: बालबालिकाको न्युरो सर्जरी,
30: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
27: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
30: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
27: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
32: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
29: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराहिदान। सम्पर्क फोन नम्बर 082-590-829,
0: सम्पर्क मोबाइल नम्बर 97492464 र 98578553825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
14: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
15: नमस्ते नमस्ते,
16: कता हिँड्नु नि बाबु, बजारतिर नि
17: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
18: साइकल चढेर
14: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि। लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि। हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
16: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
10: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478 27977
11: र 98578 30689।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस धुमधामका साथ मनाइयो। युवा उद्यमीलाई सरकारले साथ दिनुपर्ने युवा उद्यमीहरूको भनाई।
1: बैंकका सरकारी कार्यालयको वार्षिक समीक्षा कार्यक्रम घोराईमा सम्पन्न। एक अर्का बीच राम्रा कुराको सिको गर्दै अगाडि बढ़ने प्रतिबद्धता।
0: त्रिभुवन नगर जेसिजले प्रदान गर्ने वर्ष उत्कृष्ट 2026 युवा पुरस्कार बसन्त सुवेदीलाई सर्प उद्धार तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान।
1: र लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ 1 गते विश्वासको मत लिने।
0: अब खबर विस्तारमा।
1: जिल्ला समन्वय समिति दाङको आयोजनामा संघ प्रदेश र स्थानीय तहहरूको अनुभव आदान प्रदान तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम घोराईमा सम्पन्न भएको छ। कार्यक्रममा गत आर्थिक वर्ष 2082-83 दाङ जिल्लामा रहेका संघ प्रदेश मातहतका कार्यालय तथा र स्थानीय तहमा भएका कार्य सम्पादन प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि राजु खनालले यस खालको अनुभव आदान प्रदान कार्यक्रमले विकास निर्माण र योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। प्रमुख अतिथि खनालले छलफलले गत वर्षको समीक्षा र आगामी वर्षको योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो। जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष चेतना चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सदस्य लोकाकुमारी विश्वकर्मा, घोराई उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, लमई नगरपालिका उपाध्यक्ष लक्ष्मी योगी, दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
0: त्रिभुवन नगर जेसिजले यस वर्षको उत्कृष्ट युवा पुरस्कार सर्प उद्धारकर्ता बसन्त सुवेदीलाई प्रदान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जेसिजद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच सुवेदीलाई प्रमाणपत्र तथा नगद सहित सम्मान र पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले सुवेदी जस्ता युवाहरूको योगदानले समाज सुरक्षित हुँदै गएको बताउनुभयो। जेसिजले प्रदान गर्ने यस्ता पुरस्कारले अन्य युवाहरूलाई पनि प्रेरणा मिल्ने उल्लेख गर्दै खनालले विकास र सामाजिक सम्बन्धको विषयमा अब युवाहरूले नै अगुवाई गर्नुपर्ने बताउनुभयो। साथै त्रिभुवन नगर जेसिजले आगामी दिनमा पनि थप उत्कृष्ट युवाहरूलाई उत्पादन गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले बसन्त सुवेदीले शुरू गरेको सर्प उद्धार तथा संरक्षण अभियानलाई राज्यले नीति नै बनाएर साथ दिनुपर्ने बताउनुभयो। लाखौं मानिसलाई सर्प दंशबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नुभएका सुवेदीको अभियानलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उहाँको भनाई थियो। पुरस्कार स्थापनाकर्ताको तर्फबाट बोल्दै त्रिभुवन नगर जेसिजका पूर्व अध्यक्ष मनोज बुढाथोकीले समाजमा विशिष्ट योगदान दिनेहरूलाई उत्प्रेरणा दिन पुरस्कार स्थापना गरिएको बताउनुभयो। त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले सुन्दर नगर र जिल्ला निर्माणका लागि यस्ता सामाजिक अभियानहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक श्री सन अधिकारी, त्रिभुवन नगर जेसिजका कार्यकारी उपाध्यक्ष श्याम गिरी लगायतले आफ्नो धारणा राख्नु भएको थियो।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंग्याउने तयारी गरिएको छ। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भएको छ। नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ। नेकपा प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 9 मन्त्रालय छन्। हाल मुख्यमन्त्री सहित एमालेका 5 र जनता समाजवादी पार्टी नेपालका 2 मन्त्री सरकारमा छन्। 83 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ।
0: गढवा गाउँपालिका 5 ककरहवामा महिलाले अब परम्परागत सिपलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूपमा दुना टपरी उत्पादन गर्दैछन्। हातैले दुना टपरी बनाउँदै आएका ककरहवा महिला कृषक समूहका महिलालाई 3 आकारका ड्राई समेतको उच्च स्तरीय दुना टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ। युएन ह्याण्ड बिट ट्याट र गुड नेटवर्क्स इन्टरनेशनल नेपालको आर्थिक प्राविधिक सहयोगमा सञ्चालित जलवायु मैत्री कृषि कार्यक्रम अन्तर्गत मेसिन उपलब्ध गराइएको हो। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको पहल तथा गढवा गाउँपालिका वडा नम्बर 5 समन्वय र सहकार्यमा मेसिन हस्तान्तरण गरिएको जलवायु मैत्री कार्यक्रमकी संयोजक नीलम त्रिपाठीले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष लेखबहादुर थापाले दुना टपरी उत्पादनलाई केवल सामग्री बनाउने कामका रूपमा मात्रै नभई महिलाले आर्थिक आत्मनिर्भरता र स्थानीय स्रोतको सदुपयोगसँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनुभयो। दुना टपरी उत्पादनले आर्थिक गतिविधिसँगै वातावरण संरक्षणमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ। प्लास्टिकका प्लेट तथा अन्य कृत्रिम सामग्रीको विकल्पका रूपमा प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गर्न सकिने भएकाले विवाह भोज धार्मिक तथा सामाजिक कार्यक्रममा यसको बजार विस्तार गर्न सकिने समूहको भनाई छ। कार्यक्रम समूहकी अध्यक्ष शिवा डंगोलको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
1: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। आज अन्तर्राष्ट्रिय युवा दिवस, दाङ सहित देशैभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। आजका दिनमा युवाहरूका सवाल, योजना, युवाहरूको वर्तमान अवस्था लगायतका विषयमा छलफल र बहस भएका छन्। युवाहरूले स्वदेशमा रोजगारी नभएको, रोजगारीकै लागि विदेशिनु परेको लगायतका कुराहरू जोड़तोड़ले उठाउने गरेका छन्। तर दाङ जिल्लामा केही त्यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर स्वदेशमै उद्यम गरेर रमाइरहेका छन्। त्यस्तै मध्येका एक हुनुहुन्छ होम बहादुर केसी। प्युठानबाट रोजगारीका लागि जापान पुगेर 8 वर्ष बिताउनुभएका केसीले जापानको बसाईलाई बीट मार्दै स्वदेश फर्कनुभयो र नेपालमै केही गर्ने सपना देख्नुभयो। केसीले अहिले घोराई उपमहानगरपालिका 12 हापुरमा विद्यालयको जग्गा भाडामा लिएर कृषि कर्म गरिरहनु भएको छ। 5 बिघामा लगाएको केरा खेतीले उत्पादन दिन थालिसकेको छ भने 3 खोरमा ब्रोइलर कुखुरा 35 बाख्रा पाल्नु भएको छ भने 3 नियमित रोजगारी दिँदै आउनु भएको छ। उनै केसीसँग आज हामीले युवा दिवसका अवसर पारेर कुराकानी गरेका छौं।
2: पहिला के सोचेर विदेश जाने भन्दा त पैसै थिएन हामीसँग। नेपालमा केही गरौँ भने पनि पैसा चाहिन्छ। अहिले अलिअलि घरको सम्पत्ति बेचेर बुवा आमाले लगानी गर भन्ने अवस्था नि हुन्न, पताउन्नन् केही गर्छ छोराले गर्छ कि गर्दैन भन्ने हुन्छ। त्यही भएर आफ्नै पैसा अलिअलि बनाऊ भनेर विदेश गएको हो। विदेश गएर पनि म ठिकै जापानमा पनि करिब 8-9 वर्ष जति करिब बस्यो। त्यहाँ पनि असन्तोष भन्ने म थिइनँ, अलिअलि पैसा पनि कमाइयो, आइयो, एउटा सानोतिनो घर सहर बनाइयो। खास म यहीँको काम गर्छु भनेर आएको त होइन, फेरि फर्किने अवस्थाले आएको थिएँ। तर तीन चार महिनाको लामो छुट्टी थियो त्यही बेला घुम्दा घुम्दै यति गर्नुपर्छ कि भन्ने सोच्थे तीन चार महिनामा आयो अनि हामीले सुरुमा त बाख्रा पाल्ने भन्ने उद्देश्य राखेर चाहिँ जग्गा जमिन खोजेको हो तर आउँदै गर्दाखेरि यहाँ बाख्रा पनि पाले अलिअलि त बाख्रा पनि पाल्न सुरु गरियो यो ठाउँ फेरि कस्तो हो भने मभन्दा पहिला अन्य साथीहरू लिएर यो केराको सुरुवात गरिसकेका थिए तर बीचमै छोडेर हिँडेको भएर फेरि यसलाई चाहिँ मैले अलिकति कन्टिन्युटी
0: त्यो विदेश भाकेर म चाहिँ अब यतै लाइफ सेटल गर्छु जान परिवार यतै ल्याउँछु अथवा चाहिँ यही अब यस्तो देशमा आइसकेका छ किन नेपाल फर्किने भन्ने खालको सोच आयो कि आएन
2: त्यो म यतै बस्छु विदेशमै बस्छु भन्ने चाहिँ मेरो कति पनि सोच आएन मैले 10 वर्ष चाहिँ बस्छु भनेर चाहिँ म गएको हो तर 10 वर्षमा 1.5 वर्ष अगाडि
0: यो कृषि कर्म चाहिँ तपाईँको पूर्व योजना अनुसार थियो कि अपर्जर आइलागेको योजना हो यो
2: बाख्रा पाल्छु भन्ने चाहिँ मैले पहिल्यैदेखि नै पूर्व योजना नै थियो यो चाहिँ अपर्जट आयो यो अपर्जट कसरी आयो भन्दाखेरि यहाँको हावा पानी पानी पनि छ हाम्रो हावा पानी र अनि दोस्रो कुरा पहिला साथीभाइहरूले गरिरहे रहेछन् अनि बजारमा यसो मार्केट बुझ्दाखेरि यसको यो केराको माग चाहिँ अत्यधिक थियो त्यस कारणले गर्दा यो केरा चाहिँ गरौं भन्ने चाहिँ सोच त्यति बेला आयो
0: अहिले तपाईँले यो कति जग्गा भाडामा लिनु भएको छ र यसमा के गरिराख्नु भएको छ
2: यस्तो सर भाडामा त मसँग करिब करिब 9.5 बिघा जति होला होइन अब केरा चाहिँ 5.5 बिघामा चाहिँ केरा छ 5.5 बिघा मध्ये करिब 3 बिघाले अहिलेबाट उत्पादन दिइरहेको छ अब 2.5 बिघा चाहिँ अहिले भर्खर नयाँ बेर्न लगाएको अब आउँदो सालतिर उत्पादन देला त्यस्तै
0: त्यो केराको अलावा चाहिँ के छ तपाईँसँग
2: केही थोरै बाख्रा 30-35 वटा बाख्राहरू छ त्यसपछि ब्रोइलर कुखुराहरू छ सानसानो 3 वटा खोर छ तपाईँको 700 हिसाबले एउटा घरमा अर्छ 2000 करिब चाहिँ ब्रोइलर पाल्छु
0: यसको व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ धेरै मान्छेलाई चाहिँ कामदार पाइँदैन एक्लै भ्याइँदैन भनेर पनि चाहिँ व्यवसायहरू बीचमै छोड्ने गरेका पनि छन् यो तपाईँले चाहिँ कसरी भ्याइराख्नु भएको छ
2: त्यो कुरा चाहिँ सही हो कामदार पाइँदैन व्यवस्थापन गाह्रो पर्छ तर कस्तो छ भने अहिले कामदारमा 2 वटा जस्तो महिला कामदार यहाँ पाइन्छ पुरुष पाउन गाह्रो छ अहिले सायद नेपालकै कन्डिसन त्यो होला यहाँको पनि विशेष त्यही छ अनि अब यस्तो छ तपाईँको अरू तरकारी खेतीमा जस्तो आजै गर्नपर्ने भोलि गर्नपर्ने त्यो अवस्था चाहिँ केरामा हुँदैन केरामा 10 दिन पहिले गरे पनि भयो 10 दिनपछि गरे पनि भयो अनि कामदारहरूको छुट्टी कति बेला छ उनीहरूको घरको काम र हाम्रो कामलाई चाहिँ एडजस्ट गरेर त्यसरी चाहिँ गर्न सकिन्छ अलिकति तरकारी खेतीहरूभन्दा यसमा चाहिँ कामलाई चाहिँ एडजस्ट गर्न सकियो
0: भनेपछि आफूले त्यो व्यवसाय छनौट गर्दै गर्दाखेरि कुन व्यवसाय चाहिँ गर्दाखेरि फाइदा हुन्छ र त्यो कामदारको अनुपात कसरी मिलाउनु पर्छ भन्ने कुरामा पनि ध्यान दिनु पर्यो
2: हजुर त्यो चाहिँ ध्यान दिनु पर्यो
0: अनि तपाईँ आफू त स्वरोजगार बन्नु भएको छ अब हामीले यहाँ देखिराखेका छौँ मकै पनि लगाउनु भएको छ केरा पनि लगाउनु भएको छ बाख्रा पालिराख्नु भएको छ कुखुरा पालिराख्नु भएको छ अहिले रोजगारीको कुरा गर्दाखेरि तपाईँले अरूहरूलाई आफू त स्वरोजगार बन्नु भएको छ नि अरूहरूलाई रोजगारी चाहिँ के छ
2: म बाहेक 3 जना चाहिँ पर्मानेन्ट हुनुहुन्छ सधैँभरि चाहिँ काम गरे पनि महिनावारीको हिसाबले अरू बाँकी 3 जना दिदीहरू चाहिँ महिनामा करिब 15-20 दिन काम गर्नुहुन्छ
0: भनेपछि पार्ट टाइम र फुल टाइम गरेर
2: पार्ट टाइम चाहिँ 3-4 जना पार्ट टाइमको फिक्स हुँदैन फुल टाइमर चाहिँ म बाहेक 3 जना हुनुहुन्छ
0: अब यो कारोबारको हिसाबले तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ भन्न मिल्छ कि मिल्दैन के छ यो कृषि कर्ममा धेरैले चाहिँ दौड्छ सकिँदैन भनेर पनि भनिराख्छन् के छ भनिदिनुहोस् न
2: अब सन्तुष्ट भन्नाले हामीले त्यो पैसासँग मात्रै जोडेर हुँदैन म त उत्पादन नहुँदा पनि सन्तुष्टै थिएँ अहिले पनि सन्तुष्ट छु मैले भनेको आफूले गरिसकेपछि त्यो बोटमा कति फल्छ भन्ने पनि हो क्या त्यसले गर्दा टन्न केरा फल्यो भने त्यो सन्तुष्ट भइन्छ त्यसको मार्केट पनि छ अहिले त मार्केट छैन भन्न नि मिलेन मार्केट छ राम्रो छ अब आमदानी पनि हुन्छ तर एउटा कृषिमा के हुने रहेछ भने घरको सम्पूर्ण फ्यामिली लाग्यो भने मनगे आमदानी पनि कमाउन सकियो तर आफू एक्लै अरू सबै चाहिँ पैसा दिनुपर्ने मान्छे भयो भने चाहिँ त्यति चाहिँ आफूले पैसा राख्न पाइँदैन त्यही
0: आज अन्तर्राष्ट्रिय युवा दिवस पनि हो धेरै युवाहरू विदेशको मोहले गर्दाखेरि देश छोडेर चाहिँ गइराख्नु भएको छ आफ्नो भविष्य यहाँ नदेखेर तपाईँ एउटा सुविधा सम्पन्न देशमा गएको मान्छे र 8-10 वर्ष त्यहाँ बिताएको मान्छे यहाँ चाहिँ रमाइराख्नु भएको छ त्यस्ता खालका युवाहरूलाई चाहिँ के भन्नुहुन्छ
2: यस्तो छ, सुविधा सम्पन्न देश जहाँसुकै भए तापनि हामीले त्यो हामीले बाहिरबाट हेर्दा चिल्ला गाडीमा हिँडेको राम्रा कपडा लगाएर फोटो खिचेको त्यो त देख्छन्, तर त्यो भनेको हप्ताको एक दिन शनिबार अथवा आइतबार होला, नत्र हप्ताको छ दिन त उहाँ गर्ने काम र यहाँ गर्ने काम चाहिँ त्यति फरक लाग्छ जस्तो फरक हुन्छ जस्तो मलाई लाग्दैन। एउटै हो, उहाँ पनि मरि मेटेरै काम गर्नुपर्छ, उहाँ कसैको अन्डरमा काम गर्ने हो, यहाँ चाहिँ आफै आफूले अन्डरमा अरूलाई काम गराउने हो, त्यही हो फरक छ, नत्र काम चाहिँ उहाँ पनि गर्नुपर्छ यहाँ पनि गर्नु।
3: अन्तिममा त्यस्ता युवाहरूलाई चाहिँ कृषि कर्ममा जोडिन चाहने, मैले पनि केही गर्न पाए हुन्थ्यो भन्ने त्यस्तो इच्छा चाहना भएका युवाहरूलाई के भन्नुहुन्छ?
2: यस्तो छ, यसमा चाहिँ मैले देख्ने दुईवटा कुराहरू छ। ओहो, मैले चाहिँ काम गर्न पाए हुन्थ्यो, काम गर्न पाए हुन्थ्यो भन्ने एउटा शाब्दिक कुराहरू छ। जसले भन्छ मैले काम गर्न चाहन्छु, काम गर्न चाहन्छु भन्छ, तर ती मान्छेहरू धेरै जस्तो तपाईँको 100 जनामा 80 जना मान्छेहरू चाहिँ गर्न चाहन्छु भन्छ तर फिल्डमा जान सक्दैन क्या, फिल्डमा गएर कामै गर्दैन ती मान्छेहरू। त्यो अहिले हाम्रो बाहिर चाहिँ जुन बजारमा तपाईँले देख्नुहुन्छ होला, बजार भन्नाले अब सोसल मिडियाहरूमा म बेरोजगार भएँ मैले काम पाइनँ भने ती मान्छेहरूले यहाँ काममा ल्याउने काम गर्दैनन् क्या, फेरि समस्या त्यो छ क्या हाम्रो। अब म स्वयं भन्छन् तैँले किन काम गर्छस् तँ त यत्रो चाहिँ के अरे व्यवसाय चला मान्छे, तँ त मान्छे अराउने हो, ऊ गर्ने हो, लगाउने हो भन्ने कुरा हुन्छ। अब स्वयं नखटिकन हुँदैन, व्यवसाय भनेको आफू खटिनै पर्ने हुन्छ क्या। त्यही गर्दा धेरै जस्तो युवाहरू त मैले यहीँ पनि देख्छु बाटामा हिँडेर आउँछ, काम छैन भन्छ, अब दियो काम दियो, काम गर्दैनन्। त्यही गर्दा त्यो उनीहरू चाहिँ के भन्छन्, के बेरोजगार भन्छ, बेरोजगारको विभिन्न प्रकार हुन्छ, त्यसलाई कुन बेरोजगारमा राख्नुहुन्छ त्यसरी हेर। र युवाहरू विशेष गरेर अब अहिले चाहिँ मन लगाएर काम गर्ने पनि स्वदेशमै पनि छ, विदेशमा पनि छ, मनै लाग्दैन चाहिँ यसो झारा टार्ने हो नि, त्यो कहीँ पनि हुँदैन।
1: अब बाँकी समाचार। दाङको घोराई रामपुर हाँसीपुर सड़क खण्डको स्तर उन्नति भए पनि खोलामा पुल निर्माण हुन नसक्दा बरसातको समयमा स्थानीयले शास्ति भोग्नु परेको छ। बीपी मार्ग अन्तर्गत पर्ने उक्त सड़क खण्डमा दैनिक 3 बस सञ्चालन हुने गरे पनि बरसातका कारण खोलामा आउने पानीले सड़क बिग्रेदा यातायात साधन सञ्चालनमा समस्या हुने गरेको छ। सुका खोलामा पुल निर्माणको काम भइरहेको भए पनि निर्माण व्यवसायले बजेट अभाव देखाउँदै निर्माण ढिलाइ गरेका छन्। सुका खोलामा पुल निर्माणका लागि 2081 साउन 1 गते सनलाइट जेडी स्मृति विशाल जेबीसँग 4,05,08,782 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2082 पुष मसान्तसम्म पुल निर्माण गरिसक्नुपर्ने भए पनि हालसम्म करिब 50% मात्रै काम भएको छ।
0: सल्यानको बनगाडको पिण्डी नगरपालिका एक अमरा स्थित भेरी नदीमा बोलेरो जीप खस्दा 2 बेपत्ता भएका छन्, 2 घाइते भएका छन्। आज दिउँसो 2 बालुवा संग्रहीबाट सल्ली बजारतर्फ जाँदै गरेको लु 1J3022 नम्बरको बोलेरो जीप छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत अमरा नजिकैबाट अनियन्त्रित भई सड़कबाट 20 मिटर तल भेरी नदीमा खसेको हो। सल्यान प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जीपमा चालक सहित 4 सवार थिए, 2 पौडिएर बाहिर निस्कन सफल भएका छन् भने 2 जीपसँगै नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी कार्य भइरहेको सल्यान प्रहरीले जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारतमा भएका 2 छुट्टा छुट्टै सड़क दुर्घटनामा परि कम्तीमा 15 मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। भारतको दक्षिण राज्य तेलंगानामा मालवाहक गाड़ीले 3 सवारीमा ठक्कर दिँदा 5 महिला सहित 6 मृत्यु हुनुका साथै अन्य 6 घाइते भएको जनाएको छ। घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ। यसैबीच भारतको मध्य प्रदेशमा भरिएको नालाले यात्रुवाहक गाड़ी बगाउँदा एउटै परिवारका 6 सहित 9 मृत्यु भएको जनाएको छ। 1 स्थानीय अधिकारीले यस क्षेत्रमा भारी वर्षा भएको कारण नाला भरिएको जनाउनु भएको छ। गाड़ीमा रहेका 11 मध्ये 2 पौडी खेलेर सुरक्षित स्थानमा पुग्न सफल भएको समेत उहाँले बताउनुभयो।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल तेग्वान्दु च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेका छन्। गएको साउन 21 गतेदेखि 25 गतेसम्म छुन छन्नादोको गेम मसान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेमबहादुर लिम्बुले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पोम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पोम्सेमा स्वर्ण पदक जित्नु भएको छ। प्रेमबहादुर लिम्बु र सीता तामाङको जोडीले 40 वर्ष मुनिको सिनियर ए लीग युगल पोम्सेमा पनि स्वर्ण जित्नु भएको छ। त्यसै गरी अश्विन रावतले 30 वर्ष मुनिको सिनियर ए लीग एकल पोम्सेमा स्वर्ण पदक जित्नु भएको छ।
1: मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 0.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 81% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: आज अन्तर्राष्ट्रिय युवा दिवस धूमधामका साथ मनाइयो। युवा उद्यमीलाई सरकारले साथ दिनुपर्ने युवा उद्यमीहरूको भनाई।
0: दाङका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम घोराईमा सम्पन्न। एक अर्का बीचका राम्रा कुराको सिको गर्दै अगाडि बढ़ने प्रतिबद्धता।
1: त्रिभुवन नगर जेसिसले प्रदान गर्ने वर्ष उत्कृष्ट 2026 युवा पुरस्कार बसन्त सुवेदीलाई सर्प उद्धार तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान।
0: र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते विश्वासको मत लिने।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई पनि समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तपाई श्रोतालाई पनि धन्यवाद दिदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरु छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
2: पाइनी भएर त जान लाग्यो नि।
1: हो र?
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यु पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: मैले मेरो गुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु, मेरो छोरीले दुःख नपा।
5: एफएक्स सिनेमा घोराई दश चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली, हली, कमला मिस।
6: तेरो अवस्था चाहिँ बाँकी के हो
7: के रे बौलाई सिक्या हो? तँलाई पढाउनलाई बेगरेर ल्याओ।
8: तिमीले पढ्न आउँछ?
9: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
10: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
11: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
11: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
11: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
11: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
17: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी भितिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
22: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
23: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: नमस्कार, कार्यक्रम समय चक्रमा प्रविधिका मित्र विशाल चौधरीसँगै म कार्यक्रम प्रस्तुता अमर क्षितिजको। कार्यक्रम समय चक्र तपाई हरेक हप्ताको बुधबार यसै समयमा रेडियो मध्यपश्चिम 91.4 MHz सुन्न सक्नुहुन्छ। कार्यक्रम समय चक्रमा हामी समाजमा रहेका विभिन्न त्यस्ता व्यक्तित्वहरूलाई आमन्त्रण गर्छौ र उहाँहरूसँग रहेर उहाँहरूले गर्नुभएका काम र कुराको बारेमा जानकारी गराउँछौ। आजको कार्यक्रममा आज हामीसँग हुनुहुन्छ त्रिभुवन नगर जेसिज वर्ष 2026 का अध्यक्ष मिनराज भाट। आज अन्तर्राष्ट्रिय युवा दिवस पनि हो र समग्र युवाका सवालहरू र त्रिभुवन नगर जेसिजले गर्दै गरेका कार्यहरूका बारेमा आज हामी छलफल गर्छौं। मिनराज सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: आज अन्तर्राष्ट्रिय युवा दिवस के कसरी मनाउनु हो त्यहाँबाट गफ।
1: सबभन्दा पहिला मलाई आमन्त्रण गरेर रेडियो मध्य पश्चिम एफएम सुन्ने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज अन्तर्राष्ट्रिय युवा दिवस त्रिभुवन नगर जेसिसले पनि भर्खरै मात्रै हामी म त्यो कार्यक्रम सकेर यहाँ आइपुगेको छु। आज हामीले विगत 13 वर्षदेखि एकजना यस्ता पात्रलाई आजको दिनमा सम्मान गर्ने गर्छौं, जुन यज्ञ बहादुर बुढाथोकी स्मृति युथ अफ दाङ भनेर त्यस अवार्डको नाम राखेका छौं। र आज मात्रै हामीले त्यो अवार्ड कार्यक्रम सम्पन्न गरेर भर्खर मात्रै म यहाँ आइपुगेको छु।
0: वसन्त सुवेदीलाई चाहिँ त्यो पुरस्कार प्रदान गरियो सर्वोद्धारकर्ता।
1: पक्कै पनि
0: हजुर। यो जेसिज कस्तो संस्था हो, तपाईँ यसको अध्यक्ष हुनुहुन्छ र यो तपाईँ शुरूमा चाहिँ यसकोमा चाहिँ कसरी जोडिनु भयो र त्यो कति वर्षको यात्रामा चाहिँ यो अध्यक्ष भइयो?
1: एकदम राम्रो कुरा सोध्नुभयो अमरजी। खासमा म वर्ष 2015 त्रिभुवन नगर जेसिसको सदस्यका रूपमा खास म अलिकति 11-12 नै त्रिभुवन नगर जेसिसका विभिन्न गतिविधि निहाल्दै र समावेश हुँदै आइरहेको थिएँ र 2015 मात्रै तत्कालीन अध्यक्ष आदरणीय दाजु विमल श्रेष्ठको पालामा मैले त्रिभुवन नगर जेसिसको सदस्यता लिने अवसर प्राप्त गरे। खासमा मलाई हाम्रो एकजना

0: त्रिभुवन नगरजीका विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै 12 वर्षमा म त्रिभुवन नगरजीको
1: अध्यक्ष भयो। अब यो जेसिसले खास गरेर चाहिँ कस्ता कुराहरूमा चाहिँ कस्ता खालका कार्यक्रमहरू अगाडि बढाइराखेको छ र तपाईँको कार्यकालमा चाहिँ कस्ता कार्यक्रमहरू अगाडि बढाउनु भएको छ?
0: खासमा जेसिस भनेको यो त्रिभुवन नगर जेसिस जस्तै नेपालमा 186 शाखाहरू छन् यसका, र यो विभिन्न यो खास यसको हेडक्वार्टर अमेरिकामा रहेको छ भने त्रिभुवन नगर जेसिस 1985 सालदेखि यहाँ स्थापना भएर आदरणीय पूर्व अध्यक्षज्यूहरूले हालसम्म हाम्रो त्रिभुवन नगर जेसिसका गतिविधिहरू सामाजिक संस्था भनेर यो खोलिएको संस्था चाहिँ होइन तर समाजबाट यो अछुतो पनि छैन, किन भन्दाखेरि सामाजिक गतिविधि त्रिभुवन नगर जेसिस मात्रै नभएर जेसिसले देशभरि नै धेरै नै गर्छ। र यो वर्ष मेरो 2026 को कार्यकाल कनेक्ट एक्ट सस्टेन भन्ने मेरो मूल मेरो थीम रहेको छ र त्यो थीम अन्तर्गत मैले विभिन्न कार्यक्रमहरू गर्दै सामाजिक कामहरू लगायत शिक्षा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा विशेष गरी खास जेसिसको मूलमर्म भनेको नेतृत्व र व्यक्तित्व विकासका लागि खोलिएको संस्था हो। तपाईँलाई एउटा लिडर बन्नका लागि त्यसले प्रेरित गर्छ र तालिमको विश्वविद्यालय भनेर पनि हामीले यसलाई बुझ्छौं र हामी तालिमका विभिन्न तालिमहरू सञ्चालन गरेका छौं र अब मेरो आगामी यो 15 दिनभित्र मेरो जेसिस ट्रेनिङ विक भनेर सातवटा फरक फरक समुदायमा गएर विभिन्न शीर्षकमा फरक फरक तालिमहरू लगतै हाम्रो क्षेत्र घ सम्मेलन रहेको छ, त्यो क्षेत्र घ सम्मेलन सकिए लगतै हामी यो कार्यक्रम गर्नेछौँ।
1: जेसिसको यो नेतृत्व र व्यक्तित्व विकासका लागि हामीले पनि देखेका छौँ निकै प्रशंसनीय कामहरू पनि हुँदै आएका छन्। अब यहाँ चाहिँ एउटा कुरा चाहिँ आर्थिकसँग जोडिन्छ, बिना धन केही नभन भनेर होइन, अलिअलि पैसा भएका मान्छे जेसिसमा लाग्ने, अलि धेरै भएका मान्छे लायन्समा, त्यस पछाडि अझ धेरै भएका मान्छे रोटरीमा लाग्ने भनेर चाहिँ बाहिरतिर बजार हल्ला गर्छन्। अब एउटा मान्छे म निस्वार्थ हिसाबले लाग्छु भन्यो भने मैले यसो चाहिँ तपाईँहरूका कार्यक्रममा हिँड्दै गर्दाखेरि र जेसिसका अन्यत्रका कार्यक्रमहरूमा पनि हिँड्दै गर्दाखेरि आफै पैसा उठाऊ, आफै खर्च गर र चाहिँ आफै फेरि चाहिँ सर्वेसर्वा सबै गरेर यो कहिलेसम्म चल्छ, यो नहुनेहरूले चाहिँ कसरी गर्छन्?
0: खासमा यो यस्तो यसको अलिकति तामझाम अथवा भनौँ न यसको गतिविधि ठ्याक्कै अरू संघ संस्थाबाट पृथक छ, त्यस कारणले पनि यसलाई अलिकति समाजले पनि नियालिरहेको हुन्छ। खासमा धनीहरूको संस्था भनेर चाहिँ यो अलिकति बढी अफवाह फैलाएको प्रचारबाजी मात्रै हो। हामी पनि त्यस्तो एकदमै धनी हुने खाने भन्दा पनि गरिखाने वर्गकै मान्छे हो र यस्तो छ, यो फन्डिङ कसैले पनि गर्दैन। म 2015 सदस्य हुँदै गर्दा 2016 म खेलकुद संयोजक थिएँ, त्यतिखेर मैले मलाई लाग्छ 7-8 कार्यक्रमको संयोजक भएर काम गरे। यो खासमा जेसिसले यसरी निखार्दै लैजान्छ कि मान्छेलाई एउटा सीमित एउटा उद्देश्य दिन्छ, तैँले यो गरेर देखा भन्छ, अब त्यो आर्थिक स्रोत केही हुँदैन, अब कहाँ गर्ने कसरी गर्ने के गर्ने भने हो, यो सबै कुराहरूको म्यानेजमेन्ट गर्ने सिकाउने पनि हो। र मैले तत्कालीन अवस्थामा धेरैजनासँग सहयोग यो सहयोग मागेरै हो, विभिन्न कार्यक्रमहरू गर्दै गर्दाखेरि अब सहयोग माग्ने हो, अब तपाईँले कसलाई कति रिजाउनुहुन्छ भन्ने कुरामा पनि भर पर्छ। योपालि पनि हामीले 26 विभिन्न व्यावसायिक पार्टनरहरू बनाएका छौँ, उहाँहरूसँगको समन्वयकारी भूमिकामा हामी विभिन्न उहाँहरूसँग सहयोग लिएर आर्थिक मात्रै नभएर आर्थिक नैतिक भौतिक अथवा वस्तुगत रूपमा हामीलाई के चाहिन्छ होइन, कहिलेकाहीँ स्टेसनरी चाहिएला, कुनै ठाउँमा हामीले खाद्यान्न वितरण गर्नुपर्नेछ, खाद्यान्न व्यवसायहरूसँग सहयोग लिन्छौँ, कुनै ठाउँमा शैक्षिक सामग्री हस्तान्तरण गर्नेमा हाम्रो स्टेसनरी व्यवसायसँग समन्वय गर्छौँ। यसरी नै हो खास कार्यक्रम गर्ने हामीले, तर बाहिरबाट देख्दाखेरि अलिक पृथक हुन्छ, ओहो यत्रो गरेका छन्, कहाँबाट ल्याएका छन्, कसरी ल्याएका छन् भन्ने हुन्छ। खासमा हामीले यहीँ यो स्थानीय स्तरमै यसलाई आफै

0: जुटाएर यसको काम गरिरहेको हुन्छ।
1: बाहिरबाट देख्दाखेरि मिनराज भाटले त एउटा व्यवसाय गरिराखेको छ, व्यवसायबाट पैसा कमाउँछ अनि उसलाई खर्च गर्न के तनाव भन्नेहरू पनि छन्। तर चाहिँ एउटा निम्न कुनै पनि व्यवसायसँग नजोडिएको मान्छे अथवा आर्थिक हिसाबले चाहिँ अलिकति नभएको मान्छेहरूलाई चाहिँ नेतृत्वमा आउन कतिको कठिनाइ छ?
0: यस्तो छ, खासमा सर अब अलिअलि पैसा त खर्च हुन्छ, हेर्नुहोस् किन भन्दाखेरि मैले अघि पनि किन कार्यक्रमहरू भइरहन्छ, कार्यक्रम गर्दै गर्दाखेरि हामी जस्तो विभिन्न ठाउँमा देशका विभिन्न ठाउँमा कार्यक्रम हुन्छ, कसैले दिने होइन, आफ्नै पैसा खर्च गरेर जाने हो, त्यहाँ रजिस्ट्रेसन गर्ने पैसा आफै तिर्ने हो। अब यहाँ मैले यसलाई अलि अझ सहज कसरी गराउन सकिन्छ भन्ने यसो सोच्दाखेरि मेरो यो 11-12 वर्षको अनुभवले के पनि सिकायो भन्दा, र त्रिभुवन नगर देशको इतिहासमै पहिलो पटक मैले यस्तो प्रयास गरेको छु। म 2026 को अध्यक्ष हो, 26 विभिन्न व्यवसायीसँग, विभिन्न संघ संस्था, विभिन्न उद्योगिक व्यवसायीसँग टाइअप भएर म 26 को अध्यक्ष हो, 26 व्यवसायीसँग टाइअप भएको छु र 26,000 रुपियाँ लिएर है, र त्यो लिए बापत हामीले के गर्न सक्छौँ त भन्दाखेरि हामीले त वर्षभरि एक वर्ष हो, एक वर्षमा 100 कार्यक्रम गर्छौँ, त्यो कार्यक्रममा उहाँहरूको हामीले व्यापार प्रवर्धन कसरी गर्न सकिन्छ भनौँ न, विभिन्न सेक्टरमा काम गर्दै गर्दाखेरि उहाँहरूसँग सम्बन्धित छ भने उहाँहरूसँगको समन्वयकारी भूमिका निर्वाह गरेर उहाँहरूसँग सह आयोजक बनाएर अथवा भनौँ न उहाँहरूसँग टाइअप भएर काम गरिरहन्छौँ। र यो 26 एउटा सुरुवात हो, अब 26 जोडिनु भएको छ भने अब वर्ष 2027 आउने नेतृत्वले पनि मलाई लाग्छ यो संस्थागत हिसाबले फलो गर्नु उहाँलाई फाइदा नै हुन्छ नि त, होइन, यो ऊ सकिने रहेछ भन्ने पनि त भयो नि। हामी यसै पनि म मेरो तपाईँको सम्बन्ध राम्रो छ, मैले ल अमर सर मैले यस्तो इच्छुक काम गर्दैछु, मलाई ल 5,000 सहयोग गर्नु पर्यो भने पनि तपाईँले गर्नुहुन्छ नै भन्नुहुन्न, तर मैले त्यसरी किन माग्ने, एकचोटिका लागि तपाईँसँग 5,000 माग्नु भन्दा मैले वर्षभरि नै तपाईँलाई तपाईँको व्यवसाय अथवा भनौँ न यही रेडियो मध्यपश्चिम एफएम यो रेडियो पार्टनरका रूपमा मैले जोड्न सक्छु। विभिन्न मैले अघि भने यो मैले मानव उदाहरणको लागि रेडियो मध्यपश्चिमलाई जोडेँ भने मैले अरू रेडियोलाई जोड्दैन कि, यो मेरो धर्म हुन्छ होइन, किन भन्दाखेरि व्यावसायिक रूपमा जोडिँदै गर्दाखेरि तपाईँले पनि केही हुन्छ कि भन्ने हिसाबले मसँग जोडिनुहुन्छ भने मैले पनि तपाईँलाई त्यो ल्याए बापत केही दिनुपर्छ भन्ने मान्यताले यो यसरी जोडिँदै गर्दाखेरि अब तपाईँले भने जस्तो न्यून आय भएका साथीहरू लिडिङ गर्न सकिन्छ कि, मजाले सकिन्छ, अब अलिअलि खर्च त हुन्छ हेर्नुहोस् होइन, अलिअलि
1: सबैभन्दा ठुलो कुरा चाहिँ दृढ इच्छा शक्ति हुनु पर्यो,
0: एक्ज्याक्टली
1: व्यवस्थित योजना हुनु पर्यो,
0: एकदम।
1: तपाईँ यो क्षेत्रमा चाहिँ कसरी जोडिनु भयो?
0: खासमा म भनौँ न म यहाँ यहीँ दाङ जिल्लाको रैथानी चाहिँ होइन, होइन, अब व्यवसाय हिसाबले म यहाँ आएर व्यवसाय गर्दै गर्दाखेरि मलाई सुरुका दिनहरूमा अलि यहाँ चिनिन, यहाँ एक्सपोज हुनका लागि अलिअलि गाह्रो साह्रो भएको थियो,
1: हो
0: एकदम एकदम बाहिरको हो भन्ने त मैले
1: कति पहिला त अझ बाहिरकोलाई स्पेस दियो भने आफू पछाडि परिन्छ भन्ने पनि लाग्यो होला,
0: एक्ज्याक्टली। त्यो मैले त
1: कुराहरू चाहिँ कतिको भोग्नु पर्यो,
0: भोगे मैले भोगे अमर सर, म कतिखेर अलि बढी फिल भयो भन्दाखेरि म दाङ जिल्ला उद्योगवाणी संघको कार्य समिति सदस्यका लागि निर्वाचन हुँदै गर्दाखेरि अब आफ्नै नजिकै साथीभाइहरू अथवा भनौँ न जोसँग अपेक्षा गरिएको थिएँ मैले पाइएन, किन भन्दाखेरि बाहिरको मान्छे भन्ने मैले सायद अब हुन त सबैलाई आफ्नो दुःख धेरै ठुलो लाग्छ होइन, त्यतिखेर मैले एकदम बढी नै दुःख भनौँ न दुःख त पाइनँ तर त्यो मोरल एकदम डाउन भएको थियो मेरो, त्यतिखेर मलाई
1: बाहिर पाक पनि त सिकायो
0: एकदम
1: झुरमुरेर उठ्नुपर्छ, मिनराज त अझै चाहिँ खारिनुपर्छ भन्ने पनि त भयो,
0: हो हो, म तपाईँलाई अर्को कुरा पनि जोडेँ, त्यतिखेर लाग्यो म त्यतिखेर भनौँ न भाडा पनि बस्थे, अब होइन म चाहिँ अब दाङमै बस्ने हो, गरेर
1: घर
0: बनाउने हो भनेर त्यसपछि म एकदम हजुरले भने जस्तै एकदमै दृढ इच्छा शक्ति बोकेर अनि एकदम छिटो भन्दा छिटो यहाँ घर जग्गा बनाउनु पर्छ भनेर भनौँ न सानसानो भए पनि घर बनाएर अहिले म यहाँको बसाइसराई सारेर तत्कालीन अवस्थामा मैले बसाइसराई पनि सारेको थिइनँ, र अहिले
1: प्योर
0: बङ्गाली भएर बसिया छ।
1: आदरणीय श्रोताहरू, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम समयचक्र र म छु प्रस्तुता अमर क्षितिज। आज हामीले समयचक्र कार्यक्रममा कुराकानी गरिराखेका छौं त्रिभुवन नगर जेसिज वर्ष 2026 अध्यक्ष मिनराज भाटसँग। मिनराजी, जस्तो अब यो युवाहरूको नेतृत्व र व्यक्तित्व विकासको कुरा गर्दै गर्दाखेरि अहिलेका युवाहरूलाई चाहिँ तपाईँहरू धेरै कार्यक्रमहरू, युवा लक्षित कार्यक्रम नै गर्नुहुन्छ, यद्यपि त्यो शैक्षिक सामग्री कुनै विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गर्ने होस् अथवा चाहिँ कहीँ गएर खाद्यान्न वितरण गर्ने होस्, जे होस्, कतै न कतैबाट युवाहरू जोडिनु भएको हुन्छ। त्यो अहिलेको युवाहरूलाई चाहिँ, अहिलेहरूको युवाहरूको मनोभाव, उनीहरूको स्वभाव, उनीहरूको चाहिँ राष्ट्रप्रतिको चाहिँ समाजप्रतिको उत्तरदायित्व कस्तो पाउनुहुन्छ तपाईँ?
0: यो हजुरले एकदम गम्भीर कुरा उठान गर्नुभयो। खासमा यो विगत मैले आफूले ख्याल गरे अनुसार विगत 3-4 वर्ष यतातिर यो एउटा वैदेशिक यात्राको हुटहुटी अहिलेका युवाहरूलाई बढी छ हेर्नुहोस् होइन। मलाई पनि शुरूआती चरणमा विदेश जानुपर्छ भन्ने एक किसिमको घर परिवारबाट राम्रो हुन्छ गएर
1: धेरैको कमाई
0: हो हो त्यो थियो, तर म सानैदेखि होइन, म यहीँ केही गर्नुपर्छ भन्ने मान्यताले भनौँ न भगवान्को कृपाले त्यो मेरो आफ्नो इच्छा पनि पूरा भयो र म यहीँ केही गरिरहेको छु। तर अहिले पछिल्लो चरणमा यो वैदेशिक रोजगारी अथवा शिक्षा विभिन्न अल्टिमेटली कमाउने भनेर यो शिक्षा का लागि गए पनि होइन, उतै पिआर लिने अनि उदयतिर बस्ने, उदयतिरको सिटिजनसिप लिएर यहाँ जुन किसिमको यो मैले त के पनि देखिरहेको छु भन्दाखेरि यहाँ बाध्यताले भन्दा नि कतिपय अवस्थामा त देखा सिकी पनि अलिक बढी
1: भइरहेको
0: एकदम, यसले यो मानसिकताले अलिकति बढी जुन हामी एयरपोर्टको मैले कहिलेकाहीँ देख्छु, म पनि एयरपोर्ट जान्छु होइन, कहिलेकाहीँ देखिन्छ भिडभाड, त्यहाँ जाने एकजना हुन्छ भने त्यसलाई पुर्याउन जानेको भिड पनि बढी देखिरहेको हुन्छु कि मैले, यसले पनि अलिकति बढी जुन संख्यामा गइरहेछ त्यो त्यसको डबल गइरहेछ कि भन्ने भान हामीले पनि पाइरहेछौँ।
1: अब यो कुरा तपाईँले गर्दै गर्दाखेरि त्यसको असर चाहिँ कुन कुन क्षेत्रमा परा देख्नुहुन्छ? अब एउटा मान्छे, कुनै एउटा गाउँको मान्छे, एउटा घरको मान्छे विदेश जाँदै गर्दाखेरि व्यक्तिगत रूपमा रेमिट्यान्स आउला, उसको घरको केही आर्थिक पाटो त बलियो होला, तर एउटा दक्ष जनशक्ति गाउँमा नहुँदै गर्दाखेरि, समाजमा नहुँदै गर्दाखेरि त्यसको सोसियल इम्प्याक्ट चाहिँ कस्तो पर्छ?
0: यस्तो छ सर, खासमा यो वैदेशिक यात्रा अथवा भनौँ न विदेश जाँदै गर्दाखेरि मैले अघि भने देखा सिखीले गर्दाखेरि पनि यहाँ फलानुको छोरा गएको छ त पनि जानपर्छ भन्ने अभिभावकलाई पनि त्यो एक किसिमको
1: दबाव,
0: सामाजिक दबाव पनि सिर्जना भइरहेको छ भने, अर्को कुरा यो हामीसँग अवसरहरू त धेरै छ नि, यहाँ व्यवसाय गरेर गर्न सकिन्छ, कृषिमा आखिर गर्नेले त गरेर देखाइरहेछ नि।
1: मैले यही प्रसङ्ग जोड्नु खोजेको, जस्तो कि नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन भनेर एक खालले मानिसहरू चाहिँ त्यो गलत भाषी स्थापना गरिराखेको जस्तो देख्छु। गर्न चाहनेहरूलाई, इच्छा शक्ति भएको हुनुलाई, त्यो पेसाप्रतिको लगाव भएकोहरूले त यही पनि गरिराख्नु
0: भएको छ।
1: पेसा सानो ठुलो भन्ने कुरा भएन, कृषि गरे पनि, त्यो टमाटर खेती गरे पनि, त्यो बाख्रा पाले पनि, त्यो कुखुरा पाले पनि, यो कुराहरू त गर्नेले त गरिराखेका छन् होइन। रोजगारी गर्नेहरूले पनि यहाँ चाहिँ राम्रो चाहिँ एउटा शिक्षण पेसामै लाएर पनि राम्रो पढाउनेहरूले पनि पैसा कमाइराखेका छन्
0: होइन।
1: तर अहिलेसम्म यो कुरा चाहिँ हामीले युवाहरूलाई चाहिँ बुझाउन के कारणले सकेनौं, हाम्रा कार्यक्रमहरू प्रभावकारी भएनन् अथवा युवाहरूले बुझ्न चाहेनन्? तपाईँहरू त धेरै चाहिँ यो युवाहरूसँग टच भएर काम गरिराख्नुहुन्छ, के देख्नुहुन्छ?
0: यो खासमा यस्तो छ कि सर, अघि मैले भने जस्तै यो सामाजिक दबाव अहिले एकदम हाइली एकदम रिस्क जोनमा छ नै भन्छु म। मेरो आफ्नै घरको कुरा गरौँ होइन, अब मेरो भाइ पनि बाहिरै छ है, हामी म दुई भाइ एक बहिनी होइन, बहिनी आफ्नो घर गरेर खाइराख्नु भएको छ, म यता छु, भाइ पनि बाहिर हुनुहुन्छ, अङ्कलको छोराहरू, मेरो बुवाको 3 भाइ हुनुहुन्छ, अरू 2 अङ्कलहरूको दुईटा तीनजना छोराहरू बाहिरै हुनुहुन्छ क्या, मेरो भाइहरू हुनुहुन्छ बाहिरै हुनुहुन्छ,
1: घरकैले रोक्नु
0: सक्छ। एक्ज्याक्टली मैले त्यही कुरा जोड्न खोजेँ। मैले यहीँ ल्याएर भनौँ न सिप सिकाएर आफ्नो जुन व्यवसाय गरिरहेको छु त्यही चिज मैले अन्त लगानी गरिदिएर पनि मैले उहाँहरूलाई रोक्ने प्रयास गरेका थिएँ, सकिनँ कि। किन सकिनँ भन्दाखेरि उहाँहरूलाई यो सानो यहाँ बसेको सानो कमाईले उहाँहरूलाई त्यो देखिएन कि, लागेन। किन लागेन त भन्दा उहाँको साथीहरू विदेशमा हुनुहुन्छ होइन, उहाँहरू गफ गफ गर्नुहुन्छ, ए त के गरेर बसेर आइजो नि यहाँ यस्तो छ, अथवा उहाँ बिचरा रात दिन नभनेर काम गर्नुहुन्छ, कुनै दिन उहाँ सिस्टममा हुन्छ, कुनै दिन छुट्टी हुन्छ जानुहुन्छ, यसो सामाजिक सञ्जालमा
1: पोस्ट गर्नुहुन्छ, फोटो खिच्ने पुस्ट्याउने
0: बस, त्यो पनि मान्छेलाई लोभ्याइरहेछ क्या सर। हामीले त्यो बुझ्न त जरुरी छ नि।
1: त्यसको असर त सबैका घरमा नहोला, अपवाद बाहेक धेरैका घरमा वृद्ध भएका बुवा आमाले त्यो समस्या भोगिराख्नु भएको छ। बिरामी पर्दाखेरि तातो पानी तताएर दिने मान्छे छैन, गाउँमा मान्छे मर्दाखेरि मलामी जाने मान्छे छैन
0: होइन।
1: अब यो पाटोलाई चाहिँ हामी कसरी रोक्न सक्छौ, के चीजमा फोकस गर्यो भने स्वदेशमै बस्न सकिन्छ, स्वदेशमै गर्न सकिन्छ भन्नेतिर तपाईँहरूका जेसिज, रोटरी, लायन्स रोट्र्याक लगायतका यस्ता सामाजिक संस्थाहरू जो युवा लक्षित कार्यक्रमहरू गरिराख्नु भएको हुन्छ, यहाँहरूलाई र राज्य स्तरबाट चाहिँ के गर्न सकिन्छ?
0: यो यस्तो छ सर, यो हामीले त एउटा सचेतना मात्रै गरिदिने होइन, सुझाव सल्लाह दिने हो। अब हामीले त्यो लेभलमा गएर रोक्न त सक्दैछौँ, किनभने राज्यले नै सकिरहेको छैन नि। राज्यले यस्तो नीति ल्याओस् ताकि अहिले त झन् दुई तिहाईको सरकार छ होइन, उहाँहरूले यस्तो कानून ल्याइसके ल्याउनु पर्छ कि जुन यहाँ शिक्षा स्वास्थ्य लगायत मेन यहाँ मैले देखिरहेको छु, शिक्षा र स्वास्थ्यमा सरकारले यसलाई एक किसिमको सहज वातावरण बनाइदिएको खण्डमा यो धेरै हदसम्म यो कुराहरूलाई हामीले रोक्न सक्छौँ जस्तो लाग्छ।
1: र फेरि पढाउनका लागि चाहिँ अत्यधिक शुल्क लाग्ने भयो, यहाँको कमाइले नभ्याउने भयो, त्यस कारण जानु पर्यो
0: एकदमै एकदमै।
1: के अरे बिरामी भयो भने, ठुलो बिरामी पर्यो भनेपछि दुई चार लाखै खर्च हुने जस्तो भयो भनेपछि यहाँ चाहिँ भाकाले त जग्गा जमिन बेच्ला, नभाकाहरू चाहिँ त्यत्तिकै मर्न पर्ने भयो, त्यस कारण चाहिँ पनि म विदेश गएर कमाउनु पर्छ भन्ने भयो।
0: त्यो एकदमै हो। सँगसँगै जुन रोजगार छ, रोजगारमा पनि अहिले हाम्रो नीति ल्याउँछ तर कार्यान्वयन हुँदैन। हेर्नुहोस् न, अहिले मलाई लाग्छ केपी ओली सरकारको पालामा सर्टिफिकेट राखेर लोन दिने सिस्टम थियो, अब त्यो हुन त हामीलाई नचाहिएको भएर त्यो त्यसको आइडिया छैन होइन, के कुन लेभलसम्म पुग्यो, तर त्यो कार्यान्वयन प्रपर रूपमा भएको छैन भनेर नै बुझ्न सकिन्छ। किन
1: लगानी नभएर अथवा पैसा बिना नै धितो राख्ने जग्गा नभएर कसैले पनि व्यापार व्यवसाय गर्नबाट वञ्चित नहुन् भन्ने उद्देश्यले त्यो ल्याइयो
0: होइन।
1: तर त्यहाँ पनि कस्तो भइदियो भन्दाखेरि मानिस त्यो क्षेत्रतिर जानै चाहेन, त्यो झमेला बेहोर्नै चाहेन। यहाँ व्यवसाय गर्यो भने हुन्छ कि हुँदैन, सबैले बिन्दा जस्तै पैसा कमाउँछन् कि कमाउँदैनन् होइन, बजारको ग्यारेन्टी छ कि छैन भन्नेतिर मान्छेको बढी ध्यान केन्द्रित भयो
0: हो। मैले ठ्याक्कै त्यही कार्यान्वयनको पाटोमा मलाई लाग्छ केही जटिलता थियो होला नि त होइन, त्यो जटिलता भएकै कारणले त्यो कार्यान्वयन यति लामो समयसम्म भएन होला। अब यही हेर्नु न, यो स्वास्थ्य बिमाको कुरा हेर्नुहोस्, राम्रो हो नि हेर्नु र, अब त्यो पैसा हुने पो ल प्राइभेट सेक्टरमा गएर औषधि उपचार गर्लान्, पैसा नहुनेका लागि हामी देखिरहन्थ्यौँ अहिले प्रतिष्ठानमा कति लामो लाइन भिड हुन्थ्यो। अहिले यो कार्यान्वयन मलाई लाग्छ यो त रोकिरहेछ, विभिन्न स्वास्थ्य संस्थाले अरबौं रुपियाँ बकेता बाँकी छ भनेपछि त यो कार्यान्वयन त हामीले संघ संस्थाले भन्दा पनि राज्य स्तरबाटै यसलाई अझै चुस्त तुरुस्त कसरी गर्न सकिन्छ भन्ने हिसाबले उहाँहरूले मोनिटरिङ गर्नुपर्ने हो होइन, के गर्दाखेरि समस्या कहाँनिर आइरहेछ, कुन ठाउँमा ल्याकिङ भइरहेछ भन्ने कुराहरूलाई रोकथाम गर्नुपर्ने हो होइन। तर यो भनौँ न त्यो ध्यान दिनुपर्ने निकायले यस्ता कुराहरूलाई ध्यान दिन सकिरहेको छैन कि जस्तो मलाई लागिरहेको छ।
1: हामी कार्यक्रमको अन्तिम चरणमा आउँदैछौँ। अब तपाईँ यो आफ्नो कार्यकालमा अब झण्डै 4-5 महिना तपाईँको बाँकी छ होइन, यो कार्यकालमा चाहिँ अब चाहिँ मैले यति गरेँ यति गर्न चाहिँ अझै बाँकी छ यस्ता कामहरू गर्छु भन्ने के छन् त्यस्ता योजनाहरू?
0: मेरो योजना खासमा त्यति धेरै योजना बनाएर त म काम गर्दैन। अब अलिअलि मैले प्लानिङ गरेका कुराहरू केही कुराहरू गरिसकेको छु र केही कुराहरू मैले भने अघि पनि भने मैले मेरो ट्रेनिङ विक सकिएपछि मेरो अर्को मैले आफ्नो प्लानिङ गरेको एउटा मलाई लाग्छ कुनै पनि संघ संस्थाले गरेका छैन जस्तो मलाई लागिरहेछ, म गलत पनि हुन सक्छु। स्वास्थ्य हेल्थ विक भनेर होइन, म स्वास्थ्यलाई सप्ताहव्यापी रूपमा विभिन्न क्षेत्रमा मैले अहिले अलिकति हामी विभिन्न संघ संस्था र अलिकति रिसर्च पनि गरिरहेका छौँ कुन ठाउँमा के कार्यक्रम गर्दा प्रभावकारी हुन्छ भनेर। घोराई उपमहानगरपालिकाभित्र रहेका अब कतिपय अवस्थामा विकटमा गएर काम गर्न पर्ने इच्छा हुन्छ, मैले एउटा प्लानिङ गरिरहेको थिएँ घोराई महानगरपालिकाको कुनै एउटा 19 नम्बर वडाको कुनै एउटा गाउँमा गएर काम गर्न खोजिरहेको थिएँ स्वास्थ्य फ्री हेल्थ क्याम्प। त्यहाँ हामी रिसर्च गर्दै गर्दाखेरि त्यहाँ के भयो भन्दाखेरि हामीले टार्गेट लगभग 500 जनालाई सेवा दिनुपर्छ भन्ने उद्देश्य बोकेर तयारी गरिरहेका थियौँ, विकट छ मान्छेहरू, तर समस्या के रहेछ त्यो ठाउँमा मान्छे नै त्यति धेरै पनि छैनन् जहाँ हामीले त्यो काम गर्न जुन उद्देश्य लिएर। अब यो बजार केन्द्रित मैले पछिल्लो चरणमा के पाएँ अमर सर भन्नुहुन्छ भने यो मैले स्वास्थ्य शिविर चलाउन खोजेको 2 महिना अगाडिदेखि हो। यो किन भइरहेको छैन भन्दाखेरि अब बिचमा बर्खाले डिस्टर्ब गर्यो, त्योभन्दा अलि पहिला हामीले त्यही पहाडतिर गर्न खोजेको घोराई उपमहानगरपालिका स्वास्थ्य कार्यालयसँग समन्वय गरेर साथसाथै हाम्रो बुद्ध अस्पताल हाम्रो स्वास्थ्य हस्पिटल पार्टनरका रूपमा जोडिएको छ। हामी 3 जना बसेर एउटा निकाल्यौँ ठाउँ कहाँ गर्दा के प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने हिसाबले, तर त्यो ठाउँमा टार्गेट अडियन्स नै छैन क्या, होइन। हामी त्यहाँ गर्न खोजिरहेका थियौँ त्यो कार्यक्रम 2 महिना पहिला हुन्थ्यो होला, तर गाउँमा मान्छे छैन, थोरै हुनुहुन्छ, जम्मै बजार केन्द्रित हुनुहुन्छ। अनि त्यही भएर हामीले अहिले अलिकति ग्याप राखेर के गरिरहेछौँ बजार केन्द्रित, जस्तो मानव उदाहरणको लागि घोराई बजारमा मात्र नभएर अलिकति गाउँतिर धर्ना मानौँ न धर्नातिर गयौँ भने हामी त्यो पछाडिको भेगलाई पनि समेट्न सक्छौँ र यता नारायणपुरदेखि तलतिर यो सर्रा भनौँ न त्यो एरियातिरका समुदायलाई पनि समेट्ने गरी एउटा मैले स्वास्थ्य सप्ताह चलाउने प्लानिङ गरेको छु र मेरो 1-2 वटा ठाउँमा म आफू पनि पानी शुद्ध पानी खानपर्छ भनेर व्यवसाय गर्ने मान्छे भर्खरै मात्रै 2 महिना अगाडि हजुरलाई थाहा नै छ ट्राफिक चोकमा हामीले जेसिस धारा रोटरी क्लब अफ दाङ र त्रिभुवन नगर जेसिसको संयुक्त लगानीमा यात्रु र ट्राफिक प्रहरीको संरक्षणमा फिल्टर हामीले ट्राफिक कार्यालयको माथि राखिदिएका छौँ भने धारा हामीले रोडमा राखिदिएका छौँ। यात्रु त्यहाँनिर बस रोकिन्छ, धेरैलाई अझ त्यो थाहा छैन, त्यहाँ अलिकति हामीले यो फिल्टर जडित शुद्ध पिउने पानी भनेर एउटा बोर्ड राख्नुपर्ने देखियो, त्यो काम पनि हामी गर्नेछौँ। त्यही मैले 1-2 वटा ठाउँमा प्लानिङ गरिरहेको छु, अहिले ठ्याक्कै नाम नभनौ, किन भन्दाखेरि जहाँ अति आवश्यक छ त्यो ठाउँमा एउटा फेरि हामीले सार्वजनिक जेसिस फिल्टर जडित अत्याधुनिक फिल्टर जडित जेसिस धारा
1: हामी कार्यक्रमको एकदमै अन्त्यमा छौँ। अन्त्यमा आज अन्तर्राष्ट्रिय युवा दिवस पनि, यो तपाईँ जोडिएको संस्था त्रिभुवन नगर जेसिस समग्र जेसिसमा लाग्ने युवाहरूलाई र आजको दिनमा युवाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: म युवाहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो हामी मेन भनेको शिक्षाको कुरा हो, शिक्षालाई आदि बाटोमा छोडेर जुन हामी विदेश पलायन भइरहेका छौँ यो एकदमै तपाईहरु युवा साथीहरुलाई जीसीस भनेको 18 वर्षदेखि 40 वर्षसम्मका युवाहरुको स्वास्थ्य भएका कारणले गर्दाखेरि पनि हामी पहिला एउटा हामीले बेस बनाउनु पर्छ हामी भोलि विदेश गयौं भने पनि त्यहाँ दुई चार वर्ष बसेर पाँच सात वर्ष बसेर त्यहाँको सिप सिकेर नेपालमै आएर कसरी भनौं न नेपाल त विकासोन्मुख देश हो विदेशका जस्ता विकास यहाँ भइसकेका छैनन् विभिन्न क्षेत्रमा व्यावसायिक हिसाबले अत्याधुनिक तरिकाले कसरी गर्न सकिन्छ भन्ने तरिकाले पनि
1: जाऊ सिप सिक आऊ र त्यो सिप यही प्रयोग गर
0: एकदम त्यो लगायत विभिन्न अहिले जुन साथीहरू कुलतमा पनि फसिरहनु भएको छ यो यही 18 देखि 25-30 वर्षको उमेर समूहका साथीहरू तपाईँहरू दुई दिनको रमाइलो दुई चारजना साथीहरूको ल लैमा लागेर त्यस्तो चिजलाई त्यसको चिजको पछि नलाग्नुहोस् त्यस्ता साथीहरूको सँग छोड्नुहोस् सुरुमा नराम्रो लाग्ला तर तपाईँ पछि सही निर्णय गरेछु भन्ने लाग्नेछ त्यही भन्न चाहन्छु
1: हस् महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: हस् थ्याङ्क यू सो मच
1: आदरणीय श्रोताहरू आजको कार्यक्रम समय चक्रको समय यही सकिन्छ अर्को हप्ता नयाँ विषयवस्तु र नयाँ अतिथिका साथ आउने नै छौ त्यतिन्जेलसम्मका लागि प्रविधिका मित्र विशाल चौधरी र म कार्यक्रम प्रस्तुता अमर क्षितिज पनि आज्ञा चाहन्छौ सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 MHz नमस्कार

0: बायोनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
2: सम्पर्क मोबाइल नम्बर 9822964264।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
7: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ है बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9857845226।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, गिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
6: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
5: यौन उत्तेजना नहुने,
6: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
5: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
6: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
8: समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818899028।
10: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857834910।
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै, समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
2: व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
1: व्यवसायी दीपक भट्टर र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
3: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
1: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने,
4: बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यसकारणले अब नदीको छेउछाउ खोलाहरू बढ़ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
1: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालको समृद्ध यात्रामा युवाको भूमिका निर्णायक छ। सीप, नवप्रवर्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि, प्रविधि, पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन, सामाजिक एकता, लैंगिक समानता र समावेशी विकासमा युवा सहभागिता बढ़ाउन सरकारले अवसर सृजना गर्ने, निजी क्षेत्रले रोजगारी बढ़ाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
6: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनुभयो।
2: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति

0: सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
1: एलपीजी ग्यासको अभावबाट ठूलो चाहिँ कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठूलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिने खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिने समस्या दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
0: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
2: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ। कहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो।
0: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सीआईएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
3: ठूल्ठूला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ। ठूल्ठूला उद्योगहरू, ठूल्ठूला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भन्यो। अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भन्यो हो। टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्यो। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल्ड गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटै काम गरिरहेछ।
0: बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेख्य रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
4: बहाव आगामी तीन दिन बढ़ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ़ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाङ नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छ हामी, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यत सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ। आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ़ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
0: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ़ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ़ने अनुमान छ। भोलि र पर्सी भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
5: हामीले एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिरता व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट, सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ। किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ। तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध पनि अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा, ठूलो समयसम्मलाई, धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
0: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले

0: टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासोपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
1: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनुभयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, र केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा, अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के अरे, संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू दिने सरसल्लाह भएको छ।
0: कोशी प्रदेश सरकारबाट भने नेपाली कांग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएनसँग बताउनुभयो।
2: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि, होइन समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि काँग्रेस बाहिरिने कुरा स्वाभाविक हो, होइन अब चाहिँ काँग्रेस एउटा प्रतिपक्षीय भूमिकामै चाहिँ रहन्छ। अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर, अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छ हामीले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
0: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि पेस स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ़दै गए पनि शैक्षिक बेरोजगारी बढ़िरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल्बुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढ़ाएर 22,000 धाविका पुर्याइएको छ।
3: दात गिजस्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहि नाइस
0: अडगुरी
2: शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीशहरू विनोद शर्मा सारंगा सुवेदी अब्दुल अजीत मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नाको कारण माग गरेको हो इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनाईको वखतमा नै निक्वेल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भने पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ
5: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन् बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ तर उपभोक्ताको अनुभव फरक छ अमरगढी 5 का दिल बहादुर एर
6: पाउने हो कि नपाउने भन्ने समस्या ढुकढुकी भइरहेको छ तर धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि लिइरहेका छन् ग्यास पसलहरूमा सोधिरहेका छन् साउजी ग्यास छ भनेर छन् साउजीसँग ग्यासै नभएर कहाँबाट दिने
5: नेपाल आयल निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन् व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ
7: ग्यास सजिलै पाइरहेको छैनौ त्यही स्टुडेन्ट मान्छे घरदेखि टाढा आएर बस्नु परेछ कहिले अब ढिला सुविधा हुन्छ भन अनि कहिले के अब खाना बनाएर खानु होइन अब ल्याउन सजिलै मिल्दैन त्यो पसलमा गए भोलि
5: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमाशी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओली
8: ग्यास अभाव नहोस् भनेर सबै ठाउँ अनुगमन गरिरहेका छौँ हिजो मात्र भेरीको ग्यास 426 सिलिन्डर आएको छ 100 पालको पनि आइरहेको छ रिजेन पनि आउने तयारीमा छ त्यो हुँदाखेरि अब विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आइडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस् प्रायोरिटी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामीले भनेका छौँ त्यही अनुसार उहाँले रिपोर्टिङ गरिराख्नु भएको छ
5: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी
9: जिम्मेवार चाहिँ नेपालभरि नै समस्या अरे अब देखिरहेछ म्याम होइन अब आउनुपर्ने जति कोटा छ इन्डियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेछ तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जति खाली पाउनुपर्ने जति चाहिँ पसलमा खोजेको बेलै पाउनुपर्ने छ त्यो चाहिँ अहिले अलि समस्या भइरहेको हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम के गर्ने भन्ने चाहिँ हामी कता समस्या छ कता के छ भनेर हामी आफै पनि गइरहेछौ अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ
5: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि शहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
10: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं।
4: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर
11: विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर ५ कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
13: फोन नम्बर 082-5634-479,
11: मोबाइल नम्बर 98-494-67-487।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार,
17: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-5662-023, 98-478-1817 र 98-478-3643।
18: भर्ना सम्बन्धी सूचना,
19: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
20: सम्पर्क फोन नम्बर 082-5663-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-226।
10: भन्दा माथिबाटै शुरू गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा, तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ। त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस्, यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै, कोही अब थाना भएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले
4: बाँध्ने भनेको कसरी बाँध्नु पर्ने हो कि कस्तो होइन,
10: कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 mmHg को प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 वटा औंला मध्ये अब सबभन्दा सानो कान्छी औंला छ, कमसे कम यो औंला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसे कम एउटा औंला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्। यदि टोकेको ठाउँदेखि 15-20 मिनट, आधा घण्टा, एक घण्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरू त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घण्टामा पुगिन्छ भने बरू त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरुन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
4: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी, अथवा उहाँलाई अरू कसैले कुनै साधनमा
13: क्रममा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो।
10: बिरामीलाई आफै जानु भनेको अथवा अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने, गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन सुरु गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गर्यौं, लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नुहुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिंह जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको, जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टीभेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टीभेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टीभेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू शुरू गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले शुरू गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
13: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
10: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिंहको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो, अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ, उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिंहमा आउने भनेको अलिकति माथिल्लो भेग प्युठानतिरबाट होइन अर्घाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिंह जाने गर्नुहुन्छ, त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि, सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नुभएको छ र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै र यो चीजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो।
13: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटोबाटै उपचार गर्दै आउने त्यो खालको अभ्यास गर्न सकिन्छ।
10: हजुर, यो चाहिँ सरले भने चाहिँ सबै चीजको भूमिका उत्तिकै हुन्छ है, जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डाक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्यकर्मी उहाँले इन्ट्रेस्ट लिनु पर्यो, सरले भने चाहिँ अस्पतालले एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला
13: किनभने हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त गरेका
10: छन् तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन, अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चीजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाटै रेस्क्यू गर्न सकियो एन्टीभेनम सहित, अझ विशेष गरेर विषालुको फोटो सहित आउँछ नि त गाउँघरको त हस्पिटल आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डाक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ अनि मलाई पनि कतिपय डाक्टरहरूले उहाँहरू आउँदै हुनुहुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ, पहिला चाहिँ आएपछि बल्ल के हो कसो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करेतको आछ भने सर यो त करेतले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नु होला है केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउनु भयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ, त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
21: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रूलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि शुरू भएको छ। 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ। सोलखुम्बु दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिइएको छ र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगारविहीन हुने जोखिम बढ़ेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.6 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
3: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: बालन सरकारलाई ग्यास अभाव टार्नै मुस्किल, संसदीय गतिविधि निर्देशन र ध्यानकर्षण सीमित।
2: प्रहरी संगठनको भ्रष्टाचारले लेखा समितिमा तनाव, सत्तारूढ़ राष्ट्रपतिकै सांसदद्वारा समिति बैठक बहिष्कार।
3: निजीलाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश दिन इन्कार, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश।
2: कंगोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 2000 नाग्यो, 4000 भन्दा बढ़ीमा संक्रमण पुष्टि।
3: र एसीसी प्रिमियर कपको तालिका परिमार्जन, नेपालको पहिलो खेल बहराइनसँग, युरोपेली सुपर कपमा आज पीएससी र इस्टर्न भिल्ला भिड्दै।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।
2: थाहा संसार नेटवर्कमा समाचार अब विस्तारमा। दुई तिहाईको शक्तिशाली सरकार ग्यास अभावले आलोचित बनेको छ। भरी सिलिण्डर बाँड्न थालेको एक महिनासम्म पनि सहज आपूर्ति नभएको भन्दै सरकारको सर्वत्र विरोध भइरहेको छ। हप्ता 10 दिनसम्म पनि उपभोक्ताले ग्यास नपाएपछि सड़कदेखि सदनसम्म सरकारको आलोचना भइरहेको छ। यस्तै मुद्दालाई अभियान बनाएर सरकारमा पुगेकाहरू नै व्यवस्थापनमा चुकेपछि सामाजिक सञ्जालमा रासपा सरकारको चर्को विरोध भइरहेको छ, जसका कारण संघीय संसदका दुवै बैठक, संसदीय समितिमा समेत सरकारको जवाब मात्र होइन जिम्मेवारी पनि सोध्न थालिएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा पनि सदस्यहरूले ग्यास अभाव बारे सरकारले जवाब दिनुपर्ने बताए। आज सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा त खाद्य आपूर्ति सम्बन्धी छलफल नै आयोजना गरियो, जहाँ मन्त्रीदेखि नेपाल आयल निगमका अधिकारीसम्मले जवाब दिएका छन्। सांसदहरूको तारो बनेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण र ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्रैकिंग प्रणालीको निर्माण गर्न लागेको जानकारी गराउनु भएको छ। व्यापारीले कालोबजारी गरेपछि अहिले गुगल फारम भरेर ग्यास वितरण भइरहेको र विवरण सार्वजनिक गर्न थालिएको उहाँले बताउनुभयो। मन्त्री गौरी कुमारीले सिंहदरबारमा भोलिदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न थालेको मात्रै बताउनु भएन, आफूले सचिव सहितका कर्मचारीलाई हप्काउने गरेको समेत सुनाउनुभयो।
5: म सचिवजीहरू हामी भन्दा धेरै जानेको बुझेको हुनुहुन्छ, तर बेला बेलामा म कसरी हप्काउँछु उहाँहरूलाई थाहा छ। उहाँहरूले सहेर बस्नु भएको छ, किनभने उहाँलाई थाहा छ म दुईटा चिजमा कहिले पनि कम्प्रोमाइज गर्दिनँ, एउटा इमान्दारीमा र एउटा काममा। म अरू चिजको लागि म फेरि सोधोछु, तपाईँ मलाई गाली गर्नुहोस्, म सुनेर बस्छु, तर यो दुईटा काम मेरो अगाडि त्यस्तो नल्याइदिनुहोस् भनेर भन्छु।
2: हिजो मात्रै राप्रपाकी सांसद खुशबु ओलीले मन्त्रीले आफै सिलिण्डर बाँडेको भन्दै आलोचना गर्नुभएको थियो। आज मन्त्री गौरी कुमारीले जनताको काम गरेको जवाब दिनुभएको छ।
5: त्यो उसमा गएको थिएँ आयल निगमको, के अरे, हाम्रो क्विक रेस्पोन्स टिममा गएको थिएँ हेर्नलाई कि उहाँहरूले सही ढङ्गले काम गरिराख्नु भएको छ कि छैन, त्यो म हेर्न छर्के गर्न गएको हो। त्यहाँ म बसेर केही फोन उठाएर सबैको समस्या सुनेकै हो, म आफ्नो नम्बर पनि सबैलाई दिएकै हो। कसैलाई समस्या पर्छ भने मलाई फोन गर्नुहोस् र म धेरैको समस्या समाधान गर्ने कोसिस पनि गरिरहेछु र गर्दैछु र अगाडि पनि गरिरहेछु।
2: मन्त्री गौरी कुमारीले मात्र होइन, नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले पनि एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने दावी बैठकमा सुनाउनु भएको छ। उहाँले हिजो मात्र 134 ग्यास बुलेट भित्रिएको भन्दै केही दिन धैर्य गर्न आग्रह गर्नुभयो।
6: आजको मितिसम्म हामीसँग एलपीजीको 58 ब्रान्डबाट कारोबार भइरहेछ, जुन कि आफैमा पनि यो इन्डिया जस्तो त्यत्रो ठूलो देशमा जम्मा 3 ब्रान्डबाट भएका छ, इन्डियन आयल, भारत पेट्रोलियम र एचपी। हामी शाखा शाखामा गएर पनि नाम छुट्यायौँ। अब यसको चाहिँ लङ टर्म सल्युसन प्लानमा राखेका छौँ, कसरी हुन्छ यसलाई मर्जर गराएर क्वेसन आउँछ कुन सिलिन्डर कसको सामान छ, तर सिलिन्डरको कारणले पनि हामी केही अप्ठ्यारोमा परिरहेछौँ। यसलाई कसरी हुन्छ एकअर्काको सिलिन्डर साट्ने र सहज हुने गरी त्यो लागि यो ब्रान्च पनि मर्ज गर्नै पर्छ।
2: पेट्रोल डिजेल मट्टीतेल र हवाई इन्धनको पर्याप्त मौजात रहेकोले आगामी दशैं तिहार लगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने उहाँको भनाई छ। उहाँका अनुसार निगमसम्म हाल 1,50,00,000 लिटर पेट्रोल, 4,60,00,000 लिटर डिजेल, 17,00,000 लिटर मट्टीतेल र 70,00,000 लिटर हवाई इन्धन मौजात छ। पेट्रोलको दैनिक खपत करिब 20,00,000 लिटर रहेको छ। हामीले आयोग गरिरहेको भारतमा समेत प्रधानमन्त्री तहबाटै 45 दिनपछि मात्रै ग्यास सकिएपछि माग गर्नु भन्ने आग्रह गरेको उल्लेख गर्दै उहाँले नेपालमा ग्यासको समस्या नरहेको तर ग्राहक आत्तिएर समस्या भएको सुनाउनुभयो।
6: खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि, त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे हम्मे भएछ। दुई तिनचोटि रिक्वेस्ट पनि भने, हामीलाई आउनमा समस्या छैन, अन्तर्राष्ट्रिय घटनाक्रम कुनै त्यस्तो छैन कि हामीलाई कतै डिस्टर्ब हुन्छ, नभए फेरि पनि हामी आगामा जान सक्छौँ। भोलि लाइन हटाउन सक्छौँ कि यदि लाइनै हटाउने समस्या, तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला, तिहार आउला, आधी दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ। आखिर त्यो ढुवानी भाडा त्यति नै लिने, फेरि हरानी पनि त्यतिकै, फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ, भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस्।
2: समिति सभापति रहबर अन्सारीले भने पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। त्यति मात्र होइन, उहाँले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढ़ाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई भन्नुभएको छ। उहाँले होटल तथा रेस्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि भन्नुभयो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि बजारमा देखिएको ग्यास अभावबारे सर्वत्र प्रश्न उठेको भन्दै व्यवस्थापन मिलाउन सरकारका नाममा निर्देशन दिनुभयो।
7: मान्य सचिवहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गर्नुभएको छ। नेपाल प्रहरीको आन्तरिक खरीद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक आईजीपीको निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्च स्तरीय छानबिनको माग गर्नुभएको छ। त्यति मात्र होइन, उहाँले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाउनु भएको छ। उहाँले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाश प्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरी भित्रै सक्रिय रहेको दावी गर्नुभयो। सांसद सुनारले प्रहरी महानिरीक्षकको घरबाट 3 करोड़ रूपियाँ भन्दा बढ़ी नगद चोरी भएको र उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएर यातना दिएको आरोप पनि लगाउनुभयो। त्यसैगरी प्रहरीका लागि आवश्यक जुत्ता तथा लाठी भाटा खरीदमा समेत ठूलो भ्रष्टाचार भएको उहाँको जिकिर छ। छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन सांसद सुनारले वर्तमान गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने वा उनीहरूलाई निलम्बन गरिनुपर्ने माग राख्नु भएको छ। सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार गर्नुभएको हो। उहाँले आफू पिछड़िएको वर्ग, दलित र तल्लो तहका सुरक्षाकर्मी म्यादी प्रहरीको पक्षमा उभिएको बताउँदै समितिको गरिमा घटाउने गरी छलफल अगाडि बढ़ेको भन्दै बैठक कक्षबाट बाहिरिनुभयो। उहाँले भ्रष्टाचार जस्तो जघन्य अपराधको विषयमा छलफल भइरहँदा सांसदहरू नै आरोपितको प्रवक्ता बनेर प्रस्तुत भएको आरोप लगाउनुभयो।
8: हामी यहाँ के को लागि बसेको? मैले के भनेको छु? आरोप लागिसकेपछि त्यो माथि छानबिन हुँदै गर्दा सम्बन्धित मान्छे त्यो पदमा बहाल हुनु हुँदैन भनेको, त्यहाँबाट हटाइनुपर्छ भनेको, फेरि त्यो पछि चोखिसकेपछि आएर राख्नुपर्छ भनेको, अनि के विषयमा छलफल हुँदैछ, दोषी करार गर्ने यसो भन्ने कसले गर्नु? दोषी करार रेकर्ड यसो ल्याएर सुनाउ सभापति, यो कुरा सभापतिले रुलिङ गर्नु पर्यो। एउटा सांसदले भ्रष्टाचारको विरुद्धमा बोल्ने अनि बाँकी सबैले हो त नि भनेर चाहिने मिठो गुलियो कुरा गरेर यो समितिको चाहिँ गरिमा घटाउनु हुँदैन। यही तरिकाको छलफल आगामी दिनमा पनि हुन्छ भने आजको मितिबाट मैले समितिमा बस्दिनँ। फेरि
3: सांसद सुनार बैठकबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय समितिमा सबै सदस्यहरूको हैसियत बराबर हुने र कसैले पनि आरोपित गरेर भाग्न नपाउने बताउनुभयो। समिति सभापतिले बैठकलाई सम्बोधन गर्दै उहाँले समितिको काम कार्यवाहीलाई मर्यादित बनाउन दुई पटक रूलिङ गरिसकेको स्मरण गराउनुभयो।
9: आफ्ना मर्यादा आफै राख्ने कुरा हो, अर्कोले सिकाएर हुने कुरा पनि होइन, र त्यसको अन्तिममा हामी राजनीतिज्ञहरूको मर्यादा जनताले चेक गर्छ, पाँच वर्षपछि जनतामा जानुपर्छ। हाम्रो कुरा गर्यो है, यहाँ चाहिँ अब चाहिँ प्रशासन अरू शिक्षा निकायका साथीहरूको मर्यादा चाहिँ सम्बन्धित निकायहरूले हेर्ला आफ्नो ठाउँमा होला, तर न्यू सचिवलाई बोलाउँदा चाहिँ हामीलाई अपराधी छान्यो के हो, यसो मान्नै भएन, यो हामी कहाँ उजुरी पर्यो, उजुरी परिसकेपछि यो बारे तपाईँहरूको धारणा के हो भन्दा चाहिँ हामी यहाँ चित्त बुझेपछि ल के रहेछ भने हामी स्पष्ट गर्छौँ, होइन गर्नेछ भने हामी थप कागजात मगाउँछौँ, उपरि समिति केही बनाएर छलफल, यही नै हो यसको नियम, यसमा केही आत्तिनु पर्ने कुरा छैन।
3: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताउनु भएको छ। उहाँले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
10: एक थरीले शपथै खाएर एक जुनीमा शपथै खाएर चाहिँ निवेदन लेख्ने मान्छे पनि छन् नि, नाम भन्नुलाई नि, म त्यसको कल डिटेल पनि लिएर हेरिदिउँ नि त, हाम्रा लिउँ, जागिर खाएको इन्सपेक्टर जागिर खाएको 5-7 वर्ष युएनमा काम गरियो ल, होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनलाई दिए भने जीवनलाई दिए भने त स्थान होइन होला, कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि, एउटा त्यो पनि मैले भन्दैछु। त्यसैले हाम्रो पनि निवेदन परेका छन् नि, सबैका परेका निवेदन यस्तै गरी आउँदाखेरि चाहिँ गाह्रै पर्छ। अब मलाई पनि सोध्दैछु ल्याउँ कि क्या हो।
2: नेपाल परिवेशमा रवि लामिछानेको ढाडस लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
12: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्री परिषदले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताउनु भएको छ युवा दिवसको अवसरमा नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सभापति लामिछानेले यस्तो बताउनु भएको हो अहिलेको सरकारलाई अन्तिम मौका भएको भन्दै उहाँले यो मन्त्री परिषदले पनि काम गर्न नसके बिना अनुभवको राजनीतिले केही हुन सक्दैन भन्ने भाष्य सृजना हुने बताउनुभयो
5: म युवा सांसद साथीहरूलाई युवा मन्त्री साथीहरूलाई भन्न चाहन्छु तपाईँहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ त्यसलाई एकदमै इन्जोय गरेर त्यो पदमा चाहिँ रमाउने बेला होइन यो रमाउने बेला होइन यो जिम्मेवार भएर सोच्ने बेला हो यसपटक छुटियो भने यसपटक बिग्रियो भने यसपटक गलत भयो भने यसपटक हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताले युवाहरूले यसरी हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन् र विश्वास पनि प्राप्त गर्ने छैनन्
4: चुनाव अघि थुप्रै वाचा गरिसकेको भन्दै उहाँले अहिले काम गरेर देखाउने बेला हो भन्नुभयो
5: चुनावी सभाहरूमा त मैले पनि धेरै पटक भनेको छु तपाईँहरूले पनि भन्नुभएको छ होला हामी रोजगारी दिन्छौ हामी कल कारखाना खोल्छौं हामी उद्योग गर्छौं हामी युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रमहरू गर्छौं हामी अन्टरप्रिनरसिपलाई अलिकति बढी प्रमोट गर्छौं यहीँ केही गरी खाने काम दिन्छौं हामीले भनिसक्यौं इनफ त्यो भनाई फेरि मैले आज यहाँ फेरि रिपिट गर्नु भनेको अर्को लुगा लगाएर अर्को मञ्चमा बोलेको भन्दा केही फरक छैन त्यो भनिसकिएको छ त्यो कहीँ छ तर समय अब आएको छ कि यसलाई परिणाममा बदल्ने हामी शुरूवाती चरणमा छौँ
3: प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप 31 निमन्त्रणा आएको छ आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले कोप 31 सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताउनुभयो उहाँका अनुसार कोपमा सहभागिताका लागि प्रधानमन्त्री शाहलाई टर्किएका राष्ट्रपति रेसेप तैयब एर्दोगानले निमन्त्रणा पठाउनु भएको हो सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइसकेको जानकारी गराउनुभयो यद्यपि कुन तहबाट सहभागिता जनाउने भन्ने जानकारी प्राप्त भइ नसकेको उहाँको भनाई छ
4: निजी संचार माध्यमलाई विज्ञापन नदिने सरकारी निर्णयको विरूद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीशहरू विनोद शर्मा सारंग सुवेदी अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहितको पाँच सदस्यीय इजलासले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको वखतमा नै निकिरल गर्नुपर्ने प्रकृतिको रहेको निष्कर्ष निकालेको छ यद्यपि पत्रिकामा टेण्डर का विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको छ इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नु पर्नको कारण मागेको छ
3: आजै सर्वोच्चले जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सरकारका नाममा 6 बजे निर्देशनात्मक आदेश जारी गरेको छ न्यायाधीशहरू हरि फुयाल र मेघराज पोखरेलको इजलासले सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता भनेको हो ओखलढुङ्गाका चुम्पा देवी गाउँपालिका तीनका चोपिन्द्र बहादुर तामाङले आफ्नो जग्गाको बीचबाट सड़क लैजान खोजिएको र मुआवजा नदिएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो सो जग्गाको मुआवजा र क्षतिपूर्तिबारे स्पष्ट नपारी सर्वोच्चले जग्गा प्राप्तिको प्रक्रिया क्षतिपूर्ति मुआवजाको विषयमा विवाद भए संघीय प्रदेश र स्थानीय स्तरको आयोजनामाथि उजुरी सुन्ने छानबिन गर्ने र विवाद निरूपण गर्ने संरचना नै बनाउनु भनेको छ
4: विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूले आज अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मिसाइएको थियो। पौडेललाई साधारण तारिकमा छाड्न आदेश दिएको विशेष अदालतले अरू दुईजना आरोपितलाई थुनामा पठाउन भनेको हो।
3: कानून न्याय तथा मानवाधिकार समितिको देशभरका कारागार तथा बाल सुधार गृहहरूको निरीक्षण गर्न गठित संसदीय उपसमितिले कारागारलाई दण्डात्मक संस्था भन्दा सुधार गृह र पुनर्स्थापना केन्द्रको रूपमा विकास गर्न सुझाव दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सचिव रामरी थापाले उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै यस्तो सुझाव दिनुभएको हो। कानून समितिले गत जेठ 11 गते देशभरका कारागार तथा बाल सुधार गृहको निरीक्षण गर्ने गरी नेपाली कंग्रेसका सांसद निनु कुमारी कर्णको संयोजकत्वमा उपसमिति बनाएको थियो। सचिव थापाले कारागार तथा प्रहरी हिरासतमा हुने यातना दुर्व्यवहार र अमानवीय व्यवहारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न सिफारिश गरेको छ। उहाँका अनुसार उपसमितिले कारागार ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन प्रणाली विकास गर्नुका साथै संयुक्त राष्ट्रसंघको नेल्सन मण्डेला नियम सहित अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मापदण्डलाई राष्ट्रिय नीति र कानूनसँग सामञ्जस्य गर्न समेत सुझाव दिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी
7: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै छानामुनि 50 भन्दा धेरै कम्पनीका सवारी
8: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
9: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
9: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
9: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
12: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
9: प्रोप्राइटर सोमराज रैदास
13: सम्पर्क फोन नम्बर 0825567775
9: सम्पर्क नम्बर 9847826873
14: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्पना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 98453603523
4: श्रम शोषणको चपेटमा परेको अभियानको आरोप छ। लाखौं खर्च गरेर पढ़ेका स्वास्थ्य कर्मीहरू न्यून पारिश्रमिक बेरोजगारी र विदेश पलायनको समस्या झेलिरहँदा मेडिकल कलेजहरू भने केवल सीट र शुल्क वृद्धिमै वरपर सीमित भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
3: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराउँदै आएका औषधिको सूची परिमार्जन गरेको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1102 प्रकारका औषधि मात्रै उपलब्ध हुनेछन्। बोर्डका अनुसार यसअघि बीमा कार्यक्रम अन्तर्गत 1289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएपछि औषधिको संख्या 1102 झरेको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन, सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु र नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट औषध हटाउन सिफारिश भएका औषधिलाई सूचीबाट हटाइएको हो।
4: विभिन्न माग राख्दै भूपु गोर्खा सैनिकहरूले आज पोखरामा प्रदर्शन गरेका छन्। साथै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो माग सम्बोधनका लागि पहल गर्न ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाउनु अघि उनीहरूले र्याली निकालेका थिए। र्यालीमा उनीहरूले अग्निपथ अन्तर्गत नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती गर, गृह मन्त्रालयको पत्र बदर गर, भूपु सैनिकका आवाज सम्बोधन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अबको 4 दिनपछि विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कंग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको 2 सातापछि मात्रै उहाँले विश्वासको मत लिने मिति तय गर्नुभएको हो। यस्तै केन्द्रको सहमति अनुसार कोशी प्रदेश सरकारमा एमालेको नेतृत्व र मन्त्रालय यथावत रहने भएको छ। तर नेकपाले यसअघि कंग्रेसले लिएका 4 मन्त्रालय मागेपछि मिलाउनका लागि छलफल भइरहेको जनाइएको छ। यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नयाँ गठबन्धनलाई सत्ता हस्तान्तरण गर्दै हुनुहुन्छ। उता नेकपा एमाले बागमती प्रदेश संसद दलका नेता जगन्नाथ थपलिया अस्पतालबाट घर फर्केसँगै पदबाट हटाउने तयारी गरिएको छ।
4: आज नेप्से परिसूचक झिनो अंकले बढ़ेको छ। त्यसँगै परिसूचक नेप्से 0.55 अंकले बढ़ेर 2642 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम घटेको छ। हिजो 4,41 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 3,53,21,05,000 रूपियाँको भएको छ। आज 102 कम्पनीको शेयर मूल्य बढ़दा 165 कम्पनीको शेयर मूल्य घटे भने 9 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमणको कारण 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। यसको प्रकोप 3 महिना पहिले नै घोषणा गरिएको थियो। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको मृत्यु भएको जनाएको छ। हिजोसम्म कंगोका 5 प्रान्तमा 4381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2011 जनाको मृत्यु भएको जनाइएको छ। महामारीको गति तीव्र रूपमा बढ़ेपछि अन्तर्राष्ट्रिय अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील समेत गरेका छन्।
4: नेपाल परिवेशमा अब खेल समाचार। मलेसियामा आयोजना हुने एसएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका परिमार्जन भएको छ। यसअघि नेपालको खेल 1 सेप्टेम्बरका लागि तय भएकोमा अब 31 अगस्तमा हुनेछ। समूह एमा रहेको नेपालले पहिलो खेलमा 31 अगस्तमा बहराइनसँग खेल्नेछ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। नेपालले त्यसपछि 3 सेप्टेम्बरमा आयोजक मलेसिया, 6 सेप्टेम्बरमा साउदी अरेबिया र 8 सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। सेमी फाइनलका खेलपछि तेस्रो स्थानको खेल र फाइनल आयोजना हुनेछ। ओडीआई फर्म्याटमा हुने प्रिमियर कपको विजेता टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमार, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसीर अहमद, इशान पाण्डे, गुलशन कुमार झा, शेर मल्ल, ललित नारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
3: र युरोपेली सुपर कपको उपाधिका लागि आज फ्रान्सेली क्लब पीएससी र इंग्लिश क्लब एस्टन भिल्ला बीच प्रतिस्पर्धा हुँदैछ। अस्ट्रेलियाको साल्जबर्ग स्थित रेड बुल एरिनामा हुने खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। युरोपेली सुपर कपमा च्याम्पियन्स लीगको विजेता र युरोपा लीगको विजेता बीच प्रतिस्पर्धा हुने गर्छ। पीएससीले च्याम्पियन्स लीगको फाइनलमा आर्सेनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। एस्टन भिल्लाले युरोपा लीगको फाइनलमा जर्मनीको फ्राइबर्गलाई 3-0 हराउँदै उपाधि हात पारेको थियो। पीएससीले सुपर कपको उपाधि जित्दै लगातार सफलता दोहोर्याउने लक्ष्य राखेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालिम सरकारलाई ग्यास अभाव टार्नै मुस्किल, संसदीय गतिविधि निर्देशन र ध्यानाकर्षण सीमित।
3: प्रहरी संगठनको भ्रष्टाचारले लेखा समितिमा तनाव, सत्तारूढ़ रासोपाकै सांसदद्वारा समिति बैठक बहिष्कार।
4: नीतिलाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश दिन इन्कार। जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश।
3: कंगोमा इबोला भाइरसबाट मृत्यु हुनेको संख्या 2000 नाग्यो, 4000 भन्दा बढ़ीमा संक्रमण पुष्टि।
4: र एसएससी प्रिमियर कपको तालिका परिमार्जन, नेपालको पहिलो खेल बहराइनसँग। युरोपेली सुपर कपमा आज पीएससी र एस्टन भिल्ला भिड्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत
13: कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: जाँदा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
4: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-42572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दान सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ नियमित

0: 138
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
4: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-5161-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-3145, 98-478-3153 र 98-649-41944।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.aspatiicare.com।
5: खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-4747, 082-5908-4747।
13: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
14: नमस्ते नमस्ते,
15: कता हिँड्नु नि बाबु? बजारतिर नि
16: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
13: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
17: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
13: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
18: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
19: सम्पर्क मोबाइल 98-478-2797
20: र 98-578-3689।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
6: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
7: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-568-23-1878-1617 र 98-478-35-643।
8: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकी सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
2: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
1: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुसरा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पकड़ रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताए। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लीटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढ़ी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोशाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुंगो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्त्याएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
4: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन, बत्ती लगाएर बसेर मलाई छानबिन गर भन्न पाइँदैन, गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर त भनेर भन्न पाइँदैन।
1: रासोपाका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्ति प्रति असन्तुष्टि जनाए। रासोपाका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
5: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँको इन्भल्भमेन्ट छ, कुनै पनि इन्भल्भ छैन, हामी को हो उहाँहरूलाई चाहिँ इज्जत र सम्मान गर्ने? कानूनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ चपलाई गिराएर होइन।
1: रासोपाकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
6: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ, चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
1: रासोपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। रासोपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाब सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापनामा जोड़ दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
7: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ। त्यो 19,190 भन्दा बढी उजुरीमा र 8% मात्रै हाराहारीमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ, र यही अनुसारको अन्य उसमा गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैंक, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटाछिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घण्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्न, त्यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीड़ित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानून तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा, र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ चाहिँ यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
8: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
7: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने अत्याधिक प्रभावकारी हुन्छ, किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
8: मैले चाहिँ पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ, त्यस कारणले
7: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ, त्यहाँ खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रवाहको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित बैंक वित्तीय संस्था भुक्तानी सेवा प्रदायक भुक्तानी प्रणाली संचालक दूरसंचार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानून बमोजिम खाता रोका फुकुवा नम्बर सिम निष्क्रियता डोमेन आईपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ जुन म्युल एकाउन्ट हुन्छ वालेट डिभाइस सिम सेन्डर आईडी फिसिङ लिङ्क मालिसियस एप सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिवृद्धिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीड़ितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्यामजन्य रकमको रोक्का फुकुवा प्रमाण संकलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रहरी अनुसन्धान निकायलाई प्रमाण तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
8: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
7: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
1: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझा पखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद बागले र सूचना प्रविधि को विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
9: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
1: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका रेलीहरू अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क संकटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबु रिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुंगाहरू प्रयोग गरेर सड़क अवरूद्ध गरेको देखिन्छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: समस्या
3: पाठे घरमा समस्या पाठे घर खस्नेको समस्या
1: पाठे घरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98-453-0

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: कहानी। भर्खरै मात्र यसै साता यस धरतीबाट महाप्रस्थान गर्नुभएका उनै वरिष्ठ साहित्य सर्जक सुशील गौतम हापुरको कवितात्मक पंक्तिसँगै साहित्यिक अभिवादन एवं हार्दिक स्वागत छ सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतामा। प्रविधि कक्षका भित्र शालिकराम चौधरीका साथै प्रस्तोता म कमलमणि देवकोटाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। आजको यो विशेष प्रस्तुतिमा भर्खरै यसै साता महाप्रस्थान गर्नुभएका अर्थात यसै साता कीर्तिशेष हुने वरिष्ठ साहित्य सर्जक सुशील गौतमजी प्रति समर्पित छ यो कार्यक्रम। आज हामी उहाँकै रचनाका केही पोसिलीहरू साहित्यकार डाक्टर कृष्णराज ऋषिद्वारा सुशील गौतमको सन्दर्भमा बोलिएका केही कुराहरूलाई विशेष सामग्रीको रूपमा यहाँ प्रस्तुत गर्नेछौ। दाङका एक वरिष्ठ साहित्य सर्जक राप्ती साहित्य परिषदका आजीवन सदस्य एवं पूर्व सल्लाहकार समेत रहनुभएका र परिषद लगायत विभिन्न साहित्यिक एवं सामाजिक संघ संस्थाद्वारा पुरस्कृत एवं सम्मानित स्रष्टा दाङ घोराई 15 काठेकोल निवासी सुशील गौतम हापुर यही 2083 साउन 24 गतेबार अपरान्ह 4 बजे 81 वर्षको उमेरमा कीर्तिशेष हुनुभयो। साउन 25 गते बिहान दाङ घोराई कटुवा खोला स्थित स्थानीय संघ पिपल घाटमा हिन्दू धार्मिक संस्कार अनुसार विधिवत रूपमा उहाँको अन्त्येष्टि संस्कार समेत सम्पन्न भए पश्चात पञ्चतत्वबाट निर्मित भौतिक शरीर सूक्ष्म शरीरमा परिणत भई पञ्च महाभूतमै विलय भएको छ। दाङ जिल्लाको हापुर बगियामा आजभन्दा 80 वर्ष अघि अर्थात विक्रम सम्वत 2002 साल असोज महिनाको नवदुर्गा चतुर्थीका दिन पिता इतिहासविद पण्डित टेकनाथ गौतम र माता मुन्ना देवी गौतमको कोखबाट एकमात्र पुत्र रत्नको रूपमा जन्मनुभएका सुशील गौतम एक विशिष्ट साहित्यकार तथा सामाजिक चिन्तक हुनुहुन्थ्यो। उहाँ लामो समयदेखि गम्भीर शारीरिक विकलांगका कारण ओछ्यान भइरहेर पनि उच्च बौद्धिक चेतनासहित साहित्यिक साधना गरिरहनु भएको थियो र पछि केही समयदेखि अलि अशक्त अवस्थामा हुनुहुन्थ्यो। साहित्य र समाजमा उहाँको योगदान एवं दृष्टिकोणलाई विभिन्न व्यक्तिहरूबाट व्याख्या गरिएको पाइन्छ। जन्मजात शारीरिक अपाङ्गता र जीवनका अधिकांश वर्षहरू ओछ्यानमै बिताए पनि उहाँको मानसिक सक्रियता र अध्ययनशीलता अतुलनीय रहेको थियो। कतिपयले उहाँलाई अम्योट्रोफिक ल्याटरल क्लेरोसियस रोग लागेका भौतिक शास्त्री स्टेफन हकिङसँग तुलना गर्दै अदम्य इच्छा शक्तिका प्रतीक पनि मान्थे। साहित्य सर्जक सुशील गौतमले सृजना गरेका केही महत्वपूर्ण साहित्यिक कृतिहरू कविताञ्जली कविता संग्रह 2056, माई पोएम्स अंग्रेजी कविता संग्रह 2058, 101 प्रेम गीतहरू 2060, चर्किएको जुन कविता संग्रह 2060, पिरतीका धुनहरू गीत संग्रह 2061, प्रेसर कुकर कविता संग्रह 2061, गदल रापती गदल संग्रह 2064, गदल गुंजन 2068, अस्कये चिराग हिन्दी उर्दू गदल संग्रह 2070, नीलमणि गदल संग्रह 2072, सयपत्री एक सचित्र गदल 2077, पुष्पाञ्जली मुक्तक गदल संग्रह 2078 लगायतका हुन् भने अन्य गीत कविता रूपी फुटका रचनाहरू छन्। सम्पादनतर्फ 2069 सालमा उहाँका काइला बुबा पण्डित शालिकराम गौतम स्मृति ग्रन्थ तथा 2061 सालमा छन्दमा रापती जस्ता महत्वपूर्ण पुस्तकको सम्पादन हुन्। अनुवादतर्फ उहाँका पिता इतिहासकार वेदशास्त्री पण्डित टेकनाथ गौतमद्वारा लिखित हिन्दू धर्म र बौद्ध धर्म एउटै आर्य धर्म हुनको अंग्रेजीमा अनुवाद हो। सुशील गौतमको जीवनी व्यक्तित्व र कृतित्व शीर्षकमा विभिन्न महाविद्यालयहरूमा अध्ययनरत 6 छात्राहरूद्वारा स्नातकोत्तर कक्षाको अध्ययनका निम्ति विभिन्न समयमा शोधपत्रहरू समेत प्रस्तुत गरिएका छन्। सुशील गौतमले प्राप्त गरेका केही पुरस्कार एवं सम्मान त्रिचन्द्र कलेज काठमाडौँद्वारा आयोजित वार्षिक साहित्यिक समारोहमा प्रथम पुरस्कार विक्रम सम्वत 2021, दाङ जिल्ला स्तरीय साहित्य सम्मेलन प्रथम पुरस्कार विक्रम सम्वत 2025, लेखक संघ दांग द्वारा नंद प्रज्ञा पुरस्कार विक्रम संवत 2060, सृजनशील परिवार दांग द्वारा प्रतिभा सम्मान विक्रम संवत 2060, अपांग मानव अधिकार सम्मान 2060, दांग साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर द्वारा कृष्ण स्मृति सर्जक पुरस्कार 2061, राप्ती साहित्य परिषद द्वारा राप्ती साहित्य पुरस्कार 2063, लेखक संघ दांग द्वारा नारायण सल्यानी स्मृति पुरस्कार 2064, महिला विकास कार्यालय दांग द्वारा अपांग हकित संरक्षण संवर्धन सम्मान 2064, राप्ती समाज काठमाडौँ द्वारा अभिनन्दन 2068, मध्य पश्चिमांचल प्रतिष्ठान नेपाल गजल द्वारा प्रकाश राजापुरी गजल सम्मान 2068, नेपाल पत्रकार महासंघ दांग द्वारा अभिनन्दन 2068, गजल गुञ्जनका निम्ति राप्ती साहित्य परिषद दांग द्वारा राप्ती सृजना पुरस्कार 2069, गौतम समाज द्वारा श्रेष्ठता सम्मान 2069, लेखक संघ दांग द्वारा प्रतिभा सम्मान 2069, राप्ती साहित्य परिषद जिल्ला शाखा दांग द्वारा यज्ञ बहादुर बुढाथोकी श्रेष्ठता सम्मान पुरस्कार, नेपाली लेखक संघ दांग द्वारा अभिनन्दन, भानु प्रतिष्ठान लुम्बिनी प्रदेश द्वारा सम्मान 2083 लगायतका विभिन्न साहित्य एवं सामाजिक संघ संस्थाहरूले पुरस्कार प्रदान एवं सम्मान गरेका छन्। पटक पटक उहाँकै उत्कृष्ट प्रतिनिधिमूलक रचनाहरूको वाचन उहाँकै इच्छा अनुसार उहाँकै निवासमा गरिएका थिए। गौतम विभिन्न साहित्यिक एवं सामाजिक संघ संस्थाहरूमा आजीवन सदस्य एवं सल्लाहकार हुनुहुन्थ्यो। राप्ती साहित्य परिषद दाङ, अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च दाङ, लेखक संघ दाङ, नेपाल रेड क्रस सोसाइटी दाङ, साहित्य तथा संस्कृति प्रतिष्ठान लमई देउखुरी आदि विभिन्न संस्था हुन्। बंगाली साहित्यिक क्षेत्रका एक धरोहर वरिष्ठ साहित्य सर्जक सुशील गौतमको अवसानले घर परिवार समाज एवं सिङ्गो साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको छ। दर्जनौं गीत गजल कविता आदि साहित्यिक कृतिका सर्जक गौतम केही समयदेखि अशक्त एवं अस्वस्थ अवस्थामा हुनुहुन्थ्यो। अब यस धरतीमा उहाँको भौतिक उपस्थिति नभए तापनि उहाँका कालजयी रचनाहरूले उहाँलाई सदा अमर राख्नेछन्। कृतिशेष गौतमका र उहाँकी जीवन संगिनी अपर्णा गौतमका 3 छोरा र 1 छोरी गरी 4 सन्तति हुनुहुन्छ। दुःखको यस घड़ीमा सिङ्गो राप्ती साहित्य परिषद परिवार एवं कार्यक्रम साहित्य डबली परिवारको तर्फबाट कीर्तिशेष उनै साहित्य सर्जक सुशील गौतम हापुरप्रति सायुज्य प्राप्तिको कामना गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ। साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ। भर्खरै मात्र यसै साता कृतिशेष हुनुभएका साहित्य सर्जक सुशील गौतमको एउटा छोटो परिचय सन्दर्भ। प्रस्तुत छ साहित्यकार डाक्टर कृष्णराज ऋषिद्वारा संचारकर्मी देवेन्द्र बस्नेतसँग गरिएको सान्दर्भिक सामग्री।
1: सुशील स्मरण गर्नुहोस्।
2: साहित्यकार सुशील गौतम सांस्कारिक रूपमा, पारिवारिक रूपमा र आनुवांशिक रूपमा एउटा सुसंस्कृत सुशिक्षित परिवारमा उहाँको जन्म भएको हो। पिता पण्डित टेकनाथ गौतम, जो पूर्वीय साहित्य संस्कृति र पूर्वीय सिद्धान्तका उहाँ ज्ञाता हुनुहुन्थ्यो। सुयोग्य पिताका सुयोग्य सुपुत्र सुशील गौतम जन्मैदेखि उहाँ विकलांग नै हुनुहुन्थ्यो, अथवा अशक्त हुनुहुन्थ्यो भनौं। मानिस अशक्त हुनको लागि हात पाखुरा कमजोर भएर, अथवा जुन शारीरिक अवयव कमजोर भएर त्यसलाई अशक्त भन्न मिल्दैन। यहाँलाई थाहा छ नेपाली साहित्यमा झमक कुमारी घिमिरे, विष्णु कुमारी वाइवाहको उहाँको नाम पारिजात हो। त्यसै गरी विश्व साहित्यमा हेर्ने हो भने पनि बेलायतमा जोन मिल्टन 22 वर्षको उमेरमा उहाँका आँखा फुटेका हुन् र उहाँले प्याराडाइज लस्ट र प्याराडाइज रेगेन भन्ने दुईटा महाकाव्य लेख्नुभयो। प्राचीन ग्रीकमा होमर भन्ने एउटा महाकवि हुनुहुन्थ्यो, उहाँ निकै गरीब हुनुहुन्थ्यो। प्राचीन ग्रीकका नगरहरूमा उहाँले विरह र वेदनाका गायक भनेर कविलाई भनिन्छ। वास्तवमा कविले समाजमा बहिष्कृत, अपमानित अथवा समाजबाट उपेक्षित वर्गका बारेमा उसले आफ्ना कलमहरू चलाउँछ र उहाँले हुमर र भजिल विश्व प्रसिद्ध महाकाव्यहरू लेख्नुभयो। त्यस्तै अमेरिकामा एउटा हेलेन केलर भन्ने महिला जन्मनु भएको थियो, उहाँ अन्धी र बैरी दुईटै हुनुहुन्थ्यो। एवं प्रकारले यस्ता थुप्रै व्यक्तित्वहरू संसारमा देखेका छन्। बेलायतमा अक्सफोर्ड नगरीमा विलियम स्टिफ हकिन्स, उहाँ पनि 21 वर्ष उमेरमा सम्पूर्ण शरीर प्यारालाइसिस भएर उहाँको दिमाग मात्र चल्दथ्यो, त्यो पनि कम्प्युटरको सहायक सहयोगले। 21 वर्षमा उहाँ जित्नुहुन्छ डाक्टरले 21 वर्षपछि अब 2 वर्ष बाँच्नु हुन्छ भनेर घोषणा गरेको कुरा पछि उहाँ 76 वर्ष बाँचेर संसारलाई अभूतपूर्व भौतिक विज्ञानका जगतमा एउटा कन्ट्रिब्युसन दिएर जानुभयो. सिमिलरली हापुरको बगियामा 2002 सालमा जन्मनुभएका पिता टेकनाथ गौतम र उहाँकी आमाबाट जन्मनुभएका सुशील गौतमको एउटा दुर्भाग्य नै भनौं, जन्म दिने बित्तिकै उहाँको आमा बित्नुभयो र पिता पण्डित टेकनाथ गौतमले उहाँले एक त छोरो असप्त एउटा सन्तान त्यसमाथि पनि उहाँ त्यति बेला उहाँका पिता टेकनाथ गौतम 16 वर्षका हुनुहुन्थ्यो नौजवान र 16 वर्षमै पत्नी अर्धाङ्गिनी गुमाएका पिताजीले म यदि मरेको हुन्थे भने श्रीमतीले जीवनभरि आजीवनी सेतो लुगा लगाउँथे, अब उनी मरिन् भने मैले पनि आजीवनी सेतो लुगा लगाउँछु. त्यो उहाँले बाहिर कुनै उद्घोषण गर्नुभएको थिएन, गर्नु पनि हुन्नथ्यो. मैले गोप्य रूपमा उहाँबाट जानेको हुँ मेरो पिताजीले यस कारणले जीवनमा सेतो तोडा लाउनुभयो, आजीवन आश्वास बार्नुभयो र मेरै निमित्त अहिले समाजमा पुनर्विवाह गर्ने जुन प्रचलन पनि छ कानून रूपबाट नभए पनि आजभोलि प्रतिबन्ध लागे पनि पहिले त्यसो थियो. ती यावत कुराहरू आफ्नो सन्तान एकमात्र छोरा सुशील गौतमको निमित्त पिता एकनाथ गौतमले गर्नुभयो. उहाँको एउटा प्रेरक प्रसंग के छ भने एउटा सम्भ्रान्त सुसंस्कृत सुशिक्षित परिवारमा पण्डित शालिग्रामका उहाँ नाति हुनुहुन्छ र त्यस्तो परिवारमा जन्मिनु भएको हो. त्यो ती हुँदाहुँदै पनि उहाँले जीवनमा ठूलो संघर्ष गर्नु, उहाँले मसँग भन्ने गर्नुहुन्थ्यो, म उहाँसँग जान्थे, मलाई धेरै कुराहरू उहाँले शेयर गर्नुहुन्थ्यो, विभिन्न कारणले उहाँसँग मेरो निकटता हुन्थ्यो र उहाँ कवि गजलकार निबन्धकार अंग्रेजी संस्कृत हिन्दी र नेपाली चारवटै भाषाको उहाँ प्रकाण्ड विद्वान हुनुहुन्थ्यो. हिन्दी म उहाँका धेरै कृतिहरू धेरै गजलहरू पनि लेखिएका छन्. हिन्दी बोल्न थालेपछि उहाँ नेपाली हो कि हिन्दी हो थाहा हुन्नथ्यो, अंग्रेजी बोल्न थालेपछि उहाँ अंग्रेज हो कि नेपाली हो थाहा हुन्नथ्यो, संस्कृत बोल्न थालेपछि संस्कृतिको प्रकाण्ड विद्वान हुनुहुन्थ्यो र यसै चारवटा भाषाका ज्ञाता बहुआयामिक व्यक्तित्वका धनी साहित्यिक रत्न साहित्यकार समालोचक कवि निबन्धकार गजलकार र उहाँले एउटा सूर्यमुखी महाकाव्य लेख्न थाले, लेख्दाखेरि त्यसै विषयमा थन्क्यो भाइ भन्नुहुन्थ्यो र त्यस्तो विद्वान उहाँ हो. उहाँको जीवनीबाट हामीले सिक्नुपर्ने कुराहरू संघर्ष हुन त संघर्ष हरेकका आफ्नो संघर्ष हुन्छन्. उहाँलाई साँच्चै भन्यो भने पारिवारिक रूपबाट आर्थिक रूपबाट कुनै प्रकारको कमी कमजोरी थिएन. उहाँ सम्भ्रान्त परिवारमा सुसंस्कृत परिवारमा जन्म भएको थियो तर त्यति हुँदाहुँदै पनि उहाँलाई त्यसको कहिले पनि त्यस्तो अनुभूति भएन. मलाई लक्ष्मीले साथ दिनुभएको छ, लक्ष्मीले त उहाँलाई होइन उहाँको परिवारलाई पिताजी पुर्खाबाट उहाँको त्यस्तो हो, तर उहाँलाई सरस्वतीले काठमा लिनुभयो. उहाँ जीवनभरि सरस्वतीका पुत्र भएर बाँच्नुभयो, समाजलाई ठूलो योगदान दिनुभयो र उहाँका बारेमा उहाँले के योगदान गर्नुभयो यहाँले अघि उद्घोषणको क्रममा भन्नुभयो, समाजसेवी साहित्यकार बुद्धिजीवी लेखक गुरु सबै हो. दाङमा अहिले पद्मोदय पब्लिक नम्न माध्यमिक विद्यालय भनिन्छ जहाँ मैले करिब 25 वर्ष त्यहाँ शिक्षण गरेँ, 6 वर्ष लगभग मैले त्यहाँको प्रिन्सिपल भएर पनि काम गरेँ. त्यो एउटा यस क्षेत्रको शिक्षाको धरोहर हो, शैक्षिक ज्योति हो र त्यसको स्थापनामा दामोदर घिमिरेको नेतृत्वमा उहाँका पिताजी पण्डित टेकनाथ गौतम खगराज लोहनी त्यस्तै हाम्रो यो भूपेन्द्र शिव श्रेष्ठ खगराज लोहनी सक्रियतामा त्यस्तै स्थापना भयो पद्मोदय पब्लिक नौन माध्यमिक विद्यालय पप हाई स्कूल भन्ने हाम्रो आमा परलोक भएपछि मामाको अथवा मामा घरको घरको बजीले उहाँलाई स्याहार्नुभयो. उहाँको मामा घर कपिल वस्तुको तौली हावामा हो. उहाँका मामा हेमराज गेवाली साह्रै विद्वान हुनुहुन्थ्यो. हेमराज गेवालीले पद्मोदयमा आएर त्यस बेलाको पप हाई स्कूलमा आएर पढाउनु पनि भयो. उहाँबाट पनि धेरै शिक्षा दीक्षा उहाँले आर्जन गर्नुभयो. पछि जीवनको उत्तरार्धमा उहाँ करिब करिब धेरै वर्षदेखि बेडरेस्टमै रहनुभयो र त्यसमध्ये पनि उहाँले श्रवण कुमार जस्ता छोरा तीन भाइ छोरा हुनुहुन्छ र ती तीन भाइ छोराहरूमध्ये स्याहार्ने काम ज्येष्ठ सुपुत्र किशोर चन्द्र गौतम प्राध्यापक हुनुहुन्छ नेपाल संस्कृत विश्वविद्यालयको अंग्रेजी विषयको र बुहारी माया गौतमले उहाँलाई श्रवण कुमारले झैं स्याहार्नुभयो, श्रीमती जीवन संगिनी पनि हुनुहुन्छ, उहाँ पनि एउटा डाङका प्रकाण्ड विद्वान, बुद्धि प्रसाद आचार्य जो मेरो गुरू हुनुहुन्थ्यो, महेन्द्र बहुमुख क्याम्पस मलाई पढाउनु भएको हो, उहाँकै सुपुत्री हुनुहुन्छ उहाँ। त्यो जन्मैदेखि त्यस्तो एउटा कमजोर शारीरिक अवस्था हुँदा हुँदै पनि उहाँका तीनवटा पुत्र रत्नहरू जन्मे, सन्तान रत्नहरू बने, तीनवटा पुत्र रत्न, ज्येष्ठ सुपुत्र किशोर चन्द्र गौतम, जनार्दन गौतम, अर्को माइलोको नाम मलाई कान्छो जनार्दन गौतम जस्तो लाग्छ, माइलोको नाम आएन, उहाँ नेपाल सरकारको निजामती सेवा हुनुहुन्छ, र कान्छो चाहिँ अमेरिका हुनुहुन्छ, सायद आउनु भएको छैन होला जस्तो लाग्छ, आउँदै हुनुहुन्छ। उहाँको एउटा त्यस्तो उहाँको त्यो कुरा थियो, अनि उहाँको पीड़ाको कुरा उहाँले मलाई सुनाउनुहुन्थ्यो। दाङमा त्यस बेला अहिलेका जस्ता डाक्टरहरू अस्पतालहरू इत्यादि केही हुन्नथे, सुई लाउने मान्छे ठूलो डाक्टर मानिन्थ्यो, त्यस बेला सुई लाउने मान्छे पनि पाइन्नथ्यो, अनि त्यस्तो स्थितिमा उहाँले हापुरमै बसेर आफू कमजोर जुन अशक्त भएको अवस्थामा पनि जीवन संगिनीको सहयोगले मसँग उहाँले बताएको 35 वर्ष मैले त्यहाँको समाजमा त्यहाँका स्थानीय वासीहरूको मैले निशुल्क उपचार गरे। त्यस बेलाको उपचार भनेको सुई लगाउने, खोप लाउने, उहाँले सुईका माध्यमबाट, त्यो सुई के हुन्थ्यो त दाई भन्थे मैले, त्यो सुई भनेको पेन्सिलिन सुई हुन्थ्यो भाइ, त्यस बेला अरू औषधिहरू कुनै एन्टिबायोटिकहरूको त्यस्तो कुनै इन्भेन्सन भएको पनि थिएन, त्यही पेन्सिलिन सुई लगाइन्थ्यो, त्यसैले सबै काम गर्थ्यो। मैले त्यो औषधि किनेर निशुल्क रूपमा उपचार गरे 35 वर्षसम्म, त्यसमा मलाई धेरै सन्तोष लाग्यो भन्नुभयो। पछि उहाँ म 2055 सालमा, पहिले म 40 सालदेखि दाङमै पढेको हुँ, जागिरको दौरानमा म सल्यानमा थाहै भए माध्यमिक शिक्षक, 2055 सालमा म सरुवा भएर मावि डाँडा गाउँ गोगलीमा आएँ, र त्यस बेला हाम्रो लेखक संघ दाङ भन्ने एउटा संस्था 2052 सालमा स्थापना भएको हो। त्यो संस्थाको निमित्त उहाँका पिताजी पण्डित टेकनाथ गौतमले लेखक संघलाई भूमिदान गर्नुभयो, र त्यसको स्थापनामा कहिल्यै पनि उहाँलाई मैले संघलाई यस्तो गरे भन्ने कुनै अनुभूति भएन, अहिले त्यो अनुभूति भाइ किशोर चन्द्र गौतमलाई पनि छैन, र दाङमा पहिलोचोटि त्यो लेखक संघले त्यो जग्गा पाएपछि त्यसमा आफ्नो भवन बनायो। अनि 2056 सालमा मैले मेरो एउटा निशा निरज भन्ने गीति खण्ड काव्य प्रकाशित भयो, उहाँको कवितांजली भन्ने कृति प्रकाशन भयो, पहिलो कृति हो, योभन्दा पहिले उहाँ साहित्यका क्षेत्रमा हात राख्नु भएको थिएन। 56 सालपछि उहाँको जो कवितांजली भन्ने कविता संग्रह प्रकाशित भएपछि धारा प्रवाह महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्तै उहाँका कृतिहरू आउन थाले, र खास गरी उहाँ गद्य पद्य वर्णमात्रिक छन्द वार्णिक छन्द सबैमा उहाँका कविता संग्रहहरू काव्यहरू गजलहरू प्रकाशन भए। उहाँका धेरै कृतिहरू माई पोएम्स भन्ने उहाँको इङ्ग्लिस कविता संग्रह पनि छ, कवितांजली भन्ने पहिलो उहाँको कविता संग्रह हो, त्यसपछि चाँदनी चर्किएको जुन आदि थुप्रै, प्रेसर कुकर क्षेत्र पनि कविता संग्रह छ, अत्यन्तै चोटिला होसपूर्ण उहाँका कृतिहरू।
1: विषय चाहिँ उहाँले उठान गर्ने साहित्यिक लेख मार्फत उठान गर्ने विषयहरू चाहिँ कस्ता हुन्थे?
2: साहित्यिक लेखनमा उहाँको खास गरी उहाँ सुरुमा त उहाँको अलिकति पूर्वीय साहित्य संस्कृतिसँग उहाँको पारिवारिक रूपबाट आनुवंशिक रूपबाट सान्निध्य त छँदै थियो, त्यसमाथि पनि अलिअलि सुरसुरमा उहाँमा अलिकति प्रभाव मैले सुनेको, र उहाँका कृतिहरूले पनि त्यो बताउँछन्। मार्क्सवादी चिन्तन, समाज सामाजिक परिवर्तन, समाजमा अन्याय अत्याचार र शोषण र दमनको उपजको विरूद्ध उहाँका कृतिहरूमा छन्, र खास गरी उहाँलाई के थियो भने यो व्यथिति जुन समाजका निम्न स्तरका वर्गहरू गरीबहरूले जो प्रकारको एउटा उहाँले आफ्नो घरमा पनि केही आफूलाई सहयोग मतलब यो कम्प्युटर चलाइदिने आदि गर्ने कामको निमित्त केही सहयोगहरू सहयोगीहरू सहयोग दिनुहुन्थ्यो, उनीहरूलाई समेत विद्यालयमा निशुल्क पढाइदिनुहुन्थ्यो, कलेजमा निशुल्क पढाइदिनुहुन्थ्यो। मैले एकचोटि म पद्मोदयमा प्रिन्सिपल हुँदा त्यो प्लस टूमा पढाइदिए भाइ, मैले चाहिँ भर्ना गरिदिनु पर्यो, मैले त्यहाँ सहयोगी नानीले राखेको छु भन्नुभयो, केही समयसम्म उहाँको भर्ना गरिदिनुभयो, निशुल्क फी पनि तिरिदिनुभयो, केही समयसम्म उहाँले अब सामान्य सहयोग गर्ने काम पनि भयो, अनि पछि उहाँले पनि छोडेर जानुभयो, तर उहाँले कहिल्यै पनि त्यस्तो

परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता यति बेला हामी छौं राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुतिको साप्ताहिक कार्यक्रम साहित्य डबलीमा। आज हामीले प्रस्तुत गरिरहेका छौं यसै साता कृतिशेष वरिष्ठ साहित्य सर्जक सुशील गौतमको सन्दर्भ सामग्रीलाई। प्रविधि संयोजनमा हुनुहुन्छ शालिग्राम चौधरी भने प्रस्तुतिमा छु म कमलमणि देवकोटा। संचारकर्मी मित्र देवेन्द्र बस्नेतसँग साहित्यकार डाक्टर केशवराज जीशीद्वारा सुशील गौतमको बारेमा प्रस्तुत यो सामग्री प्रस्तुत गर्ने नै छौं। तर यो बीचमा भने उनै साहित्य सर्जक सुशील गौतमद्वारा रचिएको एउटा राष्ट्रभावको गीत, यसमा संगीत रहेको छ डाक्टर गोविन्द आचार्यको भने स्वर रहेको छ कृष्ण भक्त राई र लीला राईको। मेरो छाती खोली हेर यहाँ सगरमाथा, बाँकी यो गीतबाट है त

0: एउटा थियो हुनै साहित्य सर्जक सुशील गौतमद्वारा रचित देशभक्ति गीत, अब फेरि पनि डाक्टर कृष्णराज जीशीद्वारा सुशील गौतमको बारेमा व्यक्त गरिएको यो सन्दर्भ सामग्रीलाई।
1: अर्को कुरो, यो राजनीतिक विथिति खास गरी 2000 हुन त सुरुदेखि उहाँ लोकतन्त्रमाथि विश्वास राख्नुहुन्थ्यो। राणा शासनले जुन 104 वर्षसम्म जुन एउटा निरङ्कुश राणातन्त्र भयो, त्यसको त प्रत्यक्ष भोक्ता उहाँका पिताजी पण्डित टेकनाथ गौतमलाई काठमाडौँको त्रिचन्द्र कलेजमा लक्ष्मीप्रसाद देवकोटाले पढाए र उहाँले पिताजीले मसँग भन्नुभएको, भाइ जब लक्ष्मीप्रसाद देवकोटाजीसँग पण्डित टेकनाथ गौतम पढ्न जानुहुन्थ्यो त्यस बेला धारा प्रवाह उहाँसँग देवकोटासँग लाइनको लाइन मान्छे विद्यार्थीहरू जान्थे, को जान्थे, को आउँथे, कतिले पढे, कतिले के गर्यो त्यो थाहा हुन्नथ्यो। अनि लक्ष्मीप्रसाद देवकोटालाई धारा प्रवाह उहाँले पढाइरहनुहुन्थ्यो अरे, मसँग भनेको स्वर्गीय सुशील गौतमले पढाइरहनुहुन्थ्यो अरे पिताजीले भनेको। उहाँलाई पढाउँदा पढाउँदा विद्यार्थी थकित भएर सब गइसके, अन्तमा टेकनाथजी एक्लै त्यहाँ हुनुहुन्थ्यो अरे पढाइरहनु भएको, आँखा उहाँले हेर्नुहुन्थ्यो, धारा प्रवाह बोलिरहनुहुन्थ्यो इङ्ग्लिसले। अनि त्यसपछि सारा सबै विद्यार्थी गए, पण्डित टेकनाथ गौतम सुनिरहनु भएको छ लक्ष्मीप्रसाद देवकोटाले पढाएको। अनि उहाँकी धर्मपत्नी आएर मन्दिर देवकोटा आएर, बाबु हजुर बस्दा यहाँ बस्यो भने त उहाँले सासमा यस्तै गर्नुहुन्छ, अब गइजानुहोस् भनेर भनेपछि पछि पिताजी त्यो क्लास छोडेर आएको आएको र भनेर त्यस्तो। लक्ष्मीप्रसाद देवकोटाको महान उहाँ एउटा त्यस्तो विद्वान हुनुहुन्थ्यो अरे अनि आफ्नो पिताजीले बताएको आफूसँग भनेको कुरा पनि मसँग बताउनुहुन्थ्यो सुशील गौतमले। अर्को महत्वपूर्ण कुरा, 2007 साल फागुन सात राणातन्त्र अन्त भएपछि नेपालमा प्रजातन्त्र त आयो, त्यो प्रजातन्त्र पनि त्यस्तै अहिले जस प्रकारको उतार चढाव छ, खिचातानी छ, दलदलहरूमा व्यतिथि छ, त्यस्तै भयो र त्यसमा वर्गीय स्वार्थ दलीय स्वार्थ हामीले उहिले संसदीय व्यवस्था असफल हुन कारणहरू पनि पढ्थ्यौँ, उहिले पञ्चायत भन्ने विशेष विषय पढाइन्थ्यो त्यसमा। र पछि राजा महेन्द्र 2017 साल पुस 1 गतेका दिन बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध गरिकन पञ्चायती व्यवस्था लागू गरेपछि 30 वर्षसम्म फेरि प्रजातन्त्रका लागि लडे पालका धेरै नेप, खास गरी विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा। र त्यस बेला पनि उहाँको जुन लेखनी, उहाँको आस्था लोकतन्त्रकै पक्षमा थियो। पछि पछि अहिले जो हामी चाहिँ के भन्छ अरे यो प्रगतिवादी हौ, समाजप्रेमी, समाजको सामाजिक परिवर्तन रूपान्तरणसँग पछि उहाँलाई विश्वास लाग्न छोड्यो। शुरूमा त अनुराग भए पनि केही हुन्छ कि भने पनि उहाँले मसँग बताएको, पछि यिनीहरूबाट चाहिँ साह्रै व्यतिथि हुन थाल्यो, त्यस्तो काम देखिएन भनेर भन्नुभयो। र 2046 सालको जनआन्दोलनपछि नेपालमा फेरि लोकतन्त्रको अथवा प्रजातन्त्रको पुनर्वहाली भयो, कांग्रेसको नेतृत्वमा सरकार बन्यो र त्यसपछि उहाँले धेरै आशा गर्नुभयो। आशा गरेपछि नेपालमा विभिन्न साहित्यिक संस्थाहरू पनि खुले, त्यो लोकतन्त्रमाथिको दलमाथिको प्रतिबन्ध फुका भयो र यो खास गरी उसमाथि यो लेखनमाथि प्रेस स्वतन्त्रता भएपछि अब कविहरूका कविताहरू, लेखहरू, निबन्धहरूलाई सेन्सरसिप, पञ्चायत कालमा सेन्सरसिप हुन्थ्यो, त्यतिकै छाप्न पाइन्नथ्यो र त्यो सेन्सरसिपको फुकुवा भएपछि

0: भने त्यो छुनेवाला नै मार्थ्यो। त्यस्तो प्रकारको एउटा विकराल परिस्थितिको सिर्जना भएको थियो त्यस बेला उहाँ धेरै पीड़ित हुनुहुन्थ्यो। तर उहाँको लेखनी उहाँ निर्भीक भएर कहिले पनि उहाँले डराउनु भएन। कतिपय कवि लेखकहरूले सुरक्षाको लेखन गर्न थाले, खास गरी यो सत्तामुखी प्रत्यक्ष वा परोक्ष रूपमा सत्ताको नजिक हुने प्रकारका लेखनीहरू आए, उहाँमा कहिले भएन सत्ता विरोधी। किनभने लेखक कवि विद्वान भनेको जहिले पनि प्रतिपक्षमा हुन्छ, उसले कहिले पनि सत्ताको चाकडी गर्दैन, किनभने सत्ताले निश्चित रूपबाट कुनै न कुनै प्रकारले बेमानी गर्न भन्यो खौरदारी गर्ने काम भनेकै कवि लेखकको हो, त्यो धर्म उहाँले निभाउनु भएको थियो। अनि त्यस बेला सबैलाई सामन्त भनेर इत्यादि भनेर उहाँ पनि अलिकति आर्थिक रूपबाट सम्पन्न परिवारकै हुँदा उहाँको केही जग्गा जमिनहरू पनि उसमा थियो, कन्ट्रोल नियन्त्रणमा लिएको थियो। पछि फेरि सम्झौता 2063 सालको वृहत शान्ति सम्झौता पछि त्यो फुकुवा भयो। अब त यहाँका केही दलीय नेताहरूले ल जानुस् तपाईँ जानुहोस् तपाईँको जग्गा जमिन अब फुगा भयो तपाईँ बस्न जानु पाउनुहुन्छ भनेर भनेपछि जति भयो त्यही आफ्नो सन्तानप्रति होइन जस्तो अवस्थामा पनि बाबु आमाको माया त हुन्छ। उहाँले मसँग भनेको कुरा गर्दैछु तपाईँले म अनि उहाँको जन्मघर हापुर बगियामा हो, श्रीमतीलाई साथमा लिएर आफू त्यहाँ जुन अब फुगुवा भयो भनेपछि आफ्नो कब्जामा परेको घरमा उहाँ बास बस्न जानुभएछ एक रात। अनि बास बस्नको सानो एउटा लुगाको गुन्टु बोकेर म गएपछि त्यहाँ खबरदारी आयो त्यहाँ किन आइस यो त हाम्रो कब्जामा छ तलाई यहाँ कहिले आउने भनेको थियो भनेर धम्की आयो। अब फेरि भोलिपल्ट आफ्नै मालताल गुन्टा गान्टी बोकेर फर्केर यही घोराई जुन आफ्नो अहिले बसाइ छ काठेको होलमा म आएँ। भाइ यस्तो व्यथिति मुलुकमा भयो र यो व्यथिति भएपछि यसको अन्त्य कहिले हुने हो
1: यो सन्दर्भ सामग्रीले त हामीले फेरि पनि जोड्ने नै छौं, तर यो बीचमा प्रस्तुत छ सुशील गौतमको काव्य रचना आशा बुढाको स्वरमा, यसलाई सहीबद्ध गर्नुभएको छ डाक्टर गोविन्द आचार्यले। सुनौ यो छन्दोबद्ध कविता।

0: यो छन्दोबद्ध कविता पछि फेरि पनि जोड्दैछौ सुशील गौतमकै बारेमा डाक्टर कृष्णराज विशीद्वारा संचारकर्मी मित्र देवेन्द्र बस्नेतसँग गरिएको बाँकी सन्दर्भ सामग्री।
1: तर वास्तवमा युद्ध लडाई झगडाको अन्त्य त कहिल्यै हुन्न। अझ त्यसमाथि पनि के थियो भने देवेन्द्र सर उहाँको लेखनी त्यस बेला समाजका केही राम्रा मान्छेहरू सुझबुझ भएका मान्छेहरू असल मान्छेहरू जुन द्वन्द्वको चपेटामा मथि के गहुँ पिस्दा घुन पिसिन्छ भने जस्तै होइन अथवा साँडेको लडाई बाछाको मिचाई भने जस्तै त्यहाँ समाजका सज्जन मान्छेहरू मारि महेन्द्र बहुमुखी क्याम्पसमा यसको उदाहरणको रूपमा स्वर्गीय नारायण सल्यानी नारायण प्रसाद शर्मोपाध्याय उहाँको खास नाम थियो। उहाँ त्यस बेला महेन्द्र बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो अनि उहाँ धेरै राम्रो विद्वान मान्छे हुनुहुन्थ्यो। त्यस बेला उहाँको हत्या भयो। त्यही युद्धको चपेटामा परिकन कुनै पक्षबाट उहाँको हत्या भयो र त्यसपछि नारायण सल्यानीको गर्दनमाथि जुन खुकुरी आइपर्यो त्यसको पक्षमा बोल्न सक्ने कुनै कवि लेखक कोही बोलेन। श्रद्धाका आँसु सोया होला कसैले के गरे होला तर आफ्नो किताब उहाँको चरिएको जुन भन्ने कविता संग्रह छ त्यसमा उहाँले यस्तो कविता लेख्नुभयो जसले सारा मान्छेको मन रोइदियो।

0: सल्यानी यसरी भन्न सक्ने बोल्न सक्ने मैले निडर मैले दुई पंक्ति मात्र भने यो करिब 500 पंक्ति जतिको यो कविता होला उहाँको ठूलो त्यो सजिएको जुन कविता संग्रहमा संकलित छ मैले धेरैचोटि रेडियोबाट पनि बजाए त्यो मेरो कार्यक्रम साहित्य सृजना मार्फत यसरी समाजका विकृतिहरू प्रति उहाँको विसंगति प्रति विकृति प्रति अराजकता प्रति देश दुखेको प्रति राष्ट्र प्रति देश लुटिएको प्रति समाजका सत्ताधारीहरू प्रति हरेकले मिठा मिठा नारा बुलुन्द गरेर सत्तामा जाने मन्त्री प्रधानमन्त्री माथि ठूल्ठूला पदहरू कुर्सीहरू राख्ने सड़कमा हुँदासम्म क्रान्ति आन्दोलन गर्ने आगो बाल्ने टायर बाल्ने खड्डा खन्ने बम पटकाउने तर माथि गएपछि त्यही तातो नछारो त्यो विकृति विसंगति प्रति उहाँको त्यति बेलै खुल्ला चुनौती थियो उहाँका कृतिहरू यहाँहरूले पढे हुन्छ जति पनि कृतिहरू छन् खोजेर पढे हुन्छ यो नारायण नेपाल भन्ने विद्वान हुनुहुन्छ उहाँ नेपाल संस्कृत विश्वविद्यालयको अहिले सह प्राध्यापक हुनुहुन्छ जन्मले उहाँको पूर्वी नेपाल चितवन आसपासमा उहाँको घर हो र दाङमा कर्मको सिलसिलामा उहाँ नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक भएर अहिले पनि सेवारत हुनुहुन्छ साहित्य संगीतका क्रममा उहाँको गाना पनि मिठो छ आवाज पनि राम्रो छ उहाँले कविता गद्य कविता पद्य कविता निबन्ध समालोचना सम्पूर्ण कुरा जान्नुहुन्छ उहाँ पनि हिन्दी संस्कृत नेपाली भाषाको प्रकाण्ड विद्वान हुनुहुन्छ उहाँ पनि अंग्रेजी त मलाई त्यति थाहा छैन उहाँ तीनवटा भाषाको खास गरी हिन्दी संस्कृत र नेपाली यी तीनवटा भाषाको उहाँ प्रकाण्ड विद्वान हुनुहुन्छ र पछि उहाँको गजल जो लेखन छ गजल लेखन लेखकसँग डाङले एउटा प्रशिक्षण दियो त्यति बेला सुशील गौतम सक्रिय मतलब हिँड्न सक्नुहुन्थ्यो त्यो बेड रेस्ट गर्नुपर्ने अवस्थामा हुनुहुन्थेन लेखकसँगमै आएर उहाँले नारायण नेपालले जुन यसरी गजल लेखिन्छ रदित काफिया मक्का मतला यस्ता यी चीजहरू हुन्छन् भनेर जुन गजलको संरचना विधान हो त्यसलाई उहाँले प्रशिक्षण दिएपछि उहाँले एउटा नयाँ पक्ष के ल्याउनुभयो भने उहाँ त बहर भनेर हामी जसलाई छन्द भन्छौं उताको बहर भनिन्छ गजलको भाषामा त्यसलाई बहर भन्छ गजलमा बहरको प्रयोगका नयाँ प्रयोक्ता सुशील गौतम हुनुहुन्छ त्यसपछि उहाँले गजल गुञ्जन गजल रापति हिन्दीमा अर्को यस्तै थुप्रै उहाँका गजल संग्रहहरू प्रकाशन भयो र त्यसलाई आज उहाँको के थियो भने मेरो खास गरी मेरो पीएचडीका मेरो शोध नायक राष्ट्रकवि माधव घिमिरी हुनुहुन्थ्यो अहिले म उहाँको 8 वर्ष उहाँको सानिध्यमा काखमा बसेर काम गरे उहाँले मलाई अत्यन्त माया गर्नुहुन्थ्यो अत्यन्त विश्वास गर्नुहुन्थ्यो उहाँ नेपाली छन्दोका धरोहर हो कालिदासले जस्तै छन्द नचाउने कला र शिल्पका उहाँ शिल्पकार हो राष्ट्रकवि माधव घिमिरी उहाँले मलाई भन्नुभयो भाइ तपाईँको राम्रो सम्बन्ध छ राष्ट्रकविसँग मैले यो बहरमा लेखेका विभिन्न गजलहरू मध्ये यो गजल गुञ्जन भन्ने नयाँ छ
1: सुशील गौतमले
0: मलाई भन्नुभयो छ काठमाडौँ मलाई लैजानुस् र राष्ट्रकविको करकमलबाट मेरो यो गजल गुञ्जनको लोकार्पण गर्नुपर्छ गराइदिनुहोस् यो व्यवस्था मिलाइदिनुहोस् भनेर भन्नु पछि सुशील दाईको त्यो गजल गुञ्जन पनि काठमाडौँमा विमोचन गर्ने क्रममा दाङ त काठमाडौँ समाज भन्ने एउटा संस्था थियो काठमाडौँमा अहिले पनि छ शशी मजगैया त्यसको अध्यक्ष हुनुहुन्थ्यो त्यससँग कोर्डिनेसन गरेर राष्ट्रकवि माधव घिमिरेलाई प्रमुख अतिथि बनाएर त्यो गजल गुञ्जन विमोचन गर्ने कुरा लोकार्पण गर्ने कुरा त भयो र त्यसको मध्यस्थकर्ता मलाई बनाउनुभयो र मलाई साथमा लिएर जानुपर्छ काठमाडौँमा मेरो घर छ माइलो छोरा कुलेश्वरमा उहाँको घर थियो अहिले माइलो छोरा ती काठमाडौँ बस्छन् भन्नुभयो एउटा गाडी बनाएर दुई भाइ ती किताब बोकेर काठमाडौँमा गए त्यो किताब पनि पहिले पठाइएको थियो उहाँलाई त्यो गजल गुञ्जन मैले राष्ट्रकविसँग कुरा गरेको तपाईँको म विश्वास मान्छु तपाईँले जिम्मा लिनुहुन्छ भने म सुशील गौतमको मलाई मन पर्यो म आउँछु मेरो सुरक्षाको जिम्मा लिनुपर्छ भन्नुभयो राष्ट्रकविले हुन त मसँग पनि के थियो र म पनि निरीह मलाई त्यस्तो त केही थिएन तैपनि मलाई विश्वास गर्नुभयो र मैले साथीहरूले यस्तो भन्नुभएको छ भनेर भने अनि पछि दाङ काठमाडौँ सम्पर्क जुन समिति वा समाज हो त्यो मार्फत काठमाडौँमा ठूलो भव्य कार्यक्रम भयो राष्ट्रकवि आएर उहाँको गजल गुञ्जनको लोकार्पण भयो
2: यो त थियो यसै साता दिवंगत हुनै वरिष्ठ साहित्य सर्जक सुशील गौतम सम्बन्धी विशेष प्रस्तुति आजलाई यति नै परम आदरणीय साहित्य संगीत तथा कला अनुरागी श्रोता आजको विशेष प्रस्तुतिमा हामीले यसै साता कीर्तिशेष वरिष्ठ साहित्य सर्जक सुशील गौतमको सन्दर्भ सामग्रीलाई नै प्रस्तुत गरेका थियौं। आजको लागि निर्धारित समय अब यही पूरा भएको छ। हामी समयको पाबन्दीलाई नाघ्न सक्दैनौ। त्यसो त अर्को साता विविध गतिविधि लिएर पुनः यहाँहरू समक्ष उपस्थित हुने नै छ। यतिन्जेलसम्म कार्यक्रम साहित्य डबली सुनेर साथ दिनुभएकोमा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतालाई र प्रविधि कक्षबाट सघाउनु हुने मित्र शालिराम चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै यहाँको साता सुखद रहोस् र सृजनशील बनोस् भन्दै आजको रातमा पनि मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै प्रस्तुता म कमलमणि देवकोटा पनि हरू माझबाट बिदा हुन्छु। हवस् त नमस्कार, शुभरात्रि।

0: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
1: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
0: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतु गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
7: हाम्रा विशेषताहरू:
8: उत्कृष्ट शैक्षिक वातावरण,
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
8: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
9: मध्यपश्चिम चाङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।
10: ९१.४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: पहिलो कुरा तपाईँले चिन्ता गरे अनुसार 85% तपाईँको चिन्ता खेर जान्छ है भनिया छ। चिन्तन गर्नुहोस्, मनन गर्नुहोस्, किनकि चिन्ताबाट कोही पनि मान्छे बाहिर छैन। कति मान्छेलाई म असफल हुन्छु भन्ने डर हुन्छ त्यो पनि चिन्ता, कति मान्छेलाई मलाई रोग लाग्ला भन्ने डर हुन्छ त्यो पनि चिन्ता, कति मैले चिन्ता लिएका सबै कुरा जायज भएन नाजायज भएर चाहिँ 85%। 14-वर्षकी बच्ची नोबेल पुरस्कार जित्ने अहिलेसम्मको इतिहासमा सबभन्दा मान्छे पीडा खेपेकाहरूले आफ्नो लागि होइन अब अरूको लागि केही गरौँ भनेर निस्केकाहरू मात्रै महान बने गर्छ। अनुराधाको कुरा गरौँ या कान्तिकादासी, ती फेरि आफैमा खुम्चिनेहरू तिनीहरूको कुनै काउन्टै हुँदैन, स्वार्थीहरूको कुनै काउन्टै हुँदैन। जिन्दगी मैले भने जिन्दगी एउटा बिउ हो क्या, यसलाई जोगाउने होइन यसलाई मेटाउने हो, माटो जोगाउनेहरू सिद्धिन्छ। यानि पाँचवटा चिन्तामा एउटा चिन्ता मात्रै त्यसले सत्य साबित हुन सक्छ। त्यो कुरा विकास आनन्दले भनेर या कुनै रिसर्चरले देखाएर तपाईँ सुध्रिने वाला छैन, त्यसको लागि तपाईँले कलम समातेर अध्ययन गर्नुपर्छ 6 महिना। कुरा सुनेर परिवर्तन हुँदैन, गरेर मात्र हुन्छ। सन् 2012 अक्टोबर 9, स्थान पाकिस्तानको स्वाट भ्याली। एकजना 12-वर्षकी बच्ची स्कुल जान गाडी चढेकी थिइन् र त्यतिकैमा एकजना बन्दुकधारीले उनलाई गोली हानेर ढालिदिन्छ र उनको दोष, उनको अपराध, उनी पढ्न चाहन्छन्, बस यही उनले गोली खानुको कारण छ। अब यो कथा, यो प्रसङ्ग पछि फेरि जोडौँगा, अहिलेलाई सोचौँ। 12-वर्षकी एक बच्ची गोली खाएर भएकी छिन्, आमा बाबालाई कति पिरलो पर्यो होला र उनका सहपाठीहरू कति डराएकी होलान्। अब उसको भविष्य बहुत ठुलो चिन्ताको विषय। अब अमेरिकाको पेन्सिल्भानिया युनिभर्सिटीको च्याप्टर खोल्यो। पेन्सिल्भानिया युनिभर्सिटीले अधिकांश मान्छेको समस्या चिन्ता, यस चिन्ताबारे अध्ययन गरेको छ, अनुसन्धान गरेको छ। चिन्ता सामान्यतया सबै मान्छेले लिन्छन्, तर चिन्ता अनियन्त्रित भइदियो भने, चाहिने भन्दा बढी सीमा नागिदियो भने यो चिन्ता पनि रोग बन्छ, मानसिक रोग, र यस रोगलाई जेनरलाइज्ड एङ्जाइटी डिसअर्डर भनिन्छ। सामान्यतया हामी एङ्जाइटी भन्छौँ। यो अनियन्त्रित चिन्ताको परिणाम हो एङ्जाइटी डिसअर्डर। चिन्ता त आउँछ, जान्छ, बिर्सिन्छ, तर त्यो चिन्ता पाकेर यदि एङ्जाइटी रोगमा परिणत भइदियो भने त्यसपछि पुरा शरीर यसरी गल्छ कि केही गर्न मनै लाग्छ। सुत्न जाँदा निद्रा यसरी उड्छ कि भोलि बिहान उठ्दा शरीर फुल जस्तो होइन ढुङ्गा जस्तो बन्न थाल्छ र अरूसँग गर्नुपर्ने सामान्य व्यवहार पनि गर्न गाह्रो हुन जान्छ यदि एङ्जाइटी धेरै। त्यसैले संसारका थुप्रै युनिभर्सिटीले यो चिन्तामाथि अध्ययन गरेका छन्। त्यसमध्ये पेन्सिल्भानिया युनिभर्सिटीको रिपोर्ट बहुत चाखलाग्दो छ, काम लाग्दो छ। पेन्सिल्भानियाको रिपोर्ट के छ त भने, त्यहाँका रिसर्चर्सहरूले, साइन्टिस्टहरूले गरेको, साइकोलोजिस्टहरूले गरेको रिसर्चको रिपोर्ट के छ भने, ती चिन्ताग्रस्त मान्छेहरूलाई तिमी केमा चिन्ता गर्छौ त्यो लेख्दै जा। चिन्ता भनेकै यो होला, यो होला, यो होला, यो होला, यो होला भन्ने डर त हो। यो भयो भने म खत्तम हुन्छु, यस्तो बिग्रियो भने यहाँ बिग्रिन्छ, भएको हुँदैन केही, तर होला होला होला भन्ने डर। अत ती बिरामीहरू जो जो चिन्ताग्रस्त छन्, एङ्जाइटी डिसअर्डरको शिकार भएका छन्, उनीहरूलाई के कुरामा चिन्ता लाग्छ लेख्दै जाने सुझाव दिन्छ। र यसरी उनीहरूले कैयन चिन्ताहरू बिहानदेखि बेलुकासम्म त्यो रोग लागेपछि चिन्तै मात्र हुन् लेख्दै गए लेख्दै गए लेख्दै र कालान्तरमा उनीहरूले लेखेका ती जति पनि चिन्ताहरू छन् जसको कारण उनीहरू सुत्न सकिरहेको छैन ठिकसँग अरूसँग व्यवहार गर्न सकिरहेको छैन हाँस्न सकिरहेको हुँदैन नाच्न सकिरहेको हुँदैन जीवन मोज होइन बोझ बनिरहेको हुन्छ र ती सबै चिन्ता कालान्तरमा कतिवटा उनीहरूले गरेका चिन्ताहरू साँच्चै साबित भयो कति मान्छेलाई म असफल हुन्छु भन्ने डर हुन्छ त्यो पनि चिन्ता कति मान्छेलाई मलाई रोग लाग्ला भन्ने डर हुन्छ त्यो पनि चिन्ता कति मान्छेलाई श्रीमतीले धोका दिलिन् कतिलाई श्रीमानले धोका दिलान् कतिलाई छोराछोरीले लौ बादै गर्नुभयो भनेको यति पनि मान्ने होइन कति पनि मान्ने होइन अब यिनीहरूले बर्बाद गर्लान् भन्ने चिन्ता हुन्छ कति मान्छेलाई श्रीमानले धोका दिने कतिलाई श्रीमतीले धोका दिने चिन्ता अहिलेको छैन चिन्ता हुन्छ यानि चिन्ताको बाढी आउँछ मनमा यदि मान्छेको रोगै भइदियो रोगै नहुँदा पनि चिन्ता त हामी सबैले गर्छौँ नै र यसरी गरिएका चिन्ता कति प्रतिशत साबित हुन्छ कालान्तरमा भन्ने उनीहरूको रिसोर्स थियो तर अद्भुत परिणाम निस्क्यो यसको अद्भुत यस अर्थमा कि जति जे कुरा ऊ चिन्ता मान्छेले गर्ने गर्छन् त्यो कुरा मात्र 15% मात्रै पर्छ 85% आँसु उठ्नु हुन्छ पछि मैले चिन्ता गरेँ नि रोगको बारेमा श्रीमतीको बारेमा श्रीमानको बारेमा या जाँचकै बारेमा चिन्ता त हामी जहाँबाट पनि लिन्छौँ तर त्यो मैले चिन्ता लिएका सबै कुरा जायज होइन नाजायज हुँदो रहेछन् 85% चिन्तन गर्नुहोस् मनन गर्नुहोस् किनकि चिन्ताबाट कोही पनि मान्छे बाहिर छैन हामी सबै चिन्ताभित्रै छौँ त्यसकारण हामीले पनि तपाईँलाई जे जे कुरामा चिन्ता लाग्छ हरेक दिन लेख्दै जानुहोस् डायरी हरेक दिन लेख्दै जानुहोस् ल मलाई यसको चिन्ता लागिरहेछ अब यसको परिणाम यो हुन सक्छ भनेर लेख्नुहोस् मलाई श्रीमानबारे यो चिन्ता लागिरहेछ यो परिणाम हुन सक्छ जस्तै श्रीमान घरमा आउनु भयो भने 12 बजे 1 बजेसम्म अब चिन्ता नाना थरीका यसले यो गरेको होला यसले यो गर्यो भने बर्बाद हुँदा लाग्छ त्यस्तै छोरी नाइट क्लब गएकी छिन् घरमा आएकै भएन 1 बजिसक्यो आमा बाबालाई कत्रो पिर्लो अब लेख्नुहोस् यो चिन्ताले खाएको हुन्छ अब यसको परिणाम के हुन सक्छ लेख्नुहोस् हामी सबैले पनि यो अभ्यास गर्नुपर्छ यदि चिन्ताबाट बच्ने हो भने किनकि हामीले लिएका सम्पूर्ण चिन्ता जिउँदै जलाउने चिता मात्रै हो सम्पूर्ण चिन्ता जिउँदै जलाउने चिता मात्रै हो या सम्पूर्ण भनेको 85% यानि 5 चिन्तामा एउटा चिन्ता मात्रै त्यसले सत्य साबित हुन सक्छ एउटा चिन्ता मात्रै सत्य साबित हुन सक्छ अरू त मेरो दिमागको किरा मात्रै हो त्यो गरिरहेको किरा मात्रै यसले केही गर्दैन तर मलाई डर लाग्छ त्यस्ता 5 एउटा हुन सक्छ र 4 हुँदै हुँदैन हुँदै भयो त्यसकारण यो तथ्याङ्क सबैले बनाउनै पर्छ यदि जिन्दगीलाई शानदारसँग बाँच्ने हो भने निरोगी भएर निर्भीक भएर अर्थपूर्ण जिन्दगी बाँच्ने हो भने यो तथ्याङ्क यानि तपाईँलाई जे जे कुरामा चिन्ता लाग्छ हरेक दिन लेख्दै जाने त्यसको परिणाम पनि लेख्दै जाने यो हुन सक्छ भनेर अनि हेर्दै जानुहोस् त्यो हुन्छ कि हुँदैन 4-5 एउटा रेकर्ड भइदियो भने त्यसलाई अध्ययन गर्दा तपाईँ आफै हाँस्नुहुन्छ तपाईँ आफैले तपाईँको घटनाले नै सिकाउँछ कि म कति बेवकुफ रहेछु ऐना देखाउँदिन्छ यसले आइना देखाइदिन्छ आइना आइना तर तपाईँले जमर्को के गर्नुपर्छ कलम उठाउनुहोस् चिन्ता लेख्दै जानुहोस् यसको अर्को पाटो अझै रोचक छ 85% त लगभग 85% त्यो सत्य हुँदैन हामीले लिएका चिन्ता घट्दैन अनि त्यसमाथि पनि 12% 15 भित्रको पनि 12% तपाईँले जसरी चिन्ता लिनुभयो त्यस्तै घट्न सक्छ यो 12% छ। तपाईँले जस्तो चिन्ता लिनुभयो त्यस्तो हुन सक्छ, यो 12% छ। तर त्यो घटनापछि तपाईँलाई बेफाइदा होइन झन् बढी फाइदा हुँदो रहेछ। क्यान पोइन्ट टु बी नोटेड, पोइन्ट टु बी नोटेड, पोइन्ट टु बी नोटेड। फेरि पनि यसलाई म दोहोऱ्याउन चाहे, तपाईँले जुन जुन विषयमा चिन्ता लिनुभयो 85% त त्यो बेफा भन्छ नि, वाइया भन्छ नि, छुर भन्छ नि, छुर पटास हुन्, त्यो कुरा विकास आनन्दले भनेर या कुनै रिसर्चरले देखाएर तपाईँ सुध्रिने वाला छैन। त्यसको लागि तपाईँले कलम समातेर अध्ययन गर्नुपर्छ 6 महिनाको। हरेक दिन चिन्ता लेख्दै गइसकेपछि बल्ल गएर ती कुराले मात्रै तपाईँलाई परिवर्तन, तपाईँको मनमा क्रान्ति ल्याउन सक्छ। मेरो कुरा सुनेर आउँदैन हौ, कुरा सुनेर परिवर्तन हुँदैन, गरेर मात्रै परिवर्तन हुन्छ। त्यसकारण यो 6 महिनाको लागि जसरी साइन्टिस्टहरूले गर्छन् गरे, त्यस्तै हामीले म 6 महिना मेरो चिन्ता लेख्छु, चिन्ता डायरी, डायरीको नामै चिन्ता डायरी लेख्छु। अनि हेर्नुहोस् कमाल, त्यो डायरीले मात्रै तपाईँलाई परिवर्तन गर्न सक्छ, मेरो कुराले होइन, मेरो कुरा इसारा मात्र।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: हाँ यतातिर गयो भने हुन सक्छ भने इसारा हो अब हुन्छ कि हुँदैन प्रमाणित आफैले गर्नुपर्छ अत आजबाट एउटा संकल्प ठोको म डायरी लेख्छु त्यो पनि के डायरी चिन्ता नै ओके अब त्यो 12% जुन चिन्ता 15 भित्रको जुन 12% चिन्ता त्यो झन् राम्रो गरेको हुन्छ मान्छेलाई चिन्ता के हुन्छ मलाई मेरो रोग्नीले छोडिदियो भने म बर्बाद हुन्छ यही चिन्ता होइन श्रीमतीहरूको आदर नेपालले सबैले चिन्ने र दुनियाँले मान्ने एउटा महिलाको नाम अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष श्रीमानले नछोडेको भए उनी यो स्थानमा मरेले हुँदैन सांसै थिए श्रीमानसँग उनको जुन विच्छेद भयो सम्बन्ध त्यसैको परिणाम माइती नेपाल जन्मिन्छ र अनुराधा कोइरालालाई दुनियाँले चिन्छ अब कुनै बेला श्रीमानसँग बिछोड्न अगाडि सम्बन्ध विच्छेद हुन अगाडि त कति चिन्तित भयो होला भयभरको जम्मै जम्मै एउटा श्रीमान जम्मा जम्मी एउटा श्रीमान यिनले पनि छोडिदियो भने अहो यिनीसँग छुट्नु पर्यो भने अहो अहो कति गरिएको होले चिन्तै चिन्ताको त पहाड थियो नि त्यहाँ यिनले छोडिदियो भने म बर्बाद हुन्छु भन्ने त हजार पल्ट आउँछ दिमागमा अथवा यिनलाई छोड्नु पर्यो भने म एक्लो हुन्छु यो एक्लो भएपछि मेरो ठेगानै हुँदैन कसले के गर्छ नै थाहा हुँदैन यी चिन्ताले त हजार पल्ट सता पछिल्लो समयमा राजनीतिका दासीलाई हेर्नुहोस् एकाएक उदय हुनुभयो र अहिले सबैले खोज्ने कथावाचिकाको रूपमा र उनको पनि त्यो पीडा त्यो श्रीमानसँगको पीडा नझेलिकी भयो पीडा झेलिरहँदा त कति चिन्ता भयो होला यसले छोड्यो भने यसँग छुट्नु पर्यो भने चिन्तै चिन्ता चिन्तै चिन्ता तर त्यो चिन्ता अनुरूपै घटना घट्यो चिन्ता अनुरूपै घट्यो यो केसमा तर त्यो घटनाले उनलाई बर्बाद होइन आबाद भयो उनलाई बर्बाद होइन त्यसकारण बर्बादीभित्र पनि आबाद हुन्छ याद राख्नुहोस् यो कुरा के को चिन्ताले एउटा त 85% त हुँदै हुँदैन एबिएम हो किन ल्याए चिन्ता अर्को 12% त यस्तो चिन्ता छ जो भइदियो भने तपाईँ महान बन्नुहुन्छ महान बन्छ नै ग्यारेन्टी हुँदैन हुने सम्भावना हुन्छ त्यसपछि तपाईँले के निर्णय गर्नुहुन्छ त्यसमा निर्भर हुन्छ जिन्दगीभर पीडा खेपेकाहरूले आफ्नो लागि होइन अब अरूको लागि केही गरौँ भनेर निस्केकाहरू मात्रै महान बनेको हुन् अनुराधाको कुरा गरौँ या राजीगढवासी कि फेरि आफैमा कुन्चिनेहरू तिनीहरूको कुनै काउन्टै हुँदैन यो स्वार्थीहरूको कुनै काउन्टै हुँदैन जिन्दगी मैले भने जिन्दगी एउटा बिउ हो क्या यसलाई जोगाउने होइन यसलाई मेटाउने हो माटो दिने जोगाउनेहरू सिद्धिन्छन् मैले मेरो रोक्नेको लागि या स्वास्नीको लागि या छोराछोरीको लागि गर्नु गरेँ त्यसबाट केही लसार बाटै लाग्छ अब म अरूको लागि के गर्छु ल भनेर निस्कनुहोस् त या कृष्ण गौतमी जस्तै छोरा मरेपछि त म आत्महत्या गर्छु भनेकी थिइन् यिनले छोरा मरेकै छ यो बिउतिएन भने बुद्धलाई त्यही भनेका हुन् म आत्महत्या गर्छु श्रीमान त मेरो कहिले मरिसक्यो अब बाँकी छोरो हो यो पनि बिउताउन सक्नु भएन मरेकै अवस्था छ हजुरले बिउताउन सक्नु भएन भने म आत्महत्या गर्छु भनेकी कृष्ण गौतमी चिन्ता त यत्रो उसको कि म सिद्धिन्छु यो बचेन भने बच्चा फेरि फर्किएन भने मेरो त केही छैन भविष्य भने कि महिला पछि गएर उनी नै ज्ञानी पुरुष हुन्छन्। किनकि त्यसपछि उनले बुद्धको शरणमा गएर साधना गरिन् र साधनाबाट नै उनी मुक्त भए। त्यसकारण तपाईँले लिनुभएका चिन्ताको कुनै तुक छ र पागल मन छिटो छिटो भन्नु। ए पागल मन, ए पागल मन छिटो छिटो भन्नु। किनकि 85% त हुँदै हुँदैन तपाईँको चिन्ता, परिणाम आउँदै हुँदैन त्यसको, अनि 12% आउँदा राम्रो पोजिटिभ भइदिन्छ, सोचे भन्दा राम्रो भइदिन्छ। त्यसपछि छोराले छोडेर गए पनि म सिद्धिन्छु भनेर लाग्यो होला कति, बुहारीले चाहिँ धोका दियो भने या सासुमा ठिक भएन भने हजार चिन्ता छन्, पहिल्यो भने अझ राम्रो हुन्छ 12%, त्यसमा पर्यो चिठै पर्यो। अनि 3% केवल 3% त्यो घटना घट्छ, तपाईँले भने जस्तै नराम्ररी नै घट्छ 3%। त्यो तकदिर हो, कर्मको फल हो, त्यसलाई टाल्नै सकिँदैन। टाल्नै नसक्ने चिजमा चिन्ता किन लिने फेरि? 85% त चिन्तै लिनु परेन, 12% झन् राम्रो हुने भयो, 3% जुन नराम्रै हुन्छ तर त्यो नराम्रोलाई टाल्नै सक्दैन, किनकि यो मेरो पूर्व जन्मको या यही जन्मको मैले गरेको गल्तीको परिणाम हो, त्यो मैले कुनै पनि हालतमा टाल्न सक्दैन। होनहार दैव न टार, त्यसलाई टाल्नु।
6: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल डाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी,
19: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
20: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
21: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
22: विशेषज्ञ डाक्टरी सेवाहरू,
21: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
23: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
22: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
21: सम्पर्क फोन 082-5590079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
0: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
1: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
18: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
3: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
18: यौन उत्तेजना नहुने,
3: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
18: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
3: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
25: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
26: समय बिहान 11 बजेदेखि।
18: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08।
27: होइन, के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
28: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
27: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
28: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
27: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
28: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
27: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
5: टार्नै नसक्ने मान्छे चिन्ता किन लिनु त? फेरि चिन्तै लिनु पर्यो होइन, टार्न सक्नेमा लिने हो, नटर्ने मान्छे किन चिन्ता लिनु? त्यसकारण चिन्ताको कुनै अर्थ हुँदैन जीवनमा। सो अब कथा मैले सुरु गरे पाकिस्तानको स्वात भ्यालीबाट, अनि डेट पनि बताएँ मैले 9 अक्टोबर 2012, जुन बच्चीलाई गोली ठोकियो टाउकोमै, त्यो पनि 12 वर्षको, उनी ढलिन् पुकलुक्कै। अब के होला त, चिन्ता लिँदाखेरि यिनको सिनेरियो के होला? चिन्ता त हुन्छ नि, अब यिनी मर्ने एउटा, अर्को बाँचे पनि दिमागमा लागेको गोली, बाँचे पनि दिमागले ठिक काम गर्दैनन्, अर्को चिन्ता, अनि इनकेस बाँचिहाल्यो भने यिनलाई फेरि पनि छोड्दैन दुश्मनहरूले, अर्को चिन्ता, चिन्तै चिन्ता। अब ती बच्चीको कहानी के थियो त भने, स्वात भ्यालीमा, पाकिस्तानको स्वात भ्यालीमा तालिबानले कब्जा गर्यो। तालिबानहरूले धर्म, उनीहरूको धर्मशास्त्र कुरानलाई साक्षी राखेर बच्चीहरूले, केटीहरूले पढ्न पाउँदैन, नो एजुकेसन फर चिल्ड्रेन, त्यो पनि फिमेल चिल्ड्रेन, गर्ल चिल्ड्रेन। अत जहाँ जहाँ बच्चीहरूको कन्या स्कुलहरू थिए ती सबै स्कुललाई बमले उडाइदिए। तर ती केटी जो अहिले गोली खाएर धरेकी छिन्, यिनले भने वर्ष उनको 11 वर्ष जम्मा, क्यान यु इमेजिन, 11 वर्षको बच्ची हाम्रो मोबाइल छोड्दै छोड्दैन, चलाएर खेलेर टाइम बिताइरहेको हुन्छ। तर उनी त्यही बेला जसरी पनि पढ्नुपर्छ भन्नेमा आन्दोलनमा निस्किन, स्कुल त ध्वस्त भयो तर बाहिर बसेर पनि त पढ्नु मिल्छ नि, पढ्ने मान्छेलाई खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तै, उनले बच्चीहरूलाई पढ्नको लागि जम्मा गरिन् पढाउने टिचर हो गोली खान अगाडिको कुरा जसको कारण बच्चीहरूको स्कुल उडाइदिँदा पनि बच्चीहरूको स्कुलहरू उडाइदिँदा पनि कन्या स्कुलहरू बमले उडाइदिँदा पनि पढाइ रोकिएन किनकि उनीहरू ओपनमा आएर पढ्न थाले अब यो सबैको आह्वान गर्ने र सबैलाई लिड गर्ने त्यहाँ त्यो बच्ची जो अहिले गोली खान्छन् एउटा बच्ची भेटिन् यसलाई गोली हानिदियो भने सकिन्छ खेल भन्ने लाग्यो तालिबानीहरूलाई र त्यसपछि गोली हान्यो तालिबानीले गोली हान्न अगाडि यी केटीले लेखेकी थिइन् कसलाई बिबिसीलाई बिबिसी उर्दू सेवालाई त्यही 11 वर्षको उमेरमा बिबिसीको लागि एउटा चिठी लेखेकी थिइन् त्यो बहुत फेमस भयो त्यसमा उनले के लेख्न भ्याइन् भने हामी स्वात भ्यालीमा छौँ जहाँ तालिबानी छिरिसकेका छन् र यिनीहरूले हाम्रा स्कुलहरू बमले उडाइदिएका छन् र कुन दिनमा हामीलाई पनि गोलीले उडाउँछ यदि मैले आवाज ननिकालिकन म चुपचाप बसेँ भने पनि कुनै न कुनै दिन यिनीहरूले हामी पढेको बहानामा हामीलाई छिरिदिन्छ तर मैले आवाज निकालेँ भने जसरी मैले अहिले आवाज निकाल्दैछु बिबिसीलाई भनेको र अब मलाई सिद्धि हुने पक्का म चुपचाप बसे पनि पढेको कारणले गर्दा पढाइ नरोकेको कारणले सिद्धाइदिन्छ चुपचाप बसे पनि सिद्धाइदिन्छ अब मैले आवाज उठाए पनि सिद्धाइदिन्छ त्यसकारण म आवाज उठाउँछु किनकि चुपचाप सिद्धिनुभन्दा आवाज निकालेर सिद्धिनु श्रेष्ठ हुन्छ बहुत घटलाग्दा चिठी यो चिठी यति फेमस भयो बिबिसी सेवामा एउटा चिठीले उनी त्यो बिबिसी सुन्ने त संसारभर सुनिन्छ वर्ल्ड फेमस भयो यी बच्ची एउटा चिठी त्यो गहकिलो चिठी त्यो मार्मिक चिठी र यो कारणले गर्दा तालिबानलाई त अब यसलाई मार्नै पर्यो किनकि यसले संसारमा खबर फैलाइदिएको छ साँच्चै गोली हानेर थाले अब अघिको स्ट्याटिस्टिक जुन पेन्सिल्भानिया युनिभर्सिटीको रिसर्चको कुरा गरेँ मैले त्यसमा 85% मैले गरेको चिन्ता इट विल नट कम ट्रु यो हुँदैन देखाइयो तर 12% र प्लस 3% त हुन्छ त्यसमा 12% कुरा के छ त भन्नाले त्यस्तो घटना भयो भने 12% राम्रो हुन्छ जसरी युकेटीले पहिल्यै लेखेकी थिइन् कि मलाई त मार्छ यिनीहरूले उनले जसरी चिन्ता व्यक्त गरिन् त्यही अनुरूप बोली त हानिदिएकै तर त्यो बोली हानिसकेपछि उनी त फेमस भइसके कि त्यसकारण उनलाई तुरन्तै त्यहाँबाट हेलिकप्टर चार्टर गरेर त्यहाँबाट लगियो र उनको उपचारको लागि संसारभरका मान्छे तयार थिए उनलाई लन्डन लगियो र लन्डनको हस्पिटलमा उनको उपचार भयो र यो घटना विश्वको हरेक पेपर हरेक मिडियामा हेडलाइन बन्यो अन्तत 2 वर्षपछि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरे जसको नाम हो

त्यहाँ कान्छी हिँडेको बुझ त हामीले भयो नि उनले चिन्ता गरे हुन्छ हामीलाई मारिन्छ भनेको त मार्नु त खोजेकै हो नि तर त्यो घटनाले उनी सिद्धिएनन् उनी सबभन्दा उनको जीवन त त्यहाँबाट पो सुरु भयो जहाँबाट गोली खायो त्यहाँबाट जिन्दगी सुरु त्यही भनेको गुरु गोरखनाथले अध्यात्मको सन्दर्भमा मरौ जोगी हे मरौ मरण हे मिठा मृत्युको लागि तयार हो बच्नुको लागि होइन तर मर्नु कसरी झुन्डेर होइन गोली ठोकेर होइन मर्नु कसरी सत्यलाई खोज्दै ज्ञानलाई खोज्दै मुक्तिलाई खोज्दै मर्न मर्ने त अहिले यो मलालाले शिक्षा खोज्दै मरिन् मर्न तयार हुन् तर उनी अमर हुन् अब त उनी अमर इतिहासमा कहिले नमर्ने रेकर्ड यो पनि बन्यो कि सबभन्दा कान्छे नोबेल पुरस्कार अत के मलाई हेर्नु कलम लिएर लेख्नु त आफ्नो चिन्ता पहिलो कुरा तपाईँले चिन्ता गरे अनुसार 85% तपाईँको चिन्ता खेर जान्छ है भनिदिन्छु इट इज नट गोइङ टु ह्यापन अनि दोस्रो इनकेस भइहाल्यो भने तपाईँ भाग्यमानी त्यो भाग्यमानीलाई मात्रै हुन्छ तपाईँले सोचे अनुसार तपाईँ ध्वस्त खत्तम यदि तपाईँ भाग्यमानी हो भने मात्रै हुन्छ अभागी त त्यसरी ध्वस्त पनि हुँदैन हेर्नु भएन मलाला हेर्नु भएन राधिका दासी हेर्नु भएन अनुराधा यस्ता कति छ त्यो पीडा र दर्दले तपाईँलाई सिद्ध्याउँदैन मलाई कब्जियत भएको बेलामा मेरो उमेर नै 16 वर्ष थियो 7 दिनमा एकचोटि टोयलेट जान्थे डक्टर र वैद्यको औषधि खाएर निको नभएपछि म निष्कर्षमा के पुगेँ भन्नाले अब म मर्छु किनकि अब मलाई डक्टरले बचाउन सकेन वैद्यको औषधिले काम गरेन भनेपछि अब यही रोगबाट म मर्छु चिन्ता त मलाई पनि भएकै हो तर त्यो रोगले मलाई ट्रान्सफर्मेसन्सतिर लग्यो त्यसकारण तपाईँले सोचे जस्तो एउटा त 85% हुँदैन भन्ने कुरा आयो अर्को 12% भइहाल्यो भने त्यसभित्र पर्यो भने भाग्यमानी भयो त्यस भाग्यमानी मध्ये म पनि मैले सोचे अनुरूप नै अब मलाई डक्टरले निको पार्न सक्दैन वैद्यले सक्दैन सोचेको है निको नपारेकै हो तर त्यसले मेरो जिन्दगी बदल्न द्वार खोल्यो 3% जे घटना घट्छ त्यो घटनामा पनि जो चाहिँ नराम्रै घट्छ तर त्यहाँ प्रश्न के गर्नु पर्यो यसको फाइदा के हो किनकि जे जस्तो नराम्रो भए पनि त्यसको पनि एउटा फाइदा पक्ष हुन्छ बाउ मर्छ आमा मर्नुहुन्छ कहिलेकाहीँ छोराछोरी नै मरिदिन्छन् भन्नै सक्दैन जीवनमा तर त्यसो हुँदाखेरि तपाईँले एउटा क्वेसन के गर्नु पर्यो यसको फाइदा बेफाइदा त भइ नै सक्छ फाइदा के हो भनेर प्रश्न गर्नासाथ अब दिमागले त्यसको फाइदा पक्ष खोज्छ जसले तपाईँलाई फेरि माग अब अन्तमा देश एउटा अर्को क्रान्तिमा फड्को मानिसकेको अवस्था छ अन्यलको अवस्था छ अनिश्चितताको अवस्था छ चुनावको कुरा गरेको छ हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन भोलि गएर फेरि सेफ ल्यान्डिङ देश हुने हो कि या गृहयुद्धतिर देश जाँदैछ यो पनि थाहा छैन किनकि मान्छेहरू मुठभेडको लागि तयारी पनि छन् कति मान्छेहरू हामी यसलाई मान्दैनौँ भनेर नारा जुलुसबाजी पनि भनिरहेका छन् जे भयो त्यसलाई मान्दैनौँ यिनीहरूको बिचमा मुठभेड भयो भने के होला हाम्रो हालत यस्ता यस्ता चिन्ता सर्वत्र व्याप्त छ यो देशमा यो र उनीहरूले यो प्रवचनलाई 2 होइन 3 पल्ट सुन्यो भने आजको राति पहिलाभन्दा गहिरो निद्रामा सुत्न सक्नुहुनेछ।